0: अस्ति राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो। नेपाल र भारतबीच सन् 1950 एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने परम्परा छ। नेपाली काङ्ग्रेसले संविधानका उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई थप उन्नत बनाउन संविधान संशोधनका लागि आवश्यक पहल कदमी र अग्रसरता लिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चाइलिसेले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधान न्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। यस्तै पार्टीको 15 महाधिवेशनका लागि सभापति गगन थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो। प्रवक्ता चालिसेले 15 केन्द्रीय महाधिवेशन आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा हुने गरी यसअघि भएको निर्णय यथावत रहेको जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ स्वतन्त्र निष्पक्ष र विश्वसनीय निर्वाचन गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष सुदृढ गरी पूरा गरिने बताउनु भएको छ। आयोगको कार्यालय काठमाडौँमा हिजो पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलमा निर्वाचन व्यवस्थापनको कानुनी प्राविधिक र व्यवस्थापकीय सुधारका लागि पृष्ठपोषण प्राप्त भएको प्रमुख आयुक्त कार्कीले बताउनुभयो। उहाँले वर्तमान नेतृत्व सबै पूर्व पदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो। राष्ट्रसभाका सांसदहरूले विधायकी अन्तर्सम्बन्ध समन्वय नहुँदा तहगत कानून निर्माणमा समस्या देखिएको बताउनु भएको छ। विधायन व्यवस्थापन समितिको हिजो बसेको बैठकमा सांसदहरू कृष्ण प्रसाद सिटौला, रामकुमारी झाँक्रे, सुरेश आलेमगर, रेणु चन्द, डाक्टर अन्जान साक्य, राजेन्द्र लक्ष्मी गैरे लगायतले संघ प्रदेश र स्थानीय तहले साझा अधिकार सूचीभित्र रहेर कानूनहरू बनाउँदा तिनै तहबीच परामर्श नहुँदा समस्या बढेको बताउनुभयो। यस्तै राष्ट्रसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले नीति निर्माण तहमा समावेशिताको सिद्धान्तका आधारमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई अवसर दिनुपर्ने बताउनुभयो। मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 वासुदेव स्थित खहरे खोलाले 4 बालिकालाई बगाउँदा 1 मृत्यु भएको छ भने 2 बेपत्ता छन्। 1 बालिकाको भने सामान्य घाइते अवस्थामा उद्धार गरिएको छ। निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कने क्रममा हिजो साँझ उनीहरू खोला तर्न खोज्दा बाढीको बहावमा परेका हुन्। घाइते अवस्थामा उद्धार भएकी 13 सीमा भोलनका अनुसार 4 हात समातेर खोला पार गरिरहेका थिए। खोलामा पानीको बहाव बढेपछि उनीहरूमध्ये सबैभन्दा कम उमेरकी 8 रोशनी स्याङताङलाई पानीले बगाएको थियो। हेटौडा 19 बस्तीपुर बस्ने दीप स्याङताङकी छोरी रोशनीलाई बगाएको स्थानबाट करिब 500 तल रुखको जरामा अड्किएको अवस्थामा फेला पारिएको थियो। उहाँलाई तत्काल हेटौडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा 11 सुमित्रा भोलन र 12 विनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। 13 सीमा भोलन भने आफै खोलाबाट निस्कन सफल हुनुभएको थियो। उहाँलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौडा अस्पताल लगिएको प्रहरीले जनाएको छ। अब रिपोर्ट। भोजपुरका किसानले रुद्राक्ष खेतीबाट राम्रो आमदानी गर्दै आएका छन्। भोजपुरको दिङला क्षेत्रमा अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आमदानीको स्रोतका रूपमा अघि बढाएका छन्। संवाददाता गणेश विष्टको रिपोर्ट।
1: भोजपुरका किसानका लागि रुद्राक्ष खेती राम्रो आमदानीको स्रोतको रूपमा स्थापित हुँदै गएको छ। विशेष गरी रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरको दिङला क्षेत्रका अधिकांश किसानले रुद्राक्षलाई मुख्य आमदानीको माध्यमको रूपमा अप्नाएका छन्। स्थानीय व्यापारीका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रूपमा सरदर 1 हारारी रकम भित्रिने गरेको छ। राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्षको मूल्य अत्याधिक हुने भएकाले किसानले यसबाट ठूलो आर्थिक लाभ लिन सक्ने अवस्था रहेको स्थानीय किसान छत्रबहादुर दमाईले बताउनुभयो। रुद्राक्षमा देखिने प्राकृतिक दर्शा र रेखाका आधारमा यसको मुख निर्धारण गरिन्छ। सामान्य 8-29 मुखेसम्म दानालाई मुखदार मानिन्छ। धार्मिक तथा आध्यात्मिक महत्वका कारण यस्ता दुर्लभ रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा पनि उच्च रहेको छ। दिङला

0: यति सन्ध रुद्रसेबाट वार्षिक रूपमा न्यूनतम 1,00,000 देखि अधिकतम 50,00,000 सम्म आमदानी गर्ने गरेको स्थानीय पुष्पबहादुर तामाङको भनाइ छ।
1: कसैको त 5-7 लाख पनि भइरहेको छ। कोही चिल्लो दाना भन्छ, हामी नै अड्कल गर्नु जानु भने कस्तो चिल्लो कुन राम्रो कुन नराम्रो त्यो थाहा छैन, दाना चाहिँ छ अलिअलि अब लगाइएको छ।
0: रुद्रसेको मूल्यको निर्धारण यसको मुख, तौल, आकार, गुणस्तर र दुर्लभताको आधारमा हुने गर्दछ। राम्रो आकार, स्पष्ट मुख र कम दोष भएका दानाको बजार मूल्य धेरै हुने गर्दछ। भोजपुरको करिब 30-40 हजार किसान प्रत्यक्ष अप्रत्यक्ष रूपमा रुद्रसे खेतीमा आबद्ध रहेको रुद्रसे व्यवसायी संघले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
2: बाँकी समाचार। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख गरेको छ। काठमाडौँ उपत्यकामा प्रतिदिन औसत 35-37 हजार सिलिन्डरको माग भए पनि अहिले 5,000-8,000 सिलिन्डर बढी आपूर्ति गरिरहेको निगमका निर्देशक विनित मणि उपाध्यायले बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ ईयूका राजदूत भेरोनिक लोरेन्जोले हिजो विदाई भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरू बीच नेपाल ईयू सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा छलफल भयो। सो अवसरमा राजदूत लोरेन्जोले परराष्ट्र मन्त्रालयसँगको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद व्यक्त गर्दै मन्त्रालय सहयोगी, सक्रिय र उत्तरदायी रहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन, इमान्दारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल र परराष्ट्र मन्त्रालयप्रति उहाँले देखाउनु भएको सहयोगको प्रशंसा गर्नुभयो। बाढी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 मेगावाट क्षमताका 2 आयोजना बन्द भएका छन्। सड़क मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धौलागिरी गाउँपालिकामा निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका हुन्। सरकारले मानव बेचबिखन तथा ओसार पसार विरूद्ध जनचेतना बढाउँदै सभ्य समाज निर्माण गर्ने उद्देश्यले मानव बेचबिखन विरूद्धको 20 राष्ट्रिय दिवसको नारा तय गरेको छ। यही भदौ 20 गते मनाइने दिवसका लागि प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने नारा तय गरिएको महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि इस्लामाबाद स्थित सिफा इन्टरनेशनल अस्पतालमा स्थानान्तरण गर्न हिजो आदेश दिएको छ। पूर्व प्रधानमन्त्री खानको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता बढिरहेका बेला अदालतले यस्तो आदेश दिएको हो। न्यायाधीश साहिद वाहिदको नेतृत्वमा रहेको 3-सदस्यीय इजलासले खानको अस्पताल भर्ना सम्बन्धी निवेदनमाथि सुनवाई गर्दै आदेश जारी गरेको हो। अदालतले खानलाई परिवारका सदस्यसँग हरेक साता भेटघाटको व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै खानको स्वास्थ्य परीक्षणका लागि मेडिकल बोर्ड गठन गर्न र उक्त बोर्डमा उनका निजी चिकित्सक तथा बहिनी उज्मा खानलाई पनि संलग्न गराउन आदेश दिएको छ। तर खानको स्वास्थ्य सम्बन्धी मेडिकल रिपोर्ट सञ्चार माध्यममा सार्वजनिक नगर्न र विषयलाई राजनीतिकरण नगर्न उहाँका कानून व्यवसायी तथा परिवारका सदस्यलाई अदालतले निर्देशन दिएको छ। खान सन् 2023 अगस्तदेखि एडियाला जेलमा कैद हुनुहुन्छ। पूर्व राष्ट्रपति आरिफ अल्वीले मंगलबार खानको स्वास्थ्य सम्बन्धी रिपोर्ट निकै चिन्ताजनक रहेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत उहाँले खानमा अत्यधिक चिन्ता, उच्च रक्तचाप र मुटुको धड्कन सम्बन्धी समस्या देखिएको उल्लेख गर्दै लामो समयको एकान्तवासले उहाँको स्वास्थ्यमा गम्भीर असर परिरहेको बताउनुभयो। सन् 2022 संसदमा भएको अविश्वासको प्रस्ताव मार्फत प्रधानमन्त्री पदबाट हटाइएपछि खानमाथि विभिन्न मुद्दा चलाइएको थियो। सामाजिक सञ्जाल कम्पनी मेटाले बालबालिका तथा किशोर किशोरीलाई फेसबुक र इन्स्टाग्रामको प्रयोगमा जानाजान आकर्षित गरी निर्भर बनाएको आरोपमा अमेरिकामा दायर मुद्दाको सुनवाई सुरु भएको छ। क्यालिफोर्नियाको ओकल्यान्ड स्थित अदालतमा हिजोदेखि सुरु भएको सुनवाई करिब 6 सातासम्म चल्नेछ। मुद्दामा क्यालिफोर्निया र न्यूयोर्क सहित 29 अमेरिकी राज्यले मेटा विरूद्ध बालबालिका सम्बन्धी संघीय तथा राज्य स्तरीय गोपनीयता कानून उल्लङ्घन गरेको आरोप लगाएका छन्। राज्यका वकिलहरूले मेटाले लाखौं बालबालिका इन्स्टाग्राममा रहेको थाहा पाए पनि उनीहरूलाई प्लेटफर्मबाट टाढा राख्न पर्याप्त कदम नचालेको दावी गरेका छन्। तर मेटाका वकिलले त्यस्ता प्रयोगकर्ताको संख्या 1,00,000 केही बढिरहेको दावी गर्दै सामाजिक सञ्जालको लत भन्ने अवधारणालाई नै चुनौती दिएका छन्। अब आर्थिक समाचार।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधि घटाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले विगतमा किसानको दूधको भुक्तानी अवधि 8 महिनाबाट घटाएर हाल 3 महिनामा झारिएको र आगामी दिनमा त्यसलाई अझ कम गर्दै भदौ अन्तिम साताभित्र 25 दिनमा धार्ने योजना रहेको बताउनु भयो। गत वैशाख 20 गतेदेखि भदौ 1 गतेसम्म किसानलाई 60 करोड रुपियाँ बराबरको रकम भुक्तानी गरेको पनि मन्त्री चौधरीले जानकारी गराउनु भयो। दुग्ध विकास संस्थानसँग दुग्ध तथा दुग्धजन्य पदार्थको ठूलो मौजदात रहनु, अत्यधिक दूध प्रशोधन लगायत प्रशासनिक खर्च, कमजोर व्यवस्थापन तथा पुरानो संरचना लगायतका कारण संस्थानको आर्थिक दायित्व बढेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। डीडीसीले किसानको बकेउता भुक्तानी घटाउँदै दैनिक कारोबारबाट प्राप्त रकम किसानको भुक्तानीमा प्रयोग गर्ने नीति अघि सारेको पनि मन्त्री चौधरीले उल्लेख गर्नुभयो। दुग्ध विकास संस्थानको आर्थिक अवस्था सुधार तथा किसानको दूधको बकेउता भुक्तानी गर्न नेपाल सरकारबाट 40 करोड रुपियाँ कर्जा लिने योजना मन्त्रालयको रहेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरी कार्यान्वयन शुरू गरेको छ। देशमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण निर्माण गर्न रणनीति ल्याएको सरकारले स्पष्ट पारेको छ। लगानीकर्ता एवं औद्योगिक तथा व्यावसायिक संरचनाको सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानुनी तथा नियामकीय सरलीकरण, लगानी संरक्षण तथा प्रवर्धन र युवा उद्यमशीलता विकासलाई रणनीतिले प्राथमिकतामा राखेको छ। साउन मसान्तसम्म नेपाल धितोपत्र बोर्ड समक्ष आइपिओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिने कम्पनीहरूको संख्या 108 पुगेको छ। 108 कम्पनीहरूले 70,19,59,00,000 रुपियाँ बराबरका 48,17,76,000 किता सेयर निष्कासनको सेयर आइपिओ निष्कासनको लागि अनुमति माग गरेका छन्। आइपिओ निष्कासनको लागि माग गर्ने कम्पनीहरूमा होटल तथा पर्यटन तर्फका 18, जलविद्युत क्षेत्रका 35, लगानी क्षेत्रका 6, उत्पादन र प्रशोधन क्षेत्रका 31, लघु बिमा क्षेत्रका 3 र अन्य क्षेत्रका 35 कम्पनीहरू रहेको नेपाल धितोपत्र बोर्डको तथ्याङ्कमा उल्लेख छ। मंगलबार नेपाली सेयर बजारको कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 19.34 अङ्कले घटेर 2,622.48 अङ्कमा झरेको छ। मंगलबार विभिन्न कम्पनीहरूका 1,51,96,982 किता सेयरहरू 5,07,35,00,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने 12 उपसमूहको मूल्य घटेको छ। मंगलबार 56 कम्पनीहरूको सेयर मूल्य बढ्यो भने 218 कम्पनीहरूको सेयर घटेर कारोबार भएको छ।
2: भुवन आचार्य, अब खेल समाचार।
5: रोयल एफसीको आयोजनामा यही भाद्र 12 र 13 गते 7 AS साइड भेटरान र खुल्ला नकआउट गरी 2 छुट्टा फुटसल प्रतियोगिता हुने भएको छ। ताकेश्वर मनमुजू स्थित आफ्नै निजी फुटसल G4 फुटसलमा आयोजना हुने इभेन्ट अन्तर्गत खुला नकआउट प्रतियोगिताको विजेताले 1,11,111 रुपियाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले 55,555 रुपियाँ हात पार्नेछ। यो विधाको दर्ता शुल्क 8,000 रुपियाँ तोकिएको छ। टोलीमा कुल 10 जना खेलाडी राख्न पाउने नियम राखिएको छ। यसै गरी भेटरान तर्फको विजेताले ट्रफी, मेडल र सर्टिफिकेट सँगै 1,01,000 रुपियाँ जित्नेछ। त्यस्तै उपविजेताले 51,000 रुपियाँ प्राप्त गर्नेछ। यो विधाको दर्ता शुल्क 10,000 रुपियाँ तोकिएको छ। खुल्ला नकआउट जस्तै यसमा पनि कुल 10 खेलाडी राख्न पाउने नियम छ। फिफाका प्रमुख सञ्चालक अधिकृत केबिन लामोर बर्खास्त भएका छन्। प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिको योजनाको कडा आलोचना गरेको 3 साता नपुग्दै उनलाई फिफाले बर्खास्त गरेको हो। फिफाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा प्रमुख सञ्चालक अधिकृतका रूपमा फिफा र केबिन लामोर बीचको कार्य सम्बन्ध 17 अगस्त 2026 समाप्त भएको उल्लेख गरेको छ। फिफाले केबिनलाई उनको 2 वर्षको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना समेत दिएको छ। फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास क्राफ्ट स्मोनले पठाएको इमेल मार्फत यसको जानकारी दिएको थियो, जसमा संस्था र लामोर बीच अलग हुने सहमति भएको बताएका थिए। लामोर नोभेम्बर 2024 फिफामा प्रवेश गरेका थिए। त्यसअघि उनी UEFA उप महासचिवका रूपमा कार्यरत थिए र उनी इन्फान्टिनो भन्दा व्यवस्थापनको तहमा 2 तह तल थिए। यस महिना मोरक्कोमा भएको बैठकमा इन्फान्टिनोले वरिष्ठ अधिकारीहरूको समर्थन प्राप्त गरेका थिए, तर लामोरलाई सो बैठकमा आमन्त्रित नगरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्।
2: अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाडी भूभागका धेरै स्थानमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.5 र न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस मापन भएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:30 भयो भने सूर्यास्त भरे साँझ 6:44 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रतिनिधि सभा बैठकमा हिजो एकैपटक चार मन्त्रालयसँग सम्बन्धित विषयमा मन्त्री र सांसदहरूबीच प्रश्नोत्तर। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आगामी असोज 16-19 काठमाडौँमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय यथावत। जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पताल लैजान सर्वोच्च अदालतको आदेश। र बालबालिकालाई फेसबुक इन्स्टाग्रामको लत लगाएको आरोपमा मेटा विरुद्ध मुद्दाको सुनवाई सुरु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।
6: फोर्जी LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ स्वदेश गान, जसमा स्वर हो प्रेमध्वज प्रधान, मीरा राणा र साथीहरूको भने रचना उन्नति बोहरा र सङ्गीत सम्बोजित बास्कोटाको हो।

अब सुनाउँछौ रामा मण्डल र दिवाकर शर्माको स्वर, तारा प्रसाद सिडाईको रचना र भूपेन्द्र राईमाझीको संगीतमा रहेको यो स्वदेश गान।

0: वर्षायामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
1: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ। भेदभाव होइन, सबैसँग सद्भाव राखौ।
4: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी।
5: ए दिदी नमस्कार, कता हिँड्दै हुनुहुन्छ?
6: नमस्कार नमस्कार, स्वास्थ्य स्वयंसेविका नानी, आज डाक्टरले फलोअपको लागि बोलाउनु भएको थियो, त्यही भएर हस्पिटल जान लागे कि।
5: ए राम्रो गर्नुभएछ। तर त्यहाँ पुगेर डाक्टरसँग तपाईँले के कुरा सोध्नुपर्छ भन्ने कुराको जानकारी छ त तपाईँलाई दिदी?
6: ए त्यो त के थाहा र नानी।
5: सुन्नुहोस्, सबैले डाक्टरकोमा फलोअपमा जाँदा वा स्वास्थ्य उपचारको लागि जचाउन जाँदा के कुरा सोध्नुपर्छ त्यो म भन्छु। मैले खाइसकेको औषधिको मात्रा थप वा डोज खानुपर्छ कि पर्दैन, पर्छ भने मैले किन थप यो डोज औषधि खानुपर्छ, कि पुरानो औषधिलाई रोकेर नयाँ औषधि खानु परेको हो भने किन नयाँ औषधि खानु परेको हो।
6: अनि नानी अरू के कुरा सोध्नुपर्छ?
5: अनि मैले कुन औषधि नियमित रूपमा खाने, कहिलेसम्म खानुपर्छ, मैले मेरो औषधि कसरी र कति समयसम्म खाने वा प्रयोग गर्ने सोध्नुपर्छ।
6: ए अँ,
5: अनि मैले प्रयोग गरिरहेको औषधिले काम गरिरहेको छ वा छैन भन्ने कुरा मैले कसरी थाहा पाउने र यसका सम्भावित प्रति असरहरू वा साइड इफेक्टहरू के हुन सक्छन्, अनि अर्को पटक आउँदा कि मलाई थप परीक्षणको आवश्यकता पर्छ भन्ने कुरा सोध्नुपर्छ। ए रामदाई पनि आउँदै हुनुहुँदो रहेछ।
7: नमस्कार स्वास्थ्य स्वयंसेविका नानी, यहाँ कुरा सुने अनि यसो ध्यान दिए।
5: तपाईँले पनि यो कुरा सुन्नै पर्छ, आउनुहोस् त।
6: ए यस्ता कुरा त हामीले पहिला फलोअपमा जाँदा कहाँ सोध्थ्यौँ त, है रामदाई?
7: त्यही त त्यही त।
5: ए कुरा त हामी सबैले नछुटाइकन सोध्नु पर्छ त दिदी, र तपाईँलाई भेट्न म अर्कोपल्ट कहिले आउने भनेर पनि सोध्न बिर्सनु हुँदैन नि, बुझ्नुभयो नि?
6: राम्रोसँग बुझे स्वास्थ्य स्वयंसेविका नानी।
5: ल राम्रोसँग जचाएर अनि सोधेर पनि आउनु होला है त दिदी।
6: सोधिहाल्छु नि स्वास्थ्य स्वयंसेविका नानी। ल अब म हस्पिटलतिर लागे है त।
5: हस् हस् दिदी, राम्रोसँग जानु।
7: आफू खुसी औषधि प्रयोग नगरौँ। कुनै पनि औषधि प्रयोग गर्नु परेमा चिकित्सकको सल्लाह र सुझाव लिएर सिफारिस गरेको औषधि मात्र उचित तरिकाले प्रयोग गरौँ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग।
8: नेपाल प्रकृतिको वरदान, संस्कृतिको धरोहर, तर के हाम्रा यी सुन्दर सम्पदाहरू भोलिका सन्ततिका लागि सुरक्षित छन्?
9: हो, हाम्रो प्राकृतिक सुन्दरताको संरक्षण गर्दै स्थानीय समुदायको विकास र आर्थिक समृद्धि सम्भव छ। यही सोच र प्रतिबद्धताको नाम हो दिगो पर्यटन।
8: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाको विशेष प्रस्तुति रेडियो कार्यक्रम दिगो पर्यटन
9: हरेक महिनाको पहिलो र तेस्रो बुधबार बिहान 7:40 बजे मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट। रेडियो नेपालका मिडियम वेब र देशभरका FM रिले स्टेसनहरू 98, 100 र 103 मेगाहर्जका साथै रेडियो नेपालको आधिकारिक वेबसाइट www.radionepal.gov.np, मोबाइल एप र अनलाइन प्लेटफर्म मार्फत संसारको जुनसुकै कुनाबाट सुन्न सकिन्छ।
8: रेडियो कार्यक्रम दिगो पर्यटन।
10: नमस्कार, दिगो पर्यटन प्रवर्धन कार्यक्रमको अर्को भागमा हार्दिक स्वागत छ। जनकपुर धामको पावन भूमि र मिथिलाको गौरवमय धरोहरलाई माया गर्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरू, आजको रेडियो कार्यक्रम हाम्रो जनकपुर धाम हाम्रो समृद्धि र दिगो पर्यटनमा केन्द्रित रहनेछ।
11: कल्पना गर्नुहोस् त, कुनै बिहानको समय मन्दिरको शिखरमा घाम झुल्किँदैछ, परेवाहरू घन्टीको आवाजसँगै उडिरहेका छन् र हावामा घिउ र अगरबत्तीको बासना घुलेको छ। यही हो जनकपुर धामको सुगन्ध, जुन शताब्दीदेखि उस्तै छ, जसलाई 52 कुटी र 72 कुण्डका नामले चिनिन्छ। जनकपुर धाम भन्ने बित्तिकै सबैभन्दा पहिले नाम आउँछ जानकी मन्दिर, जुन नौलखा मन्दिर भनेर पनि चिनिन्छ। तर यसैको छेउमा थोरै पर चर्चित तर उत्तिकै महत्त्वपूर्ण एउटा ठाउँ छ मणिमण्डप, जसलाई राम जानकी विवाह मण्डप पनि भनिन्छ। भनिन्छ यही नै त्यो पवित्र स्थल हो जहाँ त्रेता युगमा भगवान श्री रामको विवाह जानकी अर्थात् जगत जननी सीतासँग सम्पन्न भएको थियो। आजको मणिमण्डप त्यही ऐतिहासिक पौराणिक विवाहको सम्झनामा निर्मित एउटा भव्य र मार्मिक स्मारक हो। यहाँ प्रवेश गर्ने बित्तिकै तपाईँहरूले देख्नुहुनेछ सेतो सिंहमर्मरका स्तम्भहरू र बीचमा राम जानकीको विवाह दृश्य चित्रण गर्ने मूर्तिहरू। हरेक वर्ष विवाह पञ्चमीको अवसरमा यहाँ हजारौँ भक्तहरू भेला हुन्छन्। मानव पुरै सहर नै त्यो विवाहको उत्सवमा सामेल हुन्छ। ढोल झाली र मैथली विवाह गीतको लयमा सिंहको जनकपुर नाच्दछ। तर यो केवल धार्मिक स्थल मात्र होइन, मणिमण्डप हाम्रो लागि एउटा सन्देश पनि हो कि सम्बन्ध, सम्मान र सांस्कृतिक निरन्तरता कसरी पुस्तौँसम्म जोगाउन सकिन्छ। यही कारणले आज यसको संरक्षण दिगो पर्यटनको केन्द्रबिन्दुमा परेको छ। जनकपुर धाम पस्ने बित्तिकै तपाईँहरूको ध्यान अर्को कुराले तान्छ। भित्ताभरि ढोका र झ्यालमा कपडा र कागजका उतारिएका जीवन्त रङ्गसहितका चित्रहरूले, यो मिथिला कला जसलाई मधुबनी चित्रकला पनि भनिन्छ। तर प्रश्न उठ्छ, के यी कला र सम्पदाहरू भावी पिँढीसम्मका लागि सुरक्षित छन् वा यिनको महत्त्वका बारेमा आम नागरिक जानकार छन्? हाम्रो रेडियो कार्यक्रम यसैको जवाब खोज्न उद्यत छ। आज हामीले मणिमण्डपको संरक्षणसँगै मिथिला कलालाई दिगो पर्यटनसँग जोडेर कसरी काम भइरहेको छ भनेर जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार शाह, उपमहानगरपालिकाका वातावरण तथा पर्यटन शाखा प्रमुख सुभाष शर्मा, संस्कृति कर्मी परमेश झा र गुठी संस्थानका प्रवक्ता जनक पोखरेलसँग गरिएको कुराकानीमा आधारित विशेष सामग्री प्रस्तुत गर्दैछौँ।
10: सबैभन्दा पहिला स्थानीय तहको सरकारले मणिमण्डपको संरक्षण र प्रवर्धनका लागि गरिरहेका प्रयासका बारेमा जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार शाह।
12: जनकपुर धाम आफैमा 52 कुटी 72 कुण्ड भनेर सुन्नु भएको छ। पोखरीहरूको सौन्दर्यीकरण गर्नका लागि जनकपुर उपमहानगरपालिका लागि परेको छ। धनसागर, रतन सागर, इसारा पोखरी, रामसागरको टेन्डर गर्न गइरहेका छौँ। हामीहरूले यहाँ म्यारेज हबको रूपमा विकास गर्नका लागि मणिमण्डप निर्माण गरेको, त्यो अलिकति उपमहानगरपालिकाभित्र हस्ताक्षर हुन नसकेका कारणले त्यसमा गुठी संस्थानको स्वामित्व भएको हुनाले उपमहानगरपालिकाभित्रका विकासका कामहरूमा बाधक भइरहेको छ। यो पर्यटन रेजिस्ट्रेसनलाई सञ्चालन गर्ने काम नै जनकपुर धाम उपमहानगरपालिकाले गर्नुपर्दछ। म यसै रेडियो मार्फत उहाँलाई के आग्रह गर्न चाहन्छु कि गुठीको स्वामित्व गुठीमै रहने गरी पर्यटन बढावाका लागि जो जनकपुर उपमहानगरपालिकाले विकास काम गर्दैछ त्यसमा अनुमति तुरन्त प्रदान गरिदिनु पर्यो।
10: मिथिला कलाको संरक्षणसँगै स्थानीय समुदायको दिगो आय आर्जनका लागि उपमहानगरपालिकाले के कस्तो पहल गर्दैछ त? पुनः नगर प्रमुख शाह।
12: महिला उद्यमको लागि एउटा मिथिला आर्टकै लागि हाम्रा दिदी बहिनीहरू त्यहाँ प्रोडक्सन गर्नुहुन्छ। मिथिला आर्टको प्रोडक्सन, तालिम, सिकाइ, हाम्रो भाषा साहित्य संरक्षणमा काम गर्ने अहिले मैत्री विकास कोष जनकपुर उपमहानगरपालिका मधेस ललित कला प्रज्ञा प्रतिष्ठानसँग मिलेर हामीहरूले गोष्ठी, तालिम, पेन्टिङका कामहरू गरिरहेछु। यसमा एउटा दुःखसँग भन्नु पर्ने कुरा हो, बाहिर जुन हुन्छ नि किनदिने, अलिकति त्यसको कमी भएको छ। त्यसको दिगो बनाउने भने अहिले खुद्रा मार्केटको रूपमा गोपाल धरमशालाको दक्षिणपट्टि हामी बजार व्यवस्थापन गरिरहेछौँ। त्यसमा दिदी बहिनीहरूलाई एउटा दुईटा सटल फ्रीमा उपलब्ध गराएर जनकपुर घुम्ने पर्यटकहरूलाई त्यहाँसम्म पुग्ने र आफ्नो पेन्टिङ बेच्ने भनेर सटल उपलब्ध गराइरहेछ।
10: नगर प्रमुख शाहले विवाह मण्डप लगायत ताल संरक्षणमा गुठी संस्थानको स्वामित्वका कारण असहज भएको भनाई राखेपछि हामीले मणिमण्डप र ताल सौन्दर्य करणका सम्बन्धमा गुठी संस्थानका प्रवक्ता जनक पोखरेललाई स्पष्ट पार्न आग्रह गरेका छौँ।
13: जति पनि गुठीका संरचनाहरू छन्, मठ मन्दिरहरू छन्, त्यसको लागि संरक्षण हामी तिनै निकायले गरिरहेका छौँ। जनकपुर उपमहानगरपालिकासँगको प्रत्यक्ष समन्वयमा सँगसँगै त्यहाँ चाहिँ अतिक्रमण बढ्यो भन्ने खालको विषयहरू आउँदाखेरिमा हामीलाई स्थानीय तह र प्रदेश सरकारले समेत यहाँको अतिक्रमण हटाउनुपर्छ भनेर चाहिँ समन्वय हामीले गरिरहेका छौँ। दुईटा विषय छन्, एउटा चाहिँ हामीले पोखरी सौन्दर्यको विषयमा सङ्घीय सरकारले नै समिति फर्मेसन गरेका छ। त्यो समितिमा जनकपुर उपमहानगरपालिकाको कार्यकारी प्रमुखज्यू नै त्यसको सदस्य हुनुहुन्छ। सँगसँगै प्रदेश गृह मन्त्रालयको उपसचिव पनि त्यो समितिमा रहने गरी काम भइरहेको छ। र अर्को चाहिँ जनकपुर उपमहानगरपालिकालाई आवश्यक पर्ने ल्यान्डफिल साइट लगायतका आवश्यक पर्ने जग्गाहरूको विषयमा पनि हामी दुई पक्ष बसेर मेयर साहब र गुठी संस्थानका प्रशासक बसेर हामी छलफल गरेर कुन ठाउँमा उपयुक्त हुन्छ, उपयुक्त ठाउँ खोजेर त्यहाँको फोरमैला व्यवस्थापनको विषयहरू पनि हामी गर्दैछौँ। सँगसँगै सौन्दर्यकरणका विषयमा नगरपालिका र गुठी संस्थान समन्वयमै छ, त्यस्तो उहाँहरू र हाम्रो गुठी बिचको कुनै तिक्तता रहेको भन्ने मलाई लाग्दैन।
14: यसैबीच हामीले जनकपुर उपमहानगरपालिकाका वातावरण तथा पर्यटन शाखा प्रमुख सुभाष शर्मासँग दिगो पर्यटन परियोजनाको सहकार्यमा मणिमण्डपको सौन्दर्यकरण, मिथिला कला र होमस्टे सञ्चालन तथा दिगो पर्यटन प्रवर्धनका सवालमा के कस्ता कार्य गर्दै हुनुहुन्छ भनेर सोधेका छौँ।
15: एनटिबीको एसटिबी प्रोजेक्ट अन्तर्गत जुन हामीले एउटा सम्झौता गर्यौँ, अब त्यो सम्झौतामा चाहिँ हामीले जनकपुर धाम उपमहानगरपालिकाका केही क्षेत्रहरू पहिचान गर्यौँ पहिले। जस्तै मानौ कि अहिले जनकपुर धाम उपमहानगरपालिका वाडा नम्बर 4 तिरुतिया गाछी भनेर छ। तिरुतिया गाछी नाम चाहिँ छ, तर त्यसको अस्तित्व त्यहाँ एउटा पनि गाछी थिएन, रुख थिएन। र त्यसलाई हामीले 2 अगाडि वृहत प्लान्टेसन गऱ्यौँ, 700+ स्पेसिस हामीले त्यहाँ वृक्षारोपण गऱ्यौँ। जीवन्त राख्नको लागि यसले एउटा इतिहास बोकेको ठाउँ छ तिरुतिया गाछी। सो यसलाई हामीले त्यहाँ मिथिला पेन्टिङसँग वालमा चाहिँ सांस्कृतिक मिथिला पेन्टिङ पनि गऱ्यौँ। र चाहिँ मिथिला पेन्टिङमा हामीले केही सन्देशहरू राखेका छौँ, जस्तै रुखको आवश्यकता, रुखबाट हुने फाइदाहरू, अनि त्यसपछि रुख भएन भने जीवनमा पर्ने क्षतिहरू, हाम्रो स्वास्थ्यमा पर्ने क्षतिहरू जस्ता विषयहरू हामीले सन्देशमूलक मिथिला पेन्टिङमा वाल पेन्टिङ गऱ्यौँ। त्यो चाहिँ हाम्रो नगरपालिका र हाम्रो चाहिँ टिभी प्रोजेक्ट अन्तर्गत दुइटैको सम्बन्धे र सहकार्य र सहयोग भनौँ न, प्राविधिक सहयोग पनि छ, त्यसपछि फाइनेन्सियल सहयोग पनि छ। त्यसपछि जनकपुर धाम उपमहानगरपालिकामा अन्य ठाउँमा पनि मिथिला पेन्टिङ गर्यो, जस्तै जानकी मन्दिरको उत्तरी डिलमा एउटा तिल्हा भनेर पोखरी छ, पोखरी नै थिएन भनौँ न, त्यो पोखरी भन्दा पनि त्यो डम्पिङ साइट थियो। पालिकाले र त्यसपछि त्यहाँका युवाहरू स्थानीयहरूले सबैको पहलमा हामीले त्यो पोखरीलाई पोखरी भनेर चिनायौँ। त्यो जानकी मन्दिरसँग जोडिएकै पोखरी छ, त्यहाँ पनि केही सन्देशमूलक म्यासेज छोड्नलाई मान्छेले गलत एक्टिभिटिज नगरून्, यहाँ आएर टोयलेट दिसा पिसाब जस्ता एक्टिभिटिजहरू नगरून्, सो त्यसलाई हामीले के गर्यौँ, मिथिला पेन्टिङ र भगवान्को चित्रहरूसँग त्यहाँ जोड्यौँ। त्यहाँ पनि एसटिपीको हाम्रो सहयोग भयो, त्यहाँ पनि एउटा राम्रो मिथिला पेन्टिङ हामीले बनायौँ। सस्टेनेबल वेमा हेर्ने हो भने जनकपुर धाम उपमहानगरपालिकामा मणिमण्डप भनेर पनि छ, त्यहाँ सामूहिक विवाहको चलनहरू पनि चलिरहेको छ। त्यो एक्चुअलीमा म्यारेज जो पोइन्ट डेस्टिनेसन ठाउँ भनेर चिनिन्छ, मतलब सीता माताको र राम भगवानको बिहे हुने स्थल, र त्यहाँ अहिले भर्खरै अब केही भवनहरू बन्यो, भवनहरू अहिले अब कसैलाई हस्तान्तरण भएको छैन, तर त्यसमा पनि हामीले अब दिनहुँ हुने एक्टिभिटिजलाई हामीले प्रमोट गरौँ न त भन्ने सन्दर्भमा हामीले अहिले तत्कालै धेरै दिन पनि भएको छैन, 1 पहिले एसटिपी यो दिगो हाम्रो पर्यटन परियोजना अन्तर्गतबाट हाम्रो नगरपालिकाको सहकार्यमा त्यहीको नजिकैको बस्ती जुन मणिमण्डपको छेउछाउमा त बस्ती पनि छ, त्यहाँ घरको दुरीहरू, उहाँहरूसँग हामीले के गर्यौँ, अहिले सानो स्केलमा राम्रो र गर्न सकिने इन्ट्रेस्टेड पिपलहरूलाई हामीले छनौट गर्यौँ। होमस्टे सञ्चालन कसरी गर्ने, गर्दाखेरि के गर्न सकिन्छ, कसरी गर्ने, फाइदा बेफाइदा, यो आम्दानीको स्रोत हो, घरबाटै पनि आम्दानीको स्रोत गर्न सकिन्छ भन्ने कुराको तालिम हामीले त्यहाँ एसटिपीकै संयोगबाट हामीले त्यहाँ सुरुवात गर्यौँ। 5 तालिम थियो, त्यसमा चाहिँ यो होमस्टे एसोसिएसनका उपाध्यक्ष तथा नगर कोट होमस्टे त्यहाँ व्यवस्थापन समितिका अध्यक्ष सुरज वास्तोला भन्ने सर हुनुहुन्छ, उहाँ आएर जस 5 कसरी चाहिँ एउटा फ्यामिलीमै एउटा पाहुनालाई हामीले त्यो भित्र राखेर आफूले खानेकुरा खुवाउने, यो आम्दानीको स्रोत र पर्यटनको प्रवर्धन भन्ने पनि हो भन्ने विषयमा पनि एउटा तालिम भर्खरै सक्यो, अर्को चरण हुन बाँकी छ। त्यसको लागि कार्यविधिहरू बनायौँ, कार्यविधिहरू भइसकेपछि दर्ता हुने चरणमा छ, क्राइटेरियाहरू एउटा घर दुरी फुलफिल गर्यो भने त्यसपछि बल्ल उहाँ दर्ता हुने लायक हुन्छ भन्ने छ। 10 मध्येमा त्यहाँ चाहिँ 3-4 जति इन्ट्रेस्टेड हुनुहुन्छ, उहाँहरू चाहिँ यो पछाडि होमस्टे सञ्चालन गर्छौ भन्ने ठोट नै बोकेर हिँडेका छ।
14: जनकपुर धाममा ई रिक्सा तथा टेम्पोको चाप बढेसँगै स्थानीय चालकहरूलाई पर्यटक गाइडका रूपमा विकास गर्ने तयारी रहेको पर्यटन शाखा प्रमुख शर्माको भनाइ छ।
15: जनकपुर धाम उपमहानगरपालिका टेम्पोहरूको ई रिक्साहरूको चाप अत्याधिक बढेको छ जनकपुरमा। अहिले तत्कालै हामीले दर्ता चाहिँ अब होल्ड गरेका छौँ, तै पनि बढिसकेका छ। अब ती मध्ये के गर्छन् टुरिस्टहरू, आउने टुरिस्टहरूको लागि केही टुर लोकल टुर गाइडहरू एभाइलेबल हामीले गराइदिएका छौँ, तर उहाँहरूको व्यस्तताका बावजुद यहाँ टेम्पो चालकहरू हुन्छ नि, ई रिक्सा चालकहरू, उहाँहरूले पनि एकमुष्ट आफ्नो टेम्पोमा 10 जति बसाउने र त्यसपछि प्याकेज अनुसार चाहिँ विभिन्न जनकपुर धामको ठाउँहरू र नजिकको विभिन्न जनकपुर धामसँग जोडिएका जति पनि धार्मिक स्थलहरू छ त्यहाँ चाहिँ अब लगेर एक हिसाबले अब आफ्नो तरिकाले वर्णन गर्ने भन्ने एक्टिभिटिजहरू हुँदै त्यसलाई पनि हामीले पोजिटिभ नै लियौँ। कति त पढे लेखेका पनि छन् त्यहाँ जो अलिक स्मार्ट वेमा बोल्न सकिने भन्न सकिने 30 जतिको काम चाहिँ इन्लिस्ट गर्यो। त्यो 30 चाहिँ हामीले दिगो यो पर्यटन परियोजनासँग हामीले स्ट्रेन्थनिङ प्रोग्राम राख्नु पर्यो, त्यो लोकल टुरिज्म गाइड बनाउने गरी क्षमता अभिवृद्धि तालिम भनेर छ, त्यो तालिम अब हामीले सञ्चालन गर्छौँ।
14: दिगो पर्यटन परियोजनासँगको सहकार्यमा जनकपुरका विभिन्न प्रमुख पर्यटकीय स्थलहरूमा पर्यटकको जानकारीका लागि सूचना बोर्डहरू राखिनुका साथै प्रसिद्ध मिथिला परिक्रमा सम्बन्धी जानकारी समेटिएको पुस्तिका समेत प्रकाशन गर्ने तयारी रहेको शर्माले जानकारी दिनुभयो।
15: सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरो के चाहिँ छ कि बुक जनकपुर धाम उपमहानगरपालिकामा आउने टुरिस्टहरू यहाँ जनकपुरमा हुने टुरिज्म प्रोडक्टहरू के छ, मठ मन्दिर पनि भयो, त्यसपछि खानेकुरा केही होला, केही किन्ने कुरा होला, कतै विश्राम गर्ने स्थल होला, ती कुराहरूलाई सबैलाई समावेश गरेर एउटा हामीले बुक बनाइरहेका छौँ। लेख्ने कार्य चाहिँ सम्पन्न भइसकेका छ, फोटो चाहिँ कलेक्सन हुने फेजमा छ, त्यो सम्पन्न हुने बित्तिकै एसटिपी र हामी नगरपालिकाले त्यसलाई पब्लिस गर्छौँ। अब त्यो बुकमा के छ सर कि हामीले मिथिला परिक्रमा भनेर त्यो बुकमा उल्लेख गरेका छौँ र मिथिला परिक्रमा उल्लेख गरिसकेपछि मिथिला परिक्रमा त 5 कोसी हुन्छ, अलिक डिस्टान्स धेरै कभर हुन्छ। सो त्यो केसमा हामीले अस्ति मेयर साहबसँगै एसटिपीसँग हाम्रो एउटा मिटिङ बस्यो, त्यो मिटिङमा हामीले के गर्यौँ, अब त मानौ कि त्यो बुक त सबैको हातमा पुग्ने नै भयो, लोकललाई त समस्या भएन, तर आउने टुरिस्टहरूलाई त मिथिला परिक्रमा होलीभन्दा एक दिन अगाडि मनाइन्छ भनेर सबैलाई थाहा छ, त्यो रुट चाहिँ कसरी कभर हुन्छ भन्ने कुरालाई एउटा डाइरेक्सन दिनको लागि हामीले विभिन्न ठाउँमा अलिक नजिककै विभिन्न ठाउँमा चाहिँ साइनेज हामीले राखिरहेको छौँ, डाइरेक्सनमा साइनेज, त्यो साइनेजले चाहिँ परिक्रमा सडक यता यता यो डाइरेक्सनमा छ, यो चौकदेखि यता जाने भने यति किलोमिटर, यहाँदेखि यति किलोमिटर भन्ने टाइपको हामीले साइनेज राखिरहेको छौँ। र त्यसपछि अन्य ग्रुप साइनेजहरू पनि छन्, ग्रुप साइनेजहरू जस्तै अब कोही टुरिस्ट जानकी मन्दिर गयो भने जानकी मन्दिरको 50 मिटरमा विवाह मण्डप पनि छ, त्यसपछि त्यहाँदेखि 400 मिटरमा गङ्गा आरती हुने ठाउँ छ, त्यहाँदेखि 1 किलोमिटरमा रेलवे स्टेसन छ भन्ने ग्रुप साइनेज पनि राखिरहेको छौँ। र जति पनि बोर्डरका ठाउँहरू छ जनकपुरसँग, जस्तै अहिले जनकपुरसँग जोडिएका बोर्डर अलिक ठुलो बोर्डर हेर्ने हो भने भिटा मोड छ, त्यसपछि जहाँ क्राउडेड प्लेसहरू जस्तै बस पार्क जहाँ दिनौँ बाहिरबाट आउने मान्छेहरू, त्यहाँ चाहिँ हामीले एउटा ठुलो सूचना बोर्ड भनेर राखेका छौँ हामीले।
14: यसै गरी उपमहानगरका प्रवक्ता एवं स्थानीय संस्कृति कर्मी परमेश झालाई जनकपुर धाममा घुम्न आउने पर्यटकलाई थप आकर्षित गर्न के प्रयास भएको छ र पर्यटन बोर्ड लगायतका संघ संस्थासँग कसरी समन्वय भइरहेको छ भनेर सोधेका छौँ।
16: खास गरेर जनकपुर नगर क्षेत्रमा आउने धार्मिक पर्यटकहरू बढी हुन्छन्, ती धार्मिक पर्यटकहरूलाई यो भाषा संस्कृतिसँग कसरी जोड्न सकिन्छ, मैथिली भाषा राजा जनक सीताको भाषा भनेर पहिचान गराएर कसरी यसलाई अगाडि बढाउन सकिन्छ भन्ने कुराहरूको व्यापक क्रियाकलापहरू गरिरहेका नै हुन्छन्। अब जस्तै मिथिला नाट्यकला परिषदसँग उपमहानगरपालिका मिलेर दैनिक मैथिली सांस्कृतिक साँझ रहन सहन सम्बन्धमा नाटकहरू देखाउने चिज दैनिक गर्ने प्लानमा पनि छ, जुन पर्यटकहरूलाई कमसे कम एक रात त्यो हेर्न बसाउने किसिमको उद्देश्यले पनि नगरपालिका अगाडि बढी नै रहेको छ। पर्यटन बोर्डले गरेका कामहरूसँग स्थानीय सरकारसँग समन्वय गरेर उहाँ गरिराख्नु भएको हुन्छ नै।
17: दिगो पर्यटनका लागि प्रकृतिलाई बचाऊ अनि संस्कृतिलाई सजाऊ,
18: आउनुहोस्, पर्यटक स्वागत सँगै पानीका स्रोत सुरक्षित र सफा राखौ, खाली ठाउँमा वृक्षारोपण गरी हरा भरा बनाऊ र स्थानीय कला भाषा संस्कृति र परम्परालाई सम्मान गरौ।
19: पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालद्वारा संयुक्त रूपमा सञ्चालित दिगो पर्यटन परियोजनाद्वारा जारी सन्देश।
11: सम्पदा सुरक्षित भयो भने संस्कृति सुरक्षित हुन्छ, संस्कृति सुरक्षित भयो भने पहिचान सुरक्षित हुन्छ र स्थानीय समुदाय समृद्ध भयो भने पर्यटन दिगो हुन्छ। आउनुहोस् हामी सबै मिलेर यस्तो पर्यटनको विकास गरौँ जहाँ पर्यटन आउँछन्, संस्कृति हेर्छन्, स्थानीय जीवन बुझ्छन्, स्थानीय उत्पादन किन्छन् र फर्किँदा जनकपुर धामको सुन्दर सम्झना लिएर जान्छन्। यही हो दिगो पर्यटन। हवस् त, आजका लागि दिगो पर्यटन प्रवर्तन कार्यक्रम यति। यसै महिनाको तेस्रो बुधबार आजकै समयमा भेट्ने गरी छुट्टिन्छौँ। प्राविधिक सहकर्मी मिनर्वा वज्राचार्यसँगै संयोजक उद्धव सिंह स्वागडी, संचालक विमला राई र यो मुकुन्द भण्डारीलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 8 बज्ने लाग्यो। अब सुन्नुहोस् अङ्ग्रेजीमा समाचार।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी, समानता र सअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी फेरि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेको छौँ। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी मिनर्वा बज्राचार्यसँगै म चन्दा विष्ट। आज हामी नृत्य कलाविद वीणा जोशीराज भण्डारीको निजी निवासमा पुगेर गरिएको यो कुराकानी यहाँहरूमा आज हामी सुनाउन लागेको छौँ। जसले भर्खरै मात्र एउटा पुस्तक प्रकाशन गर्नुभएको छ, नेवारी समुदायको परम्परागत मुकुन्डो नाच, यो चाहिँ वीणा जोशीराज भण्डारीले लेख्नुभएको यो पुस्तक यसकारण पनि विशेष छ कि यसमा 17 खण्ड भागमा विभाजित करिब 1400 पृष्ठको यो एउटा ग्रन्थ हो र नेवारी समाजमा परम्परादेखि चलिआएका विभिन्न मुकुन्डो नाच तथा तिनको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्वको गहन अध्ययन गरेर प्रस्तुत गरिएको छ। 40 वर्ष लगाएर खोज अनुसन्धान गर्नुभएको छ र यसरी भन्नुपर्दा यो दुर्लभ कृतिको रूपमा पनि हामी यसलाई लिन्छौँ। 2082 सालको मदन पुरस्कारको लागि छानिएको 10 कृतिको छनौटमा पनि यो कृति परेको छ। हामी यो सफलताको पनि शुभकामना पनि व्यक्त गर्छौँ। नेवारी समुदायको परम्परागत मुकुन्डो नाच पुस्तकको लेखक नृत्य कलाविद वीणा जोशीराज भण्डारीलाई सबैभन्दा पहिला त म कार्यक्रममा स्वागत गर्छु।
1: धन्यवाद तपाईँले मलाई मौका दिनुभयो। म यस बाहिर त्यति साह्रो जाने मान्छे होइन, तपाईँ खोज्दै खोज्दै मेरो घरसम्म आइपुग्नु भयो, यसको लागि धन्यवाद र कृतज्ञता पनि व्यक्त गर्छु। किनभने मेरो जीवनै यो नाचबाट सुरु भयो, सायद यसमा अन्त हुन्छ। अहिले म 82 वर्षको भइसकेको छु होइन,
0: 2001 सालमा जन्मिनु भयो।
1: त्यही 2001 सालमा जन्मेपछि
0: आज यहाँसँग भेट गर्न पाउँदा खुसी लागेको छ। यहाँको निवासमा छिर्दै गर्दा पनि कस्तो कलाकृतिले भरिएको एउटा कला एउटा म्युजियमभित्र छिरेको जस्तो अनुभूति भयो र यो पुस्तक हातमा पर्दा साँच्चै भनेको आँखा पनि रसाए कि यो यति ठुलो ग्रन्थ एउटा नेवारी समुदायको छोरीले बजैले पनि भन्नुभयो होइन, आमा दिदी बहिनीले घर घर आइसकेको सम्पूर्ण दायित्व निर्वाह गरेर पाएको समय, त्यो पाएको समयको सदुपयोग गर्दै 40 वर्ष लाग्यो तर ढिला आयो, तर यति गहन तरिकाले आयो होइन। एउटा इतिहास बोकेको छ नृत्यको, यो नृत्यसँगै फेरि एउटा समुदायको इतिहास परम्परा नै बोकेको पनि छ नि त होइन। नृत्यसँग कसरी जोडिनु भयो वीणा म्याम, यहीँबाट कुराकानीको सुरु गरेँ है।
1: अब म बाल्यकालको कुरा गरौँ भने चाहिँ मलाई नृत्यसँग कुनै पनि इन्ट्रेस्ट थिएन केटाकेटीमा। विराटनगरमा जन्मे,
0: यहाँको जन्मथलो विराटनगर काठमाडौँको मुटु होइन, इन्द्रचोकको सेरोफेरोमै बाल्यकाल व्यतीत भयो।
1: हजुर, किनभने मेरो काठमाडौँमा खिल भन्छ कि खिल, त्यहाँ भेरासिंह बाङ्गीमुरा, मेरो फ्यामिली चाहिँ खिल भन्ने ठाउँ यो भेरासिंह र क्षेत्रपाटीको बिचमा पर्छ। मेरो बाको बिचले विराटनगर खेती विराटनगर भएर जाने आउने गर्थ्यो, तर बाल्यकाल चाहिँ काठमाडौँ पनि बसियो। अनि बाल्यकालमा मैले चाहिँ के देखेको छु भने 7 सालको क्रान्ति देखेको छु, याद छ मलाई अलिअलि। जोशीहरूको क्रान्तिकारीहरू हो उनीहरू, अनि त्यतापछि गणेश मानजीको भयो, नारायण गोपालजीको डान्सर, अब नि बिमला श्रेष्ठको, सरिता भने सुभद्रा, त्यो जम्मै त्यो एउटा कि
0: माहौलै
1: छ। अब शुक्रराज शास्त्रीजीको मेरो हाम्रो घरको अगाडि नि यो 7 सालको बेलामा के भयो भने आइमीहरूलाई पनि पढ्नु पर्छ, महिलाहरू भनौँ न, भनेर चाहिँ अलिअलि जसले शिक्षित घरहरू थियो अलिअलि पढेको महिलाहरू उनीहरू बाहिर आए। बाहिर आएपछि उनीहरूले टोल टोलमा बच्चाहरू जम्मा पार्ने, आइमीहरूलाई जम्मा पार्ने, उनलाई पढ्न सिकाउने पहिला, त्यसको मूल लिडर चाहिँ चन्द्रकान्त माँ भन्नुपर्छ मैले शिवराजजीको बहिनी बुन्न सिकाउने यो वनस्थली छ नि त्यो चौरा म भन्छु वनस्थलीको पहिलो ग्रुपको विद्यार्थी म हुँ। अब होस्टेलमा केटाकेटी राख्ने चलन त थिँदै थिएन त्यसमा पनि केटा र केटी सबै एक ठाउँमा राख्ने उहाँले निदो गर्नु पऱ्यो एउटा घर भाडा लिनुभयो। म चाहिँ अलिकता कस्तो मान्छे थिएँ भने जिद्दी खालको थिएँ कि
0: राजभन्दारी नेवारी समुदायमा कम्युनिटीमा अलि शिक्षित भनेर पनि चिनिन्छ राजभण्डारी परिवारलाई होइन समुदायलाई होइन राजभण्डारी परिवारको छोरी यहाँ व्यापारीकरणको छोरी नै पढ्नुभयो यहाँ
1: व्यापारी हो मेरो बाजे पनि बाजेले चाहिँ इङ्ल्यान्डबाट रङको व्यापार गर्थ्यो अरे मेरो बाले चाहिँ कस्मेटिकको गर्थ्यो त्यो बेलामा पहिलो कस्मेटिकको पसल हाम्रै हो भन्थ्यो भनेको सुनेको हाम्रो दिदीहरूले अनि हाम्रो घरमा राणाको टाइममा रेडियो थियो लुकेर सुन्थेँ आमाहरूमा देख्थेँ अनि मोटरसाइकल थियो गाडी थियो होइन अनि त्यो चाहिँ त्यहाँ कसैको पनि थिएन अनि मोटरसाइकलमा म सानो दिदीहरूले लग्दाखेरि सबैजना हेर्थ्यो कि के जीव जस्तो लाग्थ्यो होला त्यहाँ बेलामा
0: होइन सबैको लागि
1: नयाँ कुरा भयो टोलको इन्भाइरोमेन्ट एउटा राजनीतिक रिभोल्युसन भनौँ न अर्को चाहिँ आर्ट अब नारायण गोपालजी पनि त्यही उहाँको दा बुवा पनि क्लासिकल सिङ्गर हो नि त थियो तर मलाई चाहिँ यो नासाथमा इन्ट्रेस्ट थिएन है
0: त्यो नृत्य चाहिँ कसरी जोडियो
1: त्यो ठाउँ नि भनौँ न इन्द्रचोकको एउटा त बुटु हो नेवार कम्युनिटीको होइन त्यहाँ श्वेतकाली नाच छ त्यहाँ देवी नाच छ पुरानो अनि म सानो त्यहाँ खप्याका भने नाटकहरू हुन्थ्यो कि
0: हाम्रो
1: नेवारी नाटक चोकमा हुन्थ्यो उसमा
0: भनेको खापा भनेको मुकुन्डो प्याख भनेको नाच
1: हजुर नाच्ने
0: हजुर खापा प्याख हजुर मुकुन्डो नाच हजुर
1: खापा प्याख अब हाम्रो नेवारहरूको सबै नाचहरू अलमोस्ट भनौँ न मुकुन्डो नाचै हो तपाईँले देख्नुभएको छ नि त तपाईँले नेवार कम्युनिटीमा हुर्किनु भएको होइन सबै नाचहरू मुकुन्डो नाच हो त्यस कारण चाहिँ यो मुकुन्डो नाच नै भएकोले मैले यो नेवार समुदायको मुकुन्डो नाच भनेर
0: पहिला त्यो नेवारी समुदायमा जात्राहरू आइरहेको छ जात्रासँगै नाचहरू आइरहेको छ होइन
1: हामी केटाकेटी होइन खास गरेर गाई जात्रा भयो इन्द्र जात्रा भयो अब अहिले त एउटै घरमा पनि एक दुसराको भेटघाट हुँदैन त्यो जमानामा एउटा टोल एउटा घर जस्तो हुन्छ अब कतै अब भन्नु मैले खप्याका भनेको त्यो स्टेज बनाएर गर्ने नृत्य नाट्यहरू हुन्थ्यो त्यो हाम्रो नेपाली नेवारीहरूको मलाई त इन्ट्रेस्ट थिएन तर हेर्न गइन्थ्यो अब फलाना ठाउँमा नाच भनेर गइन्थ्यो जात्रा भनेर हेर्ने गरेर जान्थ्यो नेवारहरू त जात्रा भनेपछि त आफ्नो प्राणै छोड्छ
0: होइन त्यसले कति परम्परालाई जोगाएर
1: राखेको छ नि अब हरेक मन्दिरहरूमा आमासँग बिहान गयो मन्दिरमा त्यो टुनालहरूमा हाम्रो सबै मूर्तिहरू कुनै न कुनै पछि आएर थाहा नृत्य भङ्गीहरूमा उभिएको हुन्छ होइन सायद त्यो कुरा मेरो दिमाग कुनै न कुनै ठाउँमा रह्यो होला। अब त्यहाँबाट म कति 9-10 वर्षको भएपछि मेरो दिदी सरलाईमा बिहा भएको छ उहाँ आउनुभयो म अलि भने नि अलि जिद्दी खालको थिएँ माँसँग किचिकिची गरेर देखेर म तँलाई गाउँमा लगेर पढाउँछु भनेर लानुभयो तर त्यहाँ गएपछि म चाहिँ इन्टायरली चेन्ज भएँ कि किनभने त्यहाँ नाच्नु गाउनु टिचर छैन मैले सबै यो किताबमा लेखेको छु त हामी सोसियल काम गर्नु सबै गरिन्थ्यो कि अनि पछि त म काठमाडौँमा पढ्दाखेरि पछाडि बेन्चमा बस्ने त्यहाँ गएपछि अगाडिको लिडर भएछु अगाडि भाग लिनेहरूलाई चाहिँ एकदम रेस्पेक्ट गर्ने कि एकदम अगाडि पुगेँ केही नहुनु धेरै कुरा हुनु हो धेरै हुनु केही नहुनु हो मलाई मेरो विचारमा केही नभए पनि तपाईँको इच्छा शक्ति छ भने धेरै कुरा हामीले गर्न सक्छौँ इच्छा भनेको त कुनै लिमिट छैन नि तर हामीले केही न केही कुनै कुरा गरेर तपाईँलाई खुसी हुन्छ भने भित्रबाट खुसी हुन्छ भने त्यो मेरो कम्प्लिट भएको हो मेरो इच्छा कम्प्लिट भएको हो तर तपाईँ जत्तिकै गऱ्यो जत्तिकै भयो भने इच्छा पुरा भएन भने तपाईँ जहिले पनि अधुरै हुन्छ मेरो आफ्नो भनाइ मलाई त्यो कचकच फचो यदि काठमाडौँमा नमनपर्ने के राति त उठेर सबैजना सुतेपछि म पेन्टिङ गर्थेँ त्यो बानी मसँग अहिलेसम्म पनि थियो मैले यो किताब लेखेँ पनि त्यस्तै गरेँ घरभरिको काम सकेपछि 10 बजेपछि अनि म बसेर लेख्ने हो 11-12 बजेसम्म कहिले एक पनि बस्थ्यो त्यस्तै जब मैले तपाईँलाई भने हामीले गाउँमा गएपछि मैले मेरो सरलाईमा श्री पब्लिक हाई स्कुल हो 11 सालमा त्यो स्कुलबाट यहाँ उसको त्रिभुवन जयन्ती मनाउनलाई कल्चर प्रोग्राम गर्न आयो जबकि त्यो बेलामा काठमाडौँमा केटीहरू नाच्दैन थियो, स्टेजमा नाचेको थिएन, केटाहरू नि केटी भएर नाच्ने, त्यो 2010 सालदेखि मात्रै सुरु भएको थियो। अब हाम्रो नेवारी कल्चरमा केटीहरूले नाच्ने बजाउने गर्दैन थियो। मलाई लाग्छ त्यो कारण चाहिँ मेरो राजनीति जस्तो लाग्छ, कि राणाहरूको उल्लेख गरेर केटीहरूलाई त्योभन्दा पहिला नाच्थ्यो कि भन्ने मेरो गुरुहरूको भनाइ छ कि। अनि मैले यो डान्सको हिस्ट्रीलाई खोज्दै जाँदा मैले हाम्रो स्कुल त पहिलो स्कुल रहेछ केटीहरू नाच्ने काठमाडौँ आएर त्रिभुवन जयन्तीमा,
2: त्यो पनि
1: अनि प्रोग्रामसँग हेर्न गएँ 2 दिन। अनि त्यो गएपछि मेरो दिदीको छोरीले हाम्रो पनि हाई स्कुल हुनु लागेको छ त जान्छस् हाम्रो गाउँमा भनेपछि जान्छु भनेर उसँग गएको, त्यहाँदेखि मेरो डान्सको अध्याय सुरु भयो।
2: दिदीको छोरीहरूसँग
1: सँगै गएँ अनि त्यहाँ त सबैजना नाच्ने, सबैजना गाउने, टिचर पनि आफू जसलाई जे जे जाने जे जे गर्ने, केटाहरू पनि नाचेछ, केटीहरू पनि नाचेछ। गएपछि मेरो इन्ट्रेस्ट त्यहाँबाट, इन्ट्रेस्ट मात्रै होइन, मलाई एउटा शक्ति जस्तो भित्रबाट आयो कि ए डान्स भन्ने कुरा त यस्तो हुँदो रहेछ भन्ने। अनि प्रोग्राम गरे पनि एरेन्ज गर्ने, आफै सबै साथीभाइ मिलेर गर्ने, नाचको बारेमा मेरो कन्सेप्ट चेन्ज भयो कि। एउटा यसले त एउटा शक्ति दिँदो रहेछ, आत्मीय शक्ति जस्तो भयो। अनि मैले चाहिँ पछि स्कुल सकेपछि डान्स नै म पढ्छु, मैले स्कुल खोल्छु, म यस्तो गर्छु उस्तो गर्छु, देव शक्ति
2: हजुर
1: र पब्लिक यो र आर्टिस्ट त्यति गर्न सक्यो भने तपाईँ रियलमा आर्टिस्टै हो होइन।
2: नृत्यले सबैलाई जोड्थ्यो भनेपछि अनि यहाँले आफ्नो उच्च शिक्षा पनि नृत्यलाई नै बनाउनु भयो।
1: अनि त्यहाँबाट आएपछि अब मैले चाहिँ किन मलाई जान देला कि नदेला भनेर मेरो इच्छा चाहिँ भनिनँ। आमाहरू विराटनगरी बस्नुहुन्थ्यो अनि म काठमाडौँमा पढ्छु भनेर आएँ। अनि मैले बिएड जोइन गरेँ, त्यसपछि चाहिँ मेरो आँखा चाहिँ जहिले पनि छात्रवृत्तिमा हुन्थ्यो है। अब संजोगले त्यो थाहा भयो, छात्रवृत्ति के भन्छ डान्सको स्कलरसिप आएछ भनेर, त्यसमा अप्लाई गरेँ। अनि त्यो साल भएन, फेरि डान्समा त केटीहरूले अप्लाई नै नगर्ने, त्यहाँ स्काउटको पनि हाम्रो त्यो बिएड कलेजमा स्काउटको सेन्टर पनि त्यही हो, हाम्रो टिचरहरू पनि स्काउटमा थियो। त्यो बेलामा चाहिँ हाम्रो राजा के वीरेन्द्र, उहाँ चाहिँ स्काउट डेको दिन उहाँ आउनुभएको थियो, शिक्षा डाइरेक्टर पनि आएको थियो। तँले पुर डान्समा अप्लाई गर्नुभएको होइन भने हो भने, अहिले पाकिस्तानबाट आएको छ, तपाईँ अप्लाई गर्नुहोस् भोलि म तपाईँलाई पठाउँछु भन्नुभयो कि। अप्लाई गरेँ भयो। मेरो आमाले मेरो दिदीहरूले चाहिँ मलाई एकदमै सपोर्ट गर्नुहुन् कि, उहाँहरूले यो नाच्ने र ननाच नभन्ने, तर रिलेटिभहरूले ल त्यो पनि पाकिस्तान मुसलमानको देश कस्तो भवन्डर भयो होला मेरो, म पहिलो केटी थिएँ त्यहाँ सिक्न गएको, धेरै कुराहरू भने चारैतिर। अनि मैले भने म दिदीलाई र आमालाई मात्रै मान्छु,
2: दिदी र आमाले एकदमै
1: सपोर्ट गर्नुभयो। अनि उहाँ माले यसो भन्नुभयो, तिमी एउटा ठुलो घरको छोरी हो, जेठी छोरी हो, तिमीले राम्रो गर्यो भने तिम्रो भाइ बहिनीको पनि राम्रो हुन्छ, तिमीले नराम्रो गर्यो भने भाइ बहिनीलाई पनि चोट लाग्छ समाजबाट भनेर। अनि मैले के भने कुनै पनि विषय नराम्रो भन्ने हुँदैन, कुनै पनि विषय राम्रो पनि हुने हुँदैन। डक्टरहरूले पनि कति नराम्रो काम गरेछ, वकिलहरूले कति नराम्रो काम गरेछ, विषय त नराम्रो थिएन नि त, मान्छे पो त नराम्रो भयो। तपाईँले मलाई विश्वास गर्छ भने जान्छु, जान्न भने जा भने गएँ है, विश्वासमा गएँ। पाकिस्तान पुगेँ, 6 महिना बसेँ। अनि 6 महिनामा मैले कोर्स कम्प्लिट गरेर आएँ, डिप्लोमा गरेर आएँ। यो डिप्लोमाले पुग्दैन, यहाँ यतिले मलाई पुग्दैन, मैले त्यसको बारेमा धेरै पढ्नु छ भने इन्डिया जान्छु भनेर त्यहाँबाट आएको, मलाई सेलेक्ट गऱ्यो है। अनि इन्डिया गएपछि मलाई के फिल भयो थाहा भयो भने, यो डान्स भनेको त डान्स मात्रै पर्फिङ आर्ट मात्रै होइन, एउटा पुरा एउटा कम्युनिटीको एउटा डान्सको आफ्नो ठाउँ छँदैछ, क्लासिकल या फोक या यो छ, तर यसले त एउटा परम्परा डान्सलाई त एउटा कम्युनिटीलाई नै को लिभिङ हिस्ट्री हो, यसको पछाडि हिस्ट्री हुन्छ भन्ने कुरा
2: जीवन्त इतिहासमै जोडिएको हुन्छ भन्ने। यहाँले भारतको बदौरा स्थित महाराजा सयाजी राव युनिभर्सिटीबाट दीक्षित हुनुभयो होइन त्यो नृत्यमा, र त्यही गएपछि थाहा भयो कि एउटा समुदायकै जीवन्त इतिहास परम्परा संस्कृति नाचसँग जोडेको हुन्छ।
1: हजुर पनि पढ्नु परेकोले थाहा भयो। हुन त मैले इन्डिया युरोपमा गएँ, धेरै प्रोग्रामहरू गरेँ, प्रदर्शन गरेँ, चरिया दिएँ, बेल्जियम गएँ, त्यहाँ मेरो बिहा पछि म उता गएर 2 वर्ष एज ए भिजिटिङ टिचरको काम गरेँ। मैले डान्स सिकेर मैले इन्डियन डान्सर भएर नाम कमाउनु मलाई छैन, किनभने इन्डियामा थुप्रै छ यस्तो डान्सरहरू होइन, मैले त नेपालको डान्सको लागि केही गर्नु पऱ्यो नि त, गर्नुपर्ने त मेरो कर्तव्य हो नि भनेर, अनि 26 साल 25 सालको कुरा हो। अब हामीले यो पुरानो नाचहरूको बारेमा, उसको हिस्ट्री, उनीहरूको त्यो हेरिटेज, यिनीहरूको बारेमा हामीले रिसर्च गरौँ, खोजौँ। अब हामी जनजातिको देश हो, 125-126 छ भन्छ, हरेकको आफ्नो आफ्नो मिठास छ, आफ्नो आफ्नो ट्रेनिङ छ होइन। हामी नेवारहरूमा क्लासिकल ऊ छ भन्दैमा, अरूको फोकमा त्यसो भने त्यो नराम्रो, हाम्रो राम्रो भने होइन, आफ्नो आफ्नो किसिमको ब्युटी छ नि त। इच्छा भए पनि हुन्छ के, नहुने कुरा होइन, अब कोसिस गरे पनि हुन्छ। अनि मैले आफ्नो प्राइभेट क्लास नै कन्टिन्यू गरेँ, त्यो त मेरो कमाइ खाने भाँडो भयो नि त, मैले उनीहरूलाई डान्स सिकाउनु, तर मैले के गर्नु त देशको लागि भन्ने जस्तो लाग्थ्यो। कसो कसो नाच गरेबाट छात वान टू निस्क्यो कि गोर्खापत्रमा, डान्सको यहाँ कोरियोग्राफर चाहिएको छ, भएसम्मको ग्रेजुएट डान्समा स्नातक गरेको, नभए भने अनुभवलाई लिने भन्ने, नोकरी खाइयो, नाच घरमा नोकरी खायो, देखेँ त्यहाँ केही कामै छैन कि, हाजिर गर्ने जाने र अनि म चाहिँ जहाँ पनि चुम्लाएर बस्नु नसक्ने कि, अनि त्यसपछि मैले जुनियरहरूलाई लिएर केही डान्सहरू सिकाएँ कि, मैले त नोकरी गरेको अनुसार त नियमको सोच त गरेँ, डान्स त सिकाइरहेको छु होइन, तर त्यो दिनभरि त काम त भएन, अनि हाफ टाइम उनीहरूलाई 1-2 घन्टा दिनका सिकायो। अनि त्यसपछि चाहिँ अनि मैले भनेको, म त्यहाँ मैले सप्तमुनि गुरुसँग भेट भयो होइन, अब काठमाडौँको नेपालको मकुट नाच मैले हेरेको मात्रै त्यसको बारेमा थाहा थिएन नि, त्यो सधैँभरि गुरुसँग भेटेपछि उहाँसँग मैले चर्यो डान्स सिकेँ, उहाँसँग मैले यो डान्सको बारेमा काम नहुँदा बसेर कुरा गऱ्यो, के डान्स हाम्रो नेपालमा, हामीले मैले मकुट डान्स बच्चादेखि देखेको कहाँ छ, के छ, कस्तो छ भनेर भन्दाखेरि, अनि पुरा देशको लागि नभने कमसेकम नेवार कम्युनिटीको त गरौँ त्यो, किन एक त म नेवारको छोरी हो, अर्को कुरा म काठमाडौँबाट गर्न सकिने कुरा पनि हो, टाइमलाई मैले युज गरौँ भनेर, अनि गुरुसँग, अनि गुरुजू चाहिँ एकदम एक्साइटेड भयो, उहाँ एकदमै मलाई सपोर्ट गर्नु एकदमै, किनभने हाम्रो धार्मिक मकुण्ड नाचहरू इन्टरटेनको लागि भनेर खास गरेर तन्त्र भएको, तन्त्रमा त डान्स चाहिँ हाइएस्ट एउटा माध्यम हो पूजाको, त्यो माध्यमबाट तपाईँले डान्स गरेर देवतालाई नि आफ्नो शरीरमा साक्षात ल्याउने, अरू अरूमा तपाईँहरू मन्दिर गएर पूजा गर्नुहुन्छ, तान्त्रिक डान्स अब देउता तपाईँको जिम्मा शरीरमा आउँछ डान्सको थ्रु, यति रेस्पेक्ट भएको। अब यहाँ पनि हाम्रो जुन यो तान्त्रिक डान्सहरूमा त्यहाँ अघि पछि पनि नाचमा भाग लिनेलाई एउटा डिफ्रेन्ट वेले रेस्पेक्ट गर्छ कि उनीहरूलाई, उनीहरूको गाउँमा कुनै भोज भयो भने उहाँहरूलाई स्पेसल गेस्टको रूपमा ट्रिट गरिन्छ, खुवाइन्छ, त्यस्तो छ, त्यो कुरा हामीले बुझ्नु पऱ्यो नि भन्ने जस्तो लाग्यो।
2: बिना म्याम, यो कुराहरू त नृत्यसँग कसरी जोडिँदै गयो भन्ने एउटा लामो एउटा यहाँको
1: इतिहास हो
2: कुरा भयो होइन, त्यति बेला एउटा व्यापारी घरानाको काठमाडौँको सम्पन्न परिवारको होइन शिक्षित परिवारको छोरी, यहाँको परिवारमा अरू कोही हुनुहुन्थ्यो त नृत्यसँग जोडिएको त्यति बेला?
1: कोही पनि थिएन त्यसलाई त्यो नृत्य भने, यहाँ काठमाडौँमा 2013 सालदेखि केटीहरूले नाचमा भाग लिन थालेको स्टेजमा, नेवार कम्युनिटीमा।
2: आज बिना म्यामको त्यो नृत्यसँग जोडिएको खोज अनुसन्धान रुचिले एउटा ग्रन्थ तयार भएको छ, यो यतिको परिश्रम र मेहनतले लेखेको नेपाली पुस्तक सायद बिरलै होला अहिले यहाँको हातमा, यहाँले लेख्नु भएको नेवारी समुदायको परम्परागत मुकुण्ड नाचको पुस्तक छ, जुन ठुलो ग्रन्थ हो होइन, उचाल्ननाले अलिक बल चाहिने,
1: 3 किलोको
2: पाउने 3 किलोको होइन गरेँ मैले पहिलोचोटि होला यति गरुङ्गो पुस्तक समातेको। यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने आज हामीले यहाँहरूमा आज एउटा छुट्टै प्रसङ्गलाई पनि राखिरहेको छौँ, र यस्तो एउटा व्यक्तित्व जो गुमनाम भएर अनुसन्धानमा, नृत्यको अनुसन्धानमा लाग्नुभयो र नेवारी समुदायको परम्परागत मुकुण्डो नाचको एउटा ग्रन्थ नै तयार पार्नुभयो, 2026 सालबाट सुरु भएको 2082 सालमा आएर 82-83मा आएर यसको प्रकाशन भयो र यति बेला यहाँ 82 वर्षको पुग्नुभयो होइन, 82 वर्षको उमेरमा यति ठुलो ग्रन्थ होइन, यसले सम्पूर्ण यो नेवारी समुदायको परम्परागत यो मुकुण्डो नाचको व्याख्या मात्र गरेको छैन, यो पृष्ठभूमिमा रहेका यो रङ्गकर्मी, मुकुण्डो नाचको रङ्गभूमि, रङ्गकर्मी नेवारहरूको संक्षिप्त चिनारी, नेपाली उपत्यकाको नृत्यको इतिहास, आयाम, सबै कुरा यो पुस्तकमा जोड्नु भएको छ, यो अनुभव यहाँहरूमा सुनाइरहेको छौँ। सायद मिडियामा, सञ्चार माध्यममा पनि यहाँको आवाज, यहाँको विचार कमै सुनिएको छ नि होइन बिना म्याम?
1: हजुर,
2: 40 वर्षको अवधि लाग्यो,
1: बिचमा छुटेको छ, मैले कन्टिन्यू गर्न सकिनँ, छुटेको छ हजुर, तर मेरो आत्मा मेरो कान यही भइरहन्थ्यो।
2: नृत्य प्रशिक्षक भइसक्नु भएको थियो विवाह हुँदा?
1: भइसकेको थिएँ, उताबाट आइसकेपछि नाचगरको
2: अनि बुहारी एउटा जो चाहिँ नृत्यसँग सम्बन्धित छ भन्दा
1: भयो नि, म रामुनी जोशीको घरको बुहारी भएँ नि, जसको घरबाट म प्रेरित भएर डान्स डान्सर भएँ, त्यही घरको बुहारी हुँदाखेरि मलाई लगाउने घरबाट पनि कुनै छेकबार भएन
2: भएन अप्ठ्यारो भएन
1: भएन, तर मैले चाहिँ आफ्नो तरिकाबाट कोसिस यही गरेँ कि मेरो इच्छाले मेरो घर गृहस्थीमा कुनै बाधा नआओस् होइन, अब मैले डान्सै
2: टिचरको यहाँको अध्ययनको यहाँको कामको विषयले घर परिवारमा कुनै अप्ठ्यारो नहोस्,
1: अब यिनीहरू त्यसैले घर चलाउनु केटाकेटी हुर्काउनु मैले उनीहरूलाई कहिले पनि ऊ गरिनँ, जस्तै कि अब केटाकेटी सानो मेरो छोराछोरी सानो हुँदाखेरि म पार्ट टाइम गर्थेँ काम
2: हजुर
1: होइन,
2: आफ्नो दायित्व घराइसी दायित्व निर्वाह गर्दै
1: लाग्छ मैले त गरेँ जस्तो लाग्छ है, अब घरको मान्छेले के सोच्छ थाहा छैन है, तर अब उनीहरूको खाना मलाई अब हामी गाउँघरमा हुर्काउ जे पनि मैले छोराछोरी सानो हुँदाखेरि गाई पाल्न दिएर गाईको दुध खुवाउँथेँ, अहिले पनि हामी गाई म गाईको दुधै खान्छु, हामीहरू मसला ससलाहरू म बजारको किन्दिनँ, आलु ल्याएर दही पकाएर चकाएर अहिलेसम्म पनि गर्छु, चिउरा पनि धान दिएर कुटाउन लगाउँछु के, उहाँ श्रीमान अलि त्यो खानेमा किचकिची छ कि,
2: चिउरा सुन्दाखेरि त एकदम आमाको भूमिका जीवनसाथीको भूमिका बुहारीको भूमिका पक्का हिसाबले निर्वाह गर्नुभएको रहेछ।
1: अब सासू ससुरा त म बस्न पाइनँ है, किन उहाँहरू गाउँमा बस्नुहुन्थ्यो, यस्तै दसैँ तिहारमा मात्रै जाने हो है, मेरो बिहा भयो, मेरो काम थियो यहाँ, उहाँ पढ्न जानुभयो इङ्ल्यान्डमा, त्यसपछि 6 महिनापछि मलाई यो एज ए भिजिटिङ टिचर पार्ट टाइम काम पायो, उहाँ पढ्नु गयो ठाउँ इङ्ल्यान्डमा, म त्यहाँ गएँ, गएर आएपछि मेरो छोरा पेटमा थियो, अब अहिले चाहिँ मान्छे र छोराछोरी पाउनु विदेश जान्थ्यो, हामी चाहिँ नेपालमै पाउनुपर्छ भनेर फर्क्यौँ भनौँ, उहाँको पनि पढाइसकेको थियो, प्रोग्रामहरू गऱ्यौँ त्यहाँ थुप्रै, बेल्जियममा गऱ्यौँ, यताउता गऱ्यौँ, केही गऱ्यौँ भनेर नि।
2: हजुर बिना म्याम, यहाँसँग कुरा हुँदाखेरि होइन, कला पारखी हुनुहुन्छ, कलाले नै जीवनलाई छोएर नृत्यसँग नै जीवन अगाडि बढ्यो, अनि यहाँको त्यो नृत्यसँग जोडिराख्दाखेरि एउटा राम्रो घरनाको शिक्षित होइन सम्पन्न घरनाको छोरी बुहारीले नाचेको परिवारमा परिवारले कसरी हेर्नुहुन्थ्यो, कसरी लिनुभयो,
1: त्यसो केही पनि थिएन,
2: अनि छोराछोरीले यहाँको नृत्य हेर्दाखेरि के भन्नुहुन्छ, कस्तो खालको प्रतिक्रिया?
1: मैले डान्स छोरेको त धेरै वर्ष भयो होइन, भनौँ न आज म 82 भयो, मैले ससुरालीमा गएर मेरो सासू ससुरा त बितिसक्नु भएको थियो, कान्छा सासू कान्छा ससुराको अगाडि नाचे हो, साजुहरूको अगाडि नाचे हो है, त्यस्तो अब बच्चा उनीहरूले त हाम्रो नाच बच्चादेखि हेरेर आयो हो नि त
2: होइन,
1: पछि पो त म रिलेटेड भएँ, अब हामीले स्कुलदेखि नाचे
2: जीवनसाथी यहाँको श्रीमानलाई चाहिँ कतिको मन पर्थ्यो यहाँको नृत्य विषय?
1: उहाँलाई ऊ त केही छैन, तर उहाँको चाहिँ के छ भने घरको जुन चल्नुपर्ने हो त्यो चाहिँ त्यसमा चाहिँ ऊ हुनु, मैले चाहिँ मैले पनि डिस्टर्ब गरिनँ आज मेरो यस्तो छ भनेर, अनि हामीहरूको हामी त त्यही स्कुलको इन्भाइरोमेन्टमा हुर्केको, हामीले हाम्रो परिवारमा डान्सको लागि एकदमै रेस्पेक्ट छ होइन, रेस्पेक्ट छ, अब
2: कहिलेकाहीँ चलचित्रमा गरौँ
1: मलाई त्यो सोतिर यताउतिर त्यति इन्ट्रेस्ट थिएन, मानिस समाजले बुझोस् समाज नृत्यलाई एउटा इन्टरटेन मात्रै नल्याओस्,
2: यद्यपि
1: मैले थुप्रै प्रोग्राम गरेँ काठमाडौँ पनि गऱ्यो एरेन्ज पनि गऱ्यो, गर्दा गर्दै पनि नृत्यलाई एउटा हामीले हेर्ने मात्रै कुरा होइन बुझ्ने कुरा हो, धेरैले म अहिले बयास यसो मान्छेले मेरो उमेरको अन्दाज चाहिँ 60-65 भन्छ, मेरो कुरा त झनै कति छ होइन, त्यो कुरा सबै मलाई नृत्यले दिएको कुरा हो कि, मलाई दिएको चाहिँ नृत्यले दिएको कुरा हो, किन अब म अरू मेरो साथीहरू पनि देख्छु मेरो यस उनीहरूले पनि धेरै परिश्रम गरेको छ कि एउटा फ्यामिली बनाउनलाई एउटा फ्यामिली गर्न, म देख्छु उहाँहरूलाई यसलाई एउटा बुझ्नुपर्छ हरेक फ्यामिलीले, एउटा यो नेवार समुदायको परम्परा गरेर मौकुटो नाच भनेको एउटा तपाईँहरूले मैले यो लेख्नुको कारण के एउटा नाचसँग एउटा धर्म एउटा संस्कृति एउटा विभिन्न कला, अझ हाम्रो चाहिँ स्पेसल के छ भने अब मकुन्डो भन्यो, मकुन्डो एउटा आफ्नो आर्ट हो, कसरी बनाउने त्यसलाई पनि जीवित राखेको छ नि होइन, अब त्यसमा रङ चढाउने
3: रङको नै आफ्नो आफ्नो हाम्रो परम्परा छ, रङ कसरी बनाउने के गर्ने भन्ने छ। अब त्यहाँ माटोको भाँडाहरू चाहिन्छ, माटोको भाँडाको पनि आफ्नो एउटा ऊ छ होइन। अब फेरि यो मूर्ति बनाउने डाँसको मूर्ति मकुण्ड बनाउनेहरू स्पेसल्लै अब हामीहरूको मैले यसमा जातीय पेसाहरू लेख्नुपर्ने कारण के हो भने जातीय पेसासँग
2: कति विषय जोडेर आएको रहेछ होइन। हजुरको यो ग्रन्थको यो शीर्षकहरू पल्टाउँदै जाँदाखेरि पनि तिथि पर्व चाड पर्व जात्रा होइन सबै जोडेर आएको छ।
3: जात्राहरू बारे यसै गरेर नाच हेर्दाखेरि तपाईँलाई याद हुँदैन नि, मैले जात्रा बारेको बारेमा सबै किन लेखेको छु भने जुन नाचको बारेमा पछि लेख्दाखेरि यो जात्रामा नाच्दाखेरि भन्दाखेरि तपाईँले बुझ्नुहुन्छ नि त।
2: हजुर,
3: त्यसैले मैले चाडपर्व जात्राहरूको तिथिहरू कस्तो हुन्छ, अब जात्रा भनेर पनि एउटा धेरैले भन्छ नेवारहरू त भोज खाने खाल जात्रा भनेको त्यो होइन कि। जात्रा एउटा समाजलाई एउटा सोसाइटीलाई जोड्ने हो कि। जस्तै कि कुनै जात्रा भनेको हरेक आफ्नो आफ्नो प्रान्तीय जात्राहरू छ नि, त्यो एउटा आफ्नो कुलदेवताको स्थापना दिवसको जस्तो मनाउँछ। तर त्यो जात्राले तिनीहरूको स्थानीय नाचको प्रस्तुति हुन्छ, गायनको हुन्छ, बाजाको हुन्छ, त्यसले सर्भाइभ गर्छ नि त।
2: यहाँले जति बुझ्नुभयो जति खोज्नुभयो त्यसलाई पुस्तकमा एउटा ग्रन्थमा समेट्नु भएको छ, जुन मदन पुरस्कारको लागि पनि छनौटमा परेको छ। आज यो पुस्तक आफ्नो हातमा देख्दा आफूसँगै देख्दाखेरि कस्तो महसुस हुन्छ बिना म्याम?
3: मेरो जिन्दगीको मेरो व्यक्तिगत मेरो यो डान्सै हो, जस्तो डान्स मैले बुझेँ त्यस्तै बुझाइ चाहिँ अरूले पनि बुझोस्। दोस्रो कुरा हाम्रो नेवार कम्युनिटीमा डान्स भनेको कुरा एउटा भगवान्सँग जोडिने साक्षार हुने त्यस्तो आर्ट चाहिँ मर्नु हुँदैन, त्यसलाई हामीले कन्टिन्यू गर्नुपर्छ भनेर पनि बुझायो। जम्मा गर्नु त्यति सहिलो चाहिँ थिएन, मैले तपाईँलाई भने तन्त्र भनेको सेक्रेट कुरा हो, मलाई बताउँदैन, मलाई भेट्दैन थियो, कहीँ कहीँ मैले गाली खाएँ, अहिलेसम्म पनि गाली खाएको छु मैले। अब कुनै अहिले गएर उसको बाजेले मलाई बताएको कुरा अहिले छोरा नातिका गर्दाखेरि हामीले बताउनु हुँदैन भन्छ नि, मैले तिम्रो बाजेले मलाई बताएर गयो किन मेरो गुरुले गरेर सन्तुष्ट त म छु, किनभने मलाई सबैभन्दा पिर के पछि आएर के पिर भयो भने यो किताब मैले पुरा गरेर लोकार्पण नगरे म मरेछु भने त मेरो नातिले भनेको मलाई राति रातभरि लेख्यो दि भोलिचित्त बुझ्दैन फाल्यो अनि फेरि लेख्यो यस्तो हुँदै थियो। एक दिन मेरो कोठामा आएर त्यसले मलाई सधैँ हेरिरहेको हुन्थ्यो कि, राति रात सबैजना सुतिसकेपछि कहिले म कहाँ सुत्न आउँथ्यो, म सबैजना सुतिसकेपछि म लेख्नु बस्थेँ अनि मा तपाईँले यो छिटो सकाउनु म तपाईँलाई सकाइदिन्छु भनेर घरङ्गर गुरुङ गऱ्यो। तपाईँ मऱ्यो भने त यो त डस्टबिनमा फालिदिन्छ भनेर भन्यो, किन मेरो घरमा कसलाई इन्ट्रेस्ट छैन यसमा चाहिँ
2: हजुर
3: होइन, मैले गरेको कुरामा उहाँहरूलाई कम्प्लेन त छैन तर इन्ट्रेस्ट चाहिँ छैन, यसको यसको महत्त्व यसको गरिमा यसको भ्यालु उहाँहरूलाई छैन त्यो कुरा अनि फालिदिन्छ चाँडै सकाउनु। त्यो नाति 7-8 वर्ष मात्रै थियो कि, अनि म झस्केँ कि, हो नि त यसले भनेको, मैले आफ्नो उमेर गएको त ख्याली गरिन छु जस्तो लाग्यो होइन। यति बढाएको नि आज 8-9 वर्ष लाग्यो, अब भन्छ यति गाह्रो काम कसरी गर्नुभयो भने मान्छेले भन्छ, मेरो विचारमा गाह्रो भनेको के पनि छैन, तपाईँको इन्ट्रेस्टको कुरा हो
2: होइन। विवाह गर्दाखेरि सुरु भएको थियो होला,
3: विवाह गर्नुभन्दा अगाडि
2: बजै भएपछि निकाल्नु भयो,
3: बजैहरू पनि अब दुइटा नातिहरू त बाहिर पढ्न गइसक्यो
2: होइन। हजुर, यति धेरै मेहनत गरेर यति ठुलो ग्रन्थ तयार पार्नु भएको छ, आज हातमा छ, यो खुसीलाई कसरी व्यक्त गर्नुहुन्छ?
3: यो त मान्छेले पढेपछि मेरो खुसी पुरा हुन्छ, नपढेसम्म नबुझेसम्म
2: प्रकाशन गर्नु ठुलो कुरा होइन, पुस्तकलाई बुझ्दिने
3: कुरा ठुलो कुरा हो, किनभने यो त मैले पब्लिकले तपाईँहरूलाई दिइसकेँ, तपाईँहरूले बुझ्ने कुरा, यो त मैले नबुझेको त किताब लेख्दै थिएँ नि त
2: पक्कै। हाम्रो आमा दिदी बहिनी छोरीहरूले अवसर पाउँदाखेरि साथ परिवारको पाउँदाखेरि पढ्ने एउटा अवसरले नै यो सबै जुटाए नि त, तर एउटा आमा छोरी होइन जीवनसाथी सबैको भूमिका निर्वाह गर्दै 40 वर्षभन्दा बढी समय लगाएर एउटा ग्रन्थ तयार पार्नुभयो।
3: मेरो जीवनै यही हो, मेरो जीवनको सुरुवात यही हो, एन्ड पनि यसैमा हो, मेरो यसो खुसी खुसी नहुनु भन्ने त कुरै आउँदैन नि। मैले यतिको डिफिकल्टीहरूमा चाहिँ मेरो त्यो इच्छालाई जोगाइराख्नु, त्यसमा राई कहिले धेरै कहिले थोरै काम गरौँ त किन गरेँ होला त, मैले खुसी पाउनुको लागि त गरेँ भने आत्मीय खुसी होइन। म एज ए नेवारको छोरी भएर नेवार कम्युनिटीको बारेमा गरेँ लेखेँ, किन यो कम्युनिटीमा बारेमा मलाई बुझ्न सजिलो हुन्छ, कसैले मानुस् या नमानुस् नेवार कम्युनिटीकोमा कल्चर कतिको रिच छ भन्ने कुरा पनि एउटा देखाउने हो। संस्कृतिको कलाको हरेक पछि धर्मको थ्रुबाट हामीले कलालाई कसरी बचाएछौँ भन्ने कुरा आशा छ बुवाजीले बुझ्नेछ, अरू नेपालीहरूलाई पनि बुझाउनु मेरो। अब मैले यसमा हाम्रो के संस्कारको बारेमा लेखेको छु, पुरानो संस्कारको बारेमा, एज ए हिस्ट्री भए पनि न्यू जेनेरेसन थाहा होस्।
2: नृत्यलाई बुझ्ने र सोच्ने कुरामा नै परिवर्तन आज बिना म्यामको कुरा गर्दाखेरि एउटा काठमाडौँको राजभण्डारी यो व्यापारी नेवारी समुदायमा होइन परिवारमा जन्मिनु भयो, अहिले 82 वर्षको हुनुहुन्छ, बजै भएपछि निकाले किताब भन्नुभएको छ, जो गुमनाम भएर तर नृत्य क्षेत्रमा चाहिँ अथक रूपमा निरन्तर रूपमा लागिरहनु भयो। नृत्य प्रस्तुतिकरण भन्दा पनि नृत्य परम्परालाई, नृत्यसँग जोडिएको संस्कृतिलाई, नृत्यसँग जोडिएको जति पनि विषयहरू छन् हाम्रो समाजसँग जोडिएको कलालाई यहाँले जोडिराख्नुभयो, जसलाई हामी नृत्य निर्देशक, नृत्य प्रशिक्षकको रूपमा पनि लिन्छौँ। र उहाँले विभिन्न देशमा, स्वदेशमा मात्र होइन अन्य राष्ट्रहरूमा गएर पनि बेलायत, बेल्जियम जस्ता कयौँ देशमा गएर आफ्नो नृत्य प्रस्तुति र कार्यक्रमहरू पनि गर्नुभयो र नृत्यमै जोडिनुभयो, नृत्य अध्ययन गर्नुभयो, तर त्यो अध्ययनको विषयलाई बाँड्दै आउनुभयो प्रशिक्षकको रूपमा। र कसरी हुन्छ यो नृत्य कलासँग जोडिएको इतिहासलाई जोगाउने, यसको पृष्ठभूमिसँग जोडिएका सम्पूर्ण कुराहरूलाई सङ्कलन गरेर, अध्ययन गरेर, गहिरो रूपमा त्यो विषयलाई बुझेर पुस्तक पनि निकाल्नुभयो। प्राय जसो अब लेख्नु भनेको अलिक गाह्रो कुरा हो भनिन्छ होइन,
3: यहाँले एकदम प्रोफेसनल लेखेको पनि होइन, हामीले लेख्यो फेरि मैले भने म एउटा अलि जिद्दी खालको थिएँ बच्चादेखि, मलाई बच्चामा पनि मलाई मन लागेको चिजै खानुपर्ने, अब घरमा पनि अब मेरो बहिनीहरू छ, आमाले एकै किसिमको लुगा सिद्धे भने मलाई एकै किसिमको नहुने, मलाई चाहिँ अलगै चाहिने, डिजाइन अलगै चाहिने, यस्तो खालको जिद्दी खालको, अब त्यो जिद्दीको एउटा सदुपयोग भन्नु नै हो, नत्र पनि जति किनभने अप्सर गर्ने हो त्यो। मलाई चाहिँ सधैँ यस्तो लाग्थ्यो, म रामरी जोशीको घरको बुहारी हुँ, उहाँको अनेस्टी, उहाँको उसलाई पनि मैले सधैँ बचाउनुपर्छ। अब सबैले भन्दा आफ्नो कुरा त राम्रो भन्छ, जस्तै मेरो श्रीमान आफ्नो अफिसलाई एकदम समर्पित, घुस नखाने र खाना नदिने भन्ने भएको हुनाले एउटा भनिहाल्छु, लोग्ने मान्छेले घुस खायो यस्तो भन्छ, तर घुस खानेमा प्रेरित गर्ने त आइमार हुन्छ के, जस्तो कि अब तपाईँलाई यस्तो गर्न चाहियो, यस्तो स्कुलमा पढाउनु पर्यो, अब उसको तलब यति छ नभ्यायो भने त्यसले घुस खाइहाल्छ हगि, तपाईँले पत्याउनु होस् या नहोस्, मैले श्रीमानजीसँग मलाई यस्तो गर्नलाई मलाई चाहियो भनेर एक पैसा पनि मागेको छैन,
2: कहिले पनि श्रीमानसँग अपेक्षा
3: मागे, उहाँले मलाई तलब ल्याएर दिन्छु, त्यो पैसाले मैले के गर्नु सकिन्छ, कसरी बढाउन सक्छ, कसरी हुन्छ, उहाँलाई बोझ नगरिकन अब उहाँको पनि काममा डिस्टर्ब नगर्नु, गरे मेरो काममा पनि डिस्टर्ब नहोस् होइन, त्यस्तो गरेर हाम्रो जिन्दगी चल्यो।
2: हजुर, चाहे भने सकिँदो रहेछ नि,
3: एकदमै जे पनि सक्छ सक्छ भने,
2: हाम्रो दिदीबहिनीले भन्नुहुन्छ नि कहिले काहीँ अब घर आइसी दायित्वले गर्दा कतिवटा इच्छा थियो पुरा भएन भन्ने कुरा पनि,
3: त्यो हाम्रो एउटा एक्सक्युज हो, म त्यो भन्छु नि एउटा एक्सक्युज हो कि त्यो नगर्नेलाई, त्यति हामीले त्यसलाई इच्छा त गऱ्यौँ तर त्यो बुझेनौँ कि क्या हो, इच्छा त गर्यो, इच्छा गर्नुभयो भने टाइम लाग्छ, मैले लगाएछ टाइम लाग्ला, किनभने धेरै स्ट्रगलहरू भएछ भने टाइम लाग्न सक्छ, कोही कोहीले सबै कुरा पायो भने केही पनि गर्दैन।
2: यहाँसँग कुरा गरिरहँदा धेरै पटक यहाँको यो पुस्तक नेवारी समुदायको परम्परागत मुकुन्डो नाचको यो ग्रन्थ 3.25 केजी छ होइन, 3.25 केजीलाई पटक पटक उठाएर हेरिरहेँ मैले, र पटक पटक ध्यान यो तस्विरमा गए के, यो आर्टमा गए, देखिरहेको छु असाध्यै सुन्दर, उहाँसँग यो अन्तर्वार्ता लिइराख्दा हाम्रो बिना म्यामको निजी निवास यो पाटनमा रहेर गर्दाखेरि उहाँको यो ग्रन्थ हातमा लिएको छु, र पटक पटक यहाँले चर्या नृत्य गर्नुभएको यो तस्विरमा ध्यान गएको छ।
3: यो पेन्टिङ चाहिँ कस्तो भएछ भने त्यो कुनै अर्कै कथा छ, त्यो गाइडमा हेरेर यहाँ ब्लु बर्ड भन्ने होटल थियो नि, उहाँहरू तुलाधरहरू हुनुहुन्छ, उहाँलाई यो फोटो राम्रो लागेर उहाँले पेन्ट गर्न दिनुभएछ, अनि एक दिन मैले यो यही 49-50 सालमा यो टुरिज्मको प्रोग्राममा त्यहाँ एउटा हलमा गएर मैले यो फोटो देखेँ, अनि यो मेरो कुरा कसरी यहाँ आयो भनेर भने होइन, अनि संजोगले पछि उहाँको छोरीको बिहा मेरो छोरासँग भयो, अनि भएपछि उहाँलाई अलिकति अप्ठ्यारो लागेला स नाचिरहेको, अनि उहाँले त्यो दाइजो पठाउँदाखेरि यो फोटो पनि पठाइदिनु भयो। अनि अब यति राम्रोसँग बनाएको छ यो पेन्टिङ जस्तो पनि लाग्दैन नि, एकदम यो ट्रेडिसनल चित्रकारले बनाएको फोटो हो कि।
2: आफ्नो तस्विर आफैले यो पेन्टिङ हेर्दा कहिले कहिले के लाग्छ म्याम, सुन्न मन लाग्छ?
3: म यङ भ्याचु लाग्छ, त्यो हेर्नेहरूले बुझोस् त्यो मेरो बडी ल्याङ्ग्वेज, मेरो फेसियल एक्सप्रेसन, मेरो मुद्रा
2: सम्पूर्ण नृत्यलाई एकदमै
3: जोडेको छ कि छैन
2: देखाइदिएको छ होइन,
3: किन नाचमा भनेको फिजिकल मेन्टल एक्सप्रेसन सबै
2: सबै आउँछ नि,
3: जोड्नु पर्छ।
2: म्याम कति कुरा सोध्न मन लाग्छ है, यो उमेर पुगेपछि थकाइ लाग्ने हो, अब यहाँ त अलि सम्पन्न पनि हुनुहुन्थ्यो होइन, यो लेख्ने भनेको काम अलिकति गाह्रो पनि हो नि त होइन, जति पछि भयो त्यति यहाँले द्रुत गतिमा यसलाई दिनुभयो समय होइन,
3: कस्तो लाग्छ जब म डान्सको कुरा गर्दैछु तपाईँलाई म कति यङ जस्तो लाग्छ होला, अनि त्यो नगर्दाखेरि चाहिँ म फेरि एकदम हावा उडेको जस्तो। म यो भन्छु कि एउटा चाहिँ सबैभन्दा ठुलो आफ्नो आत्मीय इच्छा हुनुपर्छ, सायद तपाईँलाई सबै कुरा नमिल्दाखेरि टाइम लाग्ला, तर आफूलाई मर्न दिनु हुँदैन, आफूलाई बचाउन चाहिँ पर्छ, इच्छा भनेर परिवारलाई ध्वस्त पार्न पनि मिल्दैन, के भने तपाईँले बिहा गर्नु पऱ्यो भने गऱ्यो भने लोग्नी लोग्नीको परिवारको दायित्व हुन्छ, माइतीको पनि दायित्व हुन्छ, माइती म बिहा गर्दै माइतीसँग रिलेसन हुँदैन भन्ने पनि हुँदैन होइन, आफ्ना सक्दै पर्छ, आत्म आफ्नो आत्मसम्मान पनि हुनुपर्छ, र त्यो तपाईँको इच्छा छ भने त्यो इच्छा पुरा हुन्छ, पुरा गर्नु टाइम लाग्ला तर ढलमलिनु हुँदैन होइन, परिवारलाई दोष लाउने आर्थिक स्थितिलाई दोष लाउने चाहिँ होइन, त्यो सबै मिल्यो भने त सुनमा सुहागै भयो, मानिस नमिल्ने कुराले तपाईँलाई कमजोर होइन, तपाईँलाई अझै स्ट्रङ बनाउनु पर्छ कि, इच्छा राइट कुरा छ भने तपाईँको इन्ट्रेस्टको थ्रु तपाईँले केही कम्युनिटीलाई दिन सक्नु सक्नुहुन्छ कि, आफूलाई कहिले कमजोर नठान्नु, नमार्नुहोस् कि, आफ्नो त्यसलाई भित्र राखिछोड्नु, जुन बेला तपाईँ काम पाउँछ त्यसलाई एक्सपोज गर्नुहोस्, तपाईँ सिक्नुहोस्, तर घर परिवार हेरेँ भन्दैमा आफूलाई मार्नुपर्छ भन्ने चाहिँ छैन, आत्मा छ, हामी मानिस हौँ, हामीमा सोच्ने शक्ति छ, त्यस कारण चाहिँ हामीले इन्भाइरोमेन्टसँग सम्झौता गरेर कुनै बेला चाहिँ हामीले रोक्नु पनि पर्छ, मेरो पनि धेरै वर्ष रोकियो छोराछोरी घर भन्दाखेरि, धेरै वर्ष मैले काम गर्न सकिनँ, प्रोग्राम हेर्नु मात्रै गयो, सुरुमा गऱ्यो अनि फेरि अनि पाएको बेलामा झट्ट गइहाल्यो, कहिले कहिले मलाई रातभरि बसेर प्रोग्राम हेर्नुपर्ने हुन्छ, यो देउराको पेट नाच रातभरि बस्नुहुन्छ, कहिले कहिले एकचोटि त म 18 घन्टासम्म बसिहाल्छु छु कि, त सबै घरको तजबिज मिलायो गयो होइन,
2: जम्मा 17 खण्ड होइन भागमा विभाजित 1400 पृष्ठको पाउने 3 केजीको कृति निकाल्नु, त्यो पनि 40 वर्षको अथक प्रयास अध्ययन अनुसन्धानबाट हजुरआमा भएपछि होइन, नातिहरू पनि आफ्नो कार्यक्षेत्रमा लाग्दाखेरि 82 वर्षको उमेरमा पुस्तक निकाल्नुभयो, हाम्रा आमा दिदी बहिनी छोरीहरूले कहीँ न कहीँ कतै न कतैबाट प्रयास जारी राख्नु भएको छ,
3: प्रयास जारी राख्नुपर्छ, जो आफूलाई मार्नु हुँदैन, तपाईँ त आफू जीवित भए पो तपाईँले अरूलाई पनि गर्नुहुन्छ होइन, कुनै एजले पनि रोक्दैन, टाइम लाग्ला तर तपाईँलाई आफूलाई नमार्नुहोस्, त्यसले तपाईँलाई शक्ति दिन्छ कि, तपाईँले आफ्नो इच्छालाई राखी छोड्नुभयो टाइममा, तपाईँले आफ्नो लाइफ पनि केही गर्नुभयो, भनौँ नि मैले सधैँ मेरो लेख्ने कुरा त राति 10 बजे सुरु हुन्थ्यो, 11-12 1 बजीसम्म गरिन्थ्यो होइन, त्यो बेलामा त मलाई कोही डिस्टर्ब गर्न त सक्दैन थियो नि त, गर्न पाउँदैन,
2: इच्छा शक्ति भयो भने केहीले पनि रोक्दैन। हजुर, कार्यक्रम आजका नारीबाट सर्वप्रथम त यहाँलाई यो नेवार समुदायको परम्परागत मुकुण्ड नाचको एउटा ग्रन्थ, ठुलो एउटा पुस्तक निकाल्नु भएको छ, 40 वर्षभन्दा बढी अथक प्रयास गरेर वैवाहिक जीवनभन्दा अगाडि नै सुरु गर्नुभएको थियो, हजुरआमा भएपछि प्रकाशनमा लिएर आउनुभयो यो नेवार समुदायको परम्परागत मुकुण्डो नाच, जुन 2082 मदन पुरस्कार छनौटमा 10 कृति परेको छ, त्यसमध्येमा
3: एउटा 10 जना छानेकोमा एउटा मेरो पर्यो,
2: बधाई छ यहाँलाई धेरै धेरै।
3: यो किताबले हरेक नारीमा एउटा मैले प्रेरणा गर्नु दिन सकोस् किन मेरो केटाकेटीको स्कुलदेखिको इच्छा कसरी मैले जोगाइराखेँ होला, कसरी के गरेँ होला होइन, त्यो चाहिँ तपाईँ सबैले कल्पना गर्न सक्नुहुन्छ। अब मैले 82 वर्षको यो किताबलाई प्रकाशमा ल्याएँ भन्दाखेरि मेरो उमेर त केही रहेनछ नि त, मेरो इच्छा ठुलो रहेछ नि त। मलाई यस्तो लाग्थ्यो, मैले यो किताब प्रकाश नगरेर म बढ्दिनँ भन्ने मेरो भित्र विश्वास थियो। विश्वास भन्ने कुरा ठुलो हो नि, 82 वर्ष भनेको त मैले आफ्नो उमेर त सकाइसकेको छु। अब त मलाई त के लाग्छ भने म त यो किताबमा बाँच्छु, शारीरिक रूपले म मर्छु होला, नजिक पनि छ, तर म त बाँच्छु नि किताबमा। अरूलाई पनि बचाउन प्रेरणा दिन सकोस्, मकुन्नाचमा लागेका हाम्रा गुरुहरू, हाम्रा युवाहरू, कति लुक्यो किताबहरू बाहिर होला, कति किताबहरू बाहिर मलाई देखाउनु हुँदैन, नदेखाएको होला, तर उहाँहरूले खोज्नु भयो र उहाँहरूले पनि अध्ययन गर्नुभयो भने अझै विस्तार रूपमा हरेक नाचको बारेमा उहाँ हरेक नाचको समुदाय समूहले कोसिस पनि गरौँ। म देख्छु जसले नृत्यलाई आफ्नो विषय बनाएको छ त्यो केटीहरू बोल्ड छ के, त्यो बोल्डनेस आउँछ तपाईँको, तपाईँको डेडिकेटेड छ डान्समा भने त्यो होइन, जस्ट फर फन गरेको लागेको छ भने सायद नहोला, तर तपाईँले भित्रबाट तपाईँसँग रिलेटेड छ भने त्यो बोल्डनेसले तपाईँहरूलाई छुट्टै एउटा शक्ति दिन्छ के, त्यो शक्ति भनेको खालि
2: त्यो शक्ति यो पुस्तकले पनि बाँड्नेछ हामीले आशा लिएको छौँ। र आज कार्यक्रम आजका नारीमा सहभागी हुनुभयो, यसको लागि आफ्नो जुन अनुभव व्यक्त गरिदिनु भयो यसको लागि यहाँलाई फेरि पनि यो पुस्तक प्रकाशनको यो यहाँको अथक प्रयासको एउटा कृति सार्वजनिक भएको छ पुनः एकचोटि बधाई दिँदै धेरै धेरै धन्यवाद रेडियो नेपाल परिवारकै तर्फबाट।
3: म रेडियो नेपालमा पहिलोपटक यति लामो बोल्दैछु, मलाई बोल्न तपाईँले एउटा घरसम्म आएर चान्स दिनुभयो होइन, त्यसको लागि मलाई धेरै धेरै धन्यवाद। अर्को कुरा, यो किताब सकेसम्म मानिसहरूले पढोस् होइन, पढोस्, यसबाट डान्समा भाग लिनाले मात्रै होइन कि एउटा नेवारको कम्युनिटी कस्तो रहेछ भन्ने कुरा अरू कम्युनिटीले पनि जानोस्। यो नाच भनेको इन्टरनेटमा टेन मात्रै नभएर समाजलाई जोडी राख्ने रहेछ भन्ने कुरा, ईश्वरसम्म जिउँदै पुग्न सक्ने एउटा माध्यम रहेछ भन्ने कुरा, जुन भावना छ हाम्रो मुकुन्द नाचहरूमा, ती कुराहरूलाई अरू समाजले ननाचे पनि त रेस्पेक्ट त गर्छ, गर्न सिक्छ होइन, श्रद्धा त गर्न सक्छ।
2: यो पुस्तक हेरिसकेपछि, यो पुस्तक लेखेको कुरा, यो सन्दर्भहरू सुनिराख्दाखेरि मुकुन्द नाचप्रतिको रुचि हामी त हेर्दै हुर्केको होइन, उपत्यकावासीहरूले धेरैले यहाँ काठमाडौँमा आएर मुकुन्द नाच हेर्नु पनि भएको छ, साँच्चै त्यो दृष्टिलाई, त्यो दृष्टिकोणलाई नै परिवर्तन गरिदिन्छ, त्यो एउटा शक्ति चाहिँ यो पुस्तकमा छ भन्ने विश्वास छ। यो विश्वाससहित यहाँले त कृति नै तयार पार्नु भएको छ, फेरि पनि धेरै धेरै धन्यवाद बिनामयामै यहाँलाई,
3: धन्यवाद रेडियो नेपालसँग तपाईँले मलाई जोड दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
2: आज हामीले केही समय अगाडि मात्र प्रकाशित यो नेवारी समुदायको परम्परागत मुकुन्द नाच एउटा दुर्लभ कृतिको रूपमा पनि हामीले लिन सक्छौँ, महत्त्वपूर्ण र नृत्य संस्कृति र नृत्य सम्पदाको लागि एउटा अमर कृतिको रूपमा पनि नेपाली समुदायले लिनुपर्ने यो कृति निस्केको छ। यो कृति लेखक जुन मदन पुरस्कारमा छानेको 10 कृतिमा पनि पर्यो 2082 होइन, यो नृत्य कलाविद बिना जोशीराज भण्डारीसँग आज उहाँकै ललितपुर पाटन स्थित निवासमा गएर हामीले यो कुराकानी गऱ्यौँ, जुन भेटवार्ता यो कुराकानी यहाँहरूमा आज हामीले सुनायौँ। हामी यस्तै यस्तै कृति रच्न सफल, यस्तै यस्तै कुनै न कुनै प्रकारले कुनै न कुनै विधाबाट आफूलाई अगाडि बढाइरहनु भएको हाम्रा आमा दिदी बहिनी छोरीहरूको खोजमा छौँ, उहाँहरूको योगदानको कदर गर्छौँ, उहाँको सम्मान र पहिचान सहित फेरि पनि अर्को साता हामी यस्तै प्रेरक कुराकानी सुनाउन, भेटवार्ता सुनाउन कार्यक्रम आजका नारीमा जोडिनेछौँ, यहाँहरूमा आज उपस्थित हुनेछौँ। आजका नारीको आजको यो श्रृङ्खलाबाट बिदा माग्छौँ। यदि हामीलाई सुनिरहनु भएको छ, हाम्रो प्रस्तुति सुनिरहनु भएको छ भने हाम्रो यो प्रस्तुतिप्रतिको प्रतिक्रिया सल्लाह सुझावको लागि हामीलाई इमेल मार्फत सम्पर्क राख्न सक्नुहुन्छ। यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो ठेगानासँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
2: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
1: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
1: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
1: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
1: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
1: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
1: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
2: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा हिजो एकैपटक चार मन्त्रालयसँग सम्बन्धित विषयमा मन्त्री र सांसदहरूबीच प्रश्नोत्तर। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज श्रेष्ठद्वारा शिष्टाचार भेट। र बालबालिकालाई फेसबुक इन्स्टाग्रामको लत लगाएको आरोपमा मेटा विरुद्ध मुद्दाको सुनवाई सुरु। समाचार विस्तारमा। प्रतिनिधि सभाको हिजो एकैपटक चार विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसदहरूबीच प्रतिनिधि सभामा हिजो छलफल प्रश्नोत्तर भएको छ। सभामा परराष्ट्र, ऊर्जा, कृषि तथा पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तर भएको हो। मन्त्रालयगत प्रश्नोत्तरमा परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा नेपाली दूतावासको भवन निर्माणका लागि सरकारले आवश्यक कानून सुधार गरिसकेको जानकारी दिनुभयो। प्रश्नोत्तरका क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत उत्पादनसँगै अहिलेको चुनौती प्रसारण र वितरणका पूर्वाधारको विकास समेत रहेको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले युरोपियन युनियनले नेपाली वायुसेवा कम्पनीहरूलाई लगाएको सुरक्षा सूचीका मापदण्ड पूरा गर्न सरकार योजनाबद्ध रूपमा लागिरहेको बताउनुभयो। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले दूधको भुक्तानी तालिकालाई भदौ अन्तिम सातासम्म 25 दिनको सीमामा ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज श्रेष्ठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष श्रेष्ठले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सदा अध्यक्ष श्रेष्ठ चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनुभएको थियो। नेपाली काङ्ग्रेसले संविधानका उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई थप उन्नत बनाउन संविधान संशोधनका लागि आवश्यक पहल कदमी र अग्रसरता लिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधान न्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरिएको बताउनुभयो। प्रवक्ता चालिसले 15 केन्द्रीय महाधिवेशन आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा हुने भनी यसअघि भएको निर्णय यथावत रहेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट आज विश्वासको मत लिनुहुने भएको छ। उहाँले संविधानको धारा 168 को उपधारा 2 बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लाग्नु भएको हो। आज दिउँसो 1 बजे प्रदेशसभाको बैठक बस्दैछ। यसै गरी कर्णाली प्रदेशसभाको बैठकमा मुख्यमन्त्री मंगल बहादुर शाहीले आजै विश्वासको मत लिने सम्भावित कार्यसूची छ। मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 वासुदेव स्थित खहरे खोलाले 4 बालिकालाई बगाउँदा 1 मृत्यु भएको छ भने 2 बेपत्ता छन्। 1 बालिकाको सामान्य घाइते अवस्थामा उद्धार गरिएको छ। निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कने क्रममा हिजो साँझ उनीहरू खोला तर्न खोज्दा बाढीको बहावमा परेका थिए। घाइते अवस्थामा उद्धार भएकी 13 सीमा भोलनका अनुसार 4 हात समातेर खोला पार गरिरहेका थिए। खोलामा पानीको बहाव बढेपछि उनीहरूमध्ये सबैभन्दा कम उमेरकी 8 रोशनी स्याङथाङलाई पानीले बगाएको थियो। उनको शव उनलाई 500 तल रुखको जरामा अड्किएको अवस्थामा फेला पारेपछि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा 11 सुमित्रा भोलन र 12 विनिता भोलन बेपत्ता छन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
4: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: बाकी समाचार। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। काठमाडौँमा औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था थप सामान्य हुने उल्लेख गरेको छ। सरकारले मानव बेचबिखन तथा ओसार पसार विरुद्ध जनचेतना बढाउँदै सभ्य समाज निर्माण गर्ने उद्देश्यले मानव बेचबिखन विरुद्धको 20

तथा सामाजिक सुरक्षा दिएको हो। सन् 2022 संसदमा भएको अविश्वासको प्रस्ताव मार्फत प्रधानमन्त्री पदबाट हटाइएपछि खानमाथि विभिन्न मुद्दा चलाएर जेल हालिएको छ। सामाजिक सञ्जाल कम्पनी मेटाले बालबालिका तथा किशोर किशोरीलाई फेसबुक र इन्स्टाग्रामको प्रयोगमा जानाजान आकर्षित गरी निर्भर बनाएको आरोपमा अमेरिकामा दायर मुद्दाको सुनवाई सुरु भएको छ। क्यालिफोर्नियाको ओकल्यान्ड स्थित अदालतमा हिजोदेखि सुरु भएको सुनवाई करिब 6 सातासम्म चल्नेछ। मुद्दामा

कोशी र मधेस प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.5 र न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस मापन भयो।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: दौ 3 गते सुदूरपश्चिमया मुख्यमन्त्री खगराज भट्ट प्रदेश सभा समिग विश्वास मतकया दिगुदु वेकला संविधान धारा सचिव खुइ याकको उपधारा 2 कथा मुख्यमन्त्री संयुक्त जुया दिगु स्विन दुनिया प्रदेश सभा विश्वास मतकया दिगु का मागु संवैधानिक व्यवस्था कथा मिग विश्वास मतकया दिगु ख प्रदेश सभा सचिवालय सचिव देव बहादुर बोगटी मुख्यमन्त्री भट्ट मंगलबार सचिवालय त पौछोसे विश्वास मत कागु जया नीति बैठक या ई व्यवस्थापन याना बिता इनाफ याना दिगुलि वहे कथ मिग छताइले बैठक चुनेता चोङ्गु प्रदेश सभा सचिवालय सचिव देव बहादुर बोगटी मुख्यमन्त्री भट्ट मंगलबार सचिवालय त पौछोसे विश्वास मत कागु प्रयोजन नीति बैठक या ई व्यवस्थापन याना बिता इनाफ याना दि गुली वहे कथ थौन हिने छताइले बैठक चुनेता सनागु जानकारी बिया दिल मकवानपुर हेटौँडा उपमहानगरपालिका 1902 वासुदेव खहरे खुसी पेमा मचा मस्त चुसिका यङ्कुबुले छमा सिगु दुसा निमा अजन तनासङ्गुदु छमा मचा धासा भतिचा खापा जुगु इले उदारियागु ख निर्मल माध्यमिक विद्यालय बस्तीपुर छ्या ल्याहा वेगु झोले मिग सनिल इपि खुसी छिगु झोले खुसी बा तचे व खुसी ख चुसिका यङ्कगु ख खापा जुमा उदार जुमा झिन्सोतया सीमा भोलनिया कथ पेमा तलन लहाजोना खुसी छिना चुङ्गु ख खुसी ल छक्लन्तु उपे धुङ्कानी उपी मध्ये फुकन सिवे चिरीमा च्यादुमा रोशनी स्याङताङ या त चुसिका यङ्क गुख हेटौँडा 19 बस्तीपुरे चुनीमा दिप स्याङताङ या म्या रोशनी या त चुसिकको थास अथे यास मिटर क्वे सिमाया हाँगले थाना चुङ्गु इले ओ या त लुइक गु खसा वासया नीति अस्पतालले ठेङ्कुबले सीमा घोषणा यागु ख झाका खे लामा झिन्छ त दुमा सुमित्रा भोलन व झिन्नी त दुमा विनिता भोलन दासा अजन तनाचुङ्गु दु उमिता मालेगु ज्या याना चोनागु प्रहरिया थापु दु झिन्सो त दुमा सीमा भोलन दासा थहे खुसी ख पिहावेता तालागु ख ओया त भटिचा घा लागु वासा नीति हेटौँडा अस्पतालले यङ्कगु दु नेपाल आयल निगममा बजारे नसा जोरेयाइगु ग्यास आपूर्ति अपुके त ग्यास सिलिन्डर सञ्चय मयाता इनाप्या गुदु आ ये सोनिगया औसत माक्सिबे उप सिलिन्डर आपूर्ति जुयासङ्गु नेथना दिसे निगममा छुन टिन्टुने अवस्था बानलाइगु नेथङ्गुदु ये सोनिगले नि औसत सुइङ्याको निसे सुइन हेगु दु सुइन हेदो सिलिन्डर या माग जुयासङ्गु दु तर आ जिमिस औसत यादो निसे च्यादो सिलिन्डर उप आपूर्ति याना चुना गुदु निगम निर्देशक विनित मणि उपाध्याय तयादी गुदु सरकार मनु मिगु हेगु जनचेतना उपकुशी सभ्य समाज देखेगु आज मानव मिगु विरुद्ध निकगु राष्ट्रिय दिवस या नारा कोछिगुदु थोय भदो 20 गते हनीगु दिवस या नीति प्रविधि प्याचे छेलाबुला सजगता मानव बेस बिखन विरुद्ध राष्ट्र देखेको ऐक्यबद्धता धैको नारा कोचिनागु महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय धागुदु विशेष याना सामाजिक सञ्जाल अनलाइन लजगा व वैदेशिक लजगाया नामे जुइगु महामदुगु लोभे लाका ठगी व शोषण मनोतेता माकिता डिजिटल माध्यमया सुरक्षित व भाला कुबुइगु कथ छेलाबुला यायता जनचेतना उपकेगु आज नापा थो नारा कोचिगु धागुदु मानव बेचबिखन नियन्त्रण सरकार जक्क भाला मजुसे सुङ्गु तहया सरकार सुरक्षा निकाय नागरिक समाज सञ्चार माध्यम निजी लागा छे ज समुदाय मङ्का भाला जुगुनी सक्कसिया ग्वालियो ऐक्यबद्धता बबियागु मन्त्रालय थापुदु प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्के स्वच्छ स्वतन्त्र निष्पक्ष विश्वसनीय निर्वाचन यागु आयोग या भाला याता यी कथ भिङ्का यङ्केगु बचाउ पङ्का दिगुदु आज्ञाकारले ये मिग पूर्व प्रमुख निर्वाचन आयुक्त व आयुक्त ते नापाया सलस निर्वाचन व्यवस्थापन कानुनी प्राविधिगत व व्यवस्थापकीय सुधार या नीति पृष्ठ पोषण वोगु प्रमुख आयुक्त कार्किन ध्यादिल वैकल आयागु नेतृत्व फुक पूर्व पदाधिकारी नापा सलकया भाला पुङ्केगु बचाउ पङ्का दिगु ख राष्ट्रिय सभा या सांसद विधायकी अन्तर सम्बन्ध समन्वय मजुया तहगत कानुन देखे गुली हात्या खने दया चुङ्गु धागुदु विधान व्यवस्थापन समिति मिग चुङ्गु बैठके सांसद बैठके थिथि विशेष खागुदु उगु बैठके सांसद पी कृष्ण प्रसाद सिटौला, रामकुमारी झाँक्री, सुलेश आले मगर, रेणु चन्द, डाक्टर अन्जान साक्य, राजेन्द्र लक्ष्मी गैरे, नापापिस सङ्घ प्रदेश स्थानीय तह सम्बन्धका अधिकार सूची दुने चुना कानुन तदेखि बेले सुङ्गु तहदी परामर्श मजुवा हाटिया बोलङ्गु ध्या दिलसा उगु बैठके संविधान विज्ञ डाक्टर खिमलाल देवकोटा, नेपाया विशेष संज्ञता अभ्यास नुगुली जला खलाया अभ्यास बान लागु ख कग्या फैगु ध्या दिलसा, राष्ट्रिय सभा कथया संज्ञता सबलीकरण व राष्ट्रिय स्वपुतैगु समिति बैठके सांसद विषय नीति देखि बेले तह समावेशिता सिद्धान्त लिदंसा माको प्रतिनिधित्व जुई मफिया चोङ्गु समुदाय याता वाता बी माको ध्या दिल अध्ययन अपाङ्गता जुपी मनु जातीय व सामाजिक कथन लिने लाना चोङ्गु समुदाय दलित मिसा व राज्य अतिथि तहस माको प्रतिनिधित्व जुई मफिया चोङ्गुले मेगु समुदाय या प्रतिनिधित्व सुनिश्चित या यता माघु कथा अध्ययन अनुसन्धान हिजाके माघुली सांसद सम्भव अभिगुदु राज्य संरचना दुने संरचनागत कमजोरी दुगु नेथसे विज्ञप्तिस अन्तर सम्बन्धित विभेद या हुने समावेशी समानुपातिक प्रतिनिधित्व छुटे जुया चोङ्गु वर्ग व समुदाय तथ्याङ्क व्यवस्थित कथ मुङ्के मुङका उकेली धन्सा नीतिगत कथ भिङ्के माघुली ब अभिगुदु परराष्ट्र मन्त्री शिशिर खनाल नापा नेपाल नीति युरोपेली सङ्घ इयु या राजदूत भेनोरिक लोरेन्जो मिग विदायना दिगुदु परराष्ट्र मन्त्रालय जुगु नाप्राज्या वेक पिं दथि नेपाल इयु स्वापु थथौ यता बाला केगु च्युत्या विशेष खलाबला जुगु ख देशम्पिने अबुख पाकिस्तानी सर्वोच्च अदालत जेले चुनाव चौमा पूर्व प्रधानमन्त्री इमरान खान या त स्वास्थ्य परीक्षण नीति इस्लामाबादे दुगु सिफा इन्टरनेसनल अस्पतालले यङ्केता मिगा आदेश बिगुदु पूर्व प्रधानमन्त्री खान या स्वास्थ्य अवस्था या त कया दुःख उपया चङ्गु इले अदालत थोआ आदेश बिगु ख न्यायाधीश साहिद वाहिद या नेतृत्व दुगु सोमा दुजया इजा लस खान या अस्पताल भन्ना नापाया निवेदन दति सुनवाई या से आदेश पिथङ्गु ख अदालत खान या त छेजया दुजा नापा वा पतिका नाप्लायाको व्यवस्था मिले याना बिता स्वापु दुगु निकाय त उजौ बिगु दु नापा खान या स्वास्थ्य परीक्षण या नीति मेडिकल बोर्ड निशुने त उगु बोर्डे व या निजी चिकित्सकको केहे उजमा खान या त नाप्ला के त आदेश बिगुदु तर खान या स्वास्थ्य नापाया मेडिकल रिपोर्ट सञ्चार माध्यमे सार्वजनिक मयाता हो विषय या त राजनीतिकरण मयाता वेक या कानुनी व्यवसाय तथा छेज या दुज अदालत उज बिगुदु खान सन् 2023 या अगस्त निसे एडियाला जेले कुना तगुदु पूर्व राष्ट्रपति आरिफ अलवी मङ्गलबार खान या स्वास्थ्य नपाए रिपोर्ट यको दुख जागु दाबियाना दिगु ख सामाजिक सञ्जाल एक्स पखे वेकल आपल दुख पोङ्का चोङ्गु आपल ब्लड प्रेसर हाई जुगु नुगया धर्का नापा खे हाठिया खने दुगु नेथसे ता इ तकया याक्चा चुने मागु हाठ्या याना स्वास्थ्यके बामला गलिचोलाना चोङ्गु ध्या दिलसा सन् 2022 संसदीय जुगु अविश्वास प्रस्ताव पाखे प्रधानमन्त्री पस चिके धुङ्कानी खान या त थिथि मुद्दा तया कुना त गुदु आकाशय जानकारी सोकको संस्करण एसिसी प्रिमियर कप या तयारी नीति भारत भ्रमणे दुगु नेपाली राष्ट्रिय पुरुष क्रिकेट पुच सन् हपाङ्गु कुत कासा तब्यागु ट्याकुसा लल हागुदु ट्याकुसा न्याके न्याव नेपाल मिग नपाङ्गु कासा कर्नाटक राज्य स्तरीय पुच या त सछियो झिङखुगु रन बुकगु खसा थोकासा टस च्याका नापाङ्गु ब्याटिङ ल्यगु नेपाल पी यागु ओभर सचिव चे च्यागु रने अल आउट जुगु ख नेपाल नीति ओपनिङ ब्याटर आसिफ शेखन हेगु बलेनिगु चौका ओ छगु छक्का नापा च्याकुसा ल लागु ख नेपाल भारतीय मेगु कासा मितिगु ज्याधल दुसा चिनुया पोसिसन सिधेक थुङ्का नेपाली पुच प्रिमियर कप कासा मितेता भारत मलेसिया उनिगु ज्याजु दु मौसम या जानकारी थौदेया पहाडी लगाया एकको थासे बागमती गण्डकी लुम्बिनी सुदूर पश्चिम प्रदेश या तराई लगाया छुन थासे मध्य प्रदेश नापा कोशी प्रदेश या तराई लगाया मुह थासे मल नापा लाप्सा तोया भतिजा तस्क वाविगु सम्भावना कुबिगुदु कोशी बागमती गण्डकी कर्णाली सुदूर पश्चिम प्रदेश या पहाडी लागाया छ गुनिगु थासे तस्क वाविगु सम्भावना कुबिगु दु धासा कोशी प्रदेश या तराई व मधेस प्रदेश या छुन थासे तस्क वाविगु सम्भावना कुबिगु जल तथा मौसम विज्ञान विभाग या धापुदु वङ्गु निपे घौस ये सोनी गया क्वाज सुईगु फुटिङ यागु डिग्री सेल्सियस जति लुगु खस थौनी ने ये सोनी गया क्वाज नि गुगु निसे सुई छगु डिग्री सेल्सियस जति चोनीगु धुकुमा दु थौनी ने ये सोनी गले न्याता यी जुया सुईगु मिनेटे लुया वोगु सूर्य शनि लखुताई जुया पिपिङगु मिनेटे बी रेडियो नेपाल नेपाल भाषा समाचार पुवन चिताईले नेपाली भाषा समाचार नेना दिस सुवा
1: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
2: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
3: नमस्कार, म नवीन दाहाल। नेपालमा सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएको दिन अर्थात् 2064 भाद्र 3 गतेको स्मरणमा प्रत्येक वर्ष राष्ट्रिय सूचना दिवस विविध कार्यक्रमका साथ मनाइन्छ र आज भदौ 3 गते पनि विविध कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाइँदैछ। राष्ट्रिय सूचना दिवसका सन्दर्भमा सूचनाको हकको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने सार्वजनिक निकायमा सूचना प्रवाहको संस्कार विकास गर्ने तथा नागरिक र राज्यबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिन्छ। यसै सन्दर्भमा आज हामी राष्ट्रिय सूचना आयोगका सूचना अधिकारी देवेन्द्र कार्कीसँग सहकर्मी शोभा भट्टराईले गर्नुभएको कुराकानी प्रस्तुत गर्दैछौ।
4: राष्ट्रिय सूचना आयोगले यस वर्षको राष्ट्रिय सूचना दिवसलाई कसरी मनाउँदैछ?
5: नेपालमा सर्वप्रथम सूचनाको हक सम्बन्धी ऐन 2064 सालमा आएको थियो र 2064 सालमा आउँदाखेरि यो चाहिँ जारी भएको एक महिना पश्चातदेखि लागू हुनेछ भनिएको थियो र यो लागू चाहिँ 2064 भाद्र 3 गतेबाट लागू भयो र यो एउटा विशेष दिन भएको हुनाले यसको सम्झनामा चाहिँ नेपालमा तत्पश्चात प्रत्येक भाद्र 3 गते राष्ट्रिय सूचना दिवस मनाउन थालिएको छ र यो चाहिँ विभिन्न कार्यक्रमहरू गरेर मनाइँदै आइएको छ र यसमा चाहिँ राष्ट्रिय सूचना आयोगले राष्ट्रिय स्तरमा चाहिँ सूचना दिवसलाई मनाउने गरेको छ र प्रदेश स्तरका सरकारहरूले प्रदेश स्तरमा मनाउनुहुन्छ र स्थानीय पालिकाहरूले पालिका स्तरमा सूचना दिवसलाई मनाउनुहुन्छ। यसरी हेर्दा राष्ट्रव्यापी रूपमा राष्ट्रिय रूपमा नै सूचना दिवस मनाइरहेको छ। आयोगले चाहिँ राष्ट्रिय स्तरमा चाहिँ नेपालभरिका सूचना अधिकारीहरू मध्ये उत्कृष्ट सूचना अधिकारीहरूलाई सम्मान गर्ने र सूचनाको हकको क्षेत्रमा काम गर्ने अभियन्ता जीवहरू जो हुनुहुन्छ उहाँहरू मध्येबाट पनि उत्कृष्ट अभियन्ताहरूलाई सम्मान गर्ने, विभिन्न प्रचारात्मक क्रियाकलापहरू गर्ने अनि नागरिकहरूलाई सचेतना अभिवृद्धि गर्ने क्रियाकलापहरू गर्ने लगायतका क्रियाकलापहरू गर्दै आएको छ र प्रदेश स्तरमा पनि विशेष गरेर नागरिकहरूमा सचेतना फैलाउने, प्रदेश र स्थानीय पालिकाहरूमा पनि सचेतना फैलाउने, अन्तर्क्रिया गर्ने, सूचनाको हकको प्रयोग कसरी गर्ने भन्ने सन्दर्भमा नागरिकलाई सचेत गराउने लगायतका क्रियाकलापहरू हुँदै आएको छ। यस सन्दर्भमा
4: यो दिवस मनाइरहँदा राष्ट्रिय सूचना आयोगले यो वर्षभरि के कस्ता उल्लेख्य कामहरू गर्यो होला भन्ने जिज्ञासा हुन्छ। आयोगका उल्लेख्य कार्य प्रगतिहरूको बारेमा कुरा गरौँ न।
5: आयोगले अघिल्लो आर्थिक वर्षको क्रियाकलाप विभिन्न क्रियाकलाप मध्येमा म थोरै अलिकति महत्त्वपूर्ण क्रियाकलापहरूलाई यहाँ हजुरको समक्ष प्रस्तुत गर्न चाहन्छु।
4: हुन्छ।
5: र यसको सूचनाको हकको सन्दर्भमा त्यसलाई कार्यान्वयन गर्ने प्रचलनमा गराउने सन्दर्भमा यसमा सूचना नपाएपछि नागरिकहरूबाट यस आयोगमा चाहिँ पुनरावेदन आउँछ र यसपल्ट हामीलाई करिब 405 पुनरावेदनहरू प्राप्त भएका थिए र ती पुनरावेदनहरू मध्येमा 177 हामीले फर्सेट गर्यौँ। यसमा भनेको सूचना उपलब्ध गराउनु भन्ने अथवा चाहिँ त्यसमा कारवाहीका कुराहरू पनि हुन सक्छन् र 177 फर्सेट भएका छन् र बाँकी चाहिँ प्रक्रियामा रहेका छन् र त्यसै गरेर यही अवधिमा हामीले सूचना उपलब्ध नगराउने दुईवटा सार्वजनिक निकायलाई कारवाहीको गर्यौँ र एकजनालाई चाहिँ सूचनाको दुरुपयोग गरेको प्रमाणित भएपछि उहाँलाई कारवाहीको आदेश 3 भएको छ र सूचना उपलब्ध गराउनु भन्ने आदेश 67 भएका छन् र पुरै मुद्दा खर्च्योपछि 177 भएका देखिन्छ। र यसलाई पुनरावेदनलाई हेर्दाखेरि पनि एउटा कस्तो देखिन्छ भने पुनरावेदन परेका मध्येमा सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित देखिन्छ, 22% चाहिँ स्थानीय तहसँग सम्बन्धित छन् र प्रदेशगत रूपमा हेर्ने हो भने बागमती प्रदेशसँग बढी देखिन्छ, 75% चाहिँ बागमती प्रदेशसँग सम्बन्धित पुनरावेदनहरू आएको देखिन्छ। यी चाहिँ भए पुनरावेदनको सन्दर्भमा आयोगबाट भएका एक वर्षका क्रियाकलापहरू। र यति मात्र नभएर आयोगले चाहिँ सूचनाको हकको संरक्षण प्रवर्धन र प्रचलनको लागि विभिन्न समयमा आदेशहरू पनि जारी गर्छ। त्यो मध्येमा महत्त्वपूर्ण आदेश चाहिँ के थियो भने यो अघिल्लो आर्थिक वर्षको कुरा गर्दैछु मैले, जुन हाम्रो जेएनजी आन्दोलनको क्रममा नष्ट भएका कागजातहरू नष्ट भएका थिए, ती कागजातहरू कुन कुन प्रकारका सूचना अथवा कागजातहरू हाम्रा नष्ट भए त्यसलाई अध्यावधिक गर्न र महत्त्वपूर्ण कागजातहरू भविष्यमा यसरी नष्ट हुन नदिनको लागि संरक्षणको व्यवस्था मिलाउनको लागि नेपाल सरकारलाई निर्देशन भएको थियो। त्यस्तै गरेर सूचनाको हकमा एउटा के व्यवस्था गरिएको छ भने सबै सार्वजनिक निकायहरूले आफूसँग सम्बन्धित भएका सूचनाहरूको वर्गीकरण गर्नुपर्छ भन्छ। वर्गीकरणमा सूचना दिन मिल्ने सूचना के हुन्, सूचना दिन नमिल्ने सूचना के हुन् हामीसँग भएका भन्ने वर्गीकरण गरेर भनिएको छ। र त्यो वर्गीकरण चाहिँ सबै कार्यालयहरूले गर्नु र आफ्नो चाहिँ प्रचार प्रसार गर्नु आफ्नो माध्यमहरूबाट भनेर चाहिँ एउटा अर्को निर्देशन भएको छ। त्यस्तै गरेर गौरवका आयोजना तथा रूपान्तरणकारी आयोजनाहरूको ठेक्का सम्झौता खारिज गरेको थियो सरकारले र ती ठेक्का सम्झौता खारिज गर्दाको अवस्थामा ती आयोजनाहरूको वस्तुगत विवरण के थियो, त्यतिखेरको अवस्था के थियो, यसलाई सार्वजनिक गर्नु भन्ने अर्को निर्देशन भएको थियो। र आम निर्वाचनको सन्दर्भमा 82 फागुन 21 भएको आम निर्वाचनको सन्दर्भमा पनि निर्वाचनलाई भयमुक्त वातावरण बनाउन र प्रभावकारी चिसमा सूचनाको प्रभावको व्यवस्था मिलाउनको लागि विभिन्न निर्देशनहरू भएका थिए। यस्ता विभिन्न निर्देशनहरू पनि विषयवस्तु र समय सन्दर्भमा आयोगबाट हुँदै गरेका छन्।
4: सूचनाको हक नागरिकका लागि किन आवश्यक छ, यसले आम नागरिकको दैनिक जीवनमा कसरी मद्दत पुर्याउँछ?
5: यसमा सूचनाको हकको सन्दर्भमा हामीले यसलाई छोटो रूपमा भन्दाखेरि जहाँ राज्यको लगानी हुन्छ त्यहाँ नागरिकको निगरानी हुनुपर्छ भन्ने हाम्रो सुशासनको मान्यता हो।
4: हजुर।
5: र सुशासन पारदर्शिता र जवाबदेहितालाई कार्यान्वयन गर्नको लागि व्यवहारिक रूपमै कार्यान्वयन गर्नको लागि सूचनाको हकले ठुलो महत्त्व खेलेको देखिन्छ। र सूचनाको हक भनेको सार्वजनिक निकायमा भएको सार्वजनिक सरोकारको विषयहरूलाई नागरिकमा पुर्याउने एउटा माध्यम हो र यसले चाहिँ नागरिकहरूले सार्वजनिक सरकारको विषयहरू चाहिँ सम्बन्धित कार्यालयबाट सबै सार्वजनिक निकायहरूबाट माग गर्न सक्छन् र यदि माग गरेको सूचना उपलब्ध भएन भने त्यसको चाहिँ पुनरावेदनको लागि राष्ट्रिय सूचना आयोगमा आउन सक्छन्। यो व्यवस्थाबाट चाहिँ के हुन्छ भने पारदर्शिता, जवाबदेहता र सुशासनलाई चाहिँ यसले टेवा दिइरहेको हुन्छ।
4: यदि कुनै नागरिकले कुनै सरकारी वा सार्वजनिक निकायबाट सूचना माग्न चाहन्छ भने उसले अपनाउनु पर्ने कानुनी र व्यवहारिक प्रक्रियाहरू चाहिँ के हुन् त?
5: एकदम राम्रो प्रश्न उठाउनु भयो। सूचनाको हक सम्बन्धी ऐन तथा नियमावलीमा यसको एउटा सूचना माग गर्ने विधि र प्रक्रिया तोकिएको छ र त्यो विधि र प्रक्रिया पुरा नगरिकन सूचना मागकर्ताहरूले चाहिँ पुनरावेदन गर्नुभयो भने पुनरावेदन चाहिँ दर्पित हुने सम्भावना रहन्छ। त्यही भएर यो एकदम महत्त्वपूर्ण क्वेसन हो, यो प्रक्रिया पुरा गरेर आएको हुनुपर्दछ। हाम्रो प्रचलित सूचनाको हक सम्बन्धी ऐन तथा नियमावलीले के भन्छ भने कुनै पनि सार्वजनिक निकायमा सार्वजनिक सरकारको सूचना छ त्यो चाहिँ नागरिकलाई आवश्यक पर्यो भने त्यो नागरिकले सर्वप्रथम त्यस निकायमा सार्वजनिक निकायमा चाहिँ मलाई यो सूचना आवश्यक पर्यो भनेर सूचना अधिकारीसँग, प्रत्येक सार्वजनिक निकायमा सूचना अधिकारी हुन्छन्, त्यो सूचना अधिकारीसँग चाहिँ लिखित वा मौखित उसले सूचना माग गर्नुपर्दछ। यसरी नागरिकले सूचना माग गरिसकेपछि सूचना अधिकारीको दायित्व के हुन्छ भने त्यो माग गरिएको सूचना आफ्नो कार्यालयमा आफूसँग छैन भने कार्यालयभित्र कुन शाखा, उपशाखा, महाशाखा छ सोसँग कलेक्सन गरेर आफूसँग लिएर सूचना मागकर्तालाई दिनुपर्छ। यो दिने समय चाहिँ 15 हुन्छ। जस्तो सूचना मागकर्ताले सूचना माग गरिसकेपछि 15 सूचना अधिकारीले सूचना मागकर्तालाई सूचना उपलब्ध गराउनु पर्दछ। यदि 15 सूचना अधिकारीले सूचना उपलब्ध गराउनु भएन भने सूचना मागकर्ताले सोही सार्वजनिक निकायको प्रमुखलाई सम्बोधन गरेर अर्को निवेदन दिनुपर्छ, मैले यो सूचना माग गरेको तर मैले 15 पनि सूचना अधिकारीबाट सूचना पाउन सकिनँ भन्ने हिसाबबाट एउटा निवेदन दिनुपर्छ। र कार्यालय प्रमुखले पनि सूचना नपाएको निवेदन प्राप्त भएको 7 भित्रमा कि त्यो सूचना दिन नमिल्ने हो भने दिन नमिल्ने भन्ने निर्णय गरेर दिनु पर्यो, दिन मिल्ने हो भने सूचना अधिकार सूचना उपलब्ध गराउनुहोस् भनेर निर्देशन दिनुपर्दछ। यदि सूचना मापताले कार्यालय प्रमुखलाई निवेदन दिएको 7 दिनभित्रमा पनि सूचना प्राप्त गर्न सकेन भने सूचना मापकर्ता चाहिँ त्यसको विरुद्धमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिन सक्ने व्यवस्था गरिएको छ, र उसले चाहिँ राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिएपछि राष्ट्रिय सूचना आयोगले दुवै पक्षको कुराहरू सुनेर, दुवै पक्षबाट लिखित जवाफहरू माग गरेर हेरेर, प्रचलित ऐन कानुन बमोजिम दिन मिल्ने नमिल्ने सबै हेरेर अनि राष्ट्रिय सूचना आयोगले चाहिँ आदेश दिने गरेको छ। र यसको सूचना माग गर्ने प्रक्रिया चाहिँ यस्तो रहेको छ, अहिले मैले सूचना अधिकारीले 15 दिनभित्र दिनुपर्छ भने, तर त्यसमा अर्को पनि के व्यवस्था गरिएको छ भने व्यक्तिगत सुरक्षा, व्यक्तिको जीव धनसँग सम्बन्धित विषय छ भने चाहिँ सूचना माग गरिएको 24 घन्टाभित्रै दिनुपर्छ व्यक्तिगत सुरक्षाको हिसाबले चाहिँ भनेर त्यो पनि उल्लेख गरिएको छ। र यसरी यो प्रक्रिया पुरा गरेर सूचना मापकर्ताले सूचना पाउनु भएन भने राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न सक्नुहुनेछ।
4: अब सूचना दिन आलटाल गरेका अथवा अस्वीकार गरेका उजुरी चाहिँ कतिको आएका छन् त, र यसको कारवाहीको प्रक्रिया चाहिँ कस्तो छ त?
5: एकदमै राम्रो प्रश्न उठाउनु भयो। यस्तो भएको अवस्थामा उसले पुनरावेदन राष्ट्रिय सूचना आयोगमा गर्नुपर्छ, र पुनरावेदन गर्ने प्रक्रिया चाहिँ उहाँले इमेलबाट पनि गर्न सक्नुहुन्छ, आफै आएर पनि गर्न सक्नुहुन्छ, र हुलाकबाट पनि गर्न सक्नुहुन्छ। र जिल्ला स्तरमा हुनुहुन्छ, उहाँलाई इमेल गर्न पनि समस्या छ, हुलाक पनि समस्या छ भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन पनि सक्नुहुन्छ। यसरी बुझाएको जिल्ला प्रशासन कार्यालय आयोगमा पठाइदिनुहुन्छ, यो व्यवस्था गरिएको छ। र आयोगमा आइसकेपछि आयोगले त्यसलाई चाहिँ सुनवाईको प्रक्रियामा लान्छ, उहाँहरूको चाहिँ पुनरावेदन दर्ता हुन्छ र सुनवाईको प्रक्रियामा जान्छ। त्यस अवस्थामा आवश्यक पर्यो भने दुवै पक्षलाई बोलाएर छलफल गर्ने पनि गरिएको छ। र यसरी आएका पुनरावेदनहरूको हेर्दाखेरि प्रत्येक वर्ष 1000-1200 रेसियोमा चाहिँ हामीसँग पुनरावेदनहरू आइरहेका छन्, र तिनीहरूमा हामीले चाहिँ यसको अलिकति प्रक्रिया हुन त आयोगले पनि आफूमा प्राप्त भएको पुनरावेदनहरूलाई 60 दिनभित्रमा फर्सेट गर्नुपर्छ भन्ने कानुनी व्यवस्था छ, र आयोगले 60 दिनभित्र फर्सेट गर्ने प्रयास गर्दछ। र त्यसरी हेर्दाखेरि चाहिँ आयोगले आदेश दिए पश्चात पनि, सूचना दिनु भनेर दिएको आदेशलाई पनि कार्यान्वयन नगरेको खण्डमा चाहिँ आयोगले चाहिँ ऐनमा भएको व्यवस्था बमोजिम कारवाहीको फैसला गर्न सक्छ। यसरी कारवाहीको फैसला गर्यो भने चाहिँ त्यो चाहिँ जरिवाना हुन्छ, त्यो जरिवाना चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई हामी यहाँ लेखेर पठाउँछौँ, जिल्ला प्रशासन कार्यालयले त्यो चाहिँ असुल उपर गराउँछ त्यो जरिवाना। अब कारवाहीको प्रक्रिया, कारवाहीको अवस्था कस्तो छ भन्दाखेरि चाहिँ आदेश दिएको प्राय सबै सार्वजनिक निकायहरूले पालना गरेकै देखिएको छ, पालना गरेपछि त्यो कारवाही गरिराख्नु आवश्यक परेन, तर पालना नभएको पनि देखिएको छ। अघि मैले सुरुमा अलिकति भनेको थिएँ, यो अघिल्लो आर्थिक वर्षमा हामीले 3 वटा निकायहरूलाई कारवाही गरेका छौँ, र यो कारवाही चाहिँ हाम्रो ऐनमा भनेअनुसार चाहिँ 5000-25000 व्यवस्था गरिएको छ, त्यसमध्येबाट कारवाही हुन्छ, र सार्वजनिक पदाधिकारीहरूलाई त विभागीय कारवाहीको सिफारिस पनि हुन्छ।
4: अब राष्ट्रिय सूचना आयोगमा पछिल्लो समय सबैभन्दा बढी कस्ता प्रकृतिका सूचनाका लागि उजुरी वा पुनरावेदन आउने गरेका छन् त?
5: राष्ट्रिय सूचना आयोगमा आएका पुनरावेदनहरूको विश्लेषण गर्दाखेरि सबैभन्दा धेरै चाहिँ स्थानीय तहसँग सम्बन्धित सूचनाहरू चाहिँ मागेको देखिन्छ। त्यसमा पनि स्थानीय तहहरूको वार्षिक कार्यक्रम, त्यसको खर्चको विवरणहरू र त्यो आयोजनाहरूसँग सम्बन्धित चाहिँ अवस्था कस्तो छ, भौतिक प्रगति कस्तो छ, वित्तीय अवस्था कस्तो छ, र बेरोजगारीको अवस्था कस्तो छ, र त्यहीँका स्रोत साधनहरू, स्थानीय स्रोत साधनमा अब त्यसमा सवारी साधनदेखि लिएर यिनीहरूको चाहिँ प्रयोगको अवस्था कस्तो छ, यस्ता खालका जिज्ञासाहरू चाहिँ बढी मागेको देखिन्छ स्थानीय तहहरूमा त्यो देखिन्छ। र कहिलेकाहीँ चाहिँ अलिकति सुशासनसँग सम्बन्धित विषयवस्तुहरू, पारदर्शिता गर्नुपर्छ भन्ने कुराहरू पनि माग गरेको देखिन्छ। अब यसरी हेर्दाखेरि चाहिँ समग्र रूपमा हेर्दाखेरि चाहिँ अलिकति सार्वजनिक खर्च जुन भइरहेको छ, सार्वजनिक खर्चमा जनचासो बढेको र त्यो खर्चको पारदर्शितालाई क्वेसन उठाएर सूचना माग गरेको चाहिँ देखिएको छ।
4: हजुर, अब सबै सार्वजनिक निकायमा सूचना अधिकारी र प्रवक्ता खटाइएको हुन्छ होइन, उहाँहरूको मुख्य जिम्मेवारी चाहिँ के हो, र नागरिकलाई सहज रूपमा सूचना दिने वातावरण बनाउन आयोगले कसरी सहजीकरण गरिरहेको छ त?
5: हजुर, सबै सार्वजनिक निकायहरूमा चाहिँ ऐनले नै के भन्छ भने त्यहाँ चाहिँ सूचना अधिकारीको व्यवस्था हुनुपर्छ भन्छ, र सुशासन ऐनले चाहिँ त्यहाँ प्रवक्ताको व्यवस्था हुनुपर्छ भनिएको छ, र मन्त्रालय विभाग स्तर आयोगहरूमा प्रवक्ताहरूको पनि व्यवस्था गरिएको छ, र प्रवक्ताहरूको चाहिँ कार्यालयबाट भएका क्रियाकलापहरूलाई र कार्यालयका त्यससँग सम्बन्धित कुनै इस्युमा, आफूसँग सम्बन्धित इस्युमा चाहिँ त्यस कार्यालयको धारणा के हो, त्यो विषयमा कार्यालयको धारणा के हो र भावी योजनाहरू के छन् भन्ने सन्दर्भमा प्रवक्ताज्यूहरूबाट चाहिँ त्यसको प्रचार प्रसार भइरहेको हुन्छ। अब सूचना अधिकारीको हकमा चाहिँ सूचना अधिकारी चाहिँ त्यस सार्वजनिक निकायसँग सम्बन्धित सूचनाहरू, त्यस सार्वजनिक निकायहरूबाट भएका निर्णयहरू, त्यसका प्रतिलिपिहरू, त्यससँग सम्बन्धित क्रियाकलापहरूका सन्दर्भमा चाहिँ कुनै पनि नागरिकले सूचना चाहियो भने उहाँहरूले चाहिँ सूचना प्रवाह गर्ने जिम्मेवारीको रूपमा चाहिँ सूचना अधिकारी रहेको हुन्छ। सूचना अधिकारीलाई चाहिँ आफ्नो काम कर्तव्य अधिकार सूचनाको हक सम्बन्धी ऐन तथा नियमावलीमा स्पष्ट गरिएको छ। उहाँहरूले चाहिँ व्यक्तिको जीव धन सुरक्षासँग सम्बन्धित विषय छ भने 24 घन्टाभित्र सूचना प्रवाह गर्नुपर्दछ र अन्य विषयहरू छन् आफूले पनि निकायहरूबाट माग गरेर उपलब्ध गराउनु पर्नेछ भने बढीमा 15 दिनभित्र गर्नुपर्छ भनेर उहाँलाई जिम्मेवारी बनाइएको छ। र त्यति मात्र नभएर सूचना अधिकारीले चाहिँ आफ्नो निकायसँग माग हुन सक्ने सूचनाहरू, भावी दिनमा माग हुन सक्ने सूचनाहरू के हुन् भन्ने पूर्व मूल्याङ्कन गरेर, पूर्व अनुमान गरेर ती सूचनाहरू चाहिँ सङ्कलन गर्ने, आफू पनि अपडेट हुने, कार्यालयका दैनिक क्रियाकलापहरूमा आफू पनि संलग्न हुने, अपडेट हुने, त्यसलाई चाहिँ रिपोर्ट गरेर राख्ने र सम्भावित सूचनाहरूको चाहिँ लिस्ट बनाउने लगायतका क्रियाकलाप गरियो भने, त्यस गरेर अपडेट भएर बसियो भने मागेको बेलामा तत्काल तोकिएको समयभित्र, ऐनले दिएको समयभित्रै सूचना प्रवाह गर्न सकिने हुन्छ। त्यो सूचना अधिकारीको दायित्व चाहिँ आफू चाहिँ सूचना कार्यालयबाट भइरहेका क्रियाकलाप र यसमा भएका निर्णयहरूमा अपडेट भइरहनु पर्छ भनेर ऐनमा पनि त्यो व्यवस्था गरिएको छ।
4: सूचनाको हकको कुरा गर्दा कस्ता प्रकारका सूचनाहरू भने नागरिकलाई दिन मिल्दैन वा गोप्य राखिन्छ, यसबारे के व्यवस्था छ त?
5: तपाईँले अर्को महत्त्वपूर्ण क्वेसन उठाउनु भयो। यसमा चाहिँ धेरै नागरिकहरूलाई अथवा सार्वजनिक निकायका पदाधिकारीहरूलाई, सूचना अधिकारीहरूलाई पनि जानकारी हुन आवश्यक छ। सूचनाको हकले चाहिँ केही व्यवस्था कस्तो गरेको छ भने, केही सूचनाहरू चाहिँ, जुन सूचनाहरू चाहिँ हामीले बढीमा 30 वर्षसम्म संरक्षण गर्नुपर्ने र त्यसलाई चाहिँ प्रवाह गर्न नमिल्ने भनेर निर्णय भयो भने त्यो राख्न सक्ने व्यवस्था रहेको छ। र त्यसमा चाहिँ ऐनको दफा 3 के भनेको छ भने, नेपालको शासन सत्ता अखण्डता लगायतका विषयहरूमा खलल पर्ने विषयहरू, अपराध अनुसन्धानमा चाहिँ असर गर्ने कुराहरू, आर्थिक व्यापारिक र मौद्रिक चाहिँ गोपनीयताका कुराहरू, विभिन्न जात जाति र सम्प्रदायको बिचको सम्बन्ध छल गर्ने विषयहरू र अर्को व्यक्तिगत गोपनीयताका विषयहरू चाहिँ हामीले संरक्षण गरिदिनुपर्छ, यो चाहिँ प्रवाह गर्न मिल्दैन भनेर भनेको छ। तर यहाँनिर समस्या के छ भने, राष्ट्रिय रूपमा चाहिँ कुन सूचनाहरू चाहिँ अहिले भनेका विषयहरू 5 बुदामा छन् उनीहरू यसमा छन् भन्ने कुराको वर्गीकरण हुनुपर्छ भन्छ। र वर्गीकरण गर्नको लागि चाहिँ नेपाल सरकार मुख्य सचिवको संयोजकत्वमा एउटा समिति पनि गठन गरेको छ। र त्यो समितिले चाहिँ यिनै आधारहरूमा कुनै सूचनाले सर्व सत्ता अखण्डतामा असर गर्छन् कि गर्दैनन्, व्यक्तिगतको पनि असर गर्छन् गर्दैन भन्ने हेरेर दिन मिल्ने, प्रवाह गर्न मिल्ने र प्रवाह गर्न नमिल्ने भनेर वर्गीकरण गर्नुपर्छ भनिएको छ। र अहिलेसम्म चाहिँ यो ऐन जारी भएको करिब 18-19 वर्ष भइसक्यो र यो चाहिँ राष्ट्रिय स्तरमा सूचनाको वर्गीकरण हुन सकेको, त्यसले गर्दा अहिले सूचना प्रवाहमा चाहिँ दुविधा हुने, सूचना अधिकारीहरूलाई कन्फ्युजन हुने, मागकर्तालाई पनि कन्फ्युजन हुने अवस्था रहेको छ। यसलाई चाहिँ अघि मैले सुरुमा अलिकति पनि भनेको थिएँ, के हो भने राष्ट्रिय स्तरमा नभए पनि सार्वजनिक निकायहरूले आफूसँग भएको निकायहरू कार्यगत रूपमा, मन्त्रालय छ भने मन्त्रालयले आफ्नो विभागले विभागको आफ्नो कार्यालय स्तरमा चाहिँ वर्गीकरण गर्न सकिन्छ र वर्गीकरण गरेर हामीले दिन सकिने र दिन नसकिने सूचनाहरूको वर्गीकरण गरेर राखियो भने सूचना प्रवाहमा पनि सहयोग हुन्छ र सूचना मागकर्तालाई पनि सहयोग हुन्छ।
4: त्यसो भए सूचना नदिने वा सूचनाको हकको उल्लङ्घन गर्ने गैर जिम्मेवार अधिकारीहरूलाई चाहिँ राष्ट्रिय सूचना आयोगले कस्तो प्रकारको कारवाही वा जरिमाना गर्न सक्छ त?
5: सूचना चाहिँ जुन सूचनाहरू प्रवाह गर्नुपर्ने नै थियो तर त्यो सूचना चाहिँ प्रवाह गरिएको देखिएन र त्यसको चाहिँ आयोगबाट उजुरी आइसकेपछि आयोगले चाहिँ यो सूचना प्रवाह गर्नु र यो सूचना प्रवाह गर्नु भनेर दिएको आदेशलाई पनि उसले चाहिँ कार्यान्वयन गरेन अथवा अनादेश गर्यो भने, त्यस्तो अवस्थामा त्यस कार्यालयको प्रमुख वा सूचना अधिकारीलाई चाहिँ 1,000-25,000 जरिवाना हुन सक्छ। र त्यति मात्र नभएर यो चाहिँ आर्थिक जरिवाना भयो र तिनीहरू त सार्वजनिक पद धारण गरेका व्यक्तिहरू हुन्छन् र त्यसको लागि चाहिँ सम्बन्धित विभागमा चाहिँ आयोगबाट विभागीय कारवाहीको लागि पनि पठाइएको हुन्छ र त्यो विभागीय कारवाही भनेको चाहिँ उनीहरूको ऐन, उनीहरूको क्षेत्रसँग सम्बन्धित ऐनमा विभागीय कारवाहीको कस्तो व्यवस्था रहेको छ त्यही अनुसारको विभागीय कारवाही हुन्छ र त्यो लेखेर पठाएको विभागीय कारवाही पनि 3 महिनाभित्रमा सम्बन्धित विभागले त्यो गरिसक्नुपर्छ, कारवाही पनि गरेर आयोगले जानकारी गराउनु पर्ने हुन्छ। र यसरी हेर्दाखेरि चाहिँ के देखिन्छ भने, उसलाई आर्थिक जरिमाना पनि हुन्छ र यतापट्टि विभागीय कारवाही पनि हुन्छ। यो चाहिँ एउटा भयो भने, अर्को चाहिँ कस्तो हुन्छ भने, सूचना प्रवाह गर्नलाई उसले जुन सूचना प्रवाह गर्नलाई ढिलो गरेको थियो त्यो ढिलो गरेको कारणले सूचना मागकर्तालाई क्षति भएको छ र यो कुरा पुष्टि भयो भने त्यो क्षतिपूर्ति पनि उसले भराउन सक्छ आयोगले, र त्यस्तो अवस्थामा त्यो क्षतिपूर्ति पनि उसले पाउँछ सूचना मागकर्ताले। अर्को भयो, र अर्को के हुन्छ भने सूचना प्रवाह गर्नुपर्ने नै थियो र उसले चाहिँ जानी जानी अज्ञान वश होइन कि जानी जानी सूचना प्रवाह गर्न ढिलो गरेको कुरा पुष्टि भयो भने आयोगले प्रत्येक दिन जति दिन ढिलो गरेका छ प्रतिदिन 200 दरले जरिवाना गर्न पनि सक्छ। त्यसैले हेरेर जरिवानाका 2-3 क्याटेगोरीहरू देखिन्छ र यो जरिवाना चाहिँ असुली उपर गर्ने सन्दर्भमा फौजदारी अभियोग सरहको मानिएको छ र यसले चाहिँ उसको चाहिँ आफ्नो व्यावसायिक जीवनमा अब आफ्नो जागिरी जीवनमा पनि असर गर्ने देखिन्छ।
4: हजुर, सार्वजनिक निकायहरूले 3-3 आफूले गरेका कामको विवरण चाहिँ स्वत प्रकाशन गर्नुपर्ने प्रावधान छ, यसको कार्यान्वयनको अवस्था कस्तो छ?
5: स्वत प्रकाशन हजुरले भने जस्तो ऐन नियमावलीमा के भन्छ भने आफ्नो कार्यालयले सार्वजनिक निकायहरूले 3 गरेका क्रियाकलापहरूलाई समेटेर त्यसको लागि एउटा नमुना पनि दिएको छ र त्यसमा करिब 20 चाहिँ विषयवस्तुहरू राखिएको छ। 20 वस्तुहरूमा चाहिँ 3-3 प्रकाशन गर्नुपर्छ। यो चाहिँ मागकर्ताले मागेपछि होइन कि स्वत, त्यो नामै स्वत राखिएको छ। र यदि त्यस क्रियाकलापहरू स्वत प्रकाशन गरियो भने सूचना मागकर्ताले पनि स्वत प्रकाशनबाट आफूलाई चाहिने सूचना लिन सक्ने भएको हुनाले सूचना मागिरहनु पनि पर्दैन उसलाई पनि भन्ने एउटा अवधारणा हो यसको। र यसको कार्यान्वयनको सन्दर्भमा चाहिँ अलिकति यसमा कमजोरी चाहिँ देखिएको छ। धेरै निकायले गर्नुभएको छ तर त्यसमा कस्तो देखिएको छ भने सबै विषय बुदाहरूमा गर्नुभएको देखिँदैन, गरेकाले पनि अलिकति कममा केही बुदाहरू छोडेर गरेको हुन्छ र कसैले चाहिँ धेरै राम्रो प्रभावकारी नै गर्नुभएको छ। यसको समग्रमा हेर्दाखेरि चाहिँ त्यति सन्तोषजनक देखिएको चाहिँ छैन।
4: हजुर, नेपालमा सूचनाको हकको प्रभावकारी प्रयोग हुन नसक्नुका मुख्य चुनौतीहरू चाहिँ के हुन्? आयोगले ती चुनौतीहरूको समाधान गर्न के गरिरहेको छ?
5: सबैभन्दा ठुलो चुनौतीको रूपमा हामीले प्रचार प्रसारलाई नै देखेका छौँ। सूचना प्रवाहको कुरा गरौँ, सूचना प्रवाहमा 2 पक्ष हुन्छ, एउटा डिमान्ड पक्ष हुन्छ, एउटा सप्लाई पक्ष हुन्छ। सप्लाई पक्ष भनेको सार्वजनिक निकायहरू भए सूचना प्रवाह गर्ने, डिमान्ड पक्ष भनेको नागरिक पक्ष भयो। र यो दुवै पक्षहरूमा अलिकति यो सूचनाको हकसँग सम्बन्धित विषयको चाहिँ जानकार भनौँ न सचेतना चाहिँ अलिकति कमजोरै देखिएको छ। अब यता सप्लाई पक्षमा हेर्नु भने कुन सूचना दिन मिल्ने, कुन सूचना दिन नमिल्ने, सूचना किन दिनुपर्ने, यसको महत्त्व के हो भन्ने सन्दर्भमा अलिकति कमजोर देखिएको छ। सूचना मागकर्ताहरूलाई पनि कस्तो सूचना माग गर्नुपर्ने, यी सूचना मागेपछि यसको प्रयोग कसरी गर्नुपर्ने, कुन प्रयोजनको लागि माग गर्नुपर्ने र यसले चाहिँ दूरगामी चाहिँ असर पर्ने सूचनाहरू कस्ता कस्ता हुन्छन्, यिनीहरूलाई चाहिँ कसरी उपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा यतापट्टि पनि कमजोरी देखिएको छ। एउटा भने मैले सचेतनाको समस्या भयो, अर्को चाहिँ मानसिकता पनि त्यस्तो देखिन्छ। यो दुवै पक्षमा देखिन्छ, सप्लाई पक्षमा भनेको सार्वजनिक निकायहरूमा पनि सूचना दिन नपरे हुन्थ्यो, प्रवाह गर्न नपरे हुन्थ्यो, दिएपछि भोलिजन केही समस्या त उत्पन्न हुने हो कि भन्ने एउटा त्यस्तो खालको मानसिकताबाट प्रभावित भएको देखिन्छ। सूचना मागकर्तालाई पनि असल प्रयोजनमा माग्नु भएको छ धेरैले, तर केही चाहिँ अलिकति मनमा चाहिँ त्यो कार्यालयलाई अक्षर पार्नलाई, त्यो कार्यालयलाई चाहिँ असल बनाउनलाई पो माग्नु पर्यो भन्ने हिसाबबाट पनि गाइडेड भएर मागेको पनि देखिन्छ भनेको एउटा मानसिकतामा पनि समस्या देखिन्छ। अर्को भनेको राष्ट्रिय सूचना आयोग चाहिँ राष्ट्रिय स्तरमा भनेको सङ्घमा यो एक ठाउँमा मात्रै छ, यसको चाहिँ सम्पर्क कार्यालयहरू पनि छैनन् र यो चाहिँ केन्द्रमा रहेको छ। तर सूचना प्रवाह र सूचना दिने नदिने विषयहरू नेपालभरि परेको हुन्छ र त्यसमा चाहिँ पुनर्वेदन गर्नको लागि पुनर्वेदकहरूलाई अलिकति समस्या चाहिँ रहेको छ, किन केन्द्रमा मात्रै छ सम्पर्क कार्यालयहरू छैन। अनि हुन त हामीले सहजको लागि इमेलबाट पनि गर्न सकिन्छ भन्ने व्यवस्था गरेका, र साथसाथै अहिले हामीले अनलाइन प्रणालीबाट गर्नु पर्यो किन एउटा सङ्घमा मात्रै भयो, हामी चाहिँ स्थानीय स्तरमा पनि सहयोग भनेर अनलाइन प्रणालीबाट गर्नुपर्छ भनेर हामीले एउटा अनलाइन प्रणालीको विकास गरेका छौँ। RTIMS भन्छौँ हामी, राइट टु इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम भन्ने अनलाइन प्रणाली छ, त्यो प्रणाली पनि गरिएको छ। तर पनि अहिले पनि त्यति गुनासो के आइरहेको छ भने अलिकति केन्द्रमा मात्रै भएको हुनाले हामी अलिकति असल भयो भन्ने खालको पनि गुनासो आइरहेको छ। र अर्को चुनौती चाहिँ ऐन कानुन जुन हामीले त बनिएका छन् त्यो ऐन कानुनहरू पनि अलिकति स्पष्ट नभइदिएको हुनाले अहिले मैले सुरुमा नि भनेको थिएँ हजुरलाई जुन सूचनाको दरिरहनुको कुराहरू यी कुराहरू स्पष्ट नभइरहेको हुनाले सूचना प्रवाहमा अलिकति चुनौती आएको छ। माग्ने पक्षलाई पनि चुनौती छ, सप्लाई गर्ने पक्षलाई पनि चुनौती छ। भोलि दिन मिल्ने कि नमिल्ने स्पष्ट भइदिएको भए त्यो हुने थियो, त्यो स्पष्ट नभइदिएको हुनाले ऐन कानुनमा पनि केही कुराहरू चाहिँ अलिकति स्पष्ट गर्नुपर्ने देखिएको छ। भनेको नीतिगत सुधार अनि प्रणालीगत सुधार हुँदा चाहिँ हामीले अनलाइन प्रणालीको विकासका कुराहरू, अनि व्यवहारगत सुधारमा चाहिँ सूचना प्रवाह गर्ने र सूचनामा गर्ने दुवै पक्षको अलिकति व्यवहारमा सुधार, यिनै कुराहरू चाहिँ चुनौतीको रूपमा रहेका छन्।
4: हजुर, डिजिटल प्रविधि र सामाजिक सञ्जालको विस्तारसँगै गलत सूचना र भ्रामक सूचनाको समस्या पनि बढिरहेको छ होइन? यस्तो अवस्थामा सही र आधिकारिक सूचना प्राप्त गर्न नागरिकलाई आयोगको के सुझाव छ?
5: सही सूचनाहरू, अब मैले सूचनाको हकको प्रयोगबाट भन्ने सन्दर्भबाट हेर्छु, अरू विषय फेरि हामीले हाम्रो कार्यालयले पर्दैन। सही सूचनाको लागि चाहिँ सूचनाको हकको प्रयोग गर्ने, सम्बन्धित कार्यालयसँग सूचना माग गर्ने, सम्बन्धित कार्यालयले तीन महिनामा प्रकाशित गरेको स्वत प्रकाशनहरूमा प्रकाशित भएका सूचनाहरूलाई हेर्ने र आधिकारिक निकायहरूबाट जारी भएका सूचनाहरूलाई चाहिँ हामीले सही सूचनाको रूपमा लिनुपर्ने हुन्छ र अभाव फैलिएको त्यो सूचनामा कुनै कुरा सुन्ने यो कुरा चाहिँ सही हो कि होइन भन्ने लाग्यो भने सम्बन्धित कार्यालयसँग सूचना माग गरेपछि सूचना अधिकारीले प्रवाह गरेको सूचना चाहिँ अथेन्टिक हुन्छ, त्यो चाहिँ एकदम प्रभावकारी पनि हुन्छ, अथेन्टिक पनि हुन्छ, सही पनि हुन्छ। त्यही भएकोले सूचनाको हकको प्रयोग गरेर सूचना लिनुपर्दछ, अथवा सार्वजनिक निकायहरूले आफैले प्रकाशित गरेका सूचना भए, प्रेस विज्ञप्ति भए, अन्य विवरणहरू भए, होइन उनीहरूको आर्थिक वर्षमा भएका क्रियाकलापहरूको वार्षिक प्रगति विवरणहरू भए, यी कुराहरूलाई चाहिँ हामीले सूचनाका स्रोतको रूपमा लियौँ भने हामी सही सूचना प्रयोग प्राप्त गर्ने
4: राष्ट्रिय सूचना आयोगले गरिरहेको कामको बारेमा यहाँले जानकारी गराइदिनु भयो राष्ट्रिय सूचना दिवसको अवसरमा। यहाँलाई म धेरै धेरै धन्यवाद दिन्छु।
5: तपाईँलाई पनि राष्ट्रिय सूचना दिवसको अवसरमा सूचना आयोगबाट भइरहेका क्रियाकलापहरू, सूचना दिवसको पृष्ठभूमि लगाएका विषयहरूमा जुन यो अवसर दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो मिडिया मार्फत, हाम्रो रेडियो नेपाल राष्ट्रिय मिडिया मार्फत चाहिँ सूचना दिवसको सम्पूर्ण मानवहरूमा शुभकामना पनि दिन चाहन्छु।
3: आज राष्ट्रिय सूचना दिवस, नेपालमा सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएको दिन अर्थात् 2064 भाद्र 3 गतेको स्मरणमा प्रत्येक वर्ष राष्ट्रिय सूचना दिवस विविध कार्यक्रमका साथ मनाइन्छ र आज पनि विविध कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाइँदैछ। यसै सन्दर्भमा आज हामीले कुराकानी गर्यौँ राष्ट्रिय सूचना आयोगका सूचना अधिकारी देवेन्द्र कार्कीसँग। हवस् त, सहकर्मी शोभा भट्टराईसँगै नवीन दाहाल बिदा हुन्छु। नमस्कार।

0: नेपाल।
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 10 बजेसम्म हामी यहाँलाई चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौँ। सुनाउँदैछौँ परिवार चलचित्रबाट गीत, जसमा स्वर हो उदित नारायण झा र दिपा झाको, भने रचना र सङ्गीत जीवन अधिकारीको।

0: NBL Auto Loan.
1: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
0: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। मकवानपुरको हेटौडा 19 बस्तीपुरमा रहेको वासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिका मध्ये थप एकजनाको शव फेला परेको छ। निर्मल माध्यमिक विद्यालयबाट पढेर फर्किने क्रममा हिजो साँझ चार बालिकाले सो खोलाले बगाएको थियो। उनीहरूमध्ये एकजनाको सकुशल उद्धार गरिएको थियो भने एकजना मृत फेला पर्नु भएको थियो, दुईजना बेपत्ता थिए। बेपत्ता भएकाहरूको आज बिहानीबाट खोजीका क्रममा विनिता भ्लोन खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। कक्षा 5 अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता हुनुहुन्छ, उहाँको खोजी जारी छ। खोलाले बगाएका चार विद्यार्थी मध्ये मंगलबार राक्सी राङ एकी रेशमा स्याङतान मृत फेला पर्नु भएको थियो भने सीमा भ्लोनलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। उहाँको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका छन्। संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नुहुने सम्भावित कार्यसूची छ। अपरान्ह 1:15 राष्ट्रिय सभाको बैठक बस्नेछ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट आज विश्वासको मत लिनुहुने भएको छ। आज दिउँसो 1 बस्ने बैठकमा उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। यसै गरी कर्णाली प्रदेशसभाको बैठकमा मुख्यमन्त्री मंगलबहादुर शाहीले आजै विश्वासको मत लिने सम्भावित कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज श्रेष्ठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष सेठले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एक किसिम विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार, केही अन्तर्राष्ट्रिय प्रसंग। पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि इस्लामाबाद स्थित सिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको छ। पूर्व प्रधानमन्त्री खानको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता बढिरहेका बेला अदालतले यस्तो आदेश दिएको हो। सन् 2022 संसदमा भएको अविश्वासको प्रस्ताव मार्फत प्रधानमन्त्री पदबाट हटाइएपछि खानमाथि विभिन्न मुद्दा चलाइएको थियो। र सामाजिक सञ्जाल कम्पनी मेटाले बालबालिका तथा किशोर किशोरीहरूलाई फेसबुक र इन्स्टाग्रामको प्रयोगमा जानाजान आकर्षित गरी निर्भर बनाएको आरोपमा अमेरिकामा दायर मुद्दाको सुनवाई सुरु भएको छ। क्यालिफोर्नियाको ओकल्यान्ड स्थित अदालतमा हिजोदेखि सुरु भएको सुनवाई करिब 6 हप्तासम्म चल्नेछ। राज्यका वकिलहरूले मेटाले लाखौं बालबालिका इन्स्टाग्रामको लतमा रहेको थाहा पाए पनि उनीहरूलाई प्लेटफर्मबाट टाढा राख्न पर्याप्त कदम नचालेको दावी गरेका छन्। तर मेटाको वकिलले भने सामाजिक सञ्जालको लत भन्ने अवधारणालाई नै चुनौती दिएका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

श्रोता सदाको बिहानी चाहिँ आज बिहानीको प्रसारणमा पनि हामी उपस्थित भएका छौँ कार्यक्रम लेखबेसी लिएर। सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी यहाँसँग मिठा मिठा कुराकानी, ती सुमधुर पुराना श्रेष्ठका गीतहरू, यहाँहरूका गीतहरू सुन्ने अनि सुनाउनेछौँ र यहाँहरूका गीतलाई यहाँहरूसँग पुर्याउने जमर्को पनि गर्नेछौँ। त्यही 50 मिनटको समयमा हामी कुराकानी गीत सँगसँगै केही कुराकानीलाई राखिन्छौँ कि रोचक जानकारी होइन कुराकानी पनि हामीले प्रस्तुत गर्दै पनि आइरहेका छौँ, गत साता पनि गरेका छौँ, यो साता पनि गर्छौँ, अर्को साता पनि गर्छौँ, केही जीवन उपयोगी कुराहरू पनि हामी यसमा समावेश गर्छौँ। गत साता हामीले केही जानकारीमूलक कुरा होइन गरेका थियौँ, जसमा चिया होइन चिया चाहिँ यो हर्बल चिया ले चाहिँ के फाइदा गर्छ, के गर्दैन, कसरी खाने, घरेलु होइन नुस्खा पनि भनिन्छ यसलाई चाहिँ हामीले अस्ति कुराकानी गरेका थियौँ। आज पनि हामी घरेलु नुस्खा भनौँ अथवा घराइसी चिज जुन हामी सधैँ प्रयोग गर्छौँ, त्यो चिया भन्ने बित्तिकै सबैलाई मुखमा पानी रसाउँछ। आजकल यो व्यस्त जीवनमा चिया धेरै ठाउँमा प्रयोग हुन्छ, गफगाफ चिया गफगाफ हुन्छ, भेटघाट चियै हुन्छ, अलिकति जीवन अशक्त भनौँ, अलिकति थकाइ महसुस भयो चिया नै प्रयोग गर्छौँ, खुसी चिया नै, कसैलाई भेट्न पर्यो भेटमा मान्छे टाइममा मान्छे आइपुगेन चिया होइन, हरेक बेला हामी चियालाई एउटा अभिन्न अङ्ग अथवा जस्तै अथवा अभिन्न साथी रूपमा नै हामीले चियालाई चाहिँ प्रयोग गर्छौँ। त यो चिया धेरै पिउँदा चाहिँ के गर्छ त्यसले, त धेरै चिया पिउने बानी छ भने हामीले के कुरामा ध्यान दिने त होइन, हामी चिया त पिउँछौँ होइन, हरेक समयमा हामीलाई खाली फुर्सद समय भयो भने पनि पिइहाल्छौँ, कसैलाई कुर्न पऱ्यो भने चिया पिइहाल्छौँ, त यो चिया धेरै पिउने बानीमा चाहिँ के कुरा हामीले ध्यान दिनुपर्छ चिया पिउँदा, आज हामी यही चियाको बारेमा कुराकानी गर्छौँ थोटो। धेरै चिया पिउने बानीले के गर्छ त होइन, धेरै चिया पिउने बानीले निन्द्रा र पेट दुख्ने होइन बेचैनी पनि गराउँछ चियाले, यस्तो धेरै समस्याहरू पनि यसले निम्ताउन सक्छ। जस त्यसैले चियाको मात्रा समयमा पिउने बानीलाई महत्त्वपूर्ण हामीले ध्यान पनि दिनुपर्छ। विशेष गरी हामी बिहानै उठ्ने बित्तिकै चिया पिउने बानी हुन्छ होइन, कसैले अदुवा, कसैले बिसार, कसैले दालचिनीको हालेर धेरै प्रकारले हामीले आफ्नो तरिकाले पिउने गर्छौँ चिया होइन। तर यो खाली पेटमा चिया पिउने बानी चिया पिउने अथवा छोटो अवधिमै अर्को चिया पिउने भने तुरुन्तै नजिक समयमा पिउने, अबेरसम्म चिया खाने होइन, धेरै चियासँग अस्वस्थकर खानेकुरा सेवन गर्ने पनि हाम्रो बानी छ। विशेष गरी हामी बिस्कुट होइन त प्रायः हामी पिउ त्यसमा प्रयोग गर्छौँ होइन, त्यो यो गर्दाखेरि हामीलाई स्वास्थ्यमा नकारात्मक असर पनि पर्न सक्छ चियासँग होइन। र चिया पिउँदा पर्याप्त पानी पिउनु र शरीरको सङ्केतहरूमा ध्यान दिनु आवश्यक हुन्छ, किनकि चियाको अत्याधिक सेवनले दैनिकी र स्वास्थ्यमा बाधा पुर्याउन सक्छ। अब यो काठमाडौँको यो व्यस्त ठाउँमा होइन, हामी बिहान उठ्ने बित्तिकै एक कप चिया हामी यसो जिउ तन्काउँदै होइन उठ्ने बित्तिकै हाई हाई गरेर चिया नपिकन त दिन सुरु नै हुँदैन हाम्रो, अनि साँझसम्म पुग्दा हातमा कति कप चिया परिसकेको हुन्छ थाहा नै हुँदैन, कति कति बेला हामीले पियौँ थाहा नै हुँदैन। धेरैको लागि चिया पिए पदार्थ मात्र होइन, दैनिक जीवनको सानो हिस्सा नै बनेको छ, अर्थात् हिस्सा हुन्छ नै। त कार्यालयमा कामको दबाब, साथीहरूसँग कुराकानी वा वर्षाको मौसम, यस्तो अवस्था जुनसुकै अवस्थामा पनि मान्छे चियाको कप समातिहाल्छन्, तर समस्या तब सुरु हुन्छ जब दिनभरि एक दुई कपको सट्टा धेरै कप चिया पिउने बानी बस्छ, चियामा क्याफिन हुन्छ, त्यसैले चियाको मात्रा र समयमा ध्यान दिनु अति महत्त्वपूर्ण पनि हुन्छ। र चिया पिएपछि निन्द्रा, पेट वा बेचैनीसँग सम्बन्धित समस्या अनुभव गर्नेले त छन्, यसमा विशेष ध्यान दिनुपर्छ नै। र चिया पिउँदा हामीले अब के कुरामा ध्यान दिने त होइन, चिया त हामी पिउँछौँ, अब खाली पेटमा नि पिउँछौँ, खाना खाएर नि पिउँछौँ, भेटघाटमा नि पिउँछौँ होइन, कसैलाई कुर्दा पनि हरेक बेला हामी चिया पिइरहेका हुन्छौँ, तर अघि पनि मैले भने कति कप पिए

चिया पियो तर हामीलाई थाहा नै हुँदैन त्यो कुरा. बिहान उठ्ने बित्तिकै खाली पेटमा चिया पिउने सामान्य बानी हाम्रो. यद्यपि यदि तपाईँले चिया पिएपछि एसिडिटी, छाती जलन वा पेट दुख्ने अनुभव गर्नुहुन्छ भने त्यसलाई भएको पनि होला हुन्छ नै, तर यो बानी परिवर्तन गर्नु राम्रो हुन्छ. यदि यदि भइसकेको छ भने चाहिँ धेरैको लागि हल्का खाना वा खाजा खाएपछि मात्र चिया खानु बढी आरामदायी हुनसक्छ. तर एउटा चियाको कप रित्याको केही बियरमै अर्को कप समातिहाल्ने बानी बिस्तारै चियाको दैनिकी खपत बढाउँछ. कार्यालयमा काम गर्दा विशेष गरी यस्तो हुनसक्छ कि यसकारण बानीकै कारण चिया पिउनुको सट्टा आफूले दैनिकी रूपमा कति क्याफिन खपत गरिरहेको छु भन्ने कुरामा ध्यान दिनु बुद्धिमानी हुन्छ. त कफी, एनर्जी ड्रिङ्क्स र केही अन्य पेय पदार्थहरूमा पनि क्याफिन हुन्छ, त्यसैले तिनीहरू पनि ठुलो मात्रामा गरिन्छ. त साँझ वा राति चिया पिउनाले केही मानिसहरूको निद्रामा असर पर्न सक्छ, यसले असर पनि गर्छ होइन. जस्तै हामी कुनै कुराको काम गर्नु छ अथवा पढ्नु छ भने हामी के गर्छौँ बेलुका, विशेष गरी हामी अन्डासँग होइन फिल होइन अन्डा कफी हामी पिउने गर्छौँ, त्यसले यसले गर्मी गर्छ होइन. गर्मी भएपछि निन्द्रा लाग्दैन, त्यसले गर्दा हामी लामो समयसम्म हामी बस्छौँ र पढ्छौँ काम गर्छौँ, तर त्यसले कति शरीरलाई असर गरिरहेको त्यो हामी त्यसलाई गणना गर्दैनौँ. त्यो यदि तपाईँ राति अबसम्म सुत्न गाह्रो भइरहेको छ वा बारम्बार उठ्नुहुन्छ भने बेलुका पिउने चियाको मात्रा घटाउने प्रयास गर्नुहोस्। क्याफिनको प्रभाव व्यक्ति पछि फरक हुन्छ, त्यसैले आफ्नो शरीरको सङ्केतलाई बुझ्ने गर्नुहोस्, त्यसलाई व्यवस्था नगर्नुहोस्। कहिलेकाहीँ समस्या तपाईँले पिउने चियाको मात्र नभएर यसको साथमा खाने बिस्कुट, खाजा, पकौडा वा मिठाईहरू पनि हुनसक्छ. हरेक दिन चियासँग भुटेको वा अत्याधिक गुलियो खानेकुरा खाँदा क्यालोरी सेवन बढ्न सक्छ, त्यसले चियासँगै हल्का खाजा राम्रो विकल्प हुनसक्छ. धेरै मानिसले चिया पिउने क्रममा सामान्य मात्रामा पानीको सेवन घटाइदिन्छन्, किनभने चियामा पनि पानी हुन्छ भन्छौँ, हामी चिया बढी पिउँछौँ पानी कम पाउँछौँ, तर यस्तो हुनु हुँदैन, यस्तो गर्नु पनि हुँदैन. दिनभरि पर्याप्त पानी पिउनु जरुरी छ. चियालाई पानीको विकल्प मात्र मान्नु यो राम्रो बानी होइन, त्यसैले हामी पानी जति पिउँछौँ चिया जति पिउँछौँ त्यो बराबर, ती दुईको तुलनामा हामीले पानी बढी पियौँ भने चाहिँ त्यसले केही असर कम गर्न सक्छ. त्यसले गर्दाखेरि हामीले चिया पिउँदाखेरि यी कुराहरूमा याद गऱ्यौँ भने चाहिँ पक्कै पनि हामी सुरक्षित हुन सक्छौँ. त्यसैले यो चियाको बारेमा आफूले सचेत रहनुपर्छ. आज हामीले छोटो यो चियाको बारेमा कुराकानी गरौँ. धेरै कुराहरू हुन्छन् लेखेर पनि भन्न पनि सकिँदैन. साथीहरू धेरै टेलिफोनमा हुनुहुन्छ, कुरा गर्न आतुर हुनुहुन्छ, गीत सुन्न पनि बाँकी छ, सुनाउन पनि बाँकी छ. त पहिला भने मै गीत सुनाउँछु एउटा, यो निकै अपय गत साता साथीहरूले धेरैले भन्नुभएको थियो हामीलाई यो गौराधोको बजारमा भन्ने गीत सुन्ने अति इच्छा छ, सुनाइदिनु होला भन्नुहुन्थ्यो. त्यसैले आज मैले यही गीतलाई खोजेर एउटा चाहिँ मैले भेटेको छु, अरू गीत पनि भन्नुभएको थियो, तर हामी क्रमशः अर्को साता फेरि त्यसलाई खोज्नेछौँ र यहाँहरूसम्म छ यहाँहरूको रहर मेटाउने प्रयास गर्नेछौँ. आजलाई भने यो पहिलो गीत सीताराम ताजपुरियार साथीहरूको स्वरमा यहाँहरूको लागि, त्यसपछि माउसु 82/7 21 र 82/7 36

मा गाउँदा पनि नाचो दिनसित पारिपट्टि कोइलीले गायो हाम्रो गीत सपनीमा गाउँदा पनि नाचो

0: गौराधको बजारमा माया हाम्रो बसो कसो गरी भुल्ने होला मन उडी गयो। सीताराम ताजपुरियाको स्वरमा रहेको निकै पुरानो मिठो भाका थियो अहिले यहाँहरूलाई धेरै साथीहरूले भन्नु पनि भएको थियो कि सुनौ सुनौ भनेर धेरैचोटि भन्नुभएको थियो मैले भेटेको थिइनँ र मैले अहिलेको लागि चाहिँ भने प्रयास गरेर मैले खोजेर पनि यहाँको लागि राखेको थिएँ। पक्कै यहाँको लागि यहाँले भनेको कि सकेसम्म हामी खोज्नेछौँ सुनाउनेछौँ र बजाउने नै छौँ। त अब भने कुराकानीतर्फ लगाउँ धेरै कोही साथी आइसन भएको छ टेलिफोनमा काँडा कुन हुन्छ। हेलो हजुर नमस्कार। तपाईँको आवाज एकदम सानो आएको छ। हेलो हेलो हजुर हेलो फोन एकदम सानो आएको छ आवाज। को बोल्नु भएको थियो मैले थाहा उहाँको चिन्न सकिनँ। फोन डिस्कनेक्ट भयो जस्तो लाग्यो मलाई। यतिखेर टेलिफोनमा मोहम्मद असलम हुनुहुन्छ र उहाँ कुरा पनि गर्दै हुनुहुन्छ र साथीहरूसँग उहाँले सोध्दै हुनुहुन्छ कहाँबाट के कसो कुरा गर्दै उहाँलाई मलाई लाइन दिएर रहनु भएको छ। अर्को साथी फेरि आउनु भएको छ काँडाको हुनुहुन्छ। हेलो
1: नमस्ते हजुर।
0: हजुर नमस्ते हजुर को बोल्नु भएको कताबाट?
1: म पास्टरबाट तारा शङ्कर।
0: ए ताराजी आराम हुनुहुन्छ?
1: आराममै भन्नुपर्छ सर। अनि हजुरलाई चाहिँ कस्तो हुनुहुन्छ?
0: एकदम म पनि आराम छु ताराजी। आराम नभए यहाँसँग कसरी कुरा गर्छ?
1: आराम भन्दा नि हल्का रुगा मर्किलो सताएको छ।
0: अब यो मौसम पनि बिस्तार बिस्तार चेन्ज हुने बेला भयो होइन?
1: अन्त एउटा गीतै छ नि मौसम थियो बसन्त भन्ने।
0: पक्का पक्का के छ अनि पास्टरतिरको चाहिँ के छ?
1: पास्टरतिरको एकदम घाम लागिरहेको छ एकदम ठिकै छ भनौँ न।
0: ठिकै छ है। अब यो अलिकति मौसम अब बिस्तारै चेन्ज पनि हुनुलाई अब चिसो पनि अब बिस्तारै बिस्तारै केही समयपछि आउला होइन? अब यो तातोसँगै अब एकैचोटि चिसो आउँदा अलिकति स्वास्थ्यमा अलिकति हुनसक्छ रुगा खोकी मर्खी होइन? आउँछ त आफूले पनि अलिकति केयर गर्नु पऱ्यो। अब धेरै गरिब काममा हिँड्नु पनि भएन होइन? अनि सकेसम्म अब यो बर्खाको छ अब त्यसमा चाहिँ अब पानी सकेसम्म तताएर चिसो बनाएर खायो भने आफूलाई पनि फाइदा हुन्छ होइन? अनि आज के छ अनि ताराजी के गीत सुनाउने जमर्क गर्नुभएको छ त? हजुर हुन्छ
1: हजुर।
0: थ्री टु वान गो। राम्रोसँग ओके ओके जस्तो प्रयास गर्नुभयो यसको लागि यहाँलाई धेरै धेरै
1: धन्यवाद।
0: हस् ओके बाबा भाइ पाँच तारबाट हुन्थ्यो तारा शङ्करजी। मोहम्मदजी अब हाम्रो मोबाइलमा त धेरै नचलाउनु होला यता फोन पनि कुरा गर्नु होला मलाई पनि दिनुहोला मोबाइलभन्दा अगाडि फोनमा ध्यान दिनुहोला। त्यसरी कोही साथी फेरि आइसक्नु भएको छ काँडा को हुनुहुन्छ उहाँसँग म कुरा गरिहाल्छु। हेलो हेलो हाँ उहाँको पनि फोन खै सुन्दैन आवाज काटिएको छ। टोन मात्र आइरहेको छ किन यो टोन मात्र बजिरहेको छ आवाज केही आएको छैन टेलिफोनबाट। अर्को साथी कोही हुनुहुन्छ होला उहाँसँग म कुरा गरिहाल्छु। कहिले काहीँ टेलिफोनमा आउँछ अब अवरोधहरू पनि आउन सक्छ कहाँबाट साथीहरू कताबाट हुनुहुन्छ होइन कहिले काहीँ अवरोध आउँछ अवरोध सँगसँगै ती कुराकानीहरू काटिन्छ त्यसमा दुःख मनाउ नगर्नु होला किनभने अब टाढा तारबाट अब आउने आवाज होइन कहिले काहीँ अब त्यस राम्रो नहुन पनि सक्छ कहिले काहीँ काटिन पनि सक्छ आवाजहरू त्यसले गर्दाखेरि टेलिफोन लाग्यो कुरा भइहाल्छ होइन लागेन भने फेरि हो मेरो त फोनै लागेन भने प्रयास चाहिँ गरिरहनु होला थिचिरहनु होला यत्रो साथी छ त जेलबाट साथीले फोन थिच्नुहुन्छ होइन कसको कति बेला लाग्छ थाहा नै हुन्न। अब जो साथीको लाग्छ उहाँसित हामी कुरा गरिहाल्छौँ जो साथीको लाग्दैन अर्को साथ फेरि गरिहाल्छौँ सकेसम्म यही साथमा अहिले नै गरिहाल्छौँ होइन। यति बेलाको आइसक्नु भयो साथी। हेलो
1: हजुर नमस्ते।
0: हजुर नमस्ते है काट्यो क्या तपाईँको काट्यो जस्तो है
1: मेरो म त धेरै बसेँ नि त अघि तपाईँले त्यो सुनाउनु भयो नि त्यो हाम्रो चिया सम्बन्धी त्यो पनि सुने त्यसपछि गीत पनि सुने लास्टमा कुराकानी गर्ने बेला के भयो के
0: भयो अलिक राम्रो आवाज आएको थिएन
1: हजुर आवाज आएको थिएन होला पछि आज धेरै साथीहरू कति टुटुरो टाटा टो नै गरिरहेको थियो
0: इन्द्रजी होइन त
1: हजुर इन्द्र बुढा थुकी क्षेत्री बाँके जिल्लादेखि एकदम राम्रो गीत सुनाइदिनु भयो क्या आज
0: सीताराम ताजपुरियाको थियो है
1: धेरै चलेको गीत पहिला रेडियो नेपालबाट अत्याधिक बज्थ्यो पहिला पहिला
0: हजुर
1: अब पुरानो गीतहरू सुन्दाखेरि के आनन्द आउँथ्यो कि नयाँ नयाँ पहिला पहिला रेडियोमा सुन्ने होइन भर्खर अब हामी चाहिँ रेडियो हुने
0: बेला
1: रेडियो भनेपछि त एकदम कस्तो लाग्ने त्यतिखेरका धुनहरू पनि एउटा कार्यक्रम छुट्टै पुरानो धुनहरू बजाउने कार्यक्रममा राखिदिनु पऱ्यो कि हजुरहरू त्यताबाट होइन पुरानो धुन जस्तै स समाचारको धुन थियो नि पहिला, समाचारको त्यो कति राम्रो धुन थियो नि त्यो पहिलाको।
0: अब त्यो अब समयअनुसार होइन, अब समयअनुसार अब त्यो परिवर्तन भयो होइन, बिस्तारै त्यसलाई परिवर्तन गरियो, अब समयअनुसार चल्नु पनि पर्छ होइन। समय अब कति अगाडि फड्को मारेको छ, त्यहीसँग टेक्नोलोजी अगाडि बढेको छ अहिले, त्यसले गर्दा पनि त्यही कुराहरूलाई अब रेकर्ड गर्दा कति साथीहरूले सुनिसक्नु भएको छ, अब त्यति बेला सुन्नुभयो, कतिले सुन्नु भएको छैन होइन।
1: अब त्यसलाई ट्युनमा म खोजेको युट्युबमा अलिकति मात्रै छोटो मात्रै पाइयो कि त्यो पहिलाको धुन भएको
0: थियो नि, जति बेला अब यो टेक्नोलोजी त्यस्तो फड्को मारेको पनि थिएन, त्यसरी अहिले जस्तो धेरै टेक्नोलोजी थिएन होइन, त्यसले गर्दा पनि जे जोसँग जे साधन थियो त्यही सीमित रह्यो। अब अहिलेको अवस्थामा भए पक्कै पनि त्यो यहाँको घरसम्म, यहाँको रेडियोसम्म, यहाँको मोबाइलसम्म होइन, कानसम्म पक्कै पुग्थ्यो। अब हुने अब अबका दिनहरूमा त्यस्ता कुराहरू यहाँहरूले तुरन्तै यहाँले सुन्न पक्कै पनि पाउनुहुन्छ।
1: अब पुराना धुनहरूलाई
0: त्यसलाई पनि प्रयास गरौँ है दिनजी। अनि आज के छ, अनि के छ, इन्स्ट्रुमेन्ट छ कि गाना, के
1: गीत गाना, छोटो यसो गीत गायो सिमसिम पानी भन्ने प्रेमराज महोदयको,
0: हजुर
1: धेरै गीत एकदम सिमसिम पानीमा जान्ने गान गर्छ भने बढी राम्रो लाग्थ्यो पहिला, त्यही भएर उहाँको चाहिँ धेरै मन पर्थ्यो मलाई, छोटो मोटो स्कोर गरौँ।

0: मायाले बेमान गर्ल त ज्यानले बेमान चाहिँ नगर्छ कहिले पनि, हामी कामना गरौँ होइन। यस्तो मिठो प्रस्तुतिलाई धेरै धन्यवाद,
1: नमस्कार।
0: बाँकी इन्द्रबाट किन त धेरै धन्यवाद मलाई। अर्को साथी फेरि काँडाको हुनुहुन्छ। हेलो
2: हेलो
0: हजुर नमस्कार।
2: हजुर नमस्कार राजन दाई, सन्चै हुनुहुन्छ?
0: एकदम ठिक छु। को बोल्नु भयो कताबाट?
2: म चिरपरिचित मान्छे हो, सुदर्शन सत्यवाल विदित पाँचकाल काभ्रेबाट।
0: पाँच धेरै पछि फोन गर्नु हो नि त सुदर्शनजी।
2: हजुर
0: होइन र?
2: हजुर हो,
0: सालै भइसक्यो त।
2: धेरै समय भइसक्यो।
0: अनि कहाँ बिचमा कता हराउनु भयो नि?
2: म अहिले भक्तपुर बहुमुख क्याम्पसमा प्राध्यापन गर्छु।
0: ए अहिले हजुर?
2: हजुर, नेपाली भाषा साहित्य पढाउँछु।
0: हजुर हजुर।
2: अनि बसाई पाँचकालतिरै हो।
0: ए पाँचकालै छ है?
2: हजुर पाँचकालबाटै आउने जाने गर्छु।
0: ए उहीँबाट? अनि त समय त्यसरी भ्याइन्छ र उहाँबाट त्यहाँसम्म आउनु?
2: अहिलेसम्म भ्याइरहेको छ।
0: भ्याइरहेको छ है? अनि यो बिचमा चाहिँ धेरै हराउनु भयो, त्यसमा कहाँ व्यस्त रहनु
2: भयो? त्यतिखेर पढाइमा अनि अब यस्तै जागिरमा यस्तै
0: आफ्नो घराइसी उसमा भनौँ न।
2: हजुर हजुर।
0: होइन अनि सब समस्त ठिक छ नि तपाईँहरूलाई?
2: एकदम ठिकठाक छ।
0: सही, एकदम कुशल मङ्गल हुनुहुन्छ। ओके, सधैँ रहिरहनु होला, हामी पनि कामना गर्छौँ सुदर्शनजी। होइन धेरै पहिला धेरै कुरा हुन्थ्यो हाम्रो, होइन? अब बिचमा सबैको त्यही हो, आफू पनि एउटा काम हुन्छ, समय हुन्छ एउटा, होइन? अब त्यो समय सँगसँगै अब समयले कता लान्छ त्यही अनुसार नै चल्ने जिन्दगी पनि, होइन? भग्ने नै हो। ओके, अनि सुदर्शन के छ आज गीत कस्तो सुनुहुन्छ?
2: हजुर, म खासै गीत गाउन त जान्दिनँ, अलिकति लोकगीतको बारेमा केही दुई चारवटा कुराहरू भनौँ जस्तो लाग्छ।
0: ए हजुर भनौँ।
2: नेपाली साहित्यको चाहिँ बीज भनेको चाहिँ लोक साहित्य हो। लोक साहित्यमा लोक गाथा, लोक गीत, लोक नाटक, लोक कविता यी विभिन्न हुन्छन् होइन। ती मध्येको लोकगीत चाहिँ लोक जीवनमा घट्ने दुःख सुखका घटनाहरूलाई लयात्मक र गेयात्मक ढङ्गले अभिव्यक्ति गर्ने माध्यम भनेको लोकगीत हो। जसको लेखक हुँदैन, यो चाहिँ परापूर्वकालदेखि चाहिँ मौखिक रूपमा पुस्तौँ पुस्तासम्म हस्तान्तरण हुँदै जाने गर्छ। र अहिले जति पनि लोकगीत भनेर
0: आएको छ,
2: बजारमा आएका छन्, ती कोठे लोकगीत हुन्। वास्तविक लोकगीतहरू चाहिँ तिनका रचनाकार हुँदैनन्, र त्यो चाहिँ पुस्तौँ पुस्ता अगाडिदेखि
0: हस्तान्तरण
2: हुँदै आएका हुन्। त्यसलाई चाहिँ हामी लोकगीत भन्छौँ। यति बोलेर एक दुई लाइन म गाउन त खासै जान्दिनँ, दुई लाइन चाहिँ यसो प्रयास गर्छु है त।
0: ओके सुदर्शन, ओके।
2: सँगै सँगै बाँचौँला, सँगै सँगै मरौँला, थमरकोटको डाँडैमा घर जम गरौँला।
0: यति ओके, छोटो मिठो प्रस्तुतिलाई यहाँलाई धेरै धन्यवाद सुदर्शन, हामीलाई सम्झना गर्दै होला, फोन गर्दै गर्दै होला, छुट्ने है त।
2: हस्
0: धन्यवाद। ओके धन्यवाद। काभ्रे ब्लाजकालबाट हुन्थ्यो सुदर्शन सत्यवाल, धेरै पछि हाम्रो कुराकानी भएको थियो, पहिला निकै कुराकानी हुन्थ्यो उहाँसँग। हुँदा त्यो समयको भावसँगै जिन्दगी कता आउँछ थाहा हुँदैन, त्यो व्यस्ततालाई पनि हामीले ध्यान दिनैपर्छ। धेरै धन्यवाद मलाई। अर्को साथी फेरि आइसन बस्छ काँडको हुनुहुन्छ। हेलो
3: हेलो, नमस्ते हजुर।
0: नमस्ते हजुर, को बोल्नु भयो?
3: म पाँच थरबाट लिखेश्वर लिम्बू है त हजुर।
0: हो लिखेश्वरजी, आराम हुनुहुन्छ?
3: म एकदम आराम कुशल छु, अनि तपाईँ लगायत अनि के हुन्छ
0: तपाईँ? ए हामी पनि एकदम ठिकठाक छौँ, यहाँसँग कुराकानी गरिरहेका छौँ, होइन गीत सुनेका छौँ, सुनाइरहेका छौँ।
3: हजुर हजुर।
0: अब अहिले पनि पाँच तारबाट मैले कुरा गरेकै थिएँ होइन, तारा शङ्करजीसँग।
3: हजुर हजुर, पक्कै मैले सुनिरहेको
0: थिएँ। अहिले फेरि तपाईँ आइपुग्नु भएको छ, के छ अनि अब त्यहाँको बारेमा त उहाँले भनिहाल्नु भयो, तपाईँको चाहिँ के छ, केमा व्यस्त हुनुहुन्छ आजभोलि?
3: मेरो पनि ठिकै छ, म पनि हो त्यस्तै, अब खेती किसानी, अब त्यस्तै गाउँघरको, अब त्यस्तै घरेसी काम, त्यस्तैमा व्यस्त भन्नुपर्छ। अब बिहाको समयमा रेडियो सुन्यो होइन, त्यस्तै छ, अरू ठिकै छ, सबै राम्रै छ भन्नुपर्छ है। हजुर
0: एकदम एकदम ठिकै छ, सधैँ राम्रो रहिरहेछ, हामी पनि कामना गर्छौँ, साथीहरूसँग यसरी कुरा गर्न पाइरहँ, साथीहरूको गीत सुन्न सुनाइरहन पाइरहँ, हामी पनि यसरी कामना गर्छौँ कि लेखेछु जी।
3: हजुर हजुर, हस् हजुरहरूले पनि कामना छ।
0: हस् धन्यवाद। अनि के छ आज प्रिभेरी भाका घन्काइदिने हो त?
3: हुन्छ, म थोरै गुनगुनाउँछु नि।
0: ओके ओके हस्।
3: मालिङ्गो काटनी लै लै बिनायो बाजा, मालिङ्गो काटनी लै लै बिनायो बाजा, गर्दैले कोपेर एनी हजुर, गर्दैले कोपेर एनी हजुर, भेटघाटै हुँदनी लैलै बोलचालै भयो, भेटघाटै हुँदनी लैलै बोलचालै भयो, लौ माया।

0: आहा, पक्कै पक्कै माया चाहिँ लाउनु नछुट्नु है, फेरि टाढा चाहिँ हुनु नै पक्कै पनि, गीत चाहिँ जे हुन्छ हामीले पनि त्यही चाहिँ गर्नुपर्छ, माया लाउनु चाहिँ छुट्यो भने फेरि हामी पनि टाढा हुन्छ होइन। ओके, मिठो प्रस्तुति दिनुभयो लिखेश्वरजी, यसको लागि धेरै धेरै धन्यवाद, अहिले छुट्यो है त।
1: हस् नमस्ते।
0: हजुर नमस्ते। पाँच थरबाट हुनुहुन्थ्यो लिखेश्वर लिम्बाजी, मिठो प्रेबल भएको सुनेर कैसन बस, अर्को साथी फेरि आइसन बस काँडाको हुनुहुन्छ। हेलो हेलो हेलो
2: हेलो,
0: हजुर नमस्कार।
2: नमस्कार,
0: को बोल्नुभयो कताबाट?
2: म मकवानपुरदेखि, मकवानपुरको कैलाश गाउँपालिकादेखि सरोज थिङ बोलेको दाइ।
0: सरोज थिङ
2: हजुर,
0: तपाईँ मेरो त धेरै पछि पहिला पनि कुरा भयो क्या सरोजीको?
2: पहिला तपाईँसँग चाहिँ पहिला जोडी नै होला दाइ, अरूसँग त म भइरहेको थियो, अब रेड नेपालमा फोन नलागेको धेरै भयो, अब धेरै पछाडि भइरहेछ।
0: त्यही त तपाईँ मेरो मसँग चाहिँ कुरा भएको थियो नि तपाईँ है, यो पहिलोचोटि होला।
2: हजुर, तपाईँसँग चाहिँ मेरो पहिलो भेट हो दाइ।
0: मकवानपुर हाम्रो सुरजजी के भन्ने हुन्थ्यो, उहाँसँग चाहिँ मेरो कुरा हुन्थ्यो।
2: हजुर, म
0: सरोज। अनि सरोजजी केमा व्यस्त हुनुहुन्छ आज, के छ मकवानपुरतिरको हालखबर, तपाईँको के छ, केमा व्यस्त हुनुहुन्छ आज भोलि?
2: आज भोलि दाइ अब खेती किसानतिर व्यस्त छु, अब मौसम चाहिँ घाम लागिरहेछ अहिलेसम्म, अब घाम लागिरहेछ, अब त्यही हो, खेतीसँग व्यस्त छ, अब खेतीको लागिसँगै अब बितिरहेछ भनौँ न दिनहरू।
0: के छ आज यतिखेर चाहिँ के छ खेतीमा गर्ने, के लाउने काट्ने अथवा भित्राउने, के छ अहिले यतिखेरको चाहिँ सिजन के छ?
2: हाम्रोतिर चाहिँ अब खेततिर त यसै धान भइहाल्यो, धान रोपेर सकिया छन्, अब रोप गोड्ने टाइम हुन लागिसकेका छन्।
0: मङ्सिरे धान होला होइन?
2: हजुर, बारीतिर चाहिँ मकै भाँचेर अब कोदो सोदो लाउने, अब तरकारी सरकारी, अब हिउँदो तरकारी
0: लाउने, त्यस्तैमा व्यस्त हुनुहुन्छ आज भोलि?
2: हजुर एकदमै।
0: ओके सरजी, अनि के छ, अनि के अब मकवानपुरतिरकै भाका सुनाउने हो कि अन्य भाका सुनाउने आज?
2: आज चाहिँ अब लोक नै, लोकदोरी नै सुनाइदिउँ होला दाइ, अब किनकि अलि बिच बिचतिर चर्चित भएको भाका हो, लोकलाई नै मनपर्छ, अब किनकितिरको मान्छे परियो दाइ, अब सुरु गर्छु दाइ है।
0: हजुर ल, ओके।
2: पर निर्भर खेत बारी बाहा, त्यसको सट्टा त्यसको सट्टा रोप्न देऊ गाहा, जमल गण्डागर दिनमा एक ताल कन्ड्याकमा बाहा, सुनु तर म दिन्छु फोन नम्बर दाइ, यति नै गाउँ होला है।
0: कसलाई दिने हो नम्बर चाहिँ?
2: गीतमा मात्रै हो,
0: गीतमा मात्र नदिनु होला, झुकाएर नम्बर दिनु होला फेरि।
2: अब मेरो लास्टमा एउटा कुरा चाहिँ, मेरो सरोज सिंह युट्युब च्यानलबाट चाहिँ मैले नयाँ गीत बजारमा ल्याएको छु, सबैले सुनेर अब सब्सक्राइब गरेर माया गरिदिनु होला भनेर, अब तपाईँको कार्यक्रमबाट म छुट्टिन चाहन्छु दाइ, हस् बाई बाई।
0: ओके बाबाई, पाँकुमारपुर हुनुहुन्थ्यो सरोज थिङ, धेरै पछि हाम्रो कुराकानी भयो। अर्को साथी फेरि आइसन भएको छ, काँडाको हुनुहुन्छ। हेलो
3: हजुर नमस्कार, गुड मर्निङ दाइ।
0: नमस्ते, गुड मर्निङ, को बोल्नु भयो?
3: हेलो
0: हजुर, कहाँबाट को बोल्नु भयो?
3: इलाम कुमाइजुङबाट एसबी राई बोल्दैछु।
0: हजुर
3: एसबी राई बोल्दैछु।
0: एसबी राई
3: हजुर,
0: आराम हुनुहुन्छ एसबी जाई?
3: एकदम ठिकठाक, आरामै हुन्छ हजुर,
0: एकदम एकदम हामी पनि ठिकठाक छौँ, हल्का गर्मी छ होइन?
3: हजुर,
0: अब गर्मी भयो भन्दा भन्दै बिस्तारै बिस्तारै गर्मीलाई बिदा गर्ने बेला नि बिस्तारै बिस्तारै आउँदैछ होइन? जाडो भइसक्यो है, यता चाहिँ अलिक गर्मी नै छ यतिखेर होइन, अब बिहानै बिहान चाहिँ अलिकति त्यो भाइब चाहिँ आउनु थालेको छ होइन, त्यो चिसोको अलि हल्का भाइब चाहिँ छ होइन, तर गर्मी नै छ सन्झ यतिखेर चाहिँ। अब यो त अब दसैँको नजिक नजिक आउँदैछौँ होइन, दसैँको भाइब्स त अलिअलि आइहाल्छ नि होइन। अनि अरू के छ, केमा व्यस्त हुनुहुन्छ? चलिरहेछ होइन। अनि के छ आज इलामेली गीत सुनाउने त?
3: आज पूर्वेली जस्तै छोटो गुनगुनाउँछु।
0: ओके ल।
3: आउने भेला उर्लेर आउँछ सिलको झमिलो, आउने भेला उर्लेर आउँछ सिलको झमिलो, टाढाको माया नलाउनु रहेछ मनमा तै अमिलो, टाढाको माया नलाउनु रहेछ मनमा तै अमिलो, यति नै हजुर,
0: यति नै। ओके, मन अमिलो नबनाउनु होला, कुल्यो बनाउनु होला मन चाहिँ होइन, मन अमिलो बनाउनु होला। ओके, मिठो छोटो मिठो प्रस्तुतिलाई धेरै धेरै धन्यवाद, लामबाट हुन्थ्यो एस बिराई। अर्को साथी फेरि आइसक्नु भएको छ काँडाको हुनुहुन्छ। हेलो हेलो हजुर नमस्कार
1: नमस्कार नमस्कार हजुर हजुरलाई चाहिँ नि मस्त रहनु होला, व्यस्त पनि रहनु होला, स्वस्थ रहनु होला, आउँदै गरेको जन्मी पूर्णियाको मङ्गलमय शुभकामना भन्दै म नवलपुरबाट उम्मडी खाएको खाकराकै आएँ है त हजुर।
0: उम्मडी जाएर हुनुहुन्छ?
1: एकदम ठिकठाक छ, आजको दिनसम्मलाई भनौँ अब गर्मी त तपाईँको भन्दा यहाँ अलिक बढी नै छ, काठमाडौँमा त खासै गर्मी छैन।
0: अब अब गर्मी छैन भनौँ भने गर्मी नै छ होइन,
1: तर पहिलाको भन्दा त अलिअलि गर्मी नै होला, किनभने अहिले अब बढी घनत्व भयो नि त, तपाईँको खेती जमिन सबै भरियो बिल्डिङले, सिमेन्टीको घरले चाहिँ गर्मी।
0: अब कुनै बेला हामीले अब यो काठमाडौँमा पङ्खा एसी भनी सुन्दै थिएनौँ, देखा पनि थिएनौँ, कुनै बेला देखाइदिने थियो। अब अहिले तपाईँको काठमाडौँमा पङ्खा पनि नभइकन नहुने भइसक्यो, त्यति गर्मी आयो भने जनघनत्व पनि बढ्यो, घर बढ्यो होइन,
1: घर घरै घर भयो नि। अहिले त खालि खेती गर्ने जमिन त कहीँ पनि छैन नि काठमाडौँमा त, वहाँ भिर भिरमा त कत्रो कत्रो घर बनिसक्यो
0: हो अहिले त, त्यसले गर्दाखेरि अब गर्मी चाहिँ अब धेरै नै, अब त्यो बेलाको रेसियोमा यस यति बेला चाहिँ गर्मी निकै नै बढेकै भन्नुपर्छ यसलाई चाहिँ।
1: हजुर गर्मी बढेकै छ भनौँ, पहिला पहिलाको भन्दा अहिले पाँच सात वर्ष यता भयो, तपाईँको मनसुन पनि अर्कै भएको छ, फसल कति छ के
0: फरक भएर गयो क्या मनसुन पनि, समयमा नआइदिने पक्का पक्का। अनि अरू के सम्झियो नयाँ नौलो?
1: नयाँ नौलो समग्रमा खासै केही छैन, समग्रमा सबै राम्रै छ भनौँ है त,
0: एकदम एकदम सधैँ राम्रो रहिरहोस् हामी पनि कामना गर्छौँ भने चाहिँ।
1: अनि म आज यतै नारायणघाट र गैँडाकोटको छ एउटा विष्णु माझीको, त्यही दुई लाइन गुनगुनाउँछु है।
0: ओके हजुर हस् हस्।

0: छोटो मिठो प्रस्तुतिलाई धेरै धन्यवाद मणि सागुडा हुन्थ्यो नवलपुरबाट. फेरि अर्को साथी आइसन बच्च खाँडाको भन्छ. हेलो हेलो हजुर को बोल्नु? नमस्कार, को बोल्नु भयो
1: कताबाट?
0: आराम हुनुहुन्छ?
1: हजुर
0: आराम हुनुहुन्छ?
1: आराम छ हजुर, यहाँ घाम लागेको छ, त्यस्तो गर्मी त छैन, गर्मी घटेको छ. पहिला भन्दा धेरै घटिसक्यो,
0: धेरै घट्यो है अहिले त.
1: हजुर
0: खोइ यता त गर्मी नै छ लागिरहेको छ त.
1: यसो गर्मी छ तर असार जसको दाजुमा हल्का केही मात्रामा,
0: हल्का केही हो कि होइन जस्तोमा चाहिँ भएको छ होइन? अनि केमा व्यस्त हुनुहुन्छ आज भोलि? अब के खेतीपाती त सकियो होला?
1: म घर बगाएको छ, खेतीपाती भजन कीर्तनमा हिँडिरहन्छु.
0: ए भजन कीर्तन हजुर
1: हजुर, यहाँबाट 35 मिनट पर साइकल लिएर जान्छु. त्यो एउटा स्वामी चाहिँ 12 बजे आमा समाहरू विदर्भमा हुन्छन् डेली, अनि त्यहाँ आफ्नो विचार पनि भजन कीर्तन गर्ने यस्तो यस्तो छ
0: हजुर. भजन कीर्तन एउटा मन शान्ति त हुन्छ नि होइन?
1: हजुर मन्दिर छ, त्यहाँ चाहिँ आमा समाहरू हुनुहुन्छ, हामी हुन्छ भजन झिक्छौँ होइन? झट्टै त विराजमान नीलकण्ठ त्रिलोचनम पार्वती पति शिशुर प्रणाम श्री हंसेश्वरम, यसरी हजुर.
0: यति नै छोटो मिठो, छोटो मिठो प्रस्तुति पक्का. यस्तै उजवान भइरहनु होला, यस्तै हामीसँग फोन गर्दै गर्नुहोला, यस्तै भाकाहरू सुनाइ गर्नुहोला, हामीसँग नछुटिनु होला. अहिले चाहिँ छुट्यो है त.
1: नमस्कार,
0: हजुर नमस्कार. चितवनबाट रामबहादुर खड्का हुन्थ्यो, छोटो मिठो प्रसङ्गै विदा भइसक्नु भएको छ. अब अर्को साथी को हुनुहुन्छ उहाँसँग म कुरा गरौँ. साथी छैन भन्नुभएको छ मलाई उहाँले, ठिकै छ साथी छु हुनुहुन्न. अनि साथीहरूको गीत त हामीले सुन्यौँ, अब हाम्रो गीत सुनाउँछु म साथीहरूलाई, त्यसपछि म यहाँसँग फेरि कुरा गर्छु र यहाँका गीतहरू पक्कै सुन्नेमा म आउँछु नै. अहिले भने ईश्वरबहादुर र नरबहादुरको युगल स्वर निकै पुरानो मिठो भएका यहाँहरूको लागि म राख्छु, त्यसपछि फेरि म आउँछु 82 र 27 र 82 र 37

0: छट्टै जाने रेलैमै सुरबहादुर नरबहादुर अब हामी अनुमान गरौँ यति मिठो बालापनको आवाजको त्यति बेलाको अहिले उहाँहरू कति भइसक्नु होला होइन अहिले सुन्दाखेरि कस्तो होला त्यति बेलाको यी गीतहरू यी गीतका शब्दहरू अब अहिले हामी ती गीतमा त्यस्ता शब्दै भेट्दैनौँ होइन खालि माया प्रीतिका कुराहरू कति गीतहरू यस्ता छन् कि जुन हामी परिवारमा बसेर सुन्न पनि असमर्थ छौँ सुन्न पनि सकिँदैन र लोकगीतलाई माया गरौँ तर यस्ता पुराना भाकाहरूलाई पनि जगेर्ना गर्न चाहिँ पछि नपरौँ हामी पनि धेरै धेरै गीतहरू हामी सुन्छौँ सुनाउँछौँ होइन कति गीतहरू त्यस्तो राम्रा छन् कति गीतहरू एउटा सामाजिक भित्र परिपरेका गीतहरू पनि छन् होइन हामीले ती गीतहरूलाई चाहिँ अहिले चाहिँ अलिकति व्यावसायिकतिर लग्यो कि भन्ने पनि आभास पक्कै भइरहेको छ कोही साथी एक्सन भएको छ उहाँसम्म कुरा गरिहाल्छु काँडाको हुनुहुन्छ हेलो हेलो
1: नमस्ते
0: हजुर नमस्ते को बोल्नुभयो कताबाट अनि बालकुमारजी आराम हुनुहुन्छ
1: आरामै सर आरामै मलाई घर परिवार सबै आरामै छ यता गाउँ बस्तीहरू पनि एकदम प्रकट छ भन्नुपर्छ है राजन सर
0: एकदम सबै कुशल मङ्गल रहिरहनु हामी पनि कामना गर्छौँ सधैँ होइन
1: पक्कै सर पक्कै पक्कै
0: अब बिस्तारै बिस्तारै पानी पनि कम भयो कि जस्तो छ होइन
1: खै सर अब राति हिजो पनि यता गाल्फेतिर त पानी परिरहेको अवस्था अघि राति पनि
0: अब खै मौसमको हिसाबले त पानी अब यो महिनाभरि नै छ भन्ने जस्तो सुनिएको छ होइन पानी नै भनेको छ अब चिसो अब होइन पानी त पर्नु पनि पर्यो चिसोलाई पनि त भित्राउनु पर्यो नि त पानी नै नपर्ने अब घाम मात्र भन्दा चिसो नभित्रेला नि त फेरि होइन गाह्रो होला नि त फेरि
1: अब पूर्वतिर पश्चिमतिर हेरि त हाम्रो काठमाडौँमा त अब खासै गर्मी
0: अब बाहिर हेरिकन त छैन र पनि अब हामी यहाँ बसिरहेको भएर हामीलाई चाहिँ अलिकति गर्मीको महसुस चाहिँ भएकै छैन अनि अरू नयाँ नौलो केमा छ के व्यस्तमा हुनुहुन्छ
1: अब त्यही हो घरेसी कामहरू सर अब त्यता नयाँ नौलो खासै केही छैन सबै कामकाजहरू सबै पुरानै हो यस्तै गरेर नै अब जिन्दगीलाई चाहिँ अब आफ्नो कर्मलाई चाहिँ अगाडि बढाएर भन्नुपर्छ है सर
0: ओके अनि गीत कस्तो सुनाउनु त आज
1: हुन्छ सर म थोरै अब आफूलाई जुन मुखमा आउँछ त्यही गुनगुनाउँछु हजुर
0: ओके
1: हस् ए यो नानीको

0: खेती गरेर राख्छ र साथीलाई पालो दिनु पर्छ है।
1: हजुर, अनि के कसले यस्तो भुतुके भनेको झिम्काइदियो फेरि परेली?
0: गीतले मात्र
1: गाह्रो गाह्रो छ है यो माया पनि है,
0: गाह्रो छ सर,
1: नभए नि नहुने है, भए पनि नभए नि नहुने भए पनि गाह्रो त्यसलाई होइन मेन्टेन गर्न गाह्रो होइन, छुट्टिएला भने फेरि छुट्टिसकेपछि फेरि मन दुख्ला भने फेरि यसलाई सम्हाल्न पनि धेरै गाह्रो छ है। ओके, फोन डिस्कनेक्ट भइसक्यो बालकुमारजीको, धेरै धेरै धन्यवाद बालकुमारजीलाई, फोन डिस्कनेक्ट भइसकेको छ, हाम्रो यता साथीले फोन काटिसक्नु भयो जस्तो लाग्छ, धेरै धेरै धन्यवाद मलाई बालकुमारजीलाई, मिठो प्रस्तुतिसँगै बिदा हुनुभएको छ, अर्को साथीसँग कुरा गर्छु फेरि उहाँसँग जोडिन्छु, को हुनुहुन्छ? हेलो,
2: नमस्ते, लोक साङ्गीतिक अभिवादन राजन सर।
1: नमस्ते, साङ्गीतिक अभिवादन, को बोल्नुभयो, कहाँबाट?
2: श्री राम दाहाल भक्तपुरबाट।
1: श्रीरामजी, ए श्रीरामजी आराम हुनुहुन्छ?
2: म आराम छु सर, हजुरलाई कस्तो छ?
1: एकदम म पनि ठिकठाक छु श्रीरामजी, तपाईँको चाहिँ अरू नयाँ नौलो सुनाउनुहोस्, के छ भक्तपुर?
2: मेरो नयाँ नौलो यही छ हजुरलाई, अब पर्सि 12 गते जने पूर्णिमा आउँदैछ होइन, ए जने पूर्णिमाको शुभकामना, र रेडियो नेपाल फेरि फोन लाग्छ लाग्दैन आउँदै गरेको हरितालिका तिजको पनि सम्पूर्ण दिदी बहिनीहरू शुभकामना,
1: एकदम हाम्रो तर्फबाट यहाँ सम्पूर्ण शुभकामना।
2: हजुर, पक्कै पनि।
1: अरू समग्र ठिकठाक हुनुहुन्छ नि?
2: एकदम अब सन्चै छ, राम्रै छु, अब हामी लगायत हाम्रो समाज हाम्रो गाउँ अहिले सबै राम्रो छ भन्नुपर्छ।
1: पक्का पक्का, सधैँ राम्रो रहिरहोस्, अब चाडपर्व नजिकै आउँदैछन् होइन, घटनाहरू नहोस् नसुन्न नपरोस् हामी पनि कामना गरौँ होइन।
2: अस्ति अब यही अब सुरुवात गरियो नागपञ्चमीबाट, नाचेर पर्वलाई भित्राइयो
1: भित्राइयो,
2: अब लगालग अब होइन अब देव कार्य पितृ कार्य आदि इत्यादि आउँदैछ।
1: पक्कै, अब हामीले आफ्नो संस्कार आफ्नो संस्कृतिलाई त परम्परालाई त जगेर्ना गर्नैपर्छ, त्यसलाई निरन्तर दिनैपर्छ, नगरी पनि भएन होइन,
2: यो भने त हाम्रो एउटा संस्कार हो, हाम्रो संस्कृति आफ्नो
1: परम्परा
2: आफ आफ्नो धर्म अनुसार हामी आफ्नो संस्कृति मनाउँछौँ होइन।
1: हो पक्का, मनाउनु पनि पर्छ, हामीले मनाएनौँ भने हाम्रो पछिका जेनेरेसनले कसरी थाहा पाउने होइन?
2: त्यही त हजुरहरूको पहिला पहिला अब हाम्रो बुवाहरू होइन अब विदेश बसेर इन्डिया बसेर चिठी आउँदाखेरि जुन चिठीमा जुन व्यवहार लेखिन्थ्यो नि होइन, अब त्यो व्यवहार अहिलेको मान्छेलाई जति पढे पनि त्यो
1: आउँदैन होइन,
2: त्यो भने समय फेरि अब अहिले त्यही चिठी नै लेख्नुपर्छ भन्ने छैन
1: छैन, अब अहिले त हात हातमा छ त चिठी त,
2: अहिले त हात हातमा कुरा अब हात हातमा फोटो
1: संसारै हातमा छ त अहिले, अब होइन
2: थाहा हुने भयो,
1: संसार आफ्नै हातमा लिएर हिँडिया छ अहिले मान्छेहरूले त
2: पक्कै पनि, यो मोबाइलले गर्दाखेरि संसारै हातमा लिएर हिँडिया छ,
1: कहाँ के भयो तुरन्तै थाहा पाउँछ अहिले त होइन, त्यति
2: कुन बाटो कता जाने भने कसैले सोध्नु नि पर्दैन अहिले त होइन,
1: हो टेक्नोलोजी अब निकै अगाडि बढिसकेको छ, फड्को मारेको छ अहिले होइन, त्यसलाई सदुपयोग पनि गर्नुपर्छ, र कति कुराहरूको अब दुरुपयोग भएको पनि छ, त्यसलाई पनि हुन दिनु भएन र गर्नु पनि भएन हामीले होइन,
2: त्यही त अब सिक्काको दुई पाटा भने अब सबै त्यो त्यसलाई विकृति पनि अब त्यसलाई हामीले चाहिने सदुपयोग गर्नुपर्ने पनि दुवै छ त्यसमा।
1: पक्का पक्का पक्का,
2: हजुर,
1: अनि श्रीरामजी के छ आज गीत कस्तो सुनाउने?
2: म आज एउटा धुनबाटै गीत सुनाउँछु
1: जस्तो
2: लाग्छ,
1: हजुर
2: है, अनि अनुमति चाहन्छु।
1: ओके,

0: हजुर
1: मिठो मिठो मिठो प्रस्तुति पक्कै. बैगुनी त बनिदिनु पनि भएन, बनाउन दिनु पनि भएन. भै भएन भनिन्छ, बैगुनी भइहाल्यो भने बैगुनलाई गिन
0: गुणले
1: मार्नुपर्छ भने होइन, त्यसलाई निष्ठ गर्नुभन्दा पनि त्यसलाई गुणले मार्न सक्यो भने चाहिँ अलिकति सफल हुन्छ कि भन्ने पनि छ होइन. फुलले हान्नु होइन पक्का पनि यो कथन छँदैछ. त्यो त्यति बेला त्यतिकै यो कथन बनेको थिएन होला, केसमा केही प्रतिवाद भएको थियो होला, अरे भने पक्कै पनि बने होइन. यति मिठो यस्तो मिठो प्रस्तुति यति मिठो धुन सुनाइदिनु भयो, यसको लागि धेरै धन्यवाद श्रीरामजी. हामीलाई यस्तै सम्झना गर्दै होला, फोन गर्दै गर्नु होला. अहिले पनि छुट्टी है त.
0: हस् नमस्ते.
1: हस् नमस्ते. श्रीराम दाल भक्तपुरबाट हुनुहुन्थ्यो. अब अर्को साथी फेरि को आइसक्नु भएको छ, कुरा गरिहालौँ. हेलो.
2: हेलो हजुर.
1: हजुर नमस्कार. हजुर
2: नमस्कार.
1: कताबाट को बोल्नु भयो हजुर?
2: म लमजुङबाट गणेश साक्य बोले हजुर.
1: लमजुङबाट गणेश साक्य?
2: हजुर
1: गणेश साक्य. एकचोटि हामीलाई गर्नुभएको थियो पहिला पनि है?
2: हजुर हजुर गरे अरे हजुर.
1: यो लमजुङमा साक्यहरू पनि छन्?
2: साक्य होइन, श्रेष्ठ अगेन नेवार नेपाल.
1: गणेश श्रेष्ठ. अब यो साक्य पनि नेवारमै पर्छ होइन र? श्रेष्ठ साक्य साक्य पनि यही यही उसभित्र पर्छ होइन?
2: हजुर आफ्नो आफ्नो थर हुन्छ.
1: त्यही त. हजुर हजुर हाम्रो कुराकानी भएको थियो नि त एकचोटि होइन गणेशजी?
2: धेरैपल्ट भयो, आजसम्म त चारपल्ट भयो.
1: चारपल्ट भइसक्यो है. अनि के छ गणेशजीको नयाँ नौलो के छ, केमा व्यस्त हुनुहुन्छ आजभोलि?
2: के हुने नयाँ भन्दै छु, त्यसै बसिरहेको छु.
1: अनि अहिले के छ, अब लमजुङतिर खेतीपाती गर्ने बेला त होला नि त? के छ मकै सकै कोदो धान गहुँ के छ गर्ने बेला?
2: अब यसो मकै भातेर सक्यो, बारी पन्छाउँदै अब बोडी माछ छर्ने, कोदो रोप्ने, अरू बोडी छोडी छर्ने.
1: त्यसैमा दिन बितेको छ होइन?
2: हजुर
1: हजुर. अनि के लमजुङ बेसी सहर सुन्दर बजार होइन?
2: हाम्रो नदी नजिकै पर्छ बेसी सहर लमजुङ.
1: तल माथि होइन त?
2: हजुर सुन्दरी बजार. ऊ माथि माथि पर्यो, हामी मुनि मुनि पर्यो.
1: अब अहिले त अब राम्रो बाटो बनिसक्यो, सुलभ भइसक्यो. त्यो कति बेला त्यता बाटै थिएन, त्यतै सुन्दर बजारबाट माथि जाने ठाउँै थिएन होइन?
2: अहिले त पहिरोले गएर दुई चार दिन भयो बन्द छ बाटो.
1: ए पहिरो लग्यो?
2: हजुर.
1: अब बन्ला चाँडै आशा गरौँ होइन?
2: पानी आयो रे.
1: अब पानी अब बेला पनि हो होइन, पानी परिरहेछ. पानी नचाहिने पनि चाहिने पनि छ, तर कहिले अब चाहिने भन्दा बढी पनि परिदिन्छ. त्यसले गर्दा अलिकति बाटोहरू खराब हुने होइन, अब जातमा अलिकति असर हुने त परिहाल्छ. अब के अनि त्यो प्रकृतिलाई अब हामीले जित्न सक्दैनौँ होइन?
2: हजुर.
1: अनि गणेशजी आज के छ लमजुङतिरको लमजुङे भाषा सुनौ भाका सुनाउने हो त?
2: लमजुङे भाका म जान्दिनँ
1: हजुर.
2: म पहिला रेडियो नेपालको मान्छेलाई मिठो माया मिठो सम्झना छ
1: हजुर. हाम्रो तर्फबाट धेरै धेरै मिठो सम्झना.
2: साथीहरू सम्पूर्णलाई गणेश साक्य चिन्नी नचिन्नी सबैलाई एक मिठो माया मिठो सम्झना छ
1: हजुर.
2: भन्दाखेरि बिनीको बजार माया उतै छ नजर किरे बिनीको बजार माया पानी उतै छ नजर किरे निरे जलेर माला.
1: हा हा मिठो मिठो पुरानो भाका सुनाइदियो, यसको लागि धेरै धन्यवाद गणेशजी. हामीलाई यस्तै फोन सम्झना गर्दै होला, फोन गर्दै गरौँ होला. अहिले छुट्टी है?
2: हस्
1: ओके नमस्कार. गणेशजी हुनुहुन्थ्यो लमजुङबाट. मिठो पुरानो भाका सुनाएर गइसन भएको छ. अर्को साथी फेरि आइसन भएको छ, को हुनुहुन्छ? हेलो
3: हेलो हेलो दाई नमस्ते.
1: नमस्ते, को बोल्नु भयो कताबाट?
3: ओखलढुङ्गाबाट निमबहादुर मगर बोल्दैछु दाई.
1: निमबहादुर मगर
3: हजुर.
1: धेरै पछि फोन गर्नु त हामीलाई
3: हजुर दाई. धेरै पछि हजुरसँग बोल्न पाएँ, एकदमै खुसी लागिरहेको छ. किन फोनै लाग्दैन, गाह्रो छ.
1: गाह्रो छ है, अब साथीहरूको यही छ गुनासो, के गर्ने फोनै लाग्दैन.
3: त्यही त, अब हामी जस्तै श्रोता साथीहरू थुप्रै
1: हुनुहुन्छ,
3: रेडियोमा प्रेस गरिरहेको हुन्छ, हामीले बुझ्नुपर्ने यही नै हो. ठिकै छ.
1: अनि के छ निमजी, अनि के खेतीपाती सकाइसक्नु होला? अब त के छ ओखलढुङ्गातिर
3: दाई? खेतीपाती आलु खनिसके, अब गहुँ असारमै काटिसके, अहिले मकै अब भर्खर घोगा लाग्दैछ, असोज अन्तिमतिर पाक्छ होला. अरू खास केही छैन दाई,
1: अहिले भनेपछि अलिकति फुर्सदकै समय छ होइन?
3: हजुर दाई.
1: अनि आज के अब ओखलढुङ्गे गीत सुनाउने त?
3: हुन्छ, ओखलढुङ्गे भन्नाले पूर्वेली
1: पूर्वेली भाका
3: भाका.
1: हजुर हजुर ओके
3: हुन्छ. संजोगले भेट भएको बेला, भेट भएको बेला, संजोगले भेट भएको बेला, भेट भएको बेला, भन मनमा बस्ने फुल हौ कि कोपिला, त्यो मायाको आँखै गजलु, जति तिमीले सिङ्गौरी खेले नि म त तिम्रै हुन्छु मायालु, जति तिमीले सिङ्गौरी खेले नि म त तिम्रै हुन्छु मायालु।
1: पक्का सिङ्गौरी नखेल्नु, आफ्नै भइसकेपछि किन सिङ्गौरी खेल्नु पर्छ होइन? सिङ्गौरी खेल त कहाँ माया पर्छ र होइन, टाढा पो हुन्छ सिङ्गौरी खेल्न थालेपछि त होइन, दुश्मनी पर्छ। ओके, यति मिठो पुरानो भाका सुनाइदिनु भयो यस यहाँको लागि धेरै धेरै धन्यवाद निम्जी, यस्तै हाम्रो सम्झना गर्दै होला फोन। हजुर ओके बा भाइ, निमबहादुर मगर हुन्थ्यो ओखलढुङ्गा। आज साथी हामीसँग 12-13 साथीसँग हामीले कुरा गऱ्यौँ, जति साथीसँग कुरा गऱ्यौँ उहाँहरूलाई धेरै धेरै धन्यवाद। जति साथीको फोन लागेन, जति प्रतीक्षामा हुनुहुन्थ्यो, अब आज समयले साथ दिएर हामीलाई अर्को साथै फेरि हामी भेट हुनेछौँ, अर्को साथै फेरि बाँकी रहेका साथीसँग कुराकानी गर्छौँ। जति साथी फोन लागेर नरिसाउनु होला, खुसी साथ बस्नु होला, अर्को साथको प्रतीक्षामा बस्नु होला। अब आज भने हामी छुट्टिने बेला भइसकेको छ, अब जाँदा जाँदै बामबहादुर कार्की र साथीहरू स्वरमा रहेको यो निकै मिठो भाका यहाँहरूसँग छोड्दै कार्यक्रम लेख बेसीबाट प्राविधिक मित्र मोहम्मद असलम अनि म प्रस्तुत राजन क्षेत्री बिदा हुन्छु। 11 बजी यहाँले समाचार सुन्न सक्नुहुन्छ, रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: जापानिज इन्सेफ्लाइटिस रोग बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। मन्त्री परिषदको बैठक आज बस्ने भएको छ। आज अपराह्न 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। संसदका दुवै सदनको बैठक आज बस्दैछ। अहिले 11 बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। अपराह्न 1:15 बजे दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा परराष्ट्र कानून न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबल गर्नुहुने कार्यक्रम रहेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट आज विश्वासको मत लिनुहुने भएको छ। उहाँले संविधानको धारा 168 उपधारा 2 बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लाग्नु भएको हो। प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री भट्टले हिजो सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठकको समय व्यवस्थापन गरिदिन आग्रह गर्नुभएकाले सोही अनुसार आज दिउँसो 1 बजे बैठक बस्न लागेको जानकारी दिनुभयो। कर्णाली प्रदेश सभाको बैठक पनि आज बस्दैछ। बैठकमा सरकारका मुख्यमन्त्री मंगल बहादुर शाहीले आज विश्वासको मत लिनुहुने सम्भावित कार्यसूची रहेको छ। मुख्यमन्त्री शाहीले सदनमा सोमबार यस सम्बन्धी पत्र दर्ता गराइसक्नु भएको छ। नेकपा एमालेको समर्थनमा शाही गत साउन 12 गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो। हेटौडा 19 बस्तीपुरमा रहेको वासुदेव खोलाले बगाएर बेपत्ता भएका 2 बालिका मध्ये थप 1 जनाको शव फेला परेको छ। निर्मल माविबाट पढेर फर्किने क्रममा हिजो अपराह्न 4 बालिकालाई सो खोलाले बगाएको थियो। उनीहरूमध्ये 1 सकुशल उद्धार गरिएको थियो भने 1 जना मृत अवस्थामा फेला परेकी थिइन्। 2 जना भने बेपत्ता रहेका थिए। बेपत्ता भएकाहरूको आज बिहानैबाट खोजीका क्रममा विनिता भ्लोन खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। कक्षा 5 अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन्। उनको खोजी जारी छ। खोलाले बगाएका 4 विद्यार्थी मध्ये हिजो राक्सीराङ 1 रेशमा साङतान कक्षा 2 पढ्ने मृत अवस्थामा फेला परेकी थिइन् भने सीमा भ्लोन कक्षा 6 अध्ययनरतलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। उनको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका छन्। पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। पहिरोसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको छ। राजमार्गको पाल्पा बुटवल सडक खण्डको तिनाउङ गाउँपालिका 3 स्थित सिद्धबाबा सुरुङ मार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब 100 मिटर उत्तरतर्फ सडकमाथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। आज बिहान 7 बजेको समयमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो। पहिरो खसेको स्थानमा सडक खुलाउने तथा अवरोध हटाउने तयारी भए पनि निरन्तर पहिरो झरिरहेका कारण तत्कालै काम सुरु गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि इस्लामाबाद स्थित सिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न हिजो आदेश दिएको छ।
पूर्व प्रधानमन्त्री खानको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता बढिरहेका बेला अदालतले यस्तो आदेश दिएको हो। न्यायाधीश शहीद वाहिदको नेतृत्वमा रहेको 3-सदस्यीय इजलासले खानको अस्पताल भर्ना सम्बन्धी निवेदनमाथि सुनवाई गर्दै आदेश जारी गरेको हो। अदालतले खानलाई परिवारका सदस्यसँग हरेक साता भेटघाटको व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै खानको स्वास्थ्य परीक्षणका लागि मेडिकल बोर्ड गठन गर्न र उक्त बोर्डमा उहाँका निजी चिकित्सक तथा बहिनी उज्मा खानलाई पनि संलग्न गराउन आदेश दिइएको छ। तर खानको स्वास्थ्य सम्बन्धी मेडिकल रिपोर्ट सञ्चार माध्यममा सार्वजनिक नगर्न र विषयलाई राजनीतिकरण नगर्न उहाँका कानून व्यवसायी तथा परिवारका सदस्यलाई अदालतले निर्देशन दिएको छ र

0: अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ आधुनिक गीतहरूबाट। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। दिउँसो एक बजेको समय रहनेछ समाचारको, समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 बजेपछि प्रदेश प्रसारण आरम्भ हुनेछ। जस अन्तर्गत रेडियो नेपालका साटुटी प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब निरन्तर यहाँहरूलाई करिब करिब 12 बजेसम्म विभिन्न कलाकारहरूको स्वरमा सजेका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ।

हजुर, अहिले सुनायौं सिर्जु अधिकारीको स्वरमा रहेको आधुनिक गीत। सागर भण्डारीको रचना रहेको थियो सिर्जु अधिकारीको संगीतमा। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, निरन्तर यहाँहरूलाई करिब करिब 12 बजेसम्म आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। अब अर्को गीत राख्दैछौँ, आनन्द कार्कीको स्वरमा रहेको छ भने राधिका दाहालको रचना रहेको छ रामचन्द्र अञ्जनको संगीतमा।

हजुर, अहिले सुनायौँ आनन्द कार्कीको स्वरमा रहेको आधुनिक गीत। अब अर्को गीत राख्दैछौँ, प्रतिभा कटेलको स्वरमा रहेको छ भने विजय कटेलको रचना रहेको छ, टङ्क बुढाथोकीको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ।

अहिले सुनायौँ प्रताप अधिकारीको स्वरमा रहेको आधुनिक गीत। प्रताप अधिकारीकै रचना रहेको थियो विनोद कुमार भुजेलको सङ्गीतमा। हामी यति बेला यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। अब अर्को आधुनिक गीत राख्दैछौँ, राजेश पायल राईको स्वरमा रहेको छ भने खेम गुरुङको रचना रहेको छ निर्मल दियालीको सङ्गीतमा।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

अहिले सुनायो विजय सामहोङ लिम्बू र बिनुसा राईको स्वरमा रहेको आधुनिक गीत. बिनुसा राईको रचना रहेको थियो जनम थुलुङ राईको सङ्गीतमा. अब अर्को गीत राख्दैछौँ यहाँ माझमा. अम्बर तन्दुकार सुधा लामिछा लक्ष्मी श्रेष्ठको स्वरमा रहेको छ भने बागमती भाइको रचना रहेको छ अम्बर तन्दुकारको सङ्गीतमा.

हजुर, फर्केर हेरे जान त कहाँ मन थियो भन्दै हुनुहुन्थ्यो सिडी विजय अधिकारीले. धीरेन्द्र दहालको रचना रहेको थियो, सङ्गीत रहेको थियो गायक स्वयंकै. अब अर्को गीत राख्दैछौँ यहाँ माझमा. सन्देश पौडेलको स्वरमा रहेको छ भने लक्ष्मी उप्रेतीको रचना रहेको छ, रमेश सुवेदीको सङ्गीतमा.

0: अमर गीतमाला,
1: अमर गीतमाला
0: देशकै प्रसारण इतिहासको जननी संस्था रेडियो नेपाल, जसले नेपाली संगीत आकाशबाट कहिले नअस्ताउने अजर अमर गीतहरू जन्मायो र चिनायो कैयन कलाकर्मीहरूलाई।
1: नेपाली संगीत इतिहासको सुनौलो युगमा चम्किएका यस्तै सदाबहार गीतहरूको एउटा माला कार्यक्रम अमर गीतमाला
0: प्रत्येक बुधबार राति 9 बजेको समाचार पछि
1: संगीत सुनेर आनन्द लिने बानी बसालौ।
2: हजुर, विभिन्न कलाकारहरूको स्वरमा सजेका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउने क्रममा अब अन्तिम गीत राख्दैछौँ। प्रवीण बेडवाल र रचनाको स्वरमा रहेको छ, सरला श्रेष्ठको गीत रचना रहेको छ, नारायण ओलीको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। 12:30 सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस कुखुरा सुँगुर बुङ्गुर घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। मन्त्री परिषदको बैठक आज बस्ने भएको छ। दिउँसो 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। मकवानपुरको हेटौँडा 19 बस्तीपुरमा रहेको वासुदेव खोलाले बगाएर बेपत्ता भएका 2 बालिकामध्ये थप 1 जनाको शव फेला परेको छ। निर्मल माविबाट पढेर फर्किने क्रममा मंगलबार अपराह्न 4 बालिकालाई सो खोलाले बगाएको थियो। उनीहरूमध्ये 1 सकुशल उद्धार गरिएको थियो भने 1 मृत अवस्थामा फेला परेकी थिइन्। 2 भने बेपत्ता रहेका थिए। बेपत्ता भएकाहरूको आज बिहानैबाट खोजीका क्रममा विनिता भ्लोन खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्रेले जानकारी दिनुभयो। कक्षा 5 अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन्। उनको खोजी जारी छ। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडक खण्डमा राति सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको आज बिहानसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, शङ्खुवासभा, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन्। काभ्रे पलाञ्चोकको खुरकोट नेपालथोक कटुन्जे बेसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षा

0: दोलखा
1: गण्डकी प्रदेशमा
0: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
1: दुर्लुङकोट पर्वत
0: पोखरा कास्की
1: जोमसोम मुस्ताङ
0: र बन्दीपुर तनहु
1: लुम्बिनी प्रदेशमा
0: सातदो बाटो रोल्पा
1: बगनास काली पाल्पा
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला
0: खलङ्गा जुम्ला
1: मानमा कालीकोट
0: मुर्माटप मुगु
1: जुफाल डोल्पा
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
0: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली
0: खोडपे बैतडी

तामाङ, प्राविधिक सहकर्मी लक्ष्मण विष्ट, सहकर्मी विद्या र म रमेशको तर्फबाट। हजुर, प्रत्येक बुधबार 12 बजेको समाचारपछि करिब 1 बजेसम्म कार्यक्रम म्युजिक एन्ड क्विज आउने गर्छ र आज पनि कार्यक्रम म्युजिक एन्ड क्विज लिएर उपस्थित भइसकेका छौँ। हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98.1 MHz पनि सुनिरहनु भएको छ र अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। दुईवटै प्रश्नको सही उत्तर मिलाउने मित्रलाई हामीसँग 6 गीतहरू रहेका हुन्छन् र ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ। आज कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीत झलकहरू यस प्रकार छन्।

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीत झलकहरू थिए प्रमोद खरेलको स्वर, त्यसै गरी उदित नारायण झा र मल्लिका कार्कीको स्वर, अर्को गीत मेलिना राई र अर्जुन सापकोटाको स्वर, त्यसै गरी राजेश पायल राईको स्वर, खुमन अधिकारी र सपना गहको स्वर, रामजी खान र विष्णु माझीको स्वर। यी गीतहरू रोजाइमा राख्न सक्नुहुन्छ एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर, र अर्को हामी गीतको अंश सुनाउँछौँ, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142 11 721 र 42 11 736। कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गर्दैछौँ अस्मिक खवासको स्वर, दावा तामाङको रचना, नेगवाङ लामाको सङ्गीत रहेको छ, तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गऱ्यौँ अस्मिक खवासको सुर, दावा तामाङको रचना निङमाङ लामाको सङ्गीत रहेको थियो। हामी कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भमा छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ, हाम्रो एफएम ब्यान्डहरू 98.1 MHz पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन् र यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
1: हेलो।
2: हेलो,
1: नमस्कार।
2: नवलपुरदेखि साजन माता हजुर।
1: साजन जी
2: हजुर,
1: नवलपुर भन्नुभयो, कस्तो घर गएको याद आउँछ हो।
2: ल ल, हजुरलाई घर जानलाई गाउनेको रोड एकदम क्लियर छ हजुर है,
1: केही बिग्रेको छैन है,
2: एकदम क्लियर छ हजुर,
1: क्लियर छ। अनि आरामै हुनुहुन्छ?
2: आरामै छ नि हजुर,
1: आशीर्वादले होइन, तपाईँहरूको मायाले चाहिँ हामी बाँचिरहेका छौँ।
2: हजुर हजुर।
0: अनि साजनजी के छ, गर्मीको त कुरै नगर्दा होला है?
2: गर्मीको कुरै नगरमा चाहिँ त्यो त लास्टै छ हजुर,
0: धेरै गर्मी छ है।
1: अनि कहाँ हुनुहुन्छ, कस्तो मजाले घन्टीको आवाज आइरहेको छ त?
2: ए, म अहिले तपाईँको भैँसी चराउँदै हजुरहरूको प्रोग्राम सुनिराखेको छु।
1: आहा, एक्लै हुनुहुन्छ कि अरू साथीहरू नि हुनुहुन्छ त?
2: म अहिले बाटोमै जाँदैछु हजुर।
1: बाटोमै हुनुहुन्छ है?
0: कतिवटा भैँसी पाल्नु भएको छ साधनजी?
2: हजुर,
0: कतिवटा भैँसी पाल्नु भएको छ?
2: भैँसी बनाउने आधी दर्जन।
0: आधी दर्जन, छवटा?
2: हजुर।
0: दुध दिने कति छन्, ब्याउने कति छन् नि?
2: मेरो त बाह्रै मास कन्टिन्यू के अरे दुध।
0: कसरी बेच्नुहुन्छ दुध, लिटरको?
2: लिटरको त 120 हजुर।
0: ए, यहाँ त्यहाँ त एउटै रहेछ,
1: एउटै एउटै रहेछ है, यहाँ पनि त्यही छ क्या?
0: अब तपाईँको अलि प्योर होला।
2: हजुर
0: हुन्छ, अब प्रश्नतिर लागौँ।
1: प्रश्न यस प्रकार रहेको छ साजनजी,
2: हजुर,
1: विश्व पर्यटन दिवस कहिले मनाइन्छ? बुझ्नुभयो प्रश्न? चारवटा सदाजी हामीसँग अप्सन रहेका छन्। अप्सन एमा रहेको छ सेप्टेम्बर 12, अप्सन बीमा रहेको छ सेप्टेम्बर 7, अनि त्यसपछि अप्सन सीमा रहेको छ सेप्टेम्बर 27, र अप्सन डीमा रहेको छ सेप्टेम्बर 22। सेप्टेम्बर महिना नै हो, 12 तारिक, 7 तारिक, 27 तारिक वा 22 तारिक?
2: मेरो त्यही हजुर, 12 तारिक सेप्टेम्बर।
0: मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसको लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। साजन महतो आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा नवलपुरबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। विश्व पर्यटन दिवस कहिले मनाइन्छ भन्ने प्रश्न रहेको छ, तिनवटा अप्सन बाँकी रहेका छन् र कुनै मित्र हुनुहुन्छ।
1: हेलो, नमस्कार हजुर।
3: हेलो,
1: नमस्कार।
3: नमस्कार,
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म सुरज पन्त, बौद्ध, काठमाडौँबाट।
1: धेरै टाढादेखि आउनु भयो त। के छ नि हालखबर?
3: सब ठिक छ,
1: आरामै हुनुहुन्छ?
3: हजुर।
1: बौद्धतिर के छ?
3: घाम लागिरहेछ।
1: अहिले कता हुनुहुन्छ नि?
3: अहिले कोठामै छु।
0: कोठामै हुनुहुन्छ, खाना खाइसक्नु भयो सुरजजी?
3: भइसक्यो।
0: के गर्दै हुनुहुन्छ?
3: रेडियो सुन्दै, प्रोग्राम सुन्दै, फोन ट्राई गर्दै थिएँ, लागिहाल्यो।
1: लागिहाल्यो है, आज दोस्रो हुनुभयो।
3: हजुर,
0: अब प्रश्नको उत्तर पनि मिलाउनुहुन्छ होला जस्तो लाग्यो।
3: कोसिस गर्छु।
1: प्रश्न यस प्रकार रहेको छ, विश्व पर्यटन दिवस कहिले मनाइन्छ? बुझ्नुभयो प्रश्न? अप्सन तिनवटा हामीसँग बाँकी रहेका छन्। सेप्टेम्बर महिना हो होइन? 7 तारिक, 27 तारिक वा 22 तारिक?
3: 7 तारिक।
0: मिलेन, हुन्छ, सुरजजी टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सुरज पन्त आउनु भएको थियो हाम्रो टेलिफोनबाट, बौद्ध काठमाडौँबाट। र फेरि अब दुईवटा अप्सन बाँकी रहेका छन्, विश्व पर्यटन दिवस कहिले मनाइन्छ, कुनै मित्र आइसक्नुभयो।
1: हेलो
4: हजुर, विद्याजी नमस्कार। नमस्कार, म चरण होला, व्यस्त पनि रहनु होला तपाईँहरू दुवैजनालाई जन्मे पूर्णियाको मङ्गलमय शुभकामना। हल स्टार्टिङलाई नै भन्न चाहन्छु, म ओमडी सापकोटा नवलपुरबाट आएको छु। विद्याजी हेर्नुहोस्, हाम्रो साधनजीले घन्टीको सरकार भनेर कसरी घन्टी बजाइदिनु भयो?
0: अनि ओमडीजी के छ खबर, सुनाउनुहोस्।
4: एकदम ठिकठाक छ के?
0: ठिकठाक छ है?
4: हजुर।
0: कता, नवलप्रासी कि नवलपुर?
4: म नवलपुर हो नि, म त ठ्याक्कै नारायणघाटको सकिन चितवन सकिन बित्तिकैको परे सारजनजी चाहिँ दुईटा नगरपालिका कटेर तेस्रोमा पर्नुभयो कि।
0: ए चिन्जान छ कि छैन उहाँसँग?
4: म एकदम छ नि, उहाँलाई रेडियोमा लाने अनि सबै मैले हो कर लगाएरै बानी पारेको छु नि।
1: ल साजनजीले सुन्दै हुनुहुन्छ,
0: बाटो बाटो पनि एकदम क्लियर छ भनेर भन्नुभयो उहाँले।
4: मैले बिहानै भनेको थिएँ उहाँलाई, अलि भन्नु भएन कि, दुवैजना उतै पश्चिमको हुनु तपाईँहरू जाने आउने बाटो एकदम क्लियर छ, रुकमेडीजीलाई नि भनिदिनु है पनि भनेको थिएँ कि मैले।
1: तपाईँहरू
4: तिनैजना हुनुहुन्छ नि त यता पश्चिम जाने, रुकमेडीलाई त भोलि भनिहाल्छु नि मैले, अङ्ग्रेजीको समाचार पछि कार्यक्रम आउँछ त्यहाँ म आइहाल्छु नि
1: एकदमै। हुन्छ ओमणिजी, अब एकदमै सजिलोमा पढ्नु भएको छ कि,
4: 50-50।
1: प्रश्न यस प्रकार रहेको छ, विश्व पर्यटन दिवस कहिले मनाइन्छ? होइन सेप्टेम्बर महिना हो होइन, 27 तारिक वा 22 तारिक, यो मध्ये एउटा चाहिँ हो है।
4: 22 तारिक भनेर राख्नुहोस् न।
0: तर 27 हो विश्व पर्यटन दिवस मनाइने चाहिँ। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ। नमस्कार, हाम्रो टेलिफोन सम्पर्कमा ओममणि सापकोटा नवलपुरबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ?
1: हेलो नमस्कार
5: दिदी। नमस्कार।
1: नमस्कार, मजेबाटो
5: मजेबाटो दिदी।
1: आज त बर्खा हाली आगिलो त
5: नाइ दिदी, अलिक निमजा लगा निजी छ आजकल।
1: कहाँ हो गिलवा?
5: प्रेसर रहन दिदी, अलिक प्रेसर बढल रहन दिदी।
1: कतरा बढल बाटो प्रेसर?
5: प्रेसर कब ठीक ठीकै कथ कब बढल रहथ काव काव बने निको
1: जे टेंशन बरका ज्यादा ले ठीकी का अपन
5: ताकल दिदी।
1: टेंशन
5: टेंशन ढेर टेंशन त नियम है ना।
0: गर्लफ्रेंड बाटै काउन ढेर
5: ह
0: गर्लफ्रेंड बाटै काउन ढेर
1: गर्लफ्रेंड टेंशन देला की का
5: नहीं
0: दिलबहादुर चौधरी हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट। उहाँ अलिक प्रेसरको समस्या छ, प्रेसर बढिरहेछ भन्दै हुनुहुन्छ। अनि हिँड्छु बिहान, हिँड्दा एकदम राम्रो, सकभर बिहान 1 घन्टा जति पसिना आउने गरी
1: हिँड्नुपर्छ।
0: अब प्रश्नतिर लागौँ है दिलबहादुरजी।
1: कस्तो खालको प्रश्न सोध्ने होला त दिलबहादुरजी, भन्नुहोस् त। यहाँ धेरै छन् हामीसँग प्रश्नका भेराइटी छन्। तपाईँ मै आइल रहनु, अलिक काम विशेषले मै चल गिनु।
5: ए
1: भट्ट सर के लिख चलैल न अकल हन।
5: हाँ वो है दीदी, नहीं लग दिन निजन थो अलग दिन तो नहीं अलग दिन तो जन थो है
1: मैं नहीं अलग दिन जन थो। प्रश्न इस प्रकार रहेको छ दिलबहादुर चौधरीले भन्दै हुनुहुन्छ, तपाईँ आएको दिन चाहिँ मलाई प्रश्नको जवाब दिन सक्दिन आउँदैन, तर तपाईँ नआएको दिन चाहिँ सही जवाब दिन
0: आउँछ।
1: अहिले चाहिँ दिनुहुन्छ, एकदमै सजिलो प्रश्न छ यहाँलाई। सुलीगाड झरना कुन जिल्लामा पर्दछ? सुलीगाड झरना कुन जिल्लामा पर्दछ है? चारवटा अप्सन रहेका छन्। अप्सन एमा रहेको छ डोल्पा जिल्ला, अप्सन बीमा रहेको छ मुगु जिल्ला, अप्सन सीमा रहेको छ हुम्ला जिल्ला, र अप्सन डीमा रहेको छ जुम्ला जिल्ला। यो मध्ये एउटा हो
5: डोल्पा।
0: मिलाइलिजे
1: मिला डर्नु त दिदी आइन म फे।
0: ल एउटा गीत सुनाउँछु तपाईँलाई, तपाईँले गायकको नाम भन्नुपर्ने हुन्छ है।
5: हुन्छ।

0: दिलबहादुरजी
1: हजुर
0: ल भन्नुहोस्
1: दिलबहादुर
2: चौधरी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट. उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभयो तर गीतको चाहिँ पास गर्नुभएको छ. फेरि एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, उहाँले रोजाइमा राख्नुभयो भने ठिक छ, नत्र हामी एउटा गीत सुनाउनेछौँ. कुनै मित्र हुनुहुन्छ?
0: हेलो नमस्कार. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर, रेडियोको भोल्युम थोरै कम गरेर बोलिदिनु होला, मेरो आवाज म आफै सुनिरहेको छु. कहाँबाट हुनुहुन्छ?
3: हुन्छ हुन्छ.
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म दीपक श्रेष्ठ.
0: कुन ठाउँ हजुर?
3: मकवानपुरबाट.
0: दीपकजी के छ नि मकवानपुरको हालखबर?
3: ठिक छ, एकदम
0: राम्रो छ है.
2: एकदमै राम्रो नि. दीपकजीसँग पहिलो पटक हो मेरो कुराकानी भएको?
3: हजुर हजुर,
2: एकदमै खुसी लाग्यो. मकवानपुर कुन ठाउँ?
3: मनहरी र मनटार.
2: रमनटारबाट. हुन्छ, अब प्रश्नतिर लागौँ है.
3: हुन्छ हुन्छ
0: दीपकजी. प्रश्न यस प्रकार रहेको छ, ग्याला भन्ज्याङ कुन जिल्लामा पर्दछ? बुझ्नुभयो प्रश्न? चारवटा हामीसँग अप्सन छन् है त.
2: चार जिल्लाका नाम भन्छु है.
0: चारवटा जिल्ला छन् होइन, तीमध्ये एउटा अवश्य पनि होला होइन, ग्याला भन्ज्याङ चाहिँ कुन जिल्लामा पर्छ भनेर. अप्सन एमा रहेको छ गोर्खा जिल्ला, अप्सन बीमा रहेको छ मनाङ, अप्सन सीमा रहेको छ मुस्ताङ, र अप्सन डीमा रहेको छ दार्चुला.
3: गोर्खा
2: किन नजिक भएर भन्नुभएको? एकदमै सही उत्तर हो. अब तपाईँलाई एउटा गीत सुनाउँछु. कस्तो खाले गीतहरू सुन्नुहुन्छ तपाईँ?
3: मलाई अलि आधुनिक मनपर्छ.
2: ल आधुनिक गीत एउटा सुनाउँछु, तपाईँले गायकको नाम भन्नुपर्ने हुन्छ.

0: दिपकजी
1: हजुर हजुर
0: गाईको नाम भन्नुहोस्।
1: अलिक कन्फ्युजमा परेँ हजुर म।
0: के नाममा कन्फ्युजमा पर्नुभयो? ल दुइटा भन्नु न।
1: ठ्याक्कै स्वरूप राज आचार्यको जस्तो स्वर सुने अनि त्यही भएर
0: मिलेन दिपकजी। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। दीपक श्रेष्ठ आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा मकवानपुरबाट। एकैछिन यहाँको मनोरञ्जन गराइरहेका छौँ उदित नारायण र मल्लिका कार्कीको स्वर, एसपी कोइरालाको रचना हो आलोक श्रीको सङ्गीत।

0: हजुर, भर्खरै सुनायो उदित नारायण झा र मल्लिका कार्कीको स्वरमा रहेको गीत एसपी कोइरालाको गीत रचना रहेको थियो आलोक श्रीको सङ्गीतमा। यति बेला यहाँहरू कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ रेडियो नेपालका 60 प्रादेशिक प्रसारण केन्द्रहरूबाट। त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। 0142711 र 0142711 36 लाइन पनि हामीले खुला गरिसकेका छौँ। आज पनि हामी 3 छौँ स्टुडियोमा। प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट,
1: अनि म रमेश,
0: अनि म विद्या यहाँहरू माझमा छौँ। फेरि पनि कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
2: नमस्कार, प्रणाम, नमस्कार। प्रेम प्रसाद भण्डारी, कटारी नगरपालिका, उदयपुर केरिसेबाट।
0: उदयपुरबाट प्रेमजी, हाम्रो तर्फबाट पनि सबै थोक गरेर नमस्कार छ है। तासी देले सन्चै हुनुहुन्छ? आवाज के भयो? ए, हजुरको आवाज कटेर आइरहेको छ। हामी प्रश्नतर्फ गइहालौँ है त। प्रेमजी
2: हजुर
0: सुन्दै हुनुहुन्छ हामीलाई?
2: अहिले
0: सुन्यो है, उदयपुर भन्नुभयो है। हजुरको आवाज काटिएको छ, हामी प्रश्नतर्फै लाग्छौँ है त। सुन्नुभयो? प्रश्न यस प्रकार रहेको छ, लुम्बिनी प्रदेशमा कतिवटा जिल्ला छन्? बुझ्नुभयो, एकदमै सजिलो प्रश्न छ अहिलेसम्मको है त।
2: लुम्बिनी प्रदेशमा होइन, प्रदेशमा
0: लुम्बिनी प्रदेशमा कतिवटा जिल्ला छन्? चारवटा छ।
2: बाह्रवटा,
1: एकदमै सही उत्तर दिनुभएको छ प्रेमजी। धेरै दिनपछि आउनुभयो।
2: हजुर, अब त्यस्तै हो। हजुर,
1: अब एउटा गीत सुनाउँछु म तपाईँलाई, तपाईँले गायकको नाम भन्नुपर्ने हुन्छ है।
2: हजुर,

0: प्रेमजी
1: हजुर,
0: गायकको नाम भन्नुहोस्।
1: गायकको नाम त अब ठ्याक्कै मैले पत्ता लाउन त सकिनँ। अब यसमा त भन्दै पऱ्यो के अरे, अब राजेश पाल राई पनि होइन
0: तर प्रताप दास उहाँको नाम हुन्छ। विष्णु डाक्टर विष्णुमूर्ति भट्टराईले लेख्नु भएको हो कि गीत, श्रीधर अधिकारीको सङ्गीत रहेको थियो। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। प्रेम प्रसाद भट्टराई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा उदयपुर कटारीबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ।
2: हेलो हेलो
3: हेलो, नमस्ते
2: नमस्ते हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? कोही आउनु भएको थियो है, गइसक्नु भएको छ, फेरि पनि अर्को श्रोतालाई लिन्छौँ। हेलो
3: हजुर,
2: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
0: के भन्नुभयो?
3: चितवन नगर
0: के अधिकारी भन्नुभयो? चितवनबाट तपाईँको ना आवाज नै कटेर आइरहेछ। अलिक दायाँ बायाँ गएर कुराकानी गर्दाखेरि कहिलेकाहीँ नेटवर्कले राम्रो साथ दिन्छ।
3: हजुर,
2: स्पिकर अन छ भने पनि अलिकति गाह्रै हुन्छ है।
3: हजुर,
0: शुभ नाम के भन्नुभयो?
3: मेरो नाम तिलक अधिकारी।
0: अधिकारी मात्रै बुझिन्छ
2: अधिकारीजी, तिन चारपटक हामीले सोधिसके यहाँको नाम बुझ्न सकेनौँ, प्रश्नतर्फै लागौँ है त। प्रश्न यस प्रकार रहेको छ, कुन योजनालाई गरिबी निवारणको रणनीति पत्र पनि भनिन्छ? बुझ्नुभयो प्रश्न? चारवटा अप्सन रहेका छन् हामीसँग। अप्सन एमा रहेको छ 16 योजना, अप्सन बीमा रहेको छ 13 योजना, अप्सन सीमा रहेको छ 10 योजना, वा अप्सन डीमा रहेको छ 9 योजना। कुन योजना भन्नुभयो?
0: मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। अधिकारीजी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा चितवनबाट। उहाँको टेलिफोन अलिक बुझिएको थिएन, टेलिफोनमा समस्या थियो। फेरि 3 अप्सन बाँकी रहेका छन् र यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो
4: हेलो, नमस्ते नमस्कार है, म त इलामबाट रुबिना राई भन्नुपर्छ।
2: रुबिनाजी,
0: टेलिफोन लाइन नै टुटेको छ रुबिनाजी,
2: फेरि प्रयास गर्नु होला, छुर्पीको साथमा आउनु होला, चिया र छुर्पी।
0: कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ।
2: हेलो
5: हेलो रि, नमस्कार
2: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
5: म चाहिँ बर्दिया गेरो गाउँपालिका 2 ज्ञानु सुना बोलेको दिदी।
2: ज्ञानु सुना
5: एकदम
2: ठिक ठाक छ हाम्रो पनि। अनि बर्दियामा कतिको गर्मी भइरहेको छ अहिले, कस्तो छ मौसम?
5: अहिले चाहिँ भर्खरै चाहिँ पानी पर्यो म्याडम, अहिले पनि पानी पर्दैछ, अहिले पानी छ, शीतल छ भनौँ।
2: ए, भनेपछि आज त कस्तो खुसीको कुरा सुन्न पाइयो नि, पानी पर्यो भनेपछि त।
0: धानहरू
2: कस्तो भएका छन् नि?
5: अब धानहरू लगभग अन्य तर्खरमा हुन्छन् भन्नुभएको छ म्याडम।
2: ल हुन्छ, अब
5: बाला लाग्ला छ म्याडम।
2: के भन्छ त्यसलाई, पसाइरहेको छ कि के भन्छ? होइन,
0: धान पसाइरहेछ। हुन्छ, अब प्रश्नतिर लागौँ।
2: प्रश्न यस प्रकार छ, ज्ञानुजी, कुन योजनालाई गरिबी निवारणको रणनीति पत्र पनि भनिन्छ? बुझ्नुभयो प्रश्न?
5: हजुर, कुन भन्नु,
2: कुन योजनालाई गरिबी निवारणको रणनीति पत्र पनि भनिन्छ? अहिले 16 योजना चलिरहेको छ है। अप्सन एमा रहेको छ 16 योजना, र अप्सन बीमा रहेको छ 13 योजना, अनि अप्सन डीमा रहेको छ 9 योजना।
5: यो चाहिँ 13 योजना जस्तो लाग्यो म्याम।
0: मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। ज्ञानु सनाहा आउनु भएको थियो बर्दियाबाट। अब 2 अप्सन बाँकी रहेका छन् र यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो
6: हेलो,
2: नमस्कार हजुर।
6: हजुर नमस्कार,
2: कहाँबाट बोल्दै हुनुहुन्छ?
6: सल्यानबाट।
2: विश्व प्रकाश घरती
6: बुढाथोकी,
2: विश्वजी के छ नि हालखबर?
6: एकदमै ठिकै छ।
2: के गर्दै हुनुहुन्छ?
6: त्यसै
2: बसेर केही त गर्नुहुन्छ होला
6: अहिले फुर्सदको समय छ भन्नुपर्छ है
2: फुर्सदमा चाहिँ के गर्नुहुन्छ नि फुर्सदमा के गर्नुहुन्छ
6: हजुर हिजो चाहिँ म अलि रुखाखोले रुखाखोली नाच एउटा घरमै छ म अफिसमा काम गर्छु है
0: रेस्टुरेन्टमा काम गर्नुहुन्छ है भन्नुभयो
6: अफिसमा काम गर्छु म
2: कुन अफिस होला भन्नु मिल्छ
6: हजुर सिद्धकुमा गाउँपालिकामा है
2: गाउँपालिकामा
0: अब प्रश्नतिर लागौँ है समय पनि कम छ
2: प्रश्न यस प्रकार रहेको छ कुन योजनालाई गरिबी निवारणको रणनीति पत्र पनि भनिन्छ बुझ्नुभयो कस्तो 50-50 पढ्नु भएको छ कि यहाँ ल दुईवटा मात्रै अप्सन बाँकी छन् होइन अप्सन एमा रहेको छ 16 योजना र अप्सन डीमा रहेको छ 9 योजना
0: तर 9 योजना हो हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ त्यसपछि एउटा गीत सुनाउनेछौँ र यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र आइसक्नु भएको छ
2: हेलो हेलो
0: हजुर कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ
2: हेलो
7: हेलो नमस्ते दिदी
2: नमस्ते नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ
7: बागलुङबाट पुनम मगर हो
2: बागलुङबाट बागलुङको कुन ठाउँ नि
7: बागलुङ जैमिनीबाट
2: जैमिनीबाट
7: हजुर
2: अस्ति म गएको थिएँ तर जैमिनीसम्म चाहिँ पुग्न सकेन है त
7: हजुर
2: पुनमजी के छ नि हालखबर
7: सबै ठिकै छ मेरो त अनि हजुरहरूको
2: हाम्रो ठिकठाक छ पुनम के भन्नुभयो
7: पुनम पुन मगर
2: पुन मगर
7: हजुर
2: के छ नि अरू जैमिनीतिरको हालखबर भन्नुहोस् त
7: सबै ठिकै छ घमाइलो छ रमाइलो छ त्यही नै भन्नुपर्छ
2: तपाईँको ठाउँतिर तपाईँको जिल्लामा त कति धेरै घुम्ने ठाउँहरू रहेछन् हो कस्तो खुसी लाग्यो नि
7: हजुर रमाइलो छ
2: धेरै ठाउँहरू घुम्न छुटेका छन् फेरि हामी आउँदैछौँ घुमाउनु पर्छ ल पुनमजी
0: अनि यो रमाइलो भनेको बुझियो अनि घमाइलो भनेको के हो नि
7: घमाइलो भनेको दाजु घाम लागेको छ भनेको
0: हो र
2: तर पुनमजी बागलुङ गइसकेपछि आलु चाहिँ आलुको परिकारहरू धेरै खानुपर्छ भनेर गएका थियौँ होइन पानीले चाहिँ हामीलाई साथ नै दिएन कि पानी पनि धेरै पर्यो अनि आलुहरू चाहिँ अहिले खन्ने सिजन भएको रहेन रहेछ त्यही भएको हुनाले ल एकदमै खुसी लाग्यो पुनमजी अब प्रश्नतर्फ लागौँ
7: हुन्छ
2: प्रश्न यस प्रकार रहेको छ कुसुन्डा जाति कुन समूहमा पर्दछन् बुझ्नुभयो चारवटा अप्सन रहेका छन् अप्सन एमा रहेको छ अति सीमान्तकृत होइन अप्सन बीमा रहेको छ सीमान्तकृत अप्सन सीमा रहेको छ सुविधाबाट वञ्चित वा अप्सन डीमा रहेको छ लोप उन्मुख हजुर अप्सन डी लोप उन्मुख
7: हजुर
2: एकदम सही जवाब दिनुभएको छ पुनमजी अब एउटा गीतको अंश सुनाउँछौँ त्यसको पनि पक्कै पनि सही जवाब दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ
7: हुन्छ

0: पुनमजी
1: हजुर,
0: यो गीत सुन्नु भएको थियो?
1: खै सुने चाहिँ लाग्थ्यो के अरे।
0: तपाईँले गाएको भन्दा नि हुन्छ, गायिकाको भन्दा नि हुन्छ? के फेसबुक चलाउनुहुन्छ क्या तपाईँले?
2: अहिलेको जमाना फेसबुक नचलाउने कोही हुन्छ र होइन पुनमजी?
1: हजुर,
2: तर म चाहिँ चलाउँदिनँ है फेरि।
0: सही उत्तर दिनुभएको छ। अब हामीसँग गीतहरू रहेका छन्, कुन गीत रोजाइमा राख्नुहुन्छ?
1: मलाई गुन्डी बुन्ने चौतरी तानाइले भन्ने गीत बजाइदिनु न।
0: यस्तो छ, हामीसँग पहिल्यै गीतहरू हामीले राखेका हुन्छौँ छवटा, त्यो मध्ये दुईवटा गीत हामीले बजाइसकेका छौँ होइन?
1: हजुर।
0: अब हामीसँग प्रमोद खरेलको स्वर छ, अनि त्यसपछि मेलिना राई र अर्जुन सापकोटाको छ, राजेश पायल राईको छ, खुमन अधिकारीको छ, रामजी खाँडको छ, कुन चाहिँ सुन्नुहुन्छ?
1: त्यसो भए मलाई एक नम्बरको बजाइदिनु न,
0: प्रमोद खरेलको। हुन्छ, सम्झिन सक्नुहुन्छ?
1: सर्वप्रथम त हजुरको लागि, अनि दिदीको लागि, अनि मेरो घर परिवारको लागि, अनि मलाई चिन्ने नचिन्ने सबैको लागि, मलाई पुनम पुन मगर भनेर चिन्ने नचिन्ने सबैको लागि भन्दै बिदान्छु। नमस्ते।
0: नमस्कार। हाम्रो टेलिफोन सम्पर्कमा पुनम पुन मगर आउनु भएको थियो बागलुङबाट। उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको छ र गीतको पनि मिलाउनु भएको छ, रोजाइमा राख्नु भएको छ उहाँले प्रमोद खरेलको स्वर। हामी यो गीत एकैछिनपछि सुनाउनेछौँ, एक दुईजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, गीत त यही नै बज्नेछ। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो,
3: नमस्कार हजुर, म रामबहादुर खड्का सिपाहीबाट।
2: रामबहादुरजी,
3: हजुर हजुर,
2: के छ त खबर?
3: अब म रेडियो सुन्छु, गोठवरिपरि बस्छु, घर धन्दा, गाई बस्छु, बगैँचा, रेस्ट डेस्क, यस्तो छ हजुर।
2: बगैँचामा के के फलेछन्?
3: बगैँचा अहिले सीताफल छ हजुर, पारतिर आँटु पनि भनिन्छ, या त सीताफल भन्दा रहेछन्,
2: हाम्रोतिर शरीफा भन्छ नि फेरि।
3: शरीफा चाहिँ चैत बैशाख पाक्ने हो, यो सीताफल चाहिँ अचेल भोलि यो सुरु भएको छ, चराले बढी खान्छ, म रुख पनि गोठालो बसाएको छु
2: चरालाई धपाउनलाई।
3: हजुर, अब धेरै अनि हाम्रो भाग त राखिदिनु पऱ्यो, उसले त खाएर कहाँ सुख पाएर,
0: त्यही भएर अलि हतारमा हुनुहुन्छ जस्तो लाग्यो मलाई।
3: म बगा चाहिँ हिँडिरहन्छु कुद्रु कुद्रु कुद्रु कुद्रु। हजुरले मेरो मेरो कुरा सुनिदिनु पऱ्यो
0: हजुर।
3: म एकचोटि सामान पिलिन चढी चुलो, मेरो हाकिमलाई मैले सामान पिलिन चढेको के हुन्छ सर भने फाइदा भयो भन्नुभयो, के फाइदा भयो, के गर्दा मेरो हो सर?
0: के भन्नुभयो? मैले तपाईँको कुरै बुझिनँ।
3: म पिलिन चढी छु सपानामा, मैले अफिस खोले गरेर हाकिम सकेको छ, मलाई चाहिँ सपान पिलिन चढे भूमि सपानामा मलाई के हुन्छ भने फाइदा हुन्छ भन्नुभयो क्या सरले।
2: पिलिन चढेको त फाइदै हुन्छ हो, टिकटको पैसा बच्या त
0: घुम्न पाउनु भयो है।
2: ल अब प्रश्नतर्फ लाग है त, एकदमै भित्री मधेसमा कुन जिल्ला पर्दैन? हामीसँग अप्सन छन् होइन, भित्री मधेसमा कुन जिल्ला पर्दैन होइन? अप्सन एमा रहेको छ उदयपुर, अप्सन बीमा रहेको छ सिन्धुली, अप्सन सीमा रहेको छ दाङ, वा अप्सन डीमा रहेको छ बारा जिल्ला।
3: सिन्धुली पर्दैन हजुर।
0: मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। रामबहादुर खड्का आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा। अझै तिनवटा अप्सनहरू बाँकी रहेका छन्, भित्री मधेसमा कुन जिल्ला पर्दैन भन्ने प्रश्न रहेको छ। यतिखेर कुनै मित्र हुनुहुन्छ?
2: हेलो नमस्कार।
4: हेलो नमस्ते।
2: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
4: म सन्देश राई, खोटाङबाट।
2: सन्देशजी
4: हजुर,
2: के छ खोटाङको हालखबर?
4: एकदम ठिक छ, अघिसम्म पानी परिरहेको थियो, अहिले चाहिँ रहिरहेको छ,
2: अहिले चाहिँ रहिरहेको छ है। ल हामी अब समय एकदमै कम छ, प्रश्नतर्फ नै लागौँ है त।
4: हुन्छ,
2: भित्री मधेसमा कुन जिल्ला पर्दैन, बुझ्नुभयो प्रश्न?
4: हजुर।
2: तिनवटा अप्सन बाँकी रहेका छन् हामीसँग होइन, उदयपुर जिल्ला, दाङ जिल्ला, वा बारा जिल्ला।
4: उदयपुर भन्छु।
0: कस्तो कहिलेकाहीँ हतारको निर्णय चाहिँ हतारले के हुन्छ भन्छ नि। सन्देशजी हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। आजलाई कार्यक्रमको निर्धारित समय पनि सकिने लागेको छ, अन्तमा बारा हो यसको सही उत्तर। भित्री मधेसमा कुन जिल्ला पर्दैन, बारा पर्दैन, उदयपुर पर्छ, सिन्धुली पर्छ, दाङ पर्छ। अलिकति प्रश्न सोधिसकेपछि थोरै ध्यान दिने हो भने धेरै कुराहरू सही आउन सक्छन्, कसो
2: एकदमै
0: आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजको निर्धारित समय सकिने लागेको छ. पुनमजीले रोजाइमा राख्नु भएको छ प्रमोद खरेलको स्वर, वासुदेव पराजुलीको रचना हो, सन्तोष केसीको सङ्गीत हो. यही गीत यहाँका माझमा छोड्दै आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि सहकर्मी
2: म विद्या
0: र म रमेश छुट्टिन्छौँ. 1 बजे यहाँले सुन्नुहुनेछ समाचार. त्यसपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ. 1:20 सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ. रेडियो नेपाल सुन्दै गर्नुहोला. नमस्कार.

0: जापानिज इन्सेफलाइटिस रोगबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने,
0: बेहोस हुने,
1: घाँटी अरोरो र कडा हुने,
0: कम्पन हुने,
1: पक्षघात हुने
0: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
1: जापानिज इन्सेफ्लाइटिसबाट कसरी बच्ने? बच्ने उपायहरू:
0: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो।
1: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा जनावर र चराचुरुङ्गीलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
0: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
1: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरिदिने गरौँ।
0: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
1: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
0: याद गर्नुहोस्, यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्दछ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
2: NBL अटो लोन
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाको संसदीय दलको बैठक आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा जारी छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल जारी। संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी हुनुहुन्छ। पार्टी सभापति रवि लामिछानेका आह्वानमा जारी बैठक अनौपचारिक भएको उहाँले बताउनुभयो। सरकारका काम कारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताउनुभयो। मन्त्री परिषदको बैठक आज बस्दैछ। दिउँसो 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राध्यापक डाक्टर ढुण्डिराज पौडेल नियुक्त हुनु भएको छ। नवनियुक्त अध्यक्ष प्राध्यापक डाक्टर पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो। डाक्टर पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा नाक कान तथा घाँटी विभागको प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ। वर्षाको कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडक खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको आज बिहानसम्मको विवरण अनुसार काभ्रे प्लान्चुक सिन्धुपाल्चोक रसुवा रुकुम पश्चिम सङ्खुवा सभा लमजुङ इलाम नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन्। काभ्रे प्लान्चुकको खुरकोट नेपालथोक कटुन्जेबेसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाको कारण साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा छहरी सडक खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन राति 10 बजेदेखि बिहान 5 बजेसम्म आवागमन बन्द गरिएको छ। उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारी साधन चलाउन नपाइने जनाइएको छ। इलाम नगरपालिका 9 राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित औरणीको राजमार्गमा इको पहिरो सोही गाउँपालिका 2 लिपिङ स्थित सडक भाँसिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। रसुवाको उत्तरगया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक खण्ड त्रिशुली नदीले कटान गरेपछि अवरुद्ध छ। रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 रिजे गाडखोला स्थित भेरी करिडोरको जाजरकोट डोल्पा सडक पहिरोको कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। सङ्खुवा सभाको भोटेखोला गाउँपालिका 3 सिरेक डाँडा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारीकी माथाङका सडक 10 मिटर भाँसिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैबीच पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। पहिरो खसेसँगै सडकमा ढुङ्गा माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको छ। आज राष्ट्रिय सूचना दिवस 2083 मनाइँदैछ। सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा दिवस मनाउन लागि हो। आजको दिन विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय सूचना दिवस 2083 मनाउने राष्ट्रिय सूचना आयोगले जनाएको छ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाबाट 35 अर्ब रुपियाँ बराबरको 6 महिने निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैङ्कले आज सूचना जारी गर्दै 180 दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोल कबुल तथा निष्कासन गर्न लागेको जनाएको हो। बोल कबुल आज दिउँसो 3 बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत मात्र हुने बैङ्कले जनाएको छ। निक्षेप सङ्कलन उपकरणको निष्कासन मिति पनि आजै तोकिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। सामाजिक सञ्जाल कम्पनी मेटाले बाल बालिका तथा किशोर किशोरीलाई फेसबुक र इन्स्टाग्रामको प्रयोगमा जाना जान आकर्षित गरी निर्भर बनाएको आरोपमा अमेरिकामा दायर मुद्दाको सुनवाई शुरू भएको छ। क्यालिफोर्नियाको ओकल्यान्ड स्थित अदालतमा शुरू भएको सुनवाई करिब 6 सातासम्म चल्नेछ। मुद्दामा क्यालिफोर्निया र न्युयोर्क स्थित 29 अमेरिकी राज्यले मेटा विरुद्ध बाल बालिका सम्बन्धी संघीय तथा राज्य स्तरीय गोपनीयता कानून उल्लङ्घन गरेको आरोप लगाएका छन्। राज्यका वकिलहरूले मेटाले लाखौं बाल बालिका इन्स्टाग्राममा रहेको थाहा पाए पनि उनीहरूलाई प्लेटफर्मबाट टाढा राख्न पर्याप्त कदम नचालेको दावी गरेका छन्। तर मेटाका वकिलले त्यस्ता प्रयोगकर्ताको संख्या 1 लाख भन्दा केही बढी रहेको दावी गर्दै सामाजिक सञ्जालको लत भन्ने अवधारणालाई नै चुनौती दिएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
4: नमस्कार, नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म चित्रकला चौहान। यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूबारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको कार्यक्रममा हामीले काउली खेती प्रविधिको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौँ। काउली बाली भन्नाले फुलकोपी, बन्दा, ग्याँठकोपी, चाइनिज बन्दा, ब्रोकाउली जस्ता तरकारीहरूको सामूहिक नाम हो। यी बालीहरूको वंश कुर्सीफेरी र अनुवंश ब्रासिका हो। यी तरकारीहरूको खाइने भाग फरक फरक भए तापनि खेती गर्ने प्रविधि मिल्दा जुल्दा नै हुन्छन्। यिनीहरूको उत्पत्ति स्थान युरोप महादेशमा मानिएको छ। कोपीहरू सामान्यतया पकाएर खाइन्छ भने काँचै सलादको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यिनीहरूको खेती लेक, पहाड, मधेश सबै ठाउँमा हुने गर्छ। काउली तरकारीमा प्रशस्त पौष्टिक तत्त्वहरू पनि हुने गर्दछ।

फरक हुन्छ। अगौटे जातलाई वनस्पतिक विकासको लागि बढी तापक्रम अर्थात् 20-27 डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ र विकास भइसकेपछि त्यसमा फुल अर्थात् कोपी लाग्न सुरु हुन्छ। यस्ता काउलीलाई जाडो याममा रोपिँदा वनस्पतिक विकास हुन नपाई पहिले नै न्यून तापक्रमले गर्दा कुच्चा जत्रो मात्र कोपी लाग्न सुरु हुन्छ। छोटो समयमै काउली तयार हुने हुँदा अगौटे काउलीलाई 3 महिने काउली पनि भनिन्छ। त्यस्तै मध्य मौसमी जातलाई 16-19 डिग्री सेल्सियस र पछौटे जातलाई 10-16 डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ। त्यसैले कम तापक्रम चाहिने मध्यम मौसमी जातहरूलाई गर्मी मौसममा लगाइयो भने पातै पात मात्र लाग्ने र तापक्रम घटेपछि कोपी आउने गर्छ। स्नोबल जात भने जाडो मौसममा विकास भई केही तापक्रम बढेपछि फुल लाग्ने भएकोले यो ढिलो लगाएर गर्मीयाममा काउली तयार गर्न सकिन्छ। काउली खेती गर्दा यी सबै कुराहरूमा विचार पुर्याई कुन जात कुन समयमा रोप्ने भन्ने निश्चित गर्न जरुरी छ र रोप्ने समय हेरी जातको छनौट गर्नुपर्छ। काउलीलाई अगौटे मध्यम र पछौटे गरी उच्च पहाड मध्य पहाड र तराईमा विभिन्न समयमा रोप्ने गरिन्छ। जस्तै अगौटे जातलाई चैतदेखि असारसम्म उच्च पहाडमा लगाउन सकिन्छ भने मध्य पहाडमा चैतदेखि वैशाखसम्म रोप्न सकिन्छ। त्यसै गरी असारदेखि श्रावणमा अगौटे जात लगाउन सकिन्छ। त्यसै गरी तराई र बेसीमा असारदेखि श्रावणमा अगौटे जात लगाउने गरिन्छ भने मध्यम जातका काउलीहरू उच्च पहाडमा माघदेखि श्रावणमा लगाउन सकिन्छ। त्यसै गरी मध्य पहाडमा साउनदेखि भाद्रसम्म लगाउन सकिन्छ भने तराई र बेसी क्षेत्रमा भाद्रदेखि असोजसम्म लगाउन सकिन्छ। त्यसै गरी काउलीको पछौटे जातलाई उच्च पहाडमा माघदेखि वैशाखसम्म लगाउन सकिन्छ भने मध्य पहाडमा असोजदेखि पुषसम्म लगाउन सकिन्छ र तराई तथा बेसी क्षेत्रमा असोजदेखि मङ्सिर महिनासम्म काउली लगाउने गरिन्छ। काउली फुल वास्तवमा त्यो फुल नभएर एक किसिमको कोपी आउनलाई तयार भएको कोपिलाको शीर्षस्थ भाग हो। यसैबाट फुल फुल्ने डुकु निस्की त्यहाँबाट कोपिला लागि तोरीको जस्तो पहेँलो फुल फुल्दछ। जात अनुसार यसको आकार रङ खदिलो र खुकुलोपन हुन्छ। पातको आकार प्रकार र तिनीहरूको रङ्ग रूप र संख्या पनि जात अनुसार नै हुने हुँदा बोटको आकार प्रकार रङ रूप र आकार तथा फुलको रङ आकार प्रकारबाट पनि जात छुटिन्छ। स्नोबल जातहरूको बोट केही पुड्का हुन्छन्। पात छोटो र ठाडो भएका भित्रपट्टि फर्केका हरिया चिल्ला हुन्छन्। कोपी धेरै खदिलो र कलिला पातले ढाकेको हुन्छ। अगौटे उष्ण प्रदेशीय काउलीमा भने बोट साना अग्लो डाँठ भएका पातमा रङ हरियो पहेँलो किसिमको हुन्छ। पातले कोपीलाई छोपेको हुँदैन। मध्यम जातको विशेष गरेर बोट अग्ला पात ठुला चौडा र कोपी च्याप्टो खुकुलो पातले नछोएको हुन्छ। अगौटे उष्ण प्रदेशीय जातहरू भारतीय प्रायद्वीपमा महिना अनुसार विभिन्न नामले चिनिन्छन्। कुवारी सबैभन्दा छिटो पाक्ने भाद्र असोज कार्तिक मङ्सिर पुष माघ पुषा दिपाली दिपावलीमा पाक्ने जातहरू तराईमा खेतीको लागि उपयुक्त हुन्छ। काउली खेतीको लागि प्रशस्त प्राङ्गारिक मल भएको मलिलो दोमट किसिमको पानीको निकास राम्रो भएको पानी राम्रो ग्रहण गर्न सक्ने माटो नै काउली खेतीको लागि उपयुक्त मानिन्छ। हलुको बलौटे किसिमको माटोमा खेती गर्न प्रशस्त गोबर अथवा कम्पोस्ट मल प्रयोग गर्नुपर्छ। काउलीलाई सिंचाईको आवश्यकता पर्छ। माटोमा धेरै अम्लियापना छ भने खेती राम्रो हुँदैन। काउलीको लागि अम्लियापनको स्तर 5.5-6.5 पिएच सम्म चाहिन्छ। भौगोलिक विविधताले गर्दा नेपालको हावापानीमा काउली खेती सालभरि नै गर्न सकिन्छ। तराई मध्य पहाड र उच्च पहाडमा उचाइको फरकले तापक्रमको फरक पर्ने भएकोले स्थानीय हावापानीलाई विचार गरी काउली खेती लगाउनु पर्छ। बजारको सुविधा भएको ठाउँमा बेमौसमी काउली खेती गर्दा बढी फाइदा हुने भएकोले नेपालको भौगोलिक क्षेत्र अनुसार विभिन्न जातका काउली लगाउने समय फरक फरक हुने गर्छ। श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी काउलीको बेर्ना तयारी गर्ने विधि बारे जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। काउली खेती गर्दा नर्सरीमा बेर्ना तयार गरी खेतबारीमा सार्ने गर्नुपर्छ। जात अनुसार काउलीको बेर्ना विभिन्न अवस्थामा सार्न लायक हुन्छन्। अगौटे काउलीको जात अनुसार 3-4 पाते भएपछि सार्न उपयुक्त हुन्छ भने पछौटे जातमा 5-6 पाते बेर्ना भएपछि सार्न उपयुक्त हुन्छ। काउलीका बेर्ना 2-3 पाते भएपछि राम्रोसँग तयार गरेको नर्सरी ब्याडमा स्थानान्तरण गरेर सारेको खण्डमा बेर्ना मोटा दरिला र स्वस्थ हुन्छन्। त्यसपछि खेतबारीमा चाँडै सरी मोटाघाटा भएर आउँछन्।

0: एक रोपनी जग्गाको लागि बेर्ना तयार गर्न 2.5 वर्ग मिटर ड्याङको आवश्यकता पर्छ भने राम्रोसँग तयार गरेको उक्त ब्याडमा काउली बिउ लाइनमा छरी त्यसमा सुकेको छापोले छोपी पानी दिनुपर्छ। बेर्ना सार्न लायक भएपछि उखेल्नु अघि ब्याडको सिंचाई गरी जरा नचुडालिकन बेर्ना उखेल्नु पर्छ। बेर्ना सार्दा बिहान बेलुका सार्नु उपयुक्त मानिन्छ। श्रोतावृन्द, काउली खेतीको लागि जग्गा तयारी गर्दा जग्गामा पानीको निकास धेरै राम्रो हुनुपर्छ। धेरै चिसो र हिलो जग्गामा काउली खेती राम्रो हुँदैन। सिंचाईको भरपर्दो व्यवस्था हुनुपर्छ र पानीको निकासको लागि जमिन उबड खाबड छ भने राम्रोसँग सम्याई पानी नजम्ने बनाउनु पर्छ। जग्गालाई 3-4 पटक जोति सकेसम्म राम्ररी डल्ला फोरेर माटो नरम बनाउनु पर्छ। जमिन तयारी गर्दा नै प्राङ्गारिक मल माटोमा मिसाई जोति दिनुपर्छ। काउली खेतीको लागि प्रशस्त प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ। यसरी जग्गा खनजोत गरिसकेपछि ड्याङ बनाउनु पर्छ। जग्गामा बोरन तत्त्वको कमी छ भन्ने कुरा यदि निश्चित छ भने 700 ग्राम प्रति रोपनीका दरले बोरेक्स माटोमा जग्गाको तयारी गर्ने समयमा नै मिलाइदिनु पर्छ। काउलीको लागि बिउ दर र रोप्ने दूरी फरक फरक हुने गर्छ। यदि अगौटे जातको काउली लगाउँदै हुनुहुन्छ भने त्यसको लागि प्रति रोपनी 40 ग्राम बिउको आवश्यक पर्छ। त्यसै गरी मध्य मौसमी तथा पछौटे जातको काउली लगाउँदै हुनुहुन्छ भने 25 ग्राम प्रति रोपनी बिउको आवश्यकता पर्दछ। अगौटे जातको काउली रोप्नको लागि 45 सेन्टिमिटर ड्याङदेखि ड्याङको दूरी हुनु पर्दछ भने बोटदेखि बोटको दूरी 45 सेन्टिमिटर नै हुनु आवश्यक हुन्छ। त्यसै गरी मध्य मौसमी र पछौटे जातको लागि 60 सेन्टिमिटर ड्याङको दूरी र 45 सेन्टिमिटर बोटदेखि बोटको दूरी हुनु आवश्यक पर्दछ। यसरी एक रोपनी जमिनमा अगौटे जातका काउलीको बेर्ना रोप्दा 2500 बेर्ना र मध्य मौसमी तथा पछौटे जातका काउलीका बेर्ना 1800 काउलीको बेर्ना लाग्ने गर्दछ। काउली खेतीको लागि मलखातको व्यवस्थापन गर्नु पनि उत्तिकै जरुरत पर्दछ। काउली खेतीको लागि प्रशस्त मात्रामा मलखातको आवश्यकता पर्ने हुँदा साधारणतया काउलीको लागि 50-60 बारी राम्ररी कुहिएको गोबर अथवा कम्पोस्ट मल एक रोपनीको लागि जमिन तयार गर्दै मिलाइदिनु पर्छ। रासायनिक मलको हकमा माटोको मलिलोपनको विचार गरी प्रतिरोपनी जग्गामा नाइट्रोजन 5 किलोग्राम, फस्फोरस 4 किलोग्राम र पोटास 2.5 किलोग्राम प्रयोग गर्नुपर्छ। सिंचाईको सुविधा राम्रो छ र प्राङ्गारिक मल आवश्यक मात्रामा उपलब्ध छैन भने उक्त रासायनिक मलको 1.5 भाग बनाएर प्रयोग गर्नुपर्छ। पोटास मल र फस्फोरस मल जमिन तयार गर्दै माटोमा हाल्ने र युरिया मलले 2-3 पटक बिरुवा गोडेको बखत टप ड्रेस गर्नुपर्छ। काउली खेती गरिने जमिनमा बोरन 500 ग्राम प्रति रोपनीका दरले प्रयोग गर्नुपर्दछ। श्रोतावृन्द, अब हामी काउलीको बेर्ना रोप्ने गोडमेल तथा सिंचाई कसरी गर्न सकिन्छ त्यसबारे चर्चा गर्न गइरहेका छौँ। बेर्ना रोप्ने जग्गा पूर्णतया तयार भइसकेपछि रोप्ने समय निश्चित गरी 4-6 पाते बेर्ना उखेली नाङ्लो अथवा ट्रेमा राखी रोप्ने ठाउँमा लानुपर्छ। बेर्ना रोप्ने काम बेलुकी पख गर्नु उपयुक्त हुन्छ। सारेका बेर्नामा हजारीले तुरन्त पानी दिनु अति आवश्यक छ। त्यस्तै बिरुवा सारिसकेपछि भने 4-5 दिनको फरकमा माटोको चिस्यान हेरी पानी लगाउनु पर्छ। 10-15 दिनपछि बिरुवा वरिपरि गोडी झार निकालिदिनु पर्छ। सिंचाई र गोडमेल गर्ने काम आवश्यकता हेरी 4-5 पटकसम्म गर्न सकिन्छ। काउली रोपेको खेतबारीमा बिरुवा सारिसकेपछि निरीक्षण गर्दा केही मरेको पनि हुन सक्छ र मरेको स्थानमा बेर्ना सार्ने काम तुरन्त गर्नुपर्दछ। श्रोतावृन्द, यसरी लगाइएको काउली अगौटे जातमा 500 किलोग्राम प्रति रोपनी र मध्य मौसमी तथा पछौटे जातमा 800-1000 किलोग्राम प्रति रोपनी सरदर उत्पादन हुने गर्छ। श्रोतावृन्द, काउली खेतीमा रोग किरासँगै विभिन्न किसिमका विकृतिहरू पनि देखिने गर्दछन्। काउली खेती गर्दा धेरै कारणहरूले बाली बिग्रने सम्भावना रहन्छ। यो केबाट भएको हो भन्ने कुरा जानकारी हुनु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। काउली खेतीमा देखिने विभिन्न विकृतिहरू मध्ये बटनिङ, राइसिनेस, बोरनको कमी र मोलिब्डेनमबाट हुने कमीहरू पनि मुख्य रहेका छन्। काउली खेतीमा देखिने बटनिङको समस्यामा काउलीमा समय नपुग्दै गुच्चा जत्रो कोपी देखा पर्ने प्रक्रियालाई बटनिङ भनिन्छ। बटनिङ हुने विभिन्न कारणहरू मध्ये मुख्यतया हुर्किसकेका बेर्ना रोप्नाले, नाइट्रोजन मलको कमी हुनाले तथा जात अनुसार रोप्ने सिजन नमिल्नाले बटनिङ हुने समस्या हुन्छ। यसको समस्या समाधानको लागि हुर्किसकेका बेर्नाहरू रोप्ने, नाइट्रोजन मलको उचित मात्रामा प्रयोग गर्ने र समयमै सिजन अनुसारका बेर्नाहरू रोप्नाले यो समस्यालाई व्यवस्थापन गर्न सकिन्छ। त्यसै गरी काउलीमा देखिने अर्को विकृति रहेको छ राइसिनेस। राइसिनेसको समस्या काउलीमा देखा पर्दा काउलीको फूलमा एक प्रकारको झुस निस्की त्यसको गुणस्तरमा ह्रास आउने हुन्छ। यो समस्याबाट बालीलाई ठूलो नोक्सान हुने भएकोले यो अवस्था आउन नदिनलाई तापक्रमको ख्याल राखी उपयुक्त जातको खेती गर्नु आवश्यक मानिन्छ। त्यसै गरी सूक्ष्म तत्त्वको कमीले पनि विभिन्न समस्याहरू आउने गर्दछन्। सूक्ष्म तत्त्व अन्तर्गत बोरनको कमीले आउने समस्या काउली बालीमा मुख्य रहेको छ। बोरन तत्त्व माटोमा सूक्ष्म मात्रामा पाइए तापनि यसको कमी भएको अवस्थामा बोटमा लक्षणहरू देखिने भएकोले यसलाई निर्मूल गर्न त्यति गाह्रो हुँदैन। यसको मुख्य लक्षण काउली बालीमा डाँठको मध्य भागमा खोक्रो र कालोपन हुने गर्छ। अलि पछिबाट कोपीको माथिल्लो सतहमा बैजनी रङको विकास हुन्छ र फूल बिस्तारै खोइरो भएर जान्छ। यो समस्याको व्यवस्थापन गर्नको लागि एक रोपनी जग्गामा 500 ग्राम सुहाग अर्थात् बोरन जमिनको तयारी गर्दा माटोमा मिलाइदिनु पर्छ। त्यसै गरी काउली बालीमा सूक्ष्म तत्त्व अन्तर्गत मोलिब्डेनमको पनि उत्ति नै जरुरत पर्दछ। मोलिब्डेनमको कमीले काउली बालीमा हुइप तेल भन्ने रोग लाग्ने गर्छ। यो रोग लाग्दा बोट पहेँलो हुँदै सेतो हुन्छ। खास गरी यसको लक्षण पातको किनारादेखि सुरु भएको देखिन्छ। कलिला पातहरू डाडु जस्ता भई भित्रपट्टि फर्केका हुन्छन् र अन्त्यमा सबै पातको किनारा मरी डाँठ मात्रै बाँकी रहन्छ। त्यसैले यो अवस्थालाई हुइप टेल भन्ने गरिन्छ। अम्लीय माटोमा मोलिब्डेनम तत्त्व उपलब्ध कम हुने हुँदा यसको लागि कृषि चुनको प्रयोग गरी माटोको पिएच 6.5 बनाउनु पर्छ। मोलिब्डेनमको कारणले काउलीका पातहरू डाडु जस्तो भई भित्र फर्किने समस्याको लागि एक रोपनी जग्गामा 50 ग्रामका दरले सोडियम अथवा अमोनियम मोलिब्डेट रासायनिक मलका साथै माटोमा मिलाइदिएमा यो समस्याको समाधान गर्न सकिन्छ।
1: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
2: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
1: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
1: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: सूचीकरण त गर्नै पर्ने हो।
1: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
0: श्रोतावृन्द, आजको कार्यक्रममा हामीले काउली खेती प्रविधि बारे जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै थप सल्लाह सुझावहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np इमेल गर्न सक्नुहुनेछ भने हाम्रो कार्यालयको टोल फ्री नम्बर 1660019500 पनि सम्पर्क गर्न सक्नुहुनेछ। हस्त, आजलाई कार्यक्रम यति नै। अर्को साथ पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार। संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने देवकी भण्डारीसँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रस्तुत हुँदै आइरहेको संगीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 मेगाहर्ज अनि www.radionepalonline.com का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभव अनि उहाँहरूकै स्वर संगीत र रचनामा रहेका गीत संगीतहरू यहाँहरूलाई सुनाउँदै आइरहेका छौँ। आजको कार्यक्रममा हामी सम्मानित गायिका संगीता थापा साक्यलाई प्रस्तुत गर्नेछौँ।

सायमीको रचना अनि एमके राणाको सङ्गीत अनि सङ्गीता थापा साक्यको स्वर रहेको थियो यो गीतमा। सङ्गीता थापा साक्य जो 4-5 वर्षको उमेरबाटै सङ्गीत साधनामा सक्रिय गायिका, जसका स्वरहरू गायिका हुनु अगावै कृष्ण पाउरोटी, एभरेस्ट टुथफेस्टदेखि धेरै विज्ञापनहरूमा गुन्जन्थे। चर्चित बाल गीत पुतली हो पुतलीमा स्वर दिएपछि पुतली उपनाम समेत पाउनुभएकी सङ्गीता थापाले आफ्नै पिता उस्ताद भैरव बहादुर थापाको उत्प्रेरणाबाट गायनमा सक्रिय हुनुभएको थियो। धेरै प्रतियोगितामा प्रथम हुनुभएकी गायिका सङ्गीता थापा साक्यले कोइलीदेवी, नातिकाजी, शिवशङ्कर धेरै सङ्गीतका महारथीहरूका सङ्गीतमा स्वर दिनुभएको छ। सङ्गीता थापाले अहिलेका नयाँ मेलोडी गीतहरू पनि थुप्रै गाउनु भएको छ। उहाँको स्वरमा यति मिठास र यति कर्णप्रिय छ कि उहाँको स्वरमा छुट्टै फरकपना पाउन सकिन्छ। एउटा अलग्गै पहिचान बनाउनु भएकी लोकप्रिय गायिका सङ्गीता थापा साक्य यति बेला चाहिँ के गर्दै हुनुहुन्छ त? आजको सङ्गीत साधनामा हामी उनै सङ्गीता थापा साक्यसँग भएको कुराकानी यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। तर अहिलेलाई भने पुनः उही गीतको अर्को अन्तरा, त्यसपछि हामी कुराकानीको प्रसङ्गलाई जोड्नेछौँ।

0: आज हामीसँग सम्मानित गायिका संगीता थापा साक्य हुनुहुन्छ। उहाँको जीवन अनि उहाँका गीत सङ्गीतभित्र छिरेर हामी कुराकानी गर्नेछौँ। स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा।
1: धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: ठिक छु।
0: हजुर, आफ्ना पितासँगै 4-5 वर्षको उमेरबाटै रेडियो नेपालमा आएर गाउनुभएको यो ठाउँमा फेरि आज त्यहीँ बसेर हामी कुराकानी गरिरहेका छौँ अहिले, होइन? यहाँसँग संयोगले भेट भएको छ, यो स्टुडियोमा हाम्रो संवाद भइरहेको छ। कस्तो लागिरहेको छ रेडियो नेपालभित्र आउँदा अनि यो कुराकानीमा जुटिँ?
1: हजुर, रेडियो नेपाल भन्ने बित्तिकै मलाई एकदमै कस्तो भने आफ्नै घर आए जस्तो, आफ्नै मामा घर आए जस्तो होइन त्यस्तो लाग्छ। किनभने आफू खेली होइन बढी गीत गाउँदै हुर्केको ठाउँ यो, बुवाले त्यति बेला हात समातेर ल्याउनु भएको ठाउँ रेडियो नेपाल। धेरै यो वर्ष यो रेडियो नेपाल हामीले बिताएको छु, एकदमै खुसी लागिरहेछ, रमाइलो लागिरहेछ यहाँ फेरि आउनु पाउँदाखेरि।
0: हजुर हजुर, पहिला बिताएका दिनहरूका याद झल्काहरू आइरहेछन्?
1: एकदमै आइरहेको छ, तर अलिकति नरमाइलो चाहिँ कस्तो लाग्छ भने पहिला आउँदाखेरि यहाँ माहौल अर्कै नि होइन, सबै अब कलाकारै कलाकारले भरिन्थ्यो नि। पहिला त घाम तापेर बसिराख्ने होइन सबै दिदीहरू, कोही स्वेटर बुनिराख्ने, कोही दिदीहरू होइन, त्यस्तो रमाइलो वातावरण थियो कि। अब अहिले जस्तो सानै जस्तो, अब हामी धेरै पुरानो भयौँ नि, सबै नयाँ नयाँ,
0: ठुलो घरमा थोरै मान्छे जस्तो,
1: ठुलो एकदमै ठुलो घरमा थोरै मानिस हो एकदम। बहिनीले ठिक भन्नुभयो।
0: जस्तो अब यहाँका त हजुरबुबा उस्ताद पद्मबहादुर थापा
1: हजुर
0: सङ्गीतका साधक, त्यस्तै गरेर पिता उस्ताद भैरबहादुर थापा त्यस्तै सङ्गीतका धुरन्धार सङ्गीतज्ञ हुनुभयो होइन। यहाँको घर एक खालको भनौँ न सरस्वतीको कृपा नै रहेछ होइन, त्यही कृपाको कारणले होला यहाँ पनि त्यो मिठो स्वरले जन्मनु भयो अनि त्यही स्वरमा खेल्नुभयो।
1: तपाईँले ठिक भन्नुभयो, एउटा हाम्रो घर एउटा साँच्चै पनि साङ्गीतिक माहौलले चाहिँ नि पुरा भरिएको साङ्गीतिक मन्दिर जस्तो लाग्छ मलाई त्यो घरमा। बुवा पनि गीत सिकाउनुहुन्थ्यो गाउनुहुने, आमा पनि गीत गाउने, मेरो दिदी पनि गाउने, म पनि गाउने होइन। अनि जो आउनुहुन्छ पनि फेरि सङ्गीतकै विषय लिएर मात्र आउनुहुन्छ, अरू विषय कुनै हुँदैन थियो हाम्रो घरमा। एकदमै ठिक भन्नुभयो हजुर।
0: हजुर, सरस्वतीको कृपा,
1: सरस्वतीको कृपा त एकदमै छ हजुर।
0: जस्तो स्वर किन्नरी तारा देवी पनि यहाँहरूको घरमा सिक्न आउनुहुन्थ्यो अरे।
1: तारा दिदीलाई हामीले त्यहाँ घरमा आउने भनेको गुरु पूजामा यस्तो बेला मात्रै आउनुहुन्थ्यो होइन। 17 सालमा होइन रेड नेपालमा छिर्नु भइसक्यो, उहाँ जागिर हुनुभयो होइन। त्यसपछि घरमा चाहिँ नि धेरै आउनुको म देखिनँ कि, त्योभन्दा पहिला त बुवा कहाँ गीत सिक्नु भयो, उहाँ त 7 वर्षदेखि गीत सिक्नु भएको बुवासँग भनेपछि त्यति बेलाको कुरा थियो त्यो।
0: हजुर, यहाँको साधनाको कुरा गर्दा चाहिँ जस्तो अब यहाँले 4-5 वर्षबाटै साधना थाल्नुभयो अनि 6 वर्षको उमेरमा चाहिँ रेडियो नेपालमा बाल गीत प्रतियोगितामा प्रथम हुनुभएको थियो अरे हो?
1: हजुर हजुर, 5 वर्षको छँदाखेरि चाहिँ नि जस्तो यहाँ भजनको रेकर्डिङ भएको थियो त्यति बेला चाहिँ नि हाम्रो बुवा, म, आमा, दिदी सबै हाम्रो परिवारकै एउटा भजन भएको थियो।
0: हजुर,
1: त्यति बेला चाहिँ नि मैले पनि त्यति बेला गीत गाएँ होइन। अनि 6 वर्षदेखि चाहिँ नि अब एकलै गीत मेरो चाहिँ साङ्गीतिक यात्रा पुरा यात्रै सुरु भयो कि। अब भएपछि अनि 30 सालमा चाहिँ यहाँ बाल गीत कम्पिटिसन थियो, त्यति बेला भाग लिँदाखेरि चाहिँ नि पहिलो भएँ। 30मा भएँ, फेरि 31 साल पनि भएँ, 32 साल 3 वर्ष लहरै मैले चाहिँ फर्स्ट प्रथम भएँ। अनि त्यसपछि चाहिँ अब बुवाले पनि के सोच्नु भयो भने अब तिमीले लिएपछि अरू बच्चाहरू पनि त होइन,
0: आनै भइसकेको थियो अरे, सङ्गीता थापाले भाग लिएदेखि अरूले प्रथमै हुँदैन भन्ने थियो।
1: त्यस्तो भन्ने सुनेर अनि बुवाले चाहिँ ल स्वर सम्मिलित नगराउने, तिमी गीत चाहिँ गाइदिने कम्पिटिसनमा चाहिँ अब 3 चोटि भएपछि पुगिहाल्यो भने चाहिँ गीत चाहिँ गाइदिने त्यसरी।
0: फेरि 2034 सालमा आधुनिक गीत प्रतियोगितामा फेरि यहाँ नै प्रथम हुनुभयो आफ्नै पिता उस्ताद भैरबहादुर थापाको सङ्गीतमा होइन।
1: हजुर हजुर,
0: त्यतिखेर पनि लगातार यहाँ प्रथम भएको भएकै
1: त्यो 30 सालदेखि त तपाईँको मैले भने 30 देखि तपाईँको 38 सालसम्म पनि म चाहिँ जहाँ पनि मैले गीतहरू गाएँ फर्स्टै हुन्थेँ। अनि हाम्रो बाल मन्दिरमा अधिराज्यव्यापी अनि बाल गीत प्रतियोगिता हुन्थ्यो त्यति बेला म फर्स्टै भएको थिएँ। धेरै ठाउँमा भनौँ न प्रथम हुन्थेँ म, पहिला साङ्गीतिक डबलेर हुन्थ्यो, साङ्गीतिक कार्यक्रम हुन्थ्यो, कम्पिटिसनै हुन्थ्यो पहिला त कि। पहिला कम्पिटिसन गरेर रमाइलो लाग्थ्यो मलाई, अनि त्यति बेला स्कुलबाट भाग लिँदा फर्स्टै हुने हाम्रो स्कुल कन्या मन्दिर स्कुल फर्स्टै भएको थियो होइन। यस्तो यस्तो धेरै मैले बच्चा बेलामा धेरै प्राइजहरू चाहिँ लिएछ।
0: हजुर, पहिलो गीत चाहिँ म्याउ म्याउ बिरालो यतातिर आऊ भन्ने यहाँको प्रथम भएको गीत होइन। यो गीत चाहिँ कसले तयार गर्नुभएको थियो?
1: यो चाहिँ अब लेख्नु त बुवाले नै भयो होइन, तर त्यो गीत चाहिँ पछि अब किताबहरूमा पनि राखेँ होइन, महेन्द्र माला भन्ने किताबको पछाडि त्यो गीत गाउनु पर्थ्यो, अनि बुवाले नै रच्नु भएको गीत हो यो।
0: हजुर, म्याउ म्याउ बिरालो त्यो गीत याद छ अहिले हजुरलाई?
1: एकदम, त्यो त कहिले पनि बिर्सिन सक्दैन।
0: सुनौँ न आज यो कार्यक्रममा हजुरको पहिलो प्रथम भएको गीत।
1: हजुर हजुर,

0: म त भोकै हुन्छु, धुरु धुरु रुन्छु, लत्ताले हान्छु, सुरी सुरी म्याउ, यतातिर आऊ, मेरो नाना काटिने मुसाहरू खाऊ।
1: गीत एकदमै चर्चित भएको गीत हो, बाल गीत होइन, धेरैलाई कौतूहलता थियो होला कि यो गीत कसले गाउनुभयो भन्ने थियो भने पनि आज प्रत्यक्ष हामी सङ्गीता थापा साक्यसँग कुराकानी गरिरहेका छौँ। उहाँको गीत थियो यो, उहाँले गाउनु भएको गीत थियो, बुबा उस्ताद भैरबहादुर थापाको रचनामा रहेको गीत थियो यो, र उहाँले रेडियो नेपालमा गाउनु भएको र प्रथम भएको गीत थियो यो। हामी गीत सङ्गीतकै कुरा गरिरहेका छौँ, त्यसपछि यहाँले औपचारिक रूपमा शास्त्रीय सङ्गीतको अध्ययन चाहिँ गर्नुभयो कि गर्नु भएन?
2: मैले गरिनँ, गरेन। जति मैले बुवासँग सिकेँ होइन, जति सङ्गीतको शिक्षाहरू जति आफूले चाहिने हासिल गरेँ नि, त्यसपछि बाहिर सिकिनँ, कतै पनि जाने त्यो समय पनि मिलेन। 15 वर्षमा बुवा बित्नु भयो होइन, 16 वर्षमा बिहा भयो होइन, 17 वर्षमा छोरी जन्मियो, अनि फेरि अब नेवार कुलमा होइन बिहा भयो मेरो होइन, अनि त्यो आफूलाई त अप्ठ्यारो लाग्ने होइन, त्यो सिक्न जान्छु यस्तो भन्न पनि अप्ठ्यारो लाग्थ्यो। गीत चाहिँ गाइ नै रहेँ, गीत गाउनलाई चाहिँ मलाई उहाँहरूले एकदमै सपोर्ट गर्नुहुन्थ्यो, तर सिक्न जानलाई चाहिँ मैले समय नै भ्याएन कि घरको काम सँगसँगै, त्यो बुहारी भएपछि, कान्छी बुहारी भएपछि, अनि त्यो समय नै भ्याएन, सिक्ने इच्छा हुँदा हुँदै सिक्न पाएन।
1: एक हिसाबले भन्दाखेरि अन्तर्जातीय विवाह थियो नि,
2: एकदमै एकदमै हजुर हजुर।
1: अनि परिवारमा सपोर्ट माया सद्भाव त थियो नि?
2: थियो हजुर, सासू ससुरालाई श्रीमानले होइन सपोर्ट गर्नु भएर त अनि म यहाँ पुगेँ। गीत रेकर्डिङ भनेपछि मलाई त्यहाँ जान दिनु।

0: खुसी हुनुहुन्छ?
1: हजुर,
0: नेवारी गीत गाउँथ्यौँ, नेपाली भाषाको गीतहरू पनि मैले 6 वर्षदेखि गीत गाउनु थालेँ होइन?
1: हजुर हजुर।
0: अनि पहिला पहिला साङ्गीतिक डबली कार्यक्रम हुन्थ्यो नेपाली भाषाको, कति रमाइलो हुन्थ्यो, न्यु रोडको बिचमा होइन, जयसी देवलमा, पाटनमा, भक्तपुरमा प्रोग्राम भइरहन्थ्यो। तिहार आयो कि त मदन कृष्ण दाई, सत्यनारायण राज भण्डारी, द्वारिकालाल मीरा राणा दिदीहरू, अनि शान्ति दिदी होइन, हामी सबै हामी त्यो प्रोग्राममा हुन्थ्यौँ कि।
1: हजुर,
0: एकदमै रमाइलो वातावरण हुन्थ्यो होइन।
1: त्यो नेवारी भाषा चाहिँ यहाँलाई आउँथ्यो?
0: मेरो मुवा नेवार हो नि फेरि।
1: ए
0: यहाँ त झिकझ्याक भएछ। मुवा तुलाधर,
1: हजुर,
0: अनि बुवा थापा भएन, अनि श्रीमान फेरि साक्य भयो कि, अनि मामा घर इन्द्रचोकै,
1: हजुर,
0: अनि मामा घरमै सबैजना नेवार बोल्थ्यो होइन। अनि म चाहिँ नेवार 14 वर्षपछि मात्रै बोल्न थालेँ, बुझ्न बुझ्थेँ तर नेवारी चाहिँ बोल्दैन थियो। अहिले फेरि म नेवार धेरै बोल्ने भएको छु कि, परिवार आउँदाखेरि
1: पारिवारिक वातावरणले प्रभाव पार्यो।
0: हजुर, अनि त्यस्तो भएर अनि ससुरालाई पनि एकदम मनपर्ने गीतहरू,
1: हजुर,
0: त्यो गीत बजाइराख्नुहुन्थ्यो होइन, पहिले पहिले क्यासेटमा बजाउनुहुन्थ्यो गीतहरू, अनि खुसी हुनुहुन्थ्यो।
1: त्यति सानै उमेरमा छिट्टै बिहेको निर्णय गर्नुभएछ, त्यतिखेर अब मुवाहरूलाई पनि छोरीले ला अब के गर्छ, कसो गर्छ, के हुन्छ भन्ने
0: एकदमै चिन्ता त थियो। अब जस्तो बिहा चाहिँ अहिले नगर्ने हो कि भन्ने नि कुरा भएको थियो, अनि तर श्रीमानपट्टिबाट नै होइन, कान्छा छोरा कान्छा छोरी दुईजनाको बिहा गर्न बाँकी थियो, अनि कान्छा आमाजुको मिल्ने बित्तिकै अब एउटै उसमा चाहिँ यो दुईजनाको सकाइदिइहालौँ होइन। अब मन पराएको मेरो श्रीमानले पनि, अब सानै बेलामा जागिर खान्थेँ नि त, राजघरमा जान्थेँ होइन, अनि त्यति बेला नि भेटघाट हुँदाखेरि मन पराउनु भएपछि, मन पराएको छ अरे योजना भनेपछि अब होइन कुरा गर्दाखेरि इन्द्रचोकमै मामा घर हो होइन, उस्ताद भएर थापाको छोरी हो होइन, भनेपछि अब इन्टरकास्ट भए पनि उहाँले चाहिँ राम्रोसँग बिहा गर्नुभयो।
1: त्यो घरमा घुलमिल हुनलाई यहाँलाई त्यति गाह्रो चाहिँ
0: भएन? त्यही नेवारी भाषा चाहिँ मलाई अलिकति बोल्न अप्ठ्यारो लाग्थ्यो,
1: पछि सिक्दै जानु,
0: सासु
1: नेपाली
0: बोल्न नआउने, अनि के भन्ने म हाँस उठ्ने के मलाई चाहिँ, अनि म चाहिँ नेवार धेरै नबोल्ने, अनि बिस्तारै बिस्तारै गर्दा गर्दा बोल्दा बोल्दै, अनि श्रीमानसँग त कहिले नेवार बोलिनँ, सधैँ
1: नेपाली भाषा। हजुर, अनि जस्तो अब पहिले त आफ्नै पिता यहाँको गुरु हुनुभयो, बुबा गुरु हुनुभयो, उस्ताद भैरव बहादुर थापा, त्यसपछि रेडियो नेपाल बुवासँगै सानैदेखि आउनुभयो, अनि यहाँको गीत सङ्गीतको साधना सुरु भयो भनौँ, एक खालको सुरु भयो। बुवा सँगसँगै यहाँले कोइली देवीलाई पनि एकदमै श्रद्धा गर्नुहुने रहेछ, कोइली देवीले यहाँलाई साह्रै माया गर्नुहुन्थ्यो अरे?
0: एकदमै माया गर्ने, हामी शान्ति सङ्गीता दिदी बहिनी हामी यहाँ बोलाउनु पनि थियो, पहिला सुरु उहाँको अफिसमा होइन,
1: हजुर,
0: माथि थियो होइन,
1: हजुर,
0: पुरानो त्यो उसमा स्टुडियोमा, अनि माथि थियो, अनि बोलाउनु हुन्थ्यो, त्यहाँ गीत सिकाउनु हुन्थ्यो, उहाँको सानो हार्मोनियम दराजबाट निकाल्नुहुन्थ्यो, काखमा राख्ने हार्मोनियम ल्याउनु भएको थियो उहाँले,
1: हजुर,
0: गीत सिकाउनु हुन्थ्यो, अनि जुनै गीत पनि हामीलाई चाहिँ नि गाउन दिनुहुन्थ्यो, धेरै गीत गाएको छु, एकदमै माया गर्ने चाहिँ नि कोइल दिदी एकदम माया गर्नुहुन्छ।
1: हजुर, सङ्गीता आएपछि सङ्गीता यहाँ ल आऊ आऊ आऊ भनेर त्यो सानो हार्मोनियम झिकिहाल्नुहुन्थ्यो,
0: झिक्ने अनि गीत सुनाइहाल्ने, अनि फेरि म चाहिँ त टिपिहाल्ने है, अनि सिकाइहाल्नुहुन्थ्यो कि गीतहरू, अनि त्यो रेकर्ड भए पनि नभए पनि, तर त्यो रेकर्ड गर्ने बेला अस्तिको गीत के उहाँ पनि त्यस्तै बुवा जस्तै के गर्दै थियो त्यो रेकर्डिङ, त्यो अस्तिको गीत कस्तो थियो ल भन त भन्थ्यो सर, भन्दै मैले चाहिँ यस्तो होइन दिदी नै भन्दैन, मैले दिदी नै भन्थेँ, अनि यस्तो होइन दिदी यस्तो गर्ने रे यस्तो भने भन्दै ल हेरे यसले यस्तो सिकेछ यस्तो भन्थ्यो कि मलाई
1: माया गर्नुहुन्थ्यो, फेरि कोइली देवीको हातमा त केही न केही त चिज हुन्थ्यो अरे,
0: यसो पल्टाबाट निकालेर काजु पेस्ता बदामहरू भइरहने उहाँकोमा, ल्वाङ सुकमेलहरू होइन उहाँ भइरहने, सधैँ नै उहाँको त कल्टीमै हुन्थ्यो, भिनाजु पनि हुनुहुन्थ्यो होइन, उहाँ पनि त्यस्तै हुनुहुन्थ्यो, खाजा सधैँ खाँदिनुहुन्थ्यो, हामी आउँदाखेरि देखेँ भेटेँ उहाँको गीत रेकर्ड गर्ने सर, हामीलाई सधैँ एकदम माया गर्नुहुन्थ्यो, अनि भैरव नाथ्री मालजी पनि आउनुहुन्थ्यो बराबर होइन, त्यहाँ आउँदै उहाँले पनि एकदमै माया गर्नुहुन्छ हामीलाई,
1: अनि म चाहिँ गेटबाट छिरेपछि कोइली देवी भएकोमै पुगिहाल्थेँ भनेर भन्नुभएको पढेको थिएँ,
0: जहाँ माया हुन्छ त्यहाँ दौडिन्छ
1: नि, अनि बिस्तारै यहाँका गीतहरू हुँदै गए, अब त्यो 2034 सालमा प्रथम भएको गीत यहाँको, त्यसपछि आधुनिक गीतको क्रम सुरु भयो होला यहाँको होइन?
0: हजुर हजुर, 11 वर्षमा चाहिँ नि आधुनिक गीतमा फर्स्ट भएको भन्ने सुन्दाखेरि त्यो एउटा चर्चामै भयो कि है, एकदमै भाग लिन लगाइहालेँ होइन,
1: हजुर,
0: भाग लिएर चाहिँ जित्यो होइन,
1: हजुर,
0: त्यो गीत चाहिँ नि भैरव नाथ्रीमाल कदमजीको उहाँको शब्द रचनामा, बुवाको आफ्नै सङ्गीत अनि स्वर चाहिँ मेरो थियो,
1: हजुर।

0: र यतिखेर सङ्गीत साधना कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट, र सम्मानित गायिका सङ्गीता थापा साकी हामीसँग स्टुडियोमा हुनुहुन्छ। उहाँका दिनचर्या गीत सङ्गीतका कुराहरू गरिरहेका छौँ आज हामी, र पुराना पुराना कुराहरू गर्ने कोसिस गरिरहेका छौँ र गीतहरू पनि त्यस्तै नै खोजिरहेका छौँ। जस्तो यहाँले दरबारमा पनि निकै नै गाउने मौका पाउनुभयो
1: बुवासँग सानो बेलामा हामी जाँदाखेरि।
0: हजुर,
1: त्यति हो हजुर।
0: त्यतिखेर दरबारमा शान्ति राणा उहाँहरूले चाहिँ यहाँलाई सिँगार्नुहुन्थ्यो अरे होइन?
1: ए, त्यो चाहिँ नि कस्तो भने बाल मन्दिरको,
0: हजुर,
1: बाल मन्दिरमा त हामी त्यो कार्यक्रमहरू गर्न जाँदाखेरि, अनि त्यति बेला चाहिँ नि हाम्रो दिपेन्द्र सरकार चाहिँ नि भेटमा हुनुहुन्थ्यो।
0: हजुर,
1: त्यति बेला बाहिर प्रोग्राम हेर्नलाई महारानलाई मिलेन होइन, ऐश्वर्या परमानलाई मिलेन। अनि त्यसपछि हामीले प्रोग्राम त्यहाँ देखाउन जाँदाखेरि चाहिँ नि हामीलाई सिँगारिदिनु भएको थियो। सबभन्दा सानो मै थिएँ त्यो त त्यहाँ पनि, अनि फर्स्ट पनि मै भएको थिएँ होइन। अनि त्यहाँ कार्यक्रम देखाउनु गर्दाखेरि हामीलाई चाहिँ मेकअप गरिदिनु भएको थियो
0: रमाइलो पल।
1: हजुर,
0: अनि राष्ट्रिय नाचघरमा पनि यहाँहरूले सिक्ने मौका पाउनुभयो नि?
1: हो, 2 वर्ष तालिम चाहिँ लिएको छु जति सिकेँ बुवासँग, जति सिकेँ होइन, त्यसपछि राष्ट्रिय नाचघर 2 वर्ष बाल कलाकार तालिम भनेर त्यहाँ चाहिँ लिएको छु। नाच भयो, अभिनय पनि म एकदमै गर्छु, अभिनय पनि गरेको छु मैले त्यहाँ 1.5 महिनासम्म। अब त्यता त लाइभ 1.5 घन्टाको कार्यक्रम लाइभ गर्न सक्ने त्यो क्षमता कहाँबाट आयो? मलाई अहिले सोच्नै सक्दिनँ कि त्यो कण्ठ पार्नुपर्ने डायलगहरू होइन। सत्यको प्रतिष्ठा भनेको बालक ध्रुवको चाहिँ कथामा थियो, ध्रुव नै मलाई बनाएको थियो, गीत पनि मैले नै गाएको थिएँ। एउटा गीत गाउनु पर्थ्यो विष्णु भगवान्को सम्झेर, हाम्रो गुरु चन्द्रराज शर्मा उहाँको सङ्गीतमा गरेको थिएँ मैले, त्यो एकदमै चल्यो। अनि जसले पनि हेर्न आउने रोएर जाने, कति राम्रो ध्रुवलाई त कति हेला गर्थ्यो नि त होइन, सोध्थ्यो नि आमाले होइन, त्यसै बालक ध्रुव भएन नि त, तपस्या बसेर भएको थियो। अनि त्यसै नाटकहरू पनि धेरै गरेँ, अनि कथक डान्स पनि गरेको थिएँ मैले होइन, बाजा पनि बजाउनु जाने छु, नाच्नु पनि जाने छु, गाउनु पनि जाने छु, बजाउनु पनि जाने छु अहिले।
0: बाजाहरूमा चाहिँ यहाँलाई मनपर्ने बाजा?
1: मलाई चाहिँ नि अब हार्मोनियम हो।
0: हजुर,
1: अनि त्यसपछि मलाई मादल पनि एकदम मनपर्छ।
0: हजुर,
1: मादल मजाले बजाउन आउँछ मलाई।
0: हजुर
1: हजुर, अनि रेडियो नेपालमा चाहिँ नि जस्तो अब मलाई कुनै चिजको टाइम दिन्थ्यो, छुकछुक ट्याम्रुङहरू यताउता बजाउनु, धेरै गीतहरू बजाएको छु मैले।
0: अरूको गीतमा नि बजाउनु भएको छ?
1: अरूको गीतमा नि यहाँ बजाइदिन्छु म, धेरै बजाएको छु।
0: रमाइलो रहेछ,
1: एकदम गीत सुनिरहनु पऱ्यो भने त्यो डिस्टर्ब हुँदैन थियो होइन।
0: हजुर,
1: मलाई चाहिँ लटक्क टाइमिङ एकदम पर्फेक्ट होइन,
0: त्यस्तो सबै बजाउनुहुन्छ, देखेपछि बजाउन मन लाग्ने आउने।
1: हजुर
0: हजुर, जस्तो अब नाचघरमा सिक्ने क्रममा चाहिँ अब प्राय प्रथम नै भइराख्नुहुन्थ्यो अरे, तर एकचोटि चाहिँ सुदेश राज शर्मा प्रथम हुनुभयो अरे भन्ने सुनेको
1: छु। 6 महिनामा चाहिँ जाँच लिनुहुन्थ्यो, त्यति बेला 3 चोटि म प्रथम भएँ।
0: हजुर,
1: अनि 1 चोटि सुदेश राज शर्मा प्रथम भए।
0: हजुर,
1: चन्द्र शर्माकै छोरा हुनुहुन्छ उहाँ।
0: हजुर,
1: होइन, नाचघरमा चाहिँ कस्तो भयो भने अब 2 जनालाई चाहिँ त्यहीँ जागिर खाँदैन फर्स्ट हुनेहरूलाई भनेर, अनि मलाई र सुदेश राज शर्मालाई चाहिँ करारमा जागिर दिएको थियो। 12-13 वर्षको उमेरमा जागिर पाएको हामीले, करारमा जागिर खाथ्यौँ त्यहाँ राष्ट्रिय नाचघरमा।
0: हजुर, सङ्गीत सिक्नका लागि अथवा भनौँ न पढ्न चाहिँ बाहिर जाने भनेको जान पाउनु भयो,
1: त्यो चाहिँ नि हामी इन्डियन एम्बेसीमा गीत गाउन बोलाउँदाखेरि, अनि उदित नारायण झाले एउटा गीत गाएको थियो, अनि मैले पनि गाएको थिएँ हिन्दी गीत।
0: हजुर,
1: होइन, अनि बुवाले गाउनु लाँदै कुन गाउने, यशोमती मैया से भन्ने,
0: हजुर,
1: त्यो गीत गाउँदाखेरि उहाँले मन पराएर, अनि हामी दुईजनाले चाहिँ स्कलरसिपमा चाहिँ पठाउने, 6 महिनाको लागि पठाउनु भन्दाखेरि उदित नारायण जानुभयो, उहाँ त अहिले आएन, एकदमै
0: भारतको एउटा स्टारै हुनु
1: भएको छ। मलाई चाहिँ आमाले अब यति सानो उमेरमा चाहिँ नपठाउने भनेर पठाउनु भएन, त्यही 13 वर्षको थिएँ म।
0: आमाले त्यो नपठाएको पललाई कतिको मिस गर्नुहुन्छ अहिले?
1: त्यो कहिले कस्तो लाग्छ भने अब सङ्गीतै सिकेर आउने भए चाहिँ म त एकदमै, मलाई एकदमै मनपर्ने हो सङ्गीत सिक्न, त मैले खास नपाएको मलाई दुःखै लाग्छ।
0: हजुर,
1: तर त्यति बेला पठाएको भए चाहिँ म अझ एकदमै राम्रो गायिका हुन्थेँ होइन, जति
0: त्योभन्दा
1: धेरै नै गर्थेँ नि, गर्न धेरै पाएकै छैन नि होइन, धेरै छापर छोड्थेँ, धेरै गर्न पाउँथेँ, त्यो दुःख त लागिरहेछ। तर कस्तो भने सानो उमेरमा त्यहाँ जाँदाखेरि चाहिँ के होला कसो होला होइन, त्यो डर चाहिँ थियो मलाई पनि, जानेको छैन, के देखेको छैन होइन, अब थाहै छैन नि स्कलरसिप गर्दा हामीलाई कसरी राखिन्छ, कस्तो त्यहाँको व्यवहार हुन्छ थाहा छैन, अनि अब आमाहरू त अब नेवारको छोरी भए मेरो आमा त डराउने होइन, ए होइन त्यहाँ एक्लै त्यसरी पठाउन त सक्दैन, अब हामीहरू कोही हुँदैन, बच्चाले खानपिन कसरी गर्छ सिक्ने मात्रै भनेर हुँदैन भनेर नपठाउनु भएको, नपठाउनु भन्दा अहिलेको अहिले चाहिँ दुःख लाग्छ कि
0: त्यतिखेर त आमाले ठिकै गर्नुभयो,
1: ठिकै गर्नुभयो, डर पनि आफूलाई केही थाहा थिएन होइन, आँट पनि ना जस्तो लाग्थ्यो कि
0: हजुर हजुर 30-40 एकदमै सक्रिय हुनुभएको रहेछ यहाँ गीत सङ्गीतमा होइन। रेडियो नेपालमा गाउने उदित नारायण झा र यहाँ सबैभन्दा साना कलाकार उदित नारायण झा पनि आइरहनु हुन्थ्यो होला रेडियो नेपालमा, यहाँहरूले सङ्गीत पनि गाउनु भएको छ,
1: राम्रो रमाइलो लाग्थ्यो। यहाँ त भने नि मैले रेकर्ड गर्ने भने के राम्रो लाग्ने, सुन्न पनि मलाई मन लाग्ने होइन,
0: हजुर
1: रेकर्डिङ भयो भने त्यो रेकर्डिङ गर्ने दाजुहरूको सँगै यतातिर जतातिर पनि सुन्न चाहिँ पर्ने के म
0: हजुर,
1: अनि मन लाग्ने मलाई इन्ट्रेस्ट एकदमै लाग्थ्यो, रमाइलो थियो, रमाइलो भाता पनि हुन्थ्यो
0: हजुर। नातिकाजी शिवशङ्कर उहाँहरूलाई पनि देख्नुभयो, भेट्नु
1: एकदमै, उहाँहरूसँग देखेर पनि धेरै गीतहरू पनि गाएँ होइन, उहाँको सङ्गीतमा पनि गाएको छु
0: हजुर,
1: रेकर्डिङ पनि भएको छ गीतहरू, शिवशङ्कर दाईकोमा सङ्गीतमा पनि छ, नातिका दाईकोमा छ, एल्बम गरेको छु सङ्गीत सङ्गम भनेर
0: हजुर,
1: त्यसमा चाहिँ नि फतेमान दाईसँग छु अनि डुएटै गाएको छु मैले हाम्रो शिवशङ्कर दाईसँग डुएट गाएको छु, फतेमान दाईसँग डुएट गाएको छु अनि सिङ्गल पनि छ त्यसमा चाहिँ।
0: त्यतिखेर गाएका ती गीतहरू मध्ये यहाँलाई एकदमै बेस्ट लागेको गीत सम्झिनु पर्दा?
1: त्यो गीत चाहिँ खास त अब नौलाखे तारा भन्ने मैले नाटक गाएको सङ्गीतमा होइन।

0: सत्यमानले सृजना गरेको अन्तिम गीत गाउने पनि यहाँ नै हो रे।
1: एकदमै एकदमै त्यो गीत चाहिँ नि उहाँको चाहिँ नि मैले भजनहरू लास्ट उहाँकै घरमा गएर चारवटा भजनहरू रेकर्डिङ गर्दा चाहिँ त्यो लास्टको गीत चाहिँ नि रेकर्डिङ भइ पनि सक्यो तर सुनाउन मात्रै नपाएको क्या उहाँलाई कस्तो दुःख लाग्छ भने उहाँ त छिटो बित्छ भने थाहै छैन मलाई त बिरामी हुनुभयो क्यान्सर छोयो मात्रै छोयो उहाँलाई होइन तर त्यो सहन सकेन उहाँले के हुँदै दिँदाखेरि बित्नु भयो क्या
0: छिटो
1: हजुर। फतेमानलाई एकदमै धेरै कुरा उहाँबाट मैले ज्ञान लिएको छु धेरै कुरा सिकाउनु हुन्थ्यो धेरै गीतहरू पनि सिकाएर जानुभएको छ होइन रेकर्ड गर्न बाँकी नै गीतहरू पनि छन् मलाई लाग्छ मैले सङ्गत गरेको उहाँहरूसँग छिटो छिटो बित्नु भयो जस्तो लाग्ने कि मलाई चाहिँ त्यस्तो लाग्छ कि उहाँको त्यो गीत पनि एकदम मिठो थियो कि त्यो अन्तिम गीत पनि अनि त्यो गीत गाउँदाखेरि रेसल गर्दा उहाँले के भन्नुभएको थियो भने अब नातिकाजी पनि बित्नुभयो शिवशङ्कर पनि बित्नुभयो अब मेरै पालो भनेर भन्नुहुन्थ्यो क्या
0: हजुर
1: अनि त्योभन्दा चसक्क लागेको थियो मलाई है गीतको शब्दै त्यस्तो थियो क्या
0: उहाँलाई नै आफैलाई भने जस्तो
1: आफैलाई भने जस्तो थियो कि त्यो
0: अहिले सम्झिनुहुन्छ त्यो
1: एकदम
0: थियो
1: केशव राज राज भण्डारी
0: हजुर
1: उहाँले रचना गर्नुभएको फतेमान दाईको सङ्गीत अनि मैले गाएको थियो अन्तिम गीत उहाँको

0: शब्द नै त्यस्ता मार्मिक रहेछ नानी,
1: एकदमै मार्मिक छ, एकदमै मलाई मनपर्ने। साँच्चै भनौँ भने त्यो लाइभ गर्ने बेलामा जस्तो आनन्द होइन, त्यति बेला जस्तो सङ्गीतमा डुब्ने, त्यति बेला जस्तो हामी सङ्गीतलाई ध्यान दिने, अहिले चाहिँ हामी स्टुडियोमा हाम्रो हुँदैन क्या त्यतिको।
0: हजुर हजुर,
1: किनभने त्यो मजबुरै थियो क्या, टक्क हरियो बत्ती टक्क बल्ने बित्तिकै सबजना पो बस्नु पऱ्यो, त्यसपछि साइलेन्ट पाउनु पऱ्यो, त्यसपछिबाट गीत सुरु गर्नु पऱ्यो होइन। एकजनाले बिगाऱ्यो भने सबैजनाले फेरि दुःख हुन्छ होइन, भनेपछि सबैजनाले कति ध्यान दिँदो होला त।
0: हजुर,
1: यो चाहिँ विचार गर्नुपर्ने कुरा के, मान्छेले अहिले कसरी बुझ्छ थाहा छैन होइन। तर हामी त्यति चाहिँ नि गीत बिग्रेला, एकदम सुर जाला होइन, ताल खुस्केला भने हामी त्यति ध्यान दिएर गाउँथ्यौँ कि। त्यति बेलाको गीतहरू चाहिँ कस्तो अजर अमर छ नि त अहिलेसम्म पनि होइन, राम्रो पनि छ कि। अब आजभोलि चाहिँ गीत हुन्छ त्यो, अब समयले परिवर्तन भएको, सजिलो भएको, हाम्रो जस्तो पालामा भ्याउँदा पनि भ्याउँदैन थियो होला, अहिले जस्तो कलाकार भइदिनु त्यति बेला त्यसरी गीत गरेर गर्नु भ्याउँदैन भ्याउँदैन
0: होइन,
1: एकदम भ्याउँदैन थियो। हजारौँ होइन लाखौँ गीत दिन रेकर्ड भइरहेछ आजभोलि, त्यति बेला फाटे दिनको एउटा एउटा गीत रेकर्ड हुन्छ होइन, कसरी भ्याउनु। अनि त्यति बेला जस्तो आनन्द मलाई अहिले त्यतिको लाग्दैन कि, सजिलो चाहिँ एकदम सजिलो लाग्छ,
0: अहिले सजिलो
1: सजिलो छ। गीतमै साँच्चै डुबेर गाउने हो भने चाहिँ लाइभै राम्रो के,
0: लाइभै राम्रो।
1: अनि स्टेज प्रोग्राम गर्न पनि मलाई लाइभै राम्रो लाग्छ ट्र्याकमा भन्दा।
0: अहिले त एक खालको कलाकारहरूको माहौल पनि कस्तो भयो भने हुरी आए जस्तो हुर्र आउनुहुन्छ, अनि एकदमै सुरपटार गरेर भाइरल हुनुहुन्छ, फेरि कता जानुहुन्छ कि,
1: के हो क्या, बुझ्नै गाह्रो लाग्छ मलाई अहिले त। हामी पनि त्यसैमै डुलिरहेछ नि त
0: हजुर
1: होइन, अब फेसबुकमा राखिन्छ, लाइभ गाइन्छ होइन, अर्कै वातावरण भयो के, अहिलेको वातावरणमा यस्तै रहेछ भन्ने कुरो गरेर हामी रमाउनै पर्यो होइन।
0: प्रविधिले ल्याइदियो,
1: प्रविधिले ल्याइदियो, सजिलो पनि लाग्यो, घरमा बसेर पुरा म्युजिक राखेर ट्र्याकमा गीत गाउनु पनि पाइयो होइन
0: होइन,
1: त्यसले हेर्दाखेरि त आनन्द पनि लाग्छ होइन।
0: पहिलाभन्दा अहिले सजिलो चाहिँ,
1: सजिलो चाहिँ एकदमै सजिलो, मैले सजिलोमा मान्छु कि गाउनलाई, तर हाम्रो पालामा गाह्रो पनि, तर त्यतिकै हामी मेहनत पनि गर्नुपर्थ्यो, त्यतिकै ध्यान पनि दिनुपर्थ्यो कि।
0: हजुर।

0: गीत सङ्गीत उतिखेरदेखि अहिलेसम्म गाइरहनु भएको छ, सङ्गीतभित्रको सक्रियता यहाँको अथाह छ होइन, छनौट गर्दा चाहिँ कस्ता कुराहरूलाई बढी हेर्नुहुन्छ?
1: सबभन्दा शब्द नै हो
0: हजुर,
1: हामीले हेर्नु पनि शब्द हो
0: हजुर हजुर।
1: अब सङ्गीत पनि अब त्यो शब्दलाई नमिल्ने किसिमको शब्द सङ्गीत भयो भने त अब आफू जानेर मात्रै होइन कि, तर अलिकति भन्न चाहिँ मन लाग्छ कि यहाँ यस्तो भएन है, यस्तो सुहाएन जस्तो भन्न चाहिँ म चाहिँ भन्ने गर्छु
0: हजुर।
1: अग्र चाहिँ एकदम स्रष्टाहरूलाई त भन्नु भएन होइन, उहाँले जस्तो राम्रै राख्नुहुन्छ
0: होइन,
1: उहाँले राम्रै सोच, जस्तो अब भाइ बहिनीहरू हुन्छ, अहिलेको भाइहरू हुन्छ होइन, उहाँहरूलाई चाहिँ भन्न मिल्छ नि त यस्तो चाहिँ गर्दा कस्तो होला भनेर सल्लाह चाहिँ दिन्छु म। हेर्ने चाहिँ शब्द नै हो।
0: अहिले दिनहुँ रेकर्डिङ हुन्छ कि यहाँको
1: होइन, महिनाको एक दुईवटा भइन्छ, कहिले कहिले तिन चारवटा नै हुन्छ
0: हजुर,
1: कहिले एउटा पनि हुन्छ, भइ चाहिँ रहेछ
0: हजुर, कन्टिन्युटी चाहिँ
1: अहिले पनि छ। अब आजभोलि रेकर्ड गर्नुपर्ने छ
0: हजुर,
1: मैले टाइम दिन पाइरहेको छैन अहिले एउटा, तर त्यो चाहिँ प्रोजेक्टै आइरहेको छ मलाई अहिले
0: हजुर हजुर,
1: एउटा 10-12 गर्नुपर्छ अरे भनेको छ, अनि त्यो चाहिँ अब मिलाएर कसरी गर्ने भन्ने सल्लाहमा चाहिँ छौँ,
0: गरिराख्नु भएको छ। अब यसले सधैँभरि निरन्तरता पाइरहोस्, यहाँको यो मिठो सुमधुर आवाज चाहिँ हामीले सुनिरहन पाऊँ, हामी कार्यक्रमबाट यो कामना पनि गर्छौँ होइन।
1: धन्यवाद।
0: र पुराना कुराहरू गर्दा गर्दै अब हामी अहिलेको सन्दर्भमा आइरहेका छौँ होइन, कलाकारहरूको जुन सक्रिय रूपमा अगाडि त आइराख्नु भएको छ, तर उहाँहरूले होइन जुन गीतप्रतिको फोकस छ पहिलाका स्रष्टाहरूको जतिको अहिलेको नभएको हो कि जस्तो पनि देखिन्छ। यहाँले पहिले हेरेर आफूले गरेको त्यतिखेरको काम र अहिलेको कामलाई हेर्दाखेरि कसरी हेर्नुहुन्छ?
1: एकदम राम्रो तपाईँले होइन शब्द चाहिँ तपाईँले प्रश्न क्वेसन गर्नुभयो। अहिले चाहिँ नि धेरै मान्छेहरूले सौखिन कलाकार पनि धेरै देखेको छ हामीले होइन, उहाँहरू पनि सुनिदिनु पर्ने हुन्छ हामीले होइन, सङ्गीत साधना गरेर आउनेहरू पनि छन् होइन, तर धेरै चाहिँ अहिले अब सोसियल मिडियामा आफूलाई हिट हुनलाई होइन आउनलाई चाहिँ नि सङ्गीतलाई नबुझिकन आउनेहरू पनि छ, सोखको भरमा आउनेहरू पनि छ, धेरैजना छन्।
0: भर्सक सिकेर सङ्गीतको चाहिँ बेस बसाएर आइदिए हुन्थ्यो भन्ने त
1: त्यो त एकदमै हाम्रो चाहना त्यही त भने, किन हामीले गर्दै आएको त्यही नै छौँ होइन, कस्तो हुन्छ भने नसुनु न नसुनु, कहिले कहिले त्यस्तो पनि हुन्छ कि मजबुर हुन्छ होइन, कसैलाई भनिदियो रिसाउने हो कि होइन भन्ने पनि हुन्छ, त्यसले गर्दाखेरि जसरी सङ्गीतमा यदि आउने हो भने चाहिँ सङ्गीत साधना गरेर सङ्गीतलाई बुझेर सिकेर आउनै पर्छ
0: हजुर,
1: किन न त सङ्गीत त मरिहाल्छ नि
0: हजुर। अहिलेको यही क्रमलाई हेर्दा चाहिँ भोलिको सङ्गीतको भविष्य कस्तो देख्नुहुन्छ यहाँले?
1: तर बिचमा एकचोटि चाहिँ नि अलिकति हामी पनि अल्मलै परेका थियौँ, किन यो सङ्गीत बिग्रिन्छ कि
0: हजुर,
1: अब त भएन बा धेरै यस्तो होइन, टेक्निकलले मात्रै त्यसलाई राम्रो बनाएको गीतहरू आयो नि होइन, अब एउटा गीतलाई 10 गर्दा पनि हुने होइन, जहाँ बिग्रियो त्यहाँबाट लिँदा हुने भनेपछि गीत त अब लाइभ गाउँदाखेरि त्यो मान्छेले कसरी गर्छ त, लाइभ गाउँदा त 20 जाने भइहाल्यो, त्यस्तो हुन्छ नि धेरै, अनि त्यस कारण त्यति बेला डराएको थियो। फेरि अहिले कस्तो छ भने अब जुन अहिले यो कम्पिटिसन छ, आइडलहरू निस्केको छ, त्यसले गर्दा फेरि सङ्गीत सिक्ने भन्ने कुरो फेरि अहिले फेरि छ
0: हजुर हजुर,
1: सङ्गीत स्कुलहरू पनि धेरै खोलिएका छन् होइन, बच्चाहरू पनि लागेका छ होइन, युवाहरू पनि लागेको छ, सिकिरहेको छ, सिकेर आएको कलाकारहरू त राम्रो आइरहेछ, फेरि खुसी लागिरहेछ मलाई, अब फेरि राम्रो हुँदै जान्छ भन्ने चाहिँ नि मैले सोचेको छु
0: हजुर। अब भविष्यमा फेरि राम्रा राम्रा कलाकारहरू उत्पादन हुँदै जानु
1: हुँदै जान्छ, किनभने यो कम्पिटिसनले गर्दाखेरि होइन प्रतिस्पर्धा भनेको चाहिँ गर्नै पर्छ कि, हाम्रो पाला पनि त्यस्तै थियो होइन, प्रतिस्पर्धा भन्ने मनमा भएपछि अनि मात्रै मेहनत गर्छ कि, त्यस कारणले मेहनत गरेर आउने कलाकारहरू चाहिँ राम्रै हुन्छ, उनीहरूलाई हामी मान्छौँ पनि होइन, अब होइन अब त्यो सङ्ख्यानको हिसाबमा गाउने भन्छ नि ए आहा ताली बजाइदिनु हुन्छ, आहा पनि भन्न डर लाग्छ क्या मलाई, आहा भने हामीले आहा भनिदिने बित्तिकै कस्तो हुन्छ, ए उहाँले आहा भने हामी राम्रो हो कि भन्नेहरू पनि छन् कि, त्यस कारण कहिले कहिले चुप्प लाएर बसिदिन्छु म त,
0: कुनै प्रतिक्रिया नदिकन
1: चुप्प लाग्ने,
0: राम्रो भन्न मन लाग्दैन नराम्रो भन्न नि भएन,
1: फेसबुकमा राख्दाखेरि कस्तो अप्ठ्यारो पर्छ कि हामीलाई, भनौँ न हामीले आहा भन्दैन कमेन्ट केही गर्दैन भने मन दुखाउने होइन, अनि पछि कमेन्ट गरिदियो भने कसरी गर्ने के, त्यो कुनै ठाउँमै हुँदैन, कमेन्ट गर्ने ठाउँमै हुँदैन कि
0: हजुर हजुर, आफूलाई मन लाग्दैन,
1: मजबुर हुन्छ क्या,
0: मजबुर हुन्छ,
1: साल खुस्किरहेको छ, सुर गइरहेको छ होइन, अनि त्यो लाइक गरौँ कि होइन, केही लेखिदिउँ कि अप्ठ्यारोमा पर्छ,
0: सामाजिक सञ्जालले निम्ताइदिएको
1: हजुर।
0: अब हामी यी माहौलहरूको कुराकानी गर्दै गर्दै अब तल तलतिर पनि आउन थालिसकेका छौँ दिदी, अब पारिवारिक जीवनका पनि अलिअलि कुरा त भए, अब अलिकति थोरै कुराकानी गर्छु, अहिले चाहिँ यहाँको परिवारमा को को हुनुहुन्छ?
1: हामी चाहिँ अहिले 4 छोरा एउटा छोरी एउटा म र मेरो श्रीमान
0: 4 हुनुहुन्छ
1: हजुर।
0: यहाँको यो यस्तो मिठो प्रतिभाको प्रभाव यहाँका सन्तानमा परेको छ कि छैन?
1: छ, छोराले पनि गाउँछ होइन
0: हजुर,
1: तर मैले पनि यसैमा लागेन उनीहरू पढाइतिरै ध्यान दिए होइन, छोरी पनि गाउँछ
0: तर आफ्नो प्रोफेसनमा लाग्नु भयो,
1: शोक मात्र भयो, गाउन जाने छन्।
0: हजुर,
1: ताल सुरको ज्ञान छ।
0: हजुर, आमाले गाएको गीतहरूमा चाहिँ उहाँहरूले प्रतिक्रिया कस्तो दिनुहुन्छ?
1: सानोमा सुन्थे मात्र होइन, अहिले चाहिँ भन्छ मम्मीले त्यही पुरानो मात्र नगाउनु, अहिलेको स्टाइलको गीतहरू पनि गाउनु न, आजभोलि चल्ने गीत पनि गाउनु न, यसरी गाउनु भनेर भन्छ। छोरीले पनि भनिरहेको हुन्छ, छोराले पनि भनिरहेको हुन्छ मलाई, श्रीमान चाहिँ नि सुन्ने श्रोता फेरि।
0: हजुर, यहाँले गाएको पहिलो चरण भनौँ न, गाएको गीत चाहिँ पहिला श्रीमानलाई नै सुनाउनुहुन्छ होला?
1: छोराछोरी सबैलाई सुनाउँछु म, गीत रेकर्ड गरेर आउने बित्तिकै मैले त्यो अब सारेर ल्याएको छु भने त्यो चाहिँ सुनाउँछु म घरमा। यो गीत गर्न झाल्ला छु भनेपछि कोही कुनै राम्रो भन्छ होइन, कुनै ठिकै छ भन्छ, त्यस्तो कि
0: सुनाउनुहुन्छ, प्रतिक्रिया
1: आउँछ।
0: हजुर हजुर, परिवारमा यसरी नै रमाइलोसँग
1: एकदम सपोर्ट छ एकदमै। हजुर
0: हजुर, बिचमा एकचोटि यहाँ आफ्नै शारीरिक रूपले अलिकति बिरामी पनि हुनुभयो होइन, परिवारलाई पनि टेन्सन भयो होला, तर अहिले त स्वस्थ हुनुहुन्छ नि?
1: स्वस्थ छु, क्यान्सर भएको थियो।
0: हजुर,
1: 14 वर्ष भयो भएको थियो। अब त्यति बेला क्यान्सर भनेको नामैले डराउने,
0: हजुर
1: होइन, म भन्दा पनि मेरो परिवारहरू डराए
0: धेरै,
1: धेरै डराए, म डराइनँ। म चाहिँ कस्तो पनि धेरै भजन गाएर हो कि के हो होइन, आफूलाई एक दिन जानै पर्ने शरीर त हो नि, यो शरीरलाई किन माया गर्ने भन्ने किसिमको त म अहिले पनि छु।
0: तर यहाँको त्यही हिम्मतले होला अहिले यति उर्वर हुनुहुन्छ नि।
1: एकदमै झन् त्यो क्यान्सर पछि त मैले एकल सो गरेँ,
0: हजुर,
1: 3 वर्षपछि 73 सालमा एकल कार्यक्रम ज्ञानमाला सन्ध्या भनेर
0: हजुर
1: एकाडेमीमा
0: गर्नुभयो,
1: त्यहाँ प्रज्ञा भवन हलमा गरेको थिएँ। यति राम्रो भयो त्यो, यति सफल भयो त्यो, 1400 मान्छेले एकैचोटि हेरेको प्रोग्राम थियो त्यो।
0: हजुर, कस्तो राम्रो,
1: कुनै सिट खाली थिएन,
0: हजुर,
1: एकदमै मन पराएको थियो सबैले। त्यसमा चाहिँ मैले नेपाली 6 वटा र नेपाल भाषाको 6 वटा गरेर
0: 12 वटा
1: गरेको थिएँ।
0: हजुर, धेरैले मन पराउनुहुन्छ होइन, धेरैले श्रद्धा पनि गर्नुहुन्छ यहाँलाई होइन, आफैलाई चाहिँ यहाँलाई आफूले गाएका यी अथाह गीतहरूमध्ये आफैलाई चाहिँ मन परेको गीत कुनै?
1: धेरै छ मलाई गीतहरू त, यो भन्ने नै छैन,
0: छैन,
1: सबै गीत
0: मनपर्छ। त्यही पनि आजको यो बसाइमा टुक्क सुनाइहाल्नु पर्दा
1: भुवाकै गाउनु मलाई छ, मलाई जति नयाँ गीतहरू धेरै रेकर्ड गरेको छु मैले होइन, अस्ति भर्खर दिएको दिपक जङ सर पनि राम्रो गीतहरू गरेको छु मैले, अन्त धेरै गीतहरू पनि त्यही आखिर पुरानै गीत मनपर्ने आउँछ मलाई
0: होइन।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: मात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: झन्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल,
0: नमस्ते नेपाल।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्चका साथमा एफएम 98, 100 र 103 मेगा हर्चमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलो हर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz मेगाहर्ज र अनलाइनमा radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै प्रस्तुत सुनाउनेछौँ स्वदेश गान। त्यसपछि करिब 3 बजेसम्म यहाँहरूले कार्यक्रम समय सङ्गीत सुन्नुहुनेछ अनिता आचार्यको साथमा। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ राष्ट्रभाषाका गीतहरू। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 प्रस्तुत गर्नेछौँ नेपाल भाषाको कार्यक्रम जीवनदबु। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ दोहोरी गीतहरू। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट। जसमा स्वर दिनुभएको छ सुगम पोखरेलले भने, रचना रहेको छ दुर्गालाल श्रेष्ठको, सङ्गीत रहेको छ न्यू बज्राचार्यको। यो स्वदेश गान पछि यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम समय सङ्गीत अनिता आचार्यको साथमा।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी नीता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सङ्गीत तपाईँमा आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सङ्गीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रहेर तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त्यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कोसेली स्वरूप सुनाउँदैछु मनोज राजको स्वरमा सजिएको यो गीत।

मित्र, मानिसको जीवनमा विभिन्न घटनाक्रमहरू जोडिएर आउँछन्। कहिले सुखमा हाँसिरहेको, सुखमा मातिरहेको मानिस कहिले दुःख, वेदना र छटपटीमा रुमलिएको हुन्छ। यो दुःख वेदनाभित्र लुकेको एउटा महत्त्वपूर्ण पक्ष भनेको चोट व्यथाहरू नै हुन्। कसैले यसलाई घाइतेको संज्ञा दिन्छन् त कसैले पीडितको। हजुर, कार्यक्रम समय संगीतको आजको यो श्रृङ्खलामा हामी चोटको व्यथाभित्र रुमलिएका गीतहरू प्रस्तुत गरी तपाईँलाई यो समयमा भरपूर मनोरञ्जन गराउने कोसिस हामी गर्छौँ। त आउनुहोस्, यसै क्रममा अब हामी अर्को गीत सुनाउँदैछौँ। अरुण थापाको स्वरमा सजिएको गीत रचना सुभाष चन्द्र ढुङ्गेलले गर्नुभएको हो भने सङ्गीत गायक स्वयंकै रहेको छ।

मित्र, भनिन्छ अचानकको चोट खुकुरीले जान्दैन, अचानकको चोट खुकुरीले जान्दैन भने झैँ वास्तवमा चोट के हो, व्यथा के हो भन्ने कुरा जसले भोगेको छ नि उसलाई मात्रै थाहा हुन्छ। त मित्र, जीवनमा चोट तपाईँले कहिल्यै पनि भोग्न नपरोस्, तपाईँलाई चोटको व्यथाभित्र कहिल्यै पनि रुमलिन नपरोस्, हामी यही कामना गर्छौँ। कार्यक्रम समय सङ्गीत मार्फत अनि यही कामनाका साथमा अबको क्रममा भक्तराज आचार्यको स्वरमा सजिएको एउटा गीत सुनाउँछौँ। गीत रचना सुभाष चन्द्र ढुङ्गेलले गर्नुभएको हो भने सङ्गीत गायक स्वयंकै रहेको छ।

हजुर, जति चोट दिन्छौ देउ मायालु, प्रेममा गहिरो समर्पण र पीडा सहने भाव झल्किएको थियो यो भर्खरै सुनाइएको गीतमा। त मित्र, मायामा विश्वास हुनु अति आवश्यक छ। विश्वासका साथै एकअर्कामा समझदारी भएन भने कुनै पनि सम्बन्ध पलभरमै टुट्छ। त्यसैले कुनै पनि सम्बन्ध दिगो राख्नका लागि एकअर्कामा समझदारी हुनु अति नै आवश्यक हुन्छ। त मित्र, तपाईँ जसलाई माया गर्नुहुन्छ उसले पनि तपाईँलाई धेरै माया गर्नुहोस् अनि तपाईँ दुई बीच विश्वास र समझदारी कायम रहोस्। त मित्र, समझदारीका अलावा हामीमा अनुशासन पनि हुनुपर्छ। हामी जसलाई माया गर्छौँ नि उसलाई चाहिँ कदर गर्ने भाव हामीमा हुनुपर्छ। दुवैमा सम्मानको भावना हुनु अति नै आवश्यक छ। त मित्र, मैले अघि पनि जानकारी गराएँ, मायामा विश्वास हुनु अति नै आवश्यक छ है। विश्वासका साथै एकअर्कामा समझदारी भएन भने माया भूल हुन पुग्छ अनि त्यो सम्बन्ध एकै पलमा सम्बन्ध विच्छेद हुन पनि बेल लाग्दैन। त्यसैले मित्र, हामी आफ्नो माया अनन्तकालसम्म रहिरहोस् भन्ने चाहना राख्छौँ भने आफ्नो मायालाई जोगाउनु पनि अति आवश्यक छ होइन। निस्वार्थ भावले माया गर्ने अनि विश्वास गर्ने अनि समझदारी कायम राख्ने अनि दुवैजना अनुशासनमा बस्नु पनि अति नै आवश्यक हुन्छ। त आउनुहोस्, अबको क्रममा हामी अर्को गीत सुनाउँछौँ। नरेन्द्र प्यासीको स्वरमा सजिएको छ यो गीत।

हजुर मित्र, चोट भनेको केवल शरीरमा लाग्ने घाउ मात्र होइन, मायामा, सम्बन्धमा वा जीवनमा पाएको गहिरो दुःखलाई पनि चोट भनिने गरिन्छ। व्यथा भनेको मनभित्र लुकेको पीडा र दुःख हो मित्र, जुन शब्दमा व्यक्त गर्न पनि कहिलेकाहीँ गाह्रो हुन्छ। त मित्र, भनिन्छ मानिसको चोला दुई दिनको छ। यो छोटो दुई दिने मानव चोलामा कसैलाई पनि चोट नपुराउँ, सबैसँग मित्रवत व्यवहार गर्दै हाँसी खेली खुसी भई जीवन बिताउँ। त मित्र, कसैसँग पनि रिस राग द्वेष नराखौँ, सबैसँग मित्रवत व्यवहार गर्दै जीवन गुजार्ने प्रयास हामीले गर्नुपर्छ, ताकि हामी हाम्रो राम्रो व्यवहारका कारण, हाम्रो राम्रो चरित्रका कारण सम्झनाको पात्र बनिरहौँ, अरूको हृदयमा टिकिराख्न सफल हौ। यही तपाईँलाई सम्झाउँदै अब भने कार्यक्रममा अर्को गीत सुनाउँछु म। लोचन भट्टराईको स्वरमा सजिएको छ, गीत रचना दीर्घसिंह बमले गर्नुभएको हो भने सङ्गीत सुशील विश्वकर्माको।

मित्र, जीवनमा दुःख आउँछ, सुख पनि पक्कै आउँछ। हिम्मत राखी हामी अघि बढ्नुपर्ने हुन्छ, होइन? नयाँ बिहानी पक्कै पनि मुस्कुरा आउँछ। त मित्र, जीवन सोचे जस्तो सहज अनि सरल पक्कै पनि छैन। जीवन सोचे जस्तो सहज अनि सरल छैन भन्दैमा जीवनमा निराश हुनुभन्दा हामीले पाएको समयलाई सदुपयोग गर्दै जीवनमा ऊर्जा थप्दै जीवन ऊर्जाशील बनाउने कोसिस पनि हामीले पक्कै पनि गर्नै पर्छ। त मित्र, याद गरौँ, हामी आफ्नो कारणले अरूलाई चोट नपुगोस्, हामी आफ्नो कारणले कसैको आँखाबाट आँसु नझरोस् भन्ने कुरामा सदैव सचेत हौँ। कहिलेकाहीँ के हुन्छ भने नि मित्र, जीवन गुजार्ने क्रममा गर्नेलाई त राम्रै लागेर गरेको हुन्छ, तर त्यही कामले त्यही व्यवहारले अरूलाई भने चित्त दुखिरहेको हुन्छ, त्यसको याद भने हामीले गरिरहेका हुँदैनौँ। त्यसैले मित्र, कहिलेकाहीँ चाहिँ हामीले गरिरहेको कामले व्यवहारले अरूलाई चित्त दुखिरहेको छ कि अरूलाई चोट पुगिरहेको छ कि भन्ने कुरा फर्केर पनि हेर्नुपर्ने हुन्छ। यो कुरा पनि सम्झाएँ मैले है। त मित्र, मैले अघि पनि जानकारी गराएँ, भनिएको छ जीवनलाई 2 दिनको छ, छोटो जीवन भनिएको छ, होइन? यो छोटो मानव चोलालाई चाहिँ सकेसम्म ऊर्जाशील बनाई एकदमै राम्रो कामहरू गरी बिताउने प्रयास गरौँ, यही आग्रह गर्दै अब आजको लागि भने बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धेरै धन्यवाद भन्छु म। अनि तपाईँलाई केही कुरा लेख्न मन लागेको छ भने हामीलाई अवश्य पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि इमेल आइडी रहेको छ fanbox2077@gmail.com। प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेललाई धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा यो पृष्ठभूमिमा बजिरहेको गीत सन्तोष रुचालको स्वरमा सजिएको हो, गीत रचना अनुराग अधिकारीले गर्नुभएको हो भने सङ्गीत गैरी सुरेशको रहेको छ। यो गीत सुनाउँदै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी निता आचार्य बिदा हुन्छु। बिदा हुनुभन्दा अगाडि तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै म तपाईँकै साथी निता आचार्य बिदा भएँ। हौस् त, नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: NBL Auto Loan।
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: जापानिज इन्सेफलाइटिस रोगबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने,
4: बेहोस हुने,
5: घाँटी अरोरो र कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफलाइटिसबाट कसरी बच्ने? बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो।
5: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा जनावर र चरा चुरुङ्गीलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरिदिने गरौँ।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
5: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
4: याद गर्नुहोस्, यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्दछ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक जारी, समसामयिक राजनैतिक विषयमा छलफल। सरकार बिजुलीको महसुल घटाउने गृह कार्यमा आज विस्तृत छलफल हुँदै र युक्रेनका पूर्व रक्षा मन्त्रीद्वारा मुलुकमा नयाँ राष्ट्रपति निर्वाचनको माग। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आज दिउँसो 1 बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको आज बिहानदेखि सुरु भएको संसदीय दलको बैठक जारी रहेकोले प्रतिनिधि सभा बैठक सुरु हुन नसकेको संघीय संसद सचिवालयले जनाएको छ। संसद नियमावलीमा कुनै पनि सभाको निर्धारित बैठक 2 घण्टाभन्दा ढिला भएमा नयाँ समय तालिका टाँच्नुपर्ने प्रावधान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ। बैठकमा पछिल्लो समसामयिक राजनैतिक तथा संसदीय विषयमा छलफल भइरहेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी हुनुहुन्छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा जारी बैठक अनौपचारिक भएको उहाँले बताउनुभयो। सरकारका काम कारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताउनुभयो। मन्त्री परिषदको बैठक आज बस्ने भएको छ। अहिले 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कारवाही गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको केन्द्र सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा सरकारी कार्यालय वा कर्मचारीसँग जोडिएका उजुरी दर्ता प्रक्रिया उल्लेख्य वृद्धि भएको छ। वर्तमान सरकार गठन भएपछि जारी गरिएको शासकीय सुधारका 100 सूचीमा कर्मचारीको आचार संहिताको अक्षरशः कार्यान्वयन गर्ने उल्लेख छ। सोही अनुसार केन्द्रले कार्यालय अनुगमन र कारवाही प्रक्रिया कडा र व्यापक बनाएको जनाएको छ। सरकारले बिजुलीको महसुल घटाउने गृह कार्य तीव्र पारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले श्रेष्ठको प्रस्तावमा गत साउन 13 विद्युत महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृह कार्य अघि बढाएको हो। यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ। समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा विज्ञ, उपभोक्ता र वित्त विज्ञहरू सदस्य हुनुहुन्छ। अपरान्ह 4 बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुनेछ। संयोजक शाहीले हाल वर्षायाममा उत्पादित विद्युत बढी खेर गइरहेको अवस्थालाई ध्यानमा राखेर आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन गर्न लागि जानकारी दिनुभयो। काठमाडौँको भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। परिसरको पुनर्निर्माण परम्परागत वास्तु शैलीमा भइरहेको छ। भद्रकाली काठमाडौँको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पुरानो मन्दिर हो। निर्माणमा नेवारी परम्परागत शैली अपनाइएको छ। विक्रम सम्वत 2072 सालको भूकम्पबाट मन्दिर परिसरको संरचनामा क्षति पुगेको थियो। पुनर्निर्माणका क्रममा मन्दिर परिसरमा रहेका पुराना संरचना, शिल्प तथा वास्तु शैलीको अभिलेखन गर्ने जिम्मेवारी पुरातत्व विभागले लिएको छ। मन्दिर परिसरको निर्माण तुलसी अम्बुजा जेबीले गर्दैछ। 34,80,00,000 रुपियाँको लागतमा पुनर्निर्माणको सो कम्पनीले जिम्मेवारी पाएको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 स्थित बिरेठाँटी घान्द्रुक सडक खण्डको पुनर्निर्माण आजदेखि सुरु भएको छ। अविरल वर्षपछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका 4 सडक सम्पर्कबाट विच्छेद भएका छन्। मोदी खोलाको कटानका कारण बिरेठाँटीमा कालो पत्र सडक बगाएको छ भने विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पुर्याएको छ। विशेष गरी बिरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङ लगायत आसपासका क्षेत्रमा पनि बाढी पहिरोले क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ। बैतडी जिल्लाका विभिन्न गाउँपालिकाले भूमि ब्याङ्क स्थापनाका लागि स्वीकृति पाएका छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जिल्लाको पञ्चेश्वर सहित 4 स्थानीय तहमा भूमि ब्याङ्क स्थापना गर्न स्वीकृति दिएसँगै पालिकाभित्रका उपयोगहीन बाजा जमिनको पहिचान तथा अभिलेखीकरण गरी कृषि उत्पादनमा सहज हुनेछ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
1: बैतडीको पञ्चेश्वर गाउँपालिकाले भूमि ब्याङ्क स्थापना गर्न स्वीकृति प्राप्त गरेपछि गाउँपालिकाभित्र रहेका बाँझो तथा उपयोगहीन निजी जग्गाको पहिचान र अभिलेखीकरण गरी कृषि उत्पादनमा प्रयोग गर्न सजिलो हुने बताउनुहुन्छ स्थानीय भूमि व्यवस्थापन सहजकर्ता नरिराम लोहार।
2: त्यो जग्गालाई उपयोगमा ल्याउने र त्यस्तो जग्गा उपयोगमा ल्याए बापत जग्गा धनीलाई पनि केही सहुलियत दिने र जग्गा धनीसित सम्झौता गरेर उहाँको इच्छा अनुसार जग्गाको प्रकृति, जग्गाको उत्पादन क्षमता नबिग्रिने गरी जो भूमिहीन सुकुम्बाहरू हुनुहुन्छ खेतीपातीमा काम गरिराख्नु भएको छ तर जग्गा अभावका कारणले समस्या भोगिराख्नु भएको छ त्यस्ता भूमिहीनलाई जग्गा उपलब्ध गराउने।
1: स्वीकृति प्राप्त गरेपछि अब पञ्चेश्वर गाउँपालिकामा जग्गा धनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने व्यवस्था हुनेछ। बाँझो जमिनलाई उत्पादनसँग जोड्दै कृषि उत्पादन र रोजगारी वृद्धि गर्न भूमि ब्याङ्क महत्वपूर्ण हुने बताउनुहुन्छ सूचना प्रविधि अधिकृत लोकेश भट्ट।
3: खाली जमिनलाई हामीले सदुपयोग गरेर नर्मल जो हाम्रो पञ्चायतका बासिन्दाहरू छन् उनीहरूलाई हामीले भूमि ब्याङ्क ल्याएर सिस्टमेटिक रूपमा
1: भूमि ब्याङ्क स्थापना भएपछि बाँझो तथा उपयोगहीन जग्गाको पहिचान र व्यवस्थापनमा सहजता आउने बताउनुहुन्छ प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी। भूमि ब्याङ्क मार्फत साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै कृषि उत्पादनमा जोड्ने योजनामा रहेको गाउँपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
4: नेपाल टेलिकमको 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले सार्वजनिक तथा गुठीका जग्गा भूमाफियाहरूले कब्जा गरेको सम्बन्धमा विभिन्न प्रतिवेदन सार्वजनिक भए पनि कारवाही हुन नसकेको विषयमा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिका जग्गाहरू तत्काल फिर्ता ल्याई संरक्षण गर्न माग गर्नुभयो। सांसदहरूले होल्डिङ सेन्टरमा 11 सुकुम्बासीको विभिन्न कारणले मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति को व्यवस्था तथा होल्डिङ सेन्टरका सुकुम्बासीहरूको स्थायी बसोबासको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा नेपाली जनताको खुशी र समृद्धि सुनिश्चित गर्दै समग्र राष्ट्रिय खुशीको स्तर उच्च राख्नुपर्ने बताउँदै सांसदहरूले महँगी नियन्त्रण, गरिबी न्यूनीकरण तथा

0: काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, शङ्खोसभा, लमजुङ, इलाम, नुवाकोट र मकनपुरका विभिन्न सडक प्रभावित भएका छन्। पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध छ। पहिरो खसेसँगै सडकमा ढुङ्गा माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको हो। आज राष्ट्रिय सूचना दिवस मनाइँदैछ। सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ। आजको दिन विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय सूचना दिवस 2083 मनाउने राष्ट्रिय सूचना आयोगले जनाएको छ। विक्रम सम्मत 2064 साउन 5 गते सूचनाको हक सम्बन्धी कानुन संसदबाट पारित भएको थियो। कानुन पारित भएको 30 दिनपछि कार्यान्वयनमा आउने व्यवस्था ऐनमा गरिएकोले 2064 भदौ 3 गतेदेखि सूचनाको हक सम्बन्धी ऐन 2064 कार्यान्वयनमा आएको हो। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाबाट 35 अर्ब रुपियाँ बराबरको 6 महिने निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय ब्याङ्कले आज सूचना जारी गर्दै 180 दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो। बोलकबोल अहिले 3 बजीसम्म अनलाइन बिडिङ सिस्टममा सफ्टवेयर मार्फत मात्र हुने ब्याङ्कले जनाएको छ। निक्षेप सङ्कलन उपकरणको निष्कासन मिति पनि आजै तोकिएको छ। उक्त निक्षेपको ब्याज दर बोलकबोलबाट निर्धारण हुनेछ। सामा तथा ब्याज भुक्तानी आगामी फागुन 3 गते हुनेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेनका पूर्व रक्षा मन्त्री माइखाइलो फेडरोभले राष्ट्रपति निर्वाचनको माग गर्नुभएको छ। रसियासँग युद्ध सुरु भए यता राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको यसरी राजीनामा माग भएको सम्भवतः यो पहिलो पटक हो। पूर्व रक्षा मन्त्री फेडरोभले युक्रेन स्वतन्त्र युरोपेली राष्ट्रको रूपमा रहन चाहेको बताउँदै राष्ट्रपति जेलेन्स्कीको नाम नलिए मुलुकमा अब प्रजातन्त्रलाई बन्दी बनाउन नहुने बताउनुभयो। सन् 2022 रसियासँग युद्ध सुरु भएपछि युक्रेनले सैनिक कानून मार्शल ल लागू गरेकोले निर्वाचन हुन नसकेको हो। पूर्व रक्षा मन्त्री फेडरोभलाई मन्त्री नियुक्त भएको 6 महिनामै बर्खास्त गरिएको थियो। सामाजिक सञ्जाल कम्पनी मेटाले बालबालिका तथा किशोर किशोरीलाई फेसबुक र इन्स्टाग्रामको प्रयोगमा जानाजान आकर्षित गरी निर्भर बनाएको आरोपमा अमेरिकामा दायर मुद्दाको सुनवाई सुरु भएको छ। क्यालिफोर्नियाको ओकल्यान्ड स्थित अदालतमा हिजोदेखि सुरु भएको सुनवाई करिब 6 सातासम्म चल्नेछ। मुद्दामा क्यालिफोर्निया र न्युयोर्क सहित 29 अमेरिकी राज्यले फेसबुक कम्पनी मेटा विरुद्ध बालबालिका सम्बन्धी सङ्घीय तथा राज्यस्तरीय गोपनीयता कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्। अब मौसम। जल तथा मौसम विज्ञान विभागले आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने जनाएको छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा गड्याङगुडुङ र चट्याङसहित मध्यम खालको पानी पर्ने र हिउँ पर्ने सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा गड्याङगुडुङ चट्याङसहित मध्यम स्तरको पानी पर्ने सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका केही स्थान मधेस तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा गड्याङगुडुङ र चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक जारी। समसामयिक राजनीतिक विषयमा छलफल। सरकार बिजुलीको महसुल घटाउने गृह कार्यमा आज विस्तृत छलफल हुँदै र युक्रेनका पूर्व रक्षा मन्त्रीद्वारा मुलुकमा नयाँ राष्ट्रपति निर्वाचनको माग। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।
1: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
4: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
3: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
4: रेडियो नेपालद्वारा जनहितका लागि

यी रेडी नेपाल हो। दनवारी भाषक सञ्चार भेषबहादुर दनवारबाटै सुन। शिक्षा अञ्चौ खेलकुद मन्त्री सस्मित पोखरेलक सामुदायिक विद्यालय गुणस्तर सुधारको लागि नीतिगत अञ्चौ व्यावहारिक पहर गरेरै बाजलर चट। काठमाडौँ भिन्न भिन्न सामुदायिक विद्यालय स्थलका डिठाला पाछु सामुदायिक विद्यालय स्कुल सुधारेलाई लागि प्राथमिकता धरिको काम गरेरलाई प्रतिबद्धता रहला उ एकजनालर चट। सरकारक प्रवक्ता समेत रहला मन्त्री पोखरेलक प्रधानाध्यापक शिक्षक अञ्चो विद्यार्थीसँगै प्रत्यक्ष अन्तर्क्रिया कटी विद्यालयमा डेठाला समस्या चुनौती तथा सुधारक चाहिँ अवस्थाबारे जानकारी लिएर रहेछ। सामुदायिक विद्यालय अवस्था बुझेलाई विद्यालयमा पुगेको शिक्षक विद्यार्थी अञ्चो विद्यार्थी अञ्चो विद्यालय व्यवस्थापन सँगै सम्वाद गरेलाई अभियान लागि आइले दिनमा पनि निरन्तरता दिल मन्त्रालय जनाल रहेछ। आज राष्ट्रिय सूचना दिवस 2083 मनाइटेर छ। सूचनाको हक सम्बन्धी ऐन 2064 जारी हकीको कार्यान्वयनमा आएर दिनक सम्झेको उही दिवस मानेर लाग्ला हो। आजको दिन भिन्न भिन्न सङ्घ संस्था विविध कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय सूचना दिवस 2083 मानेलाई राष्ट्रिय सूचना आयोग जनालर छ। विक्रमसम्म 2064 साउन 5 गते सूचनाको हक सम्बन्धी कानुन संसदबाटै पारित हक्लर छ। कानुन पारित हक्ला 30 दिन पाछु कार्यान्वयनमा आइला अवस्था व्यवस्था ऐनमा कर्ल 64/3 सूचना हक सम्बन्धी ऐन 2064 कार्यान्वयनमा आइला हो। सार्वजनिक निकायमा पारदर्शिता जवाबदेता तसु उत्तरदायित्व कायम गरेलाई अञ्चो सूचना प्रत्यावधि गरेलाई सूचना हक धेरै नै राष्ट्रिय रहला। राष्ट्रिय सुशासन प्रत्यावधि गरेलाई सूचना हक अनि अपरिहार्य रहला राष्ट्रिय सूचना आयोग जनालर छ। नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राध्यापक डाक्टर ढुण्डिराज पौडेलको नियुक्ति अख्लर छ। नयाँ नियुक्त अध्यक्ष प्राध्यापक डाक्टर पौडेलक आज स्वस्थ अंश खाद्य स्वच्छता मन्त्री निशा मेहताक समक्ष पद अंश गोपनीयता शपथ ग्रहण गर्नर छ। डाक्टर पौडेलक अग्नि नेपालगञ्ज मेडिकल कलेज कोलपुर नाक कान अंशु घाँटी विभागक मुख्य रूपमा काम गरिरहला अख्लर छ। यी आगो औक्रिक वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल, अंशुदाङ अस्पतालमा भिन्न भिन्न जिम्मेवारीमा सेवा गरिरहला बाजलर छ। राष्ट्रिय गौरवक आयोजनाक रूपमा सूचीकृत हक्लब पनि बनेलामा अपेक्षा कल उपलब्धि हासिल हकेलाई नै सक्ला समीक्षा सङ्घिक ऊर्जा जलस्रोत अंश सिंचाई मन्त्रालय आफ्नै महातक गौरवक आयोजनाक डिठलार तसु एकै आपसमा मिल्ने प्रणाली नै फेर्लार कलार अख्ल रछ। मन्त्रालयको महातमा रहल 6 स्नेकी आयोजना अन्तर्गत कार्यान्वयन लागि प्रभावकारी बनाला डिठालारमा सूचना प्रविधि अंश तसु समन्वयमा लिखित एकाइ बनाएको काम कर्ला मन्त्रालय तयारी थाल हो। मन्त्रालय कामक क्षेत्रमा पर्ला सुनकोशी मरिन डाइभर्सन, भेरी बबई बहुद्देश्य सिक्टा सिंचाई, राजी जमर्रा कुलरिया सिंचाई, महाकाली सिंचाई तसु बबई सिंचाई आयोजना अख्लिक 5 वर्षभित्र सकेला कर्ला योजना सङ्घी ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको नेतृत्वमा मङ्गलबार सल्टाले केन्द्रित कुरोकानी कर्लर छ। कुरोकानीमा मन्त्री श्रेष्ठ गौरवक सिंचाई आयोजनाको अवस्था तसु आयल कार्यान्वयन तसु समय सीमा फेरि डिठालार गरेको स्पष्ट कार्यजनाक साथ आगु बढाइलाई निर्देशन दिलर छ। सरकार करन्टाक महसुल घटाएलाई गृहकारी बेसको बनाएर छ। ऊर्जा जलस्रोत अंश सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा जैल साउन 13 करन्टाक महसुल दर पुनरावलोकन कार्यालय समिति गठन कलर छ। नेपाल करन्टाक प्राधिकरण उपभोक्ता तसु तोग लागे सौले दरमा करन्टाक उपलब्ध गराएलाई गृहकारी आगु बढाएला हो। यसनिकै बिच प्राधिकरणको चालालय समिति सदस्य अशु किरण साईक संयुक्ततामा गठन कला समिति बैठक आज बस्टिरहला रहेछ। समितिमा ऊर्जा मन्त्रालय, नेपाल एलोन वाणिज्य महासङ्घको प्रतिनिधि, ऊर्जा उपभोक्ता तसु वित्त विज्ञ लेखक सदस्य अख्लर छ। दिनखनि 4 मन्त्रालय बसला बैठकमा करन्टाक महसुल घटाएलाई उपायबारे कुरोकानी अख्ल जनाल रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समिति बैठक ए भदौ 5 बसेला अख्लर छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार शुक्रबार बिहानी वनस्थली टाउक केन्द्रीय कार्यालय घन्टी घरमा बैठक बसिलाग्दो महामन्त्री विपिन कुमार आचार्य जानकारी दिलर छ। बैठकमा उही टाउक चुनावको लागि उम्मेद्वार छान्ला रूपरेखा केन्द्रीय समिति सदस्य पदाधिकारी सचिवालय सदस्य अंशु विभागीय मुख्य मनोनयन सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत अख्लर छ। स्थानीय चुनावको लागि केन्द्रीय उम्मेद्वार छान्ला समिति सदस्य मनोनयन गर्ला विषय पनि कार्यसूचीमा धर्ला छ। नेपाली काङ्ग्रेसक 15 महाधिवेशनक अन्तर्गत ओडा अधिवेशन भदौ 24 सुरु अख्लर छ। काङ्ग्रेसक केन्द्रीय चुनावक समिति योजना योजक प्रेम बहादुर खड्का एकै विज्ञप्ति जारी गरी 15 महाधिवेशनको लागि चुनाव कार्यतालिका सेवेक आगु डिठाला कर्ला छ। चुनावक समितिको अनुसार भदौ 2 10 गतेसम्म चुनावक प्रतिनिधि अभिमुखीकरण, भदौ 11 जिल्लामा चुनावक अधिकृत खटालाई, भदौ 15 ओडामा चुनावक प्रतिनिधि खटालाई, भदौ 16-20 ओडामा अभिमुखीकरण तालिम, भदौ मसान्तभित्र बाँकी रहल जमन सम्पर्क समिति अधिवेशन सम्पन्न गरेलाई तालिका तोक्लर छ।
बैतडिक सुनरिया गाउँपालिका 8 रातपानी टोलमा सधैँको जयराला पहिरा कारण बस्ती उप्र जोखिममा पर्लछ। पहिरा कारण 6 परिवार विस्थापित कलछ भने अन्य घर लखक पनि जोखिममा पर्लछ। जिल्लाको सुनरिया 8 रातापानी टोलमा वर्षपछि पहिरा जयलकार कर्लर स्थानीय लखक त्रासमा बसेला बाध्य अक्लर्छ। सधैँको जयराला पहिराबाट 6 घर पहिरो छिमेकी घरमा बाहार बसेला बाध्य अक्लर्छ। करिब 25 परिवार बसोबास गर्ला यी क्षेत्रका सभ्य नागरिक पहिराक त्रासमा रहेछन्। यसनिकै मुर्गु सोरु गाउँपालिका 5 ठाउँ भदाली जङ्गलमा चम्कने छेउ लागेको 3 गाई तसु 11 छग्रे मर्ला अख्लर्छ। मङ्गलबार दिन खनिक 4 बजे जङ्गलमा चराईलाई लाग्ला पशु चौपाए लागि चम्कने छेउ लागेको मर्ला अख्ला जिल्ला पुलिस कार्यालय मुर्गु जना लर्छ। चम्कने छेउ लागेको स्थानीय टोपबहादुर बुढा बाचे नेपाली तसु गणेश बुढा एकै गाई अनुसु पद्मबहादुर साहित 3 सङ्गीत स्थानीय वार्षिक 11 छग्रे मर्ला अख्लर्छ। पुलिस चौकी सोरु बगरमा बाटे पुलिस नायब निरीक्षक देवबहादुर खड्का कमान्डमा 3 टोली बुधबार बिहानी घटना घटना ठाउँतर्फी जयलाल लागि तयारी कलर्छ। दाङ्गा घोराईमा सरकारी अनुदानमा रासायनिक मल कार्डो बजारी कर्ला आरोपमा 4 विरुद्ध मुद्दा दायर कलर्छ। पुलिस अनुसन्धानत्मक प्रतिवेदनको आधारमा घोराई सोहनलाल चौधरी कृष्णबहादुर चौधरी बङ्गला चुलिक दिवाकर खत्री तसु उयो ठाउँ किमबहादुर खत्री विरुद्ध कार्डो बजारी अन्छु सामाजिक अपराध अन्छु एन 2032 अनुसार मुद्दा दायर कर्ला हो। पुलिसका अनुसार उयो लेखक जयला साउन 28 गते रातमा घोराई उपमहानगरपालिका 7 सिसानियाक एकै ट्र्याक्टर मा डिएपी तसु युरिया मल बोकेको निकासी गरेको बेचला गरिरहेको अवस्थामा पक्राउ गर्नर्छ। सरकारी अनुदानमा पाइल मल तोक्ल भन्दा धेरैमा बेचला गरेको किसानलाई ठगी कर्ल प्रमाण फेला पर्ला पछु कानुनी कारवाही आगु बढाएला साग जिल्ला न्यायाधिवक्ताका आधिकारिक जानकारी गराएलछ। पानी पर्ला कारण बाटमा पहिला तसु गेग्रान खसला रकम बढ्ला पाछु नुवाकोट जिल्ला प्रशासन टोखा छहरे बाटखण्डमा रातक समयमा सवारी आइले जलामा बन्द गर्नर्छ। नुवाकोटक मुख्य जिल्ला अधिकारी सम्मु प्रसाद रेग्मीक अनुसार नुवाकोट हकीको धादिङ तसु चिन सङ्गक नाका रसुवागढीसम्म जोड्ला मुख्य बाटमा पहिराको जोखिम बढ्ला पाछु सधैँको दिन रात 10 बिहानी 5 यातायात बन्द गर्ला हो। शिवपुरी गाउँपालिका 8 घट्टे लरिक ठाउँ टोखा र खरे छहरे बाटखण्डमा वर्षा कारण लेदो पहिराक अन्छो गेग्रान खसला जोखिम बढ्ला पाछु यात्रु लखक सुरक्षा लागि ध्यानमा धरेको रातक समयमा धेरै नै चालर बाहेक सवारी साधन चलाइलामा रोक लगाला हो। भदौ 1 गतेदेखि लागु हक्ला यी अवस्था अर्को सूचना जारी नयाँसम्म कायम रहला रहेछ। सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 3 ओडा कार्यालय भवन पहिरामा परेको पुर लर्छ। पाछलो मनेक दिन इच्छी पर्ल लगातार पानी पाछु आएला पहिरा वडा कार्यालय भवनमा बसेलाई नैमिल्ल करेको नाश पुर्याएल रहेछ। वडा अध्यक्ष लाक्पा गेलु सरपाक अनुसार वडा कार्यालय सँगै रहल अस्थायी पुलिस चौकी समेत जोखिममा पर्ला पाछु चाडसुको लागि सुरक्षित ठाउँमा सार्ल जानकारी दिएर छ। पहिरा कारण वडा कार्यालय अन्छु चौकी रहल क्षेत्र थप जोखिममा पूर्ण बन्ला पाछु नाश रोकेलाई ठाउँ सार्ल गर्लछ। हेटौँडा 19 बसन्तपुरमा रहल वासुदेव लहरी बगाको बेपत्ता अख्ल 2 छ्याबेक मध्ये 1 लास फेला पर्लछ। निर्मल माविक पडीको फर्कल क्रममा मङ्गलबार दिन खनि 4 छ्याबेक लागि उए लहरी बगालर्छ। उए लखक मध्ये एकै गारसँग उद्धार गर्लछ भने एकैजनाक मर्ल अवस्थामा फेला पर्लछ। 2 भने बेपत्ता रहलछ। बेपत्ता अख्ल लखक आज बिहानी बाटे खोजे क्रममा विनिता ब्लोन बुलारीमा मर्ल अवस्थामा फेला पर्ल जिल्ला पुलिस कार्यालय प्रवक्ता माधव प्रसाद काफले जानकारी दिएछ। कक्षा 5 पढ्ला सुमित्रा ब्लोन बेपत्ता रहेछ। ओकी खोजी जारी रहेछ। लरीमा बगाएको 4 विद्यार्थी मध्ये मङ्गलबार रक्सिराङ एकक रेसमा स्याङतान 2 कक्षामा पढ्ला मर्ल अवस्थामा फेला पर्लछ भने सीमा ब्लोन 6 कक्षामा पढ्ला खजाल अवस्थामा उद्धार गर्नर छ। आजलाई धनवारी भाषक सञ्चार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई करिब 4 बजेसम्म राष्ट्रभाषाका गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा पहिलो राष्ट्रभाषाको गीत राख्दैछौँ, मगर भाषामा रहेको यो गीत। र यो गीतमा सुर रहेको छ निला थापा मगरको, भने सङ्कलन छ सागर गरन्जा मगरको।

यहाँहरूलाई राष्ट्रभाषाका गीतहरू राखिरहेका छौँ। यस क्रममा भर्खरै सुनायौँ गुरुङ भाषामा रहेको यो गीत र यो गीतमा स्वर तथा सङ्कलन थियो सोम गुरुङ विरहीको। अब यहाँहरूलाई भोजपुरी भाषामा अर्को गीत राख्दैछौँ, पर्वप्रसाद चौधरीको स्वर तथा सङ्कलन रहेको यो गीत।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै राख्यौं यहाँहरू माझ तामाङ भाषामा रहेको यो गीत र यो गीतमा स्वर तथा संकलन थियो लक्ष्मी लामा र सानु लामाको। यहाँहरूलाई अब नेवारी नेपाल भाषामा रहेको यो गीत राख्दैछौँ। यसमा स्वर रहेको छ प्रवीण कुमार ताम्राकार र यसको लय संकलन संगीत पनि प्रवीण कुमार ताम्राकारकै रहेको छ।

भर्खरै यहाँहरू माझमा राख्यौँ बझाङ्गी भाषामा रहेको यो गीत र यो गीतमा स्वर तथा शब्द सङ्कलन थियो गणेशराज जोशीको। राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा अब अर्को गीत राख्दैछौँ। राई भाषामा रहेको छ यो गीत र यो गीतमा स्वर तथा शब्द सङ्कलन रहेको छ सूर्य कुमार राईको।

राष्ट्रभाषाका गीतहरू राख्ने क्रममा भर्खरै राख्यौँ लिम्बू भाषामा रहेको गीत र यो गीतमा स्वर रहेको थियो विष्णु सुब्बा र दिना बनेमको भने शब्द सङ्कलन थियो योगेन्द्र कुमार सुब्बाको. अब यहाँहरूलाई राष्ट्रभाषाका गीतहरू राख्ने क्रममा अब अर्को गीत राख्दैछौँ मैथिली भाषामा रहेको यो गीत र यो गीतमा वीरेन्द्र कुमार कर्णको स्वर रहेको छ भने शब्द पनि गायक स्वयंकै रहेको छ. यसपछि यहाँहरूले ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ. 4:05 सुन्नुहुनेछ शेर्पा भाषामा समाचार. त्यस पछाडि 4:15 सुन्न सक्नुहुनेछ नेपाल भाषाको कार्यक्रम जीवन दबु. रेडियो नेपाल सुन्दै रहनुहोला.

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले यो वर्ष कर्णाली प्रदेशका सबै जिल्लामा 100% विद्युत सेवा पुर्याउने तयारी गरेको जनाएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम अन्तर्गत ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले भौगोलिक विकटता र स्रोतको अभावका कारण विद्युत सेवाबाट वञ्चित कर्णालीका 164 वडावासीका लागि विद्युत विस्तार कार्य भइरहेको जानकारी दिनुभयो। कर्णाली प्रदेशमा प्रसारण तथा सब स्टेसन निर्माणमा महत्त्वपूर्ण प्रगति भएको भन्दै मन्त्री श्रेष्ठले वैकल्पिक ऊर्जाका लागि पनि सरकारले समानान्तर काम गरिरहेको बताउनुभयो। सरकारले पहिलो चरणमा सल्यान, पश्चिम रुकुम, जाजरकोट, कालीकोट, जुम्ला र मुगुमा वितरण लाइन विस्तार तथा ट्रान्सफर्मर जडानका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै मन्त्री श्रेष्ठले दोस्रो चरणमा माथिल्लो डोल्पा 33 र 11 केभी सब स्टेसन तथा वितरण प्रणाली स्थापना गरी समग्र कर्णाली प्रदेशमा विद्युतीकरण गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सांसदहरूले लिखित रूपमा राख्नु भएको प्रश्नको जवाब टेबल गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 5 गते शुक्रबार दिउँसो सभा 1 बजे बस्नेछ। निर्वाचन आयोगलाई पूर्व प्रमुख निर्वाचन आयुक्त र पूर्व निर्वाचन आयुक्तहरूले विद्यमान निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न सुझाव दिएका छन्। नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र 2 निर्वाचन आयुक्तहरूले पदभारी गर्नुभएपछि आयोगले निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनामा सुझाव लिन छलफल आयोजना भएको हो। छलफलमा निर्वाचन व्यवस्थापनका कानुनी, प्राविधिक तथा व्यवस्थापकीय सुधार लगायतका विषयमा मङ्गलबार सुझाव लिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। पूर्व प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूले आयोगको नयाँ नेतृत्वलाई शुभकामना दिँदै निर्वाचन सञ्चालन तथा व्यवस्थापनका क्षेत्रमा आयोगले विगतमा हासिल गरेको साखलाई कायम राख्दै थप उचाइमा पुर्याउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले निर्वाचन व्यवस्थापनमा देखिएका पछिल्ला चुनौती सम्बोधन गर्न निर्वाचन विधि तथा प्रक्रियामा समसामयिक सुधार आवश्यक रहेको बताउँदै सरकारवालाहरूसँग निरन्तर छलफल, सूचना प्रविधिको सम्भावनाको उपयोग तथा पारदर्शी कार्यशैलीलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। साथै बदलिँदो समयको आवश्यकता अनुसार आयोगको संस्थागत क्षमता अभिवृद्धि तथा सम्बन्धित निकायसँग सहकार्य गर्न सुझाव दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कारवाही गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको केन्द्रका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा सरकारी कार्यालय वा कर्मचारीसँग जोडिएका उजुरी दर्ता प्रक्रिया उल्लेख्य वृद्धि भएको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदीय दलको विधान 2083 आवश्यकता अनुसार संशोधन गर्न कार्यदल गठन गर्ने भएको छ। आज बसेको पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदहरूबीच संसद र सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने विषयमा अनौपचारिक छलफल भएको थियो। उक्त बैठकमा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलले 7 दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। उहाँका अनुसार दलको विधान संशोधनमा सांसदको संसदीय मर्यादा, जिम्मेवारी, जनपक्षीय आवाज उठाउने तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने विषय समेटिनेछ। यस्तै बैठकमा सांसदहरूले जनताका गुनासा तथा मन्त्रालयगत विषय उठाएका थिए भने मन्त्रीहरूले आफ्नो मन्त्रालयगत कामबारे जानकारी गराउनु भएको थियो। बैठकमा सरकारका काम कारवाही जनता समक्ष पुर्याउँदा देखिएका दूरी तथा कमजोरी पहिचान गर्ने र सुधार गर्ने विषयमा समेत छलफल भएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार, अब एकैछिन विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
1: *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त अरब इमिरेट्स युएईले इरानतर्फबाट क्षेपास्त्र आक्रमण भएको आरोप लगाएपछि तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को सूचना नभएसम्मका लागि रोक्ने घोषणा गरेको छ। पछिल्ला केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको युएईमा पुनः सुरक्षा तनाव बढेपछि अबुधाबीले इरान विरुद्ध यस्तो कडा कदम चालेको हो। युएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको सबै व्यापारिक आदान प्रदान तथा वित्तीय कारोबार स्थगित गरिएको बताउनुभयो। रेडियो नेपालबाट प्रान 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दी रेडियो नेपाल हेनक ग्रीष्मासर पनि शेर्वी केकी साङ्गेर सेन्डोनाङ राष्ट्रिय सभाकी आरिङकी छोकदुला छोकमितिवी कोर्ना छोकला सुङला सुनाङ छोकदुला छोकमितिवी सार्वजनिक तेजिनी गुठीकी ससिङ ठिमकी खप्तेला ओङला लाउ कोला प्रतिवेदन हसिमासङ ठिम मातङ्गुफ कोला सुनाङ्गेन सुङकी ससिङ सर्क्याक लोङने सुङक्योकी गौला सुङला सुवा जगनाङ सुङ तुग्राङ क्याने होल्डिङ सेन्टरला देनुगोतो सुकुम्बासी मेरा चुचिक नासा गलुपला कोला सेमदोक क्यानगेन नासा गलुप तिवी खाङबी मिला रातङ कुन्साफ के ठडेकी गौलातङ तन्दा होल्डिङ सेन्टरला गोतो सुकुम्बासी तिवी तन्दोग्ला फुथाकफु देतुप दासा ठडेकी गौला चोकमी तिवी सुग्योप नाङसुङ तुग्राङ क्याने सन्साम सकुकी सुङक्योपतङ लोग्युकी टोङबा तिवी सुङक्योपला खाकसेनपो चिगोतङ चिगला लाका कितुब्ला ड्रपमी तिवी सुङक्योप तेन्तेने कितुब्ला सिचु जोगौला छोकमी तिवी सुङला सुनाङसुङ राष्ट्रिय सभाकी आरिङकी छोकदुला चालक तिवी गोङ न्युङमो चोगौ चिचोक नङला सिदे टरिकी मिमाङ तिवी नेताङ यर्ग्या जोब्ला लाका किगौतङ जोङखा नाछोकला सोतकतङ टोकपला सोनी क्योन फोकुतिवला रातकी टरिकी गौ कोला छोकपी तिवी सुङला सुनाङसुङ सुङकी लोककी टेङ्गा चोकु लाका हुर्था क्याने खि वतो सेनक्व लोकछु लोकते जिनु सिन्चाइ लोनफु विराज भक्त श्रेष्ठ कि प्रस्तावला साउनला कि गते चुकसुम छेर्मो लोककी टेङ्गे कोला ङ्याम्सिप कि तुब्ला चोकपा जो येन ती चोकपी नेपाल विद्युत प्राधिकरण कि लोक थोको मितङ जुकटुन्तिवला टेङ्गा खेमुला लोककी टेकी तुब्लाका गोचुन क्व ग्यालोङ छेतोङकी आइसुना कि थोला तेन्तेने क्यान वसिनाङ नौ चोइ लाका तिवा कि मा थोपतङ मा क्याउ तपकी लोकछु लोकते जेन सिन्चाइ लोनखाङकी लाका जुपा मा छुङ्गुप ग्यालोङ छेतोङकी आइसुना तिवा ङ्याम्सेप क्यानी गोमला क्याउ सिक्डिल्की फर्णाली रङ युरुवा जप सेन्क लोकछु लोकते जेन सिन्चाइ लोनखाङतङ क्यान डेलवा गोतोपतुकी आइसुना थुक्ला फेन्सेन्पो क्यान लक्लेन कितोप्ला दलेन लक्से थोनी चिक्डिल्की लाका खितोप लोनखाङकी टडेक कोचो येन लोनखाङकी लाकी सखुल नङला खेलोप सुन कोसी मरिन डाइभर्सन फेरि बबाई बहुउद्देश्य सिक्टा सिन्चाइ रानी जमरा कुलेरिया सिन्चाइ महाकाली सिन्चाइ तङ बबई सिन्चाइ आइसुना तिवा तहुङ्गुप लोङा नङला जुपा खितोप क्यानी छर्सी जप कोलासँग लोन लोक लोनफो विराज भक्त श्रेष्ठ कि गोट्रेला टोङ्गो छोङ्गो सेन्क टोङ्गु कि रिम्बला लोनफो श्रेष्ठ कि ती आइसुना तिवा जुपा खितोपला तेन्तेने क्याउ गोमी छर्सी तिवा गिरुवा तङनि सम्बाला कि छर्सी जोनी लाका गो जुतुब्ला देशनाङसुङ लोपजुङ तेजेन चेर्मो लोनपो सस्मित पोखरेल कि सुङकी लोपटाला ग्याछा जप तन्दोग्ला

छोकचेन फतौलाकि गतेङ सोजिके शर्म गोजुतोफ गल्क्वा काङ्ग्रेस केन्द्रीय ओदेम्ब छोकपी ग्याजुन्बा प्रेमबहादुर खट्काकी विज्ञप्ति चे ख्याफेल ख्यानङ्गिन थेङ चेङी छोकचेनकी तन्दोकला ओदेम लागि थो सार्वजनिक ख्यानगोभिन्न रेडियो नेपालनी शेर्वी साङ्गिर डोप्सुङ थुचिछे।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेश।

0: हजुर निरामी बाजमेचमी छिकिम छ निनाचनादीको ख रेडियो नेपाललाई रेडियो नेपाले झी लोककवि राजभाइ जकमी चोयादीको पुर्खाया पला ख्वा या विशेष झी सेथो ज्याजो झ्याकाच्नु ख निरामी बाजमेच वेक्न चोयादीको वेक्मा हालादीको पनि झी सत्यमोहन जोशी या विशेष वेक्न यनादीको योगदान या विशेष वेक्ल एकदमै चौगो चाहिँ ऐतिहासिक थो काव्य गद्य काव्य मेजुल निरामी बाजमेची थाहा छ थो पुर्खाया पला ख्वा या विशेष चोयादीको दशा वेक्ल नकट्ने जित सेनादीको ख जे ल्याफै मफै जे हेल्फै मफै छेमा फोथे फोसे राजभाइ जोगमी जेठो मेछपो हाली हजुर जी पुर्खा पि आज अजिपि नेपा दे नि सोपि मा भ्या तजले जे शिल्प कला कृति स्वाथे हुएका ओपि आज व अजिपिने ज्ञान लुमङ्का झी नुगु युगे न्या इमगु पला ख्वा खुगु काव्य इमित तु हे लल्या राजभाइ जोगमी जो छि यो दशा छिचो आदिको मे थो पुर्खाया पला ख्वा या देशा ख थो छु कथा थोचो आदिको ख छ्या थो पुर्खा त लोमङ्का चाहिँ ने छपु मे छि चाहिँ चोयादि ल थुके मुनुटे पनि ल्याख्याले ने पेमतो कयो कथा थो छि चाहिँ थो सिर्जना आदिको ख
1: एक एक स्वभाव उपयासजी डक्टर नापाना छि नक्ने गु कविता बन्न ढिल ड मतलब चाहिँ तस्कर चिरबजे जुलका एकदमै म्याट्रिक छन्द खट मात्र मात्र ल्याखे छन्द एउटा म्याट्रिक छन्द है छे चाहिँ जे छ अझ सिक्र टाइपलाई छिँ सल चल छे चाहिँ ठजो कठ छे चुए मासा चुए फेका पिन्टो नका होला नक्ने छि गु न्याना ढिल ठो पुर्खाया पल्ला खुवा छ्या चुए ढिलका ठुके नछु कारण डु नेस चाहिँ पाछ्या जु डिजिटल 2072 साल लोकतन्त्र दिवस खुनका वैशाख 11 गते चाहिँ नेवा राष्ट्रिय चाहिँ नेवा ट्याउ चाहिँ राष्ट्रिय सङ्गठन नेवा डे पनि लोककविका चाहिँ जित पर्वी बिल 2072 लोकतन्त्र 11 गते वैशाख 11 उसले चाहिँ जित ऊ जित नेवा खेल टस्क तरौँ सम्मान या टे भने जित छौ महसुस जुलुसा अब के भने जित उर्साल भयो बोल निस्ले चाहिँ ठुटुस्कै टरौँपट्टि पर्वी जोड्ने जित छान च्याटुल्का
0: च्याटुला
1: ठजौ टरौँ पर्वी चाहिँ कुबी ख फल खम खम फैल म फैल ज्ञान ग्यासो नगोल्का तर उब्ले छौ छौ चाहिँ प्रणयानका जे चाहिँ ठो पर्वी क्यारौँका जे छौ टरौँ जाया उछुर्का राले चाहिँ पुर्खाएर सम्मान या पुर्खाएर सम्मान या रे चाहिँ नेवाटेट सम्मान याउ खटेपट्टि ल्याख जे चाहिँ उब्लेन चाहिँ नपन फाटफुट चोए तर उब्लेन चाहिँ जे एकदमै पुर्खाएर काव्य चोएरका चाहिँ ठो चाहिँ चोयो सोर्यानुको खास चाहिँ होला अघि चाहिँ ठुके चाहिँ गुचोए जु टरौँ उद्देश्य डु ठुके मजा मका मजा पिन यो कुन्डुका छिरा ठ्यान् ठुके हेपिएमएसयु डुठ्या ढुङ्कु ल मका मजा पिन निश्चित रूपमा डु मेरो संस्कृति
0: त्यहाँले चाहिँ 2072 त चाहिँ लोककवि यो मानार्थ छि त चाहिँ पद बिलची नेवा दे दुन ठ्याक्कै ध्याउ खस छिटो लिपा छिटो लिपा चाहिँ छि चाहिँ छिटो विवृद्धि पद या त चाहिँ छि चाहिँ सक्सु लागि चाहिँ एकदम वेटेजफुल ख वजनदार ख जे चाहिँ सक्षमे मुनुखर या चाहिँ छि साबिते नादिल
1: अब चाहिँ पाठक त सन्ठाइ होला समालोचना सोया तर चाहिँ छिटा ठेन्टु यो कुटयानका फिकेटापे चाहिँ छौलो व्याक पनि जीवन पक्ष जुल जे गड्या नचोया लिप्टिया चाहिँ मेउपट्टि छन्दबद्ध कविता खट हो पड्या नचोयो जुल ढालो छमसमय सु चाहिँ जे अड्यान या त सोवाटिने टाइम उहाँका युवाल उहाँ उहाँका सालखाना याबले जे चाहिँ ठो छिटे चाहिँ 74 डुनौकुल जुल होला 74 डुन चाहिँ करिब करिब ठो जु विचार 150 झुल्का 150 हप्ता त हामीले 3 वर्ष जिउ निचिन छि चाहिएको छ 3 वर्ष टुल्का ठो
0: 3 वर्ष
1: हौसा चाहिँ जुट साँपे सन्तोषका ठाकुकु जायारे होइन यहाँपिसँग खोने पुवन कि होला ठो चाहिँ गु उख्नु असाढ 20 गते मेरो संस्था मौका नेवा त्यो राष्ट्रिय सङ्गठन नेवा डे डब्लिङ ठो चाहिँ मतलब चाहिँ विमोचन ज्याएको उल्लेखको मौका नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल सरकार यो चाहिँ साहित्यिक संस्था हो ऊ के न मङ्का खट सहकार्य नै या बढेका
0: छौँ विमुखु नेपाल भाषा नुहाके विमुखु तर छु कार्यक्रम नेपाल भाषा जुल नेपाल भाषा यो थो छो अन्तर्क्रिया नै ध्यान विमोचन जुग मुखु पुर्खायु पला खुवायु विशेष
1: एकदमै उपलब्धि ख आज अवसर वल एकदमै अहिले चाहिँ आठ किताब प्रकाशनीय चाहिँ छु चाहिँ ठो बागमती प्रदेश यो चाहिँ संस्कृति तथा पर्यटन मन्त्रालय पिकाउपट्टिका नेपाल चाहिँ नेपाल भाषा त मान्यता बिरुङका सुरुवात चाहिँ ठो निश्चित रूपमा कार्यक्रम एकसेना चाहिँ ठो ऐतिहासिक ज्या झुलटेपट्टि ढाल हाले यो कुसेना ठो किताब यो भएर यो प्रशंसा या त
0: होला
1: चाहिँ जे गु कुट यान नेपाल भाषा खेल मतलब धामलका ठो छौ चाहिँ राजवेश बाल ज्याटका धाउने जिसापे खुसीका
0: आज खिसी खुसी जुवादिल छिजे बाजमिज त छि सुयु गु छुक कविता या त छि चाहिँ मे हाला निकादी
1: कविता चाहिँ या जुन चाहिँ या ठुके चाहिँ मेरो विशेष त ठुके क्युआर डुका हरेक चाहिँ कविता चाहिँ क्युआर या चाहिँ चाहिँ यानु जुल क्युआर हाल्ला ठो क्युआर चाहिँ छि फोटो कालकी ठो कविता
0: युट्युब
1: विशेष त ठो जुल ठुके चाहिँ जे चाहिँ महा चाहिँ सोम
0: राष्ट्रिय
1: विभूति पिन्टु ठ्याउ जुल सोम नेवा चाहिँ शहीद पिन्टु ठ्याउ जुल सोम सोम पेम नेवा शहीद मध्ये सोम पेम शहीद पिम मध्ये सोम चाहिँ नेवा जुल आठुक्त चाहिँ राष्ट्रिय निम्ति मतलब चाहिँ वीराङ्गना ज्याम किटी लक्ष्मी जुल ठुक्त चाहिँ डुठ्याउ जुल उके चाहिँ डक्ले नापा चाहिँ जे ठुके चाहिँ सोम राष्ट्रिय विभूति पी मध्ये छम विभूति चाहिँ कविता चाहिँ जे चाहिँ थन न्याङ्केका
0: हजुर ज्यू एकदम
1: ठोख श्री नेपाल सम्बटिया प्रणेता ठो चाहिँ जातीय छन्द चोयुका छन्द चाहिँ टट मछेडु के भन्दा जातीय छ लोक छन्द
0: होला
1: ना ना ना ना ना ना ना ना ना ना ना ना ना सिलो तीर्थ मल लुए पासा माने माने राठ्यान्टो शङ्ख डर साखा सुख शङ्ख जोना चोम नेपा डेया विभूति ख अति हने बम जुजु मखु मन्त्री मखु बन्जाजक ख वन्जा जुसा हलि न्यङ्क लुया चोङ्गु ज व लखु तीर्थ खुसी या फी लुया जटी खम लखु तीर्थ खुसी याफी लुया जति खम शङ्ख धर साखा सुख शङ्ख जोना चोम गरी बया दुख या घा नुग मिखा खङ्का सुख सिगु ट्यासा फुला देश माठ वङ्का नेपा मिझी उटी गेना मयागु मन्त्र सम शङ्ख धर साखा सुख शङ्ख जोना चोम छिगु डे नेपाल नाम सम्बट है डेका गबले हे स्वामजीगु लुसुवा छफ भएका नेपा मिया स्वाभिमान टजा यान वम शङ्ख तर साखा सुख शङ्ख जोना चोम नेपा डेय विभूति ख अति हने बम अति हने बम अति हने बम शुभा
0: तो निन निन मगाउँथे जुल थयो बालाउपट्टि आछि जातीय छन्द चुयादिल हुन चाहिँ राष्ट्रिय विभूति हुन चाहिँ छु कि त्यासा पुला जनता त्यो पनि उत्थान यनादि म शङ्कर स्वाका नेपाल सम्बन्धी प्रेरणा एकै बाला उनका सुयु छि चाहिँ हालिगो एकदमै
1: माटोमाला चाहिँ छम्ठन ठ्याक्क न्यानै बोलका गद्य गुरु पण्डित निष्ठानन्द बजार पेङ्ग ठाँमध्ये डक्ले ठक्कालीमा ठाँचो होला निष्ठानन्द बजार छ वेकयु पाखे डक्ले नापा छापा खान किताब त्यहाँ होस् यसो नेपाल भाषा युग मतलब चाहिँ झ्याउपट्टिका वेकट लुमाइके निशा गद्य गुरु निष्ठानन्द वम्बा ट्वाले चुम ज्ञान यागु बाख सकसिट ठम ठगु कुलो गुबहाजु या नित्य कर्म याना बुद्ध धर्म सङ्ग जल पुण्य याल ज्याना जीव काछी छिगु भाया दुःख सुख बोम गद्य गुरु निष्ठानन्द वम बाटवाले चुम डोट बिका छापा आख ठगु लाट डेका प्रिया पार मिटा वहे आख जल खेका डक्के नापा सफु जाना नुगु युग हम गद्य गुरु निष्ठानन्द वम बाटवाले चुम ओम बाटवाले चम जे टोक टोके नाच भन्थेन कि ठोक्फुकामा बसे आठो छि चाहिँ टरमपट्टि छि पिङ्ग ठाउँमा डे छग ठाँ लुमङ्गा अहिले चाहिँ ठुकै जुज पिनु न चुयो रुगा
0: रन्जित
1: मतलब चाहिँ नेवा टेउ निम्ति उहाँलाई नेवा भावन भया उहाँ चाहिँ जुज पिएका जो सिक्युरिटी लक्ष्मी थिएन उसलाई बिराङ गर्ने जुल रन्जित मल्ल जुल सिजी नरसिंह जुल होला उकी मध्ये यहाँ जयप्रकाश मल्ल म चाहिँ मल्ल जुजु जुयान नेवा संस्कृति कलाइ निम्ति जीवन बिहा वमपट्टि होला छठाचेको फुकाउ पूर्णिमाको टाँक जुजु जयप्रकाश मल्ल जुजु जे प्रकाश मल्ल नेवा नुग नस्वाम फुक थगु जिन्दगी हे नेपाल निम्ति पाम कवि जुजु वछि महान गुलिखे मे काव्य स्वम मुआ ड्यो कुमारिया छे डेका सुकृति बोम नेवा सुसभ्यता है नेवा सुसभ्यता है देय नुग चुताम नेपाल मण्डल है नेपाल लुगुठाम जुजु जे प्रकाश मल्ल नेवा नुग नस्वाम फुक थगु जिन्दगी हे नेपाल निम्ति पाम नेपाल निम्ति पाम ठुलो तहाँको ठुलो गिजिका पनि थिएँ जो ठुलो तहाँको होला फुक बनाएर चाहिँ भक्का होला अब नजाने ठन्नी अनुभव अलिक छिट्टै छ छिमेउ छु ठेरी चिनु
0: त्यहाँले छिचै थो चोया दिबे छु योपट्टि जी थोठो मुनुट थोठो जाति यो थोठो विधायले चुपी चाहिँ मान्ने वर त्यो पनि चुएमा रहेका छिन् यो चु कन्सेप्ट रहेका दिउ
1: जी नाप डक्कै नापा जसमा साहित्यकार जो कारण होइन नेपाल भाषा या साहित्यकार पनि चाहिँ सूर्यानो गरी
0: सूर्यानी
1: हजुर अहिले सूर्याना यहाँ वनबलाई चाहिँ अहिले सुसुझाव लगाएर आएको मतलब देशै निम्ति जाइना उपि ने साहित्य कार्यको मुखु नेवाय निम्ति यापिले यो कुहै नेपी मेपी नेवाटो डु राष्ट्रिय निम्ति चाहिँ वीर गणेश मानका देशीय लागि जीवन पिउनुपट्टि उच्छा मचायो चाहिँ पुष्पलाल श्रेष्ठका जे उयो वनमास भयो अहिले बन्टिनी चाहिँ गुमेश्वर ठाउँ जन्मटी ह पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी संस्थापक उहाँको महासचिव उहाँको छामच्यौ चाहिँ होला ठुक्ठो चाहिँ चाहिँ गङ्गालाल सहित छामच्यौ धर्मभक्त माथिमा छामच्यौ ड झन्झन झन्झन उर्सावल उकि चाहिँ नेवा मतलब समाजसेवा जैन ओम डया वीर सिंह छामच्यौ ढाँडा ढाँडा ढाँडा नापा चाहिँ छिँडा डेन्डु चाहिँ जी साहित्यिक सुजानु तर राजनैतिक रूपमा नेवाट से चाहिँ ठो देश निर्माण लागि तर एक नान या हुनुका ठुकिताब चाहिँ सिधेका
0: चलो नेवा समाजमुख
1: नेपाल देश ठुकिताब यो चाहिँ जिउ चाहनाका ठोलो फोटो पाठक यहीपट्टि तर जिउ चाहन सुर्गाएर आएको छ नेपाल देय निम्ति नेपाल नेवा समाज डेकी रे नेपाल डेकी डेक्यो खने उकि नेपाल देय निम्ति ओहो ठो किताब चाहिँ सिधेकी ओहो कुनै नेवाटसँग योगदान या नाउँ त भिर्कुटी यो विभुटी विभुटियो खला होला ऊ इले नच छिन्चको नाका होला चौर सय वर्ष
0: निमा
1: ठुक्यो डुछाउ ढुका तर ऊ यसले चाहिँ लासा मतलब चाहिँ होइन अनि ब्याएन अनि संस्कृति नपो हुर्के चिया अनुचिन्ने वा कलाकृति बुद्ध धर्मी संसारे अझ अझ पनि ठुक्यो डु कार्न याना जो र साफे गुल्न जा या ठाकु तर ठाकु जाया हेपिस्ट चोख नि आज र चाहिँ एकदमै सन्तोष जुगा
0: त्यहाँले चाहिँ राष्ट्रिय विभूति चाहिँ भिर्कुटी उपरि न चोयादीको पनि छि हाला दि फै
1: जे छक्कु जग्गा छक्कु जग्गा ठाउँ टाँको टाँको मैया होला छक्कु जग्गा आठो म्याट्रिक छन्डे राष्ट्रिय विभूति भ्रिकुटी खि राजकुमारी लासा देया वङ्गु नगु छिगु कलाकृति हलिमे न्यङ्क छ ढाका चङ्गु नगु देया वङ्गु नगु लिसबी इया चोन्हाम जुजुछि अंशु बर्मया यो मचा काले ठुइठे माया याना स्वाथे वेका ट मचा स्रङ स्वङ गम्पो लासा डेया अटिक हेट ठम जुजु छि गुठ नेपा डेलो वङ्का गिद्ध मिखा स्वै चोम जुजु वैगु मनैया कुबिचा ठिका वैगु मनैया कुबिचा ठिका भिर्कुटी राजकुमारी या अंशु वर्मा उम जुजु लिसी हे याना बिल टुम ढाम ब्या भिर्कुटी नक्टिन छिङखुड बैसे लासा या लानी जुलना जनता लेटा जुजन लेटा वैगु स्वभाव वशील खना
0: वशील
1: खना उहिले वर्ष नि
0: पञ्चशील यो सिद्धान्त अनुसार नेपा डेट चाहिँ माकाटो जो
1: अनि चाहिँ सुङसुङ गम्पो न नेपा
0: यहाँपट्टि
1: मेखट लठन्यो कलाकृति खना पोलिसी मितल गीत ऊ छो चाहिँ देशको लागि मतलब चाहिँ छम म्या मचा अनि बिहा छोरहरू छ देश न बाँडाको ल उयो चाहिँ मतलब चाहिँ आक्रमण पाइ बच्चा जोल्डेपट्टि खोन्टुका होला छिन्याउने चाहिँ थोथोन बनाउँछ ल
0: हजुर आलिसले चाहिँ आज झिन्या भाजमेजमी आ छिउ थो पुर्खा पला ख्वालेन नेठाउँगुपट्टि झि गोविन्द्र बा तका छु दिन म्युजिक भिडियो न प्याउँदु ओ म्युजिक भिडियो छोप मे नि छिए चोयादिको ख प्राविधिक पासे त झि इनापेना

0: हजुर, अनि हामी भाजमेजमी छिकिम छे निनाचु नादीको ख रेडियो नेपाल ले रेडियो नेपालमा बुधबार परिक झ्याका व्यासनङ्गु जीवन दबु ज्याझो सी लोककवि राजभाइ जकमिजी चुयादीको पुर्खा पुला ख्वा या तो विशेष ज्याझो ख अनि भाजमेजमी गोविन्द बा या विशेष वेक्ना चुयादीको मेचे छिकिम त न्योबेर न चुद्यादी गथिकि साहित्यकार मुल छि चुयादी ल दिल सङ्गीतकार मुन थो पलाखुवा चाहिँ यो को छिन्चे चुयादी थिए चिसे चाहिँ ट्याका छ्या सङ्गीत कमी पिन त न छिन्चे दुठ्याका दिको ख
1: जिसम्म ज्यापु 2050 साल ज्यापु मागुठिया परिस्त जुल उबले निसे ज्यापु मागुठी जित पासमिन चाहिँ नेतृत्व जित हौ जुल सूर्य महासचिव लेफटाइन जी अडिसे जुयाए च्यारोटक यहाँका जे चाहिँ ज्यापु महागुठी छोले विभिन्न ठासे गाउँ गामे होइन नेपाल मण्डले चाहिला गा चाहेर बेला चाहिँ चाहिँ सुखन लगाएर ठु नेपाल डे निर्माण यापी नेपाल डे निम्ति योगदान यापी राजनैतिक व्यक्तित्व जप मुखु सामाजिक व्यक्तित्व पिन ख जीवनभरि सङ्गीते होइन जीवनभरि बाज्ने चाहिँ जीवन पाना डु देश यो चाहिँ संस्कृति झ्याका व पि डु जीव चाहिँ समाज यो कुहे डु ऊ ज्यापु मागुठी चोचुवा चाहिँ जे मामा भन्नुभयो अझ पि गोविन्द बाठे झापे यो कुहे खनाका जे अहिले चाहिँ जिमसँग चाहिँ चाहिँ छौ अभियान थिए झ्याका ओहो ठझौ जीवन पाना वहाँ पिनु न जिएको मतलब चाहिँ व्यक्तित्व कृतित्व डुठाका जे कविता मेचो या भएको पनि अमर या माडाका जे सुरुवात यहाँ खका ओके चाहिँ गोविन्द बाठे झापे ठुके यो कुहे डुका होला देश निम्ति जेन वपी खटेप्रे ल्याखे ठुके डिठेको बुझेल उके चिसँग अभियान झ्याकिमा ठन खण्डुपिजको चाहिँ मटल चाहिँ चिसँग खुवाजको स्वयं मगा खनु मरेको देश निर्माण यहाँ वपी न चिसो माटु मालिमा स मर्पिने निम्ति आवाज टेमा टेप्रे ल्याख आज चाहिँ ठुसो अभियान झ्याको देश निम्ति गोविन्द बाठे झापी मैकमा अमर यहाँ यो अभियान
0: वास्तव चाहिँ त्यो पला खुवा चाहिँ पलाखाए जुई पनि झुल च्यारा चाहिँ गथेकी छि चाहिँ योको योगदान बोपेँ तर मिडिया बाजे मोपेँ गन चाहिँ चोसु त गन मचोपेँ छि नाचने अफियर चाहिँ छि छम के छ यो पनि एकै चोया मास्यो तर चाहिँ मचोके त उयोको पनि परिवार पनि चाहिँ छि त चाहिँ छुन यो पनि चाहिँ उयोको यो चाहिँ बायोग्राफी मबिल छि ध्यान दिल छु ध्यादि आ छिगो पनि अभियान कथा उयोको यो पनि म्युजिक भिडियो न होला अफियर न चिसेन जेना म्यो म्यो पनि म्युजिक भिडियो न न वेट अस नाच न रेखा चिसेन जेना सुइसु वेट अस सङ डोट पला खाए डोट मु चाहिँ सुइसु वेट अस सङ
1: आ ठो गुल्न जे कविता छ या छन्दमय कविता का लयमय कविता छन्द सङ को ठन्डु म्याट्रिक छन्द अन चाहिँ लोक छन्द जातीय छन्द अन वार्णिक छन्द सुङ्गु कठन ठुक्या चोइडु तर उपयना चाहिँ नेवा जातीय लोक छन्द चाहिँ चोइडु जुल होला उके चाहिँ ठुक किताबी उद्देश्य सुर्का रहेछ ठुके गुल्न डु मूल रूपमा एक टर्जना ख कि पु सैटी पिए पिएमा चाहिँ छौले लाग्यो चाहिँ चौ टर्जु ख ठो फुके चाहिँ मतलब सङ्गीतमय याना चाहिँ म्युजिक भिडियो होइन एमु जीवन चाहिँ ठुके डुठेका यहाँको योजन गजन भाइ बिजेलै ज्या त्यहाँ हो जुल होला ठुक्ठ चाहिँ ठुके चाहिँ नाच टेठ्याटो राजनैतिक व्यक्तित्व चाहिँ सामाजिक दया वीर सिंह कङ्साका हाजुल होला नेपाल नपा हिडाम बि हिडान बिउ पनि नेवा उछा मच्याउ चाहिँ सामाजिक सेवा पनि अन्त आठन चाहिँ चाहिँ चाहिँ ठुके चुसो भनेर चाहिँ वीर गणेश मान्यो चाहिँ जीवन बना जीवन बनमलाई जित ठुली साल ओछम होला ओहो नेवाए कामचा होला ढेसी लागि चाहिँ सु मतलब चाहिँ एकदम समर्पित होला बिहान निर्मलमा कलानवचन मखन झेले झेले झेले होला झ्याप्ने झेले अझम छमेसु जिन् छ मचेर कहाँ चोचौँ भन्नु भयो ताको च्याउ खण्डका बिठाँ च्याउँ ठुके लगाएको होला अनि ठुके चाहिँ च्याउ छेउ सर्वमान्य महान नेता छिम वीर गणेश मान कान्तिपुर या यो पुत्र राष्ट्र या हे खान छुङ्गु राणा तन्त्र हङ्केट डिनी डिनी हे च्यामव शहीद गङ्गा लाल नाप जेल काण्डे लाम हो ह्याक्को ख्यासा ह्याक्को को डासा वो मटो टू ठ अडान सर्वमान्य महान नेता झीम वीर गणेश मान सु मकाश बिया बियाजक राजनीति लुम व ठ गो पार्टी व पड़सिवैन देश चेखुम व वैगु कीर्ति विश्व जगते छिगु नेपा जुल महान छिम वीर गणेश मान निष्कलङ्कम लौह पुरुष छिगु नेवा पौरख खव छी नेपाल रटन विश्व या हे गौरव छिगुनुगले टुई सडाव झलमल सुर समान सर्वमान्य महान नेता छिम वीर गणेश मान
0: हजुर काव्य कथन छिँ चाहिँ वीर गणेश मान त झन वीर झन अमर छिँ यहाँ नदीलाई
1: जी कुटा या सार चाहिँ चिराको छ बजाएको छ खण्ड काव्य जी फुटो उडी चाहिँ जी अटेन या चेन टुनका सुरुवात
0: खण्ड काव्य नै प्याउ
1: जी कहाँ सम्भव जी कुटो या होला ठुके थाहा चाहिँ हुन्छ ठुके चाहिँ जी चाहिँ यो कुसु छु नेवा व्यक्ति पनि जीवन अध्ययन याना इमो जीवन अध्ययन यान मलाई जी कुली खोयाका खोया जको मुखो घुसेर चाहिँ वाक्रुन हेर्न मासुलका मु मतलब चाहिँ त्याग दमनाइम टु या अन्याय अत्याचार ठुके फुके ढुका
0: ढुङ्गा
1: खोन खोया निन हेला होला टन चया जे चाहिँ एकदमै क्रान्तिकारी नचिएका ठुकेटा सोचौँ ठो जिउ लागि ठो तरौँपट्टि अभ्यासका ठो जिउ जे भने छौ तरौँ अभ्यासका ल अझपट्टि मतलब चाहिँ जुलका ठो छौ काव्य यहाँको ठजु ठौँ यदि पुष्पलाल श्रेष्ठ या जन्मदी वेकसम्म चाहिँ कम्युनिस्ट पार्टी सम्म चाहिँ मलाई महान मामला चाहिँ
0: संस्थापक
1: पुष्पलाल श्रेष्ठ नेपाले महा नेपाले मङ्का क्रान्ति सठेकु म पुष्पलाल श्रेष्ठ नेपाले मङ्का क्रान्ति सठेकु म संस्थापक महासचिव जुया नेकपा डेकु म ठ दाजु गङ्गा लाल शहीद क्योङ्गुलेन हेज्या म जीवन जोछी सङ्घर्ष याया मुक्ति या मिखुवा म काङ्ग्रेस बाम नपाउनेगु विचार चुएकु म पुष्पलाल श्रेष्ठ नेपाले मङ्का क्रान्ति सठेकु म नेपाले राणा विरोधे नापा काङ्ग्रेस डुठ्याउँ मार्क्सय विचार फिटाका लिपा कम्युनिस्ट जुवाम नेचिला ठहे छ साल बाम पार्टी ठुए बेकु म क्रान्ति सठेकु म महेन्द्र जुजु सत्र या साल बहुदल कुयाव जेले नवन हलव टड निर्वासन जीवन जेले नवन हनव टड निर्वासन जीवन कझा व पझा ह्याक्को नि मासा म ग्यासे नेचु म क्रान्ति सठेकु म बाम व काङ्ग्रेस छप्पुया हे वनिमा ठाम व जीवन जोछि ठुगो सफेका मड्डिक ह्याम व ख्युजले ठट चुट्टु चोला हे जीवन खेकु म क्रान्ति सफेकु म निर्वासन जीवन हह भारते व प्राण टोटल निर्वासन जीवन हह भारते व प्राण टोटल नेपाले वैगु डुमका लास गजगु अन्याय ठो नेपाले वैगु डुमका लास गजगु अन्याय ठो ठ सिना सिना नेपाले गणतन्त्र स्वा भएको म पुष्पलाल श्रेष्ठ नेपाले मङ्का क्रान्ति सठेकु म मङ्का क्रान्ति सठेकु म
0: त्यहाँले छु त पुर्खा पलखुवा साहित्यकार जोहेजुल सङ्गीतकार जोहेजुल राजनीतिकर्मी धाव खसा छौ वीर गणेश मानी पनि अहिले पुष्पलाल श्रेष्ठ पनि सत्यमोहन जोशी पनिलाई मेह छिँ चाहिँ हालादिउ छिँ निकै धुन त्यहाँले छु ध्यादि छु यिन आज चाहिँ पाँच छ मिनट छ क्या बाग्दनी छिउ पनि थो श्रृङ्खलालाई सुरु जुइरहल दस वर्ष लिपा चाहिँ चाहिँ सोध सोध त चाहिँ एकदम मेहनतेना थोए लिसले चाहिँ चित्त चाहिँ निला सोला झन अन्तर्वार्ता लागि जी चित्त एप्रोचना ठाउँ मुखु किजा आठो छौ सप पहाट गाटिङ उल्ली मसी छिके चाहिँ समय मरु उब्ले चाहिँ एकदम छि चाहिँ पुरा व्यस्त जुया चाहिँ छिठो पिक्ना दिला छुद आदि थोए लिसलिसले त्यो पुर्खाए पला खुवाएले चाहिँ छि चाहिँ नाचन छिकना दि ढङ्ग एकदम लिकुना चोपी मनोटेटक न छि चाहिँ झनी हया त्यो विषयवस्तु ध्याबले एकहत्तरजना ने छमे ने छौगु त्यो अझ ने नेपेमे जुल ने छौगु थो छिउ चिनाको मे न्याउँदा हाँसा तपिन छिउ साहित्यिक कृति जुल छु ध्यादि थुके चाहिँ ठ्याक्कै विशेषता ध्याबले चाहिँ थुके सुसु जाति प्रतिनिधित्व छि यनादिगु दो छुछु थ्या ब्यायो यनादिगु दो अहिले छुछु विधाय त चाहिँ छि कग्नादिगु दो
1: निश्चित रूपमा आठौँ नेपाल मण्डलले चाहिँ कग्न जल अहिले चाहिँ उपाय सुनेको व्यापी चाहिँ या फट पटिपट्टि नमुनाइ रुपियाँ पिनु भना छि त्यसको बामलापट्टि प्रश्न यहाँ दिल होला ठुक किताब चाहिँ चाहिँ जित टरौँ हौसलो भोल होला हौसलो भोल यक्सना हानु चुए माटेपट्टि खाउँ होला जी सुँगुको ठाउँ काव्य चुए चुनु छौ मस्ट्याउ निम्ति नि छि मस्ट्याउ निम्ति चाहिँ छि कविता चुएमा मेचे मारेर यहाँ नाच्नु छि मस्ट कने चाहिँ नेवाप्रति साहित्यप्रति मण्डललाई छि भाषा डेम हो छौ पुर्खाइ ठोजुल छौ चाहिँ छि पहिचान हो चाहिँ कविता चुए चुनु
0: पहिचान
1: छौ पुर्खायो छौ पुर्खायो पहिचान हो छौ मतलब चाहिँ मस्ट मस्ट्याउ निम्ति सुँगु चाहिँ अभियान रुपियाँ यहाँको छनुका आज चाहिँ ठजौ छौ अभियान यहाँको यहाँको छैन कि मतलब चाहिँ संसारै चाहिँ नेवाट ठेन्नुको ल कि संसारै नेवाटै छिउ कविता चाहिँ ठेङ्क मार्यो उद्देश्य आज चाहिँ ठोछौ बिचाएन छुनुहुन्छ ल अघि हाले मेउ छौ चाहिँ चाहिँ छुट्या टेन्नु ढुर्काका छ ठो टस्क म महत्त्वपूर्ण उठो सञ्चार माध्यम पाएँ जी नाप नाप यो क्वे मतलब चाहिँ सङ्घ संस्था आबद्ध आज अब सङ्घ संस्था एट चाहिँ ह पार्टी बल बिहेबी नाबजी यो कोही आन्दोलन चाहिँ यहाँ हुन ऊ आन्दोलन जी आन अन्त हेटे तर समय मनख यो को चिया फेमखो उके चाहिँ जी आऊ या चाहिँ जी घुल्न या हो आन्दोलन या मासा झिँ कविता या सङ्गठन झ्याके मासा झिँ कविता झ्याके जन्त ठन मासा झिँ कविता मतलब चाहिँ ठने रहेको ल्याएको जी उप यी चाहिँ कविता बितेन क्या सङ्गीतै बितेन क्या मे बितेन ल जी ठोसो चाहिँ ठु ठो माध्यम पाएँ ठु चाहिँ पाँच मिनट टेन्सन हुँदै आज उप यी चाहिँ जी कविता लागि चाहिँ पाएँ
0: त्यसै कविता लागि पाना छि चाहिँ छम चाहिँ अमर छौ अमरै
1: म हो अमरलो चाहिँ जाइआन भने मलाई फल धयो लु लु हो तर फल्यो आशा लागे म कि नेपाल भाषा ठाउँ चाहिँ अझ धनीको भा खयान होला ठाउँ चाहिँ कने मतलब भाषा लाइपी मरि खल कसो मरि खल रहेपट्टि चिन्ता कायामा छ कि चाहिँ छिसो अधिकार ल कया चाहिँ डु तर व्यवहार चाहिँ छि नेवाटे कि छि नेवाटे भावना मर्या चाहिँ डु उकि चाहिँ ठोछौ सङ्गीत ठोछौ चाहिँ काव्य नछौ टरौँ ए हटियार ख होला उकि ठो माध्यम पाख्या चाहिँ नेवाटे त मतलब चाहिँ ठाउँ चाहिँ भाषा लागि जातीय लागि संस्कृति लागि ठन्यो चाहिँ कुटाइया टेर्नु ढुका
0: हजुर आ छि चाहिँ एक मिनट छप्पु हाक्न छि त योपट्टि जी ध्यामपट्टि छु दसा लिसलिसे चाहिँ छि थो ज्ञान दिपै
1: बोल किपु या पेम सहिद रा राहेल जन आन्दोलन या ई गबले पञ्चायतिया अन्त जुल किपु देश या गर्व उबले प्रेम सही दया जन्म जुल ज्यान प्यगु सा ध्यान छगु ख रा रा हिल इमी मङ्काना क्रान्ति नस्वागु ठिसिमिसी लागु किपु देश या प्यङ्ग ठा जुजु या यकटि शासन उबले गबले स्यागु नुग भेव लकु हिकु हे टावै ओहो लिट्टुली नाम हिताटे स पृथ्वी नारायण शाह युद्ध पुर्खा पिनिन् ह्या मुटु ठ्याङ्गो छिगो कला कृति भाषा संस्कृति मारा मुरुया नाङ्गो ठुगु हे खालुलु मङ्का उबले किपु देश हे जुर्क डन किपुली भोग उठु क्रान्ति फुका छ सिंहासन हे लिग कृष्ण सिंहासन हे लिग कृष्ण ठुछौ टुक्राका नि फुङको बनाउनु मुरो छ यी मटाउने
0: हजुर हजुर यी न मुरे ढङ्गला छिके यी लगभग मरे ढङ्गला थुलिसलिसले जी निन्मा फुप्ने छि धामा फुप्ने दश बच्चाको गाउँ छि धादी फै
1: ठ्याक ख होला छि चाहिँ नेवा टेउ नेवा ढकाटीसँग गौरव टाका चोना छ्या गौरव टाका ढाबले छौ नेवाट्यौ सङ्गीत पक्ष नेवाट्यौ साहित्य पक्ष र लुमुङका न छ गौरव टामाका चाहिँ नेवाट साहित्य ठुली ठने सङ्गीत ठुली ठने तर झिट ढने र गाछेसम्म मसु दुर्पुखली चनाटे डुरुफोना चन छेसँग छिथय डुर्खेपट्टि मसु ना ओके चाहिँ छेसँग चाहिँ छि पुर्खाएर लुमुङ किन्नु पुर्खा जे नेवा डेक्टर नेवा भ्या साहित्य सङ्गीत डेक्टर नेवा नेपाल डे डेक्टर जीवन पनाउन ओके पुर्खाए पाखा चाहिँ जेसँग शिक्षक या पुर्खा लुमङका ठाउँ या नुग युगे छि नेवाट न्याउने माग्दो होला ठुलिया ख त्यसमा चाहिँ त्यो पुर्खा पाखा केटा
0: पाउँदैन हजुर यो के को सुभादु पुर्खा पला खुवा छु हिजना वनमा छिउपट्टि न रेडियो नेपाली हो थन चाहिँ थो संस्था पाखा छ त चाहिँ दुनुगुले नै चाहिँ पिन्तुना दिशा चाहिँ भाजमेजमी वेगुले हाक्न मेमे व्यक्तित्व वेगो बच्चा विषय वेकलिसे थो पुर्खा पला खुवा हाक्न मेमी इपिसोड हेर्न हाक्न वेक त हेगो बच्चा विषय चाहिँ ज्याजो ह्याकामी उपेश मर्चन ब्या सुभा
1: जो पाएन सुभा नेपाल

0: NBL Auto Loan.
1: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
0: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: नमस्कार, हार्दिक स्वागत गर्दछौ। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। हामी केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। प्रविधि संयोजनका साथीहरू धर्मपाल प्रसाद शाह, पुष्परत्न वज्राचार्य, रामकृष्ण शाह अनि सहकर्मी साथी विष्णुदेवी पौडेल र बलराम कोइराला उपस्थित भएका छौँ। यसबेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नेपाली जनताले दिएको ठूलो जिम्मेवारीलाई पूरा गर्नुका लागि पार्टी र सरकार थप जिम्मेवारी सहित काम गर्न जरुरी रहेको बताउनु भएको छ। पार्टी सभापति लामिछानेले सरकारका मन्त्रीहरू तथा पार्टीका सांसदहरूसँग आज संसद सचिवालयमा गर्नुभएको बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा कुरा गर्दै सो कुरा बताउनु भएको हो। उहाँले सरकार र पार्टीका बिचमा थप समुदाय र सम्बन्ध कायम गर्दै जनताको इच्छा आकाङ्क्षा पूरा गर्दै देशलाई समृद्धिको बाटोमा कसरी लान सकिन्छ त्यसका विषयमा बैठकमा छलफल भएको बताउनुभयो। रासोपा सभापति लामिछानेले प्रधानमन्त्री तथा पार्टीका बिचमा कुनै प्रकारको मतभेद नभएको बताउँदै सरकार तथा पार्टीको लाइन विपरीतको कामकाज कुनै पक्षबाट नहोस् भन्ने उद्देश्यले नै बैठक गरेको बताउनुभयो। यो बैठक संसदीय दलको बैठक नभएको पनि उहाँले स्पष्ट पार्नुभयो। उहाँले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहका बिचमा दुई धार भएको विषयमा कुनै सत्यता नभएको बताउनुभयो। उहाँले पत्रकारहरूले गरेको एक प्रश्नमा मन्त्रीहरूको कामकाज पूर्ण रूपमा सन्तोषजनक भएको बताउँदै मन्त्रीहरू फेर्नु पर्दछ भन्ने पक्षमा प्रधानमन्त्री तथा पार्टी नभएको स्पष्ट पार्नुभयो। उहाँले सानो समयमा मन्त्रीहरूले गर्नुभएको कार्य सम्पादनमा सामान्य प्रश्न उठ्नुलाई अस्वाभाविक भन्न नमिल्ने बताउँदै त्यसमा सुधार गरेर बढ्न जरुरी रहेको बताउनुभयो। राष्ट्रसभाका अध्यक्ष लामिछानेले ठुलो पार्टी तथा धेरै सांसदहरू भएकाले कहिलेकाहीँ संसदमा उठ्न नहुने विषयहरू उठ्ने भएकाले त्यसप्रति सजग हुनका लागि सांसदहरूसँग छलफल गरिएको जानकारी दिनुभयो। सरकारले यो वर्ष कर्णाली प्रदेशका सबै जिल्लामा 100% विद्युत सेवा पुर्याउने तयारी गरेको जनाएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम अन्तर्गत ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भौगोलिक विकटता र स्रोतको अभावका कारण विद्युत सेवाबाट वञ्चित कर्णालीका 164 बुढावासीका लागि विद्युत विस्तार कार्य भइरहेको जानकारी दिनुभयो। कर्णाली प्रदेशमा प्रसारण तथा सब स्टेसन निर्माणमा महत्त्वपूर्ण प्रगति भएको भन्दै मन्त्री श्रेष्ठले वैकल्पिक ऊर्जाका लागि पनि सरकारले समानान्तर काम गरिरहेको बताउनुभयो। सरकारले पहिलो चरणमा सल्यान, पश्चिम रुकुम, जाजरकोट, कालीकोट, जुम्ला र मुगुमा वितरण लाइन विस्तार तथा ट्रान्सफर्मर जडानका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै मन्त्री श्रेष्ठले दोस्रो चरणमा माथिल्लो डोल्पा 33 र 11 केभी सब स्टेसन तथा वितरण प्रणाली स्थापना गरी समग्र कर्णाली प्रदेशमा विद्युतीकरण गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सांसदहरूले लिखित रूपमा राख्नु भएको प्रश्नको जवाब टेबल गर्नुभयो। राष्ट्रसभाको अर्को बैठक भदौ 5 गते शुक्रबार दिउँसो 1 बजे बस्नेछ। निर्वाचन आयोगले आयोगलाई पूर्व प्रमुख निर्वाचन आयुक्त र पूर्व निर्वाचन आयुक्तहरूले विद्यमान निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न सुझाव दिनुभएको छ। नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र दुई निर्वाचन आयुक्तहरूले पदबहाली गरेपछि आयोगले निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनामा सुझाव लिन छलफल आयोजना भएको हो। छलफलमा निर्वाचन व्यवस्थापनका कानुनी, प्राविधिक तथा व्यवस्थापकीय सुधार लगायतका विषयमा मङ्गलबार सुझाव लिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। पूर्व प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूले आयोगको नयाँ नेतृत्वलाई शुभकामना दिँदै निर्वाचन सञ्चालन तथा व्यवस्थापनको क्षेत्रमा आयोगले विगतमा हासिल गरेको साखलाई कायम राख्दै थप उचाइमा पुर्याउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कारवाही गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको केन्द्रका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा सरकारी कार्यालय वा कर्मचारीसँग जोडिएका उजुरी तथा दर्ता प्रक्रिया उल्लेखीय वृद्धि भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# हेस डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानसँग कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्काल निर्धारित वार्ता योजना नरहेको उल्लेख गर्नुभएको हो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: मतदार लाभामुबा नेपाली काङ्ग्रेस लाचुई गाछा ग्रेनवाल्ला ओडा ग्रेनवाल भदौ निचुई भ्लिला कुनु हेन्से तिबा ताबामुला काङ्ग्रेस मियो निर्वाचन समितिला थुतबोन प्रेम बहादुर खड्कासे कागुर छिपान चुई गाछा ग्रेनवाल्दा निर्वाचन गे तालिका सार्वजनिक लास्यु बाखिन्ला दुर्घटनारी गम्भीर घाइते ताबा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कपुर कोटला चोहो वेद बहादुर ओलीला मान लवन लामा सिबामुला ओलीदा मान लबारी घोराईला सञ्जीवनी टिचिङ अस्पताल डी भोरबामुबा मान लवन लामा तिनी स्योरी वेद बहादुर सिबामुला बिसी रासोपा कपुर कोटला लोन चुडामडी पिएमसी सुङबामुला तिलमा छ्योरी मूलपानी रे फोर्स मोटर थेन बेदबहादुर से सेङबा मोटरसाइकल ठोकपा मुबा लाना नाम ताइसी सडक घ्यालाम्री ढुई निबा लिचा नुवाकोट जोङ प्रशासन चे टोखा ख छहरे सडक घ्यालाम्री मुन्ला धुरी मोटर सेङबारी बन्द लाबामुला नुवाकोट जोङला सिडिओ शम्भु प्रसाद रेग्मी से सुङबा अनुसार नुवाकोट ताबन धादिङ थेन चिन थुइबा मुर रसुवा गढी दोना थुइबा ग्रेन सडक घ्यालाम ढुइला जोखिम राङबा लिचा मुन्ला चुई ङ्यामा हेन्से स्योला गा ङ्यामा दोना मोटर कादे ब्रावारी बन्द लाबाहिला शिवपुरी गाउँपालिका ब्रे खड्के स्योङ ला टोखा छहरे सडक घ्यालाम रिनोन ढुई ताइबा जोखिम लेबा लिचा मिनिदा सुरक्षा लाबारी सुरक्षा लाबादा घोसी मुन्ला धुरी तोबा भीमा स्यान्दो मोटर कादे सेङबारी आपिन बा ताबा हिन्ला ओने मुना हेन्से लागु लाबा चु व्यवस्था अर्को सूचना आखादे धोना तासेदा मुला मुगुला सोरु गाउँपालिका घाला भदाली रिरी तिप्लिङ से टासी गोर्सो मे मुइथेन गोर चुइगिक रासी बामुला तिलमा धिनेरी रिरी छाबारी बोर्बा मे राधा तिप्लिङ से टामा सिबा हिन्ला बिसी जोङ प्रहरी गेजाङ मुगु से पाङ बामुला तिप्लिङ से टासी टोप बहादुर बुढा बाचे नेपाली गणेश बुढा थेन पद्म बहादुर साइला रामे सिबा मुला स्यान्सी बानु मुबा सानगिर जिन्जी फ्याफुल्ला
1: अमर गीतमाला
2: अमर गीतमाला
1: देशकै प्रसारण इतिहासको जननी संस्था रेडियो नेपाल जसले नेपाली संगीत आकाशबाट कहिले नअस्ताउने अजर अमर गीतहरू जन्मायो र चिनायो कैयन कलाकर्मीहरूलाई
2: नेपाली संगीत इतिहासको सुनौलो युगमा चम्किएका त्यस्तै सदाबहार गीतहरूको एउटा माला कार्यक्रम अमर गीतमाला
1: प्रत्येक बुधबार राति 9 बजेको समाचार पछि
2: संगीत सुनेर आनन्द लिने बानी बसालौ
3: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन समाजमा वर्षौंदेखि कायम रहेको विश्वास भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ संयमता धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठूलो आवश्यकता हो
4: अशान्ति फैलाउने प्रयास प्राय अफवाह भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ त्यसैले कुनै पनि समाचार फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस् जात धर्म भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस् याद राखौँ सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ
3: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
5: राष्ट्रिय रेडियो राष्ट्रको संचार
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ यो बागमती प्रादेशिक प्रसारण हो अब हामी सुनाउँदैछौँ विभिन्न लोक तथा दोहोरी गीतहरू करिब 5:45 को हाराहारीसम्म। यस क्रममा पहिलो लोकदोहोर गीत मदन परियार र शर्मिला गुरुङको स्वरमा, शिव हमालको सङ्कलन, मदन परियारको लय सङ्कलनमा।

अहिले सुन्दै हुनुहुन्थ्यो लोकदोहोर गीत नवीन राणा र तारापुन मगरको स्वरमा, नवीन राणा मगरको लय सङ्कलनमा। लोकदोहोरी गीतहरू सुनाउने क्रमको अन्त्यमा सरोज लामिछाने र विमला पन्तको स्वर सुनाउँछौँ, सरोज लामिछानेको लय सङ्कलन।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ बागमती प्रादेशिक प्रसारण। साँझको 5:45 बज्न लागेको छ। अब सुन्दै हुनुहुन्छ उर्दू भाषामा समाचार।

0: हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: अहिले हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश सभा दल र नेकपा एमाले कर्णाली प्रदेश सभा दल बीच प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धमा 6 बुन्दी सहमति भएको छ। आज सुर्खेत वीरेन्द्रनगरमा बसेको दुवै दल बीचको बैठकमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय, भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय नेकपाले जिम्मेवारी लिने गरी सहमति भएको हो। त्यस्तै आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय एमालेले सम्हाल्ने भएको नेकपा कर्णाली प्रदेश सभाका दलका प्रमुख सचेतक कृष्ण बहादुर जीसीले जानकारी दिनुभयो। त्यसै गरी प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएको निर्णय कार्यान्वयन गर्दै बाँकी कामहरूलाई निरन्तरता दिने, आर्थिक वर्ष 2083-84 को बजेट पारित गर्दा प्रदेश सभाका दलहरू बीच भएको सहमति बमोजिम कार्यान्वयन गर्ने, 30 लाखभन्दा माथि योजना ठेक्का प्रक्रियाका आधारमा कार्यान्वयन गरी विगतको नीतिलाई निरन्तरता दिने तथा सुशासन, पारदर्शिता र मितव्ययिता हुने गरी प्रदेश सरकार सञ्चालन गर्ने सहमति भएको प्रमुख सचेतक जीसीले बताउनुभयो। कोशी प्रदेशसभाको आजको बसेको बैठकमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2078 संशोधन गर्न बनेको विधेयक सभामा पेश भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिन्थेपले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दा सभामुख अम्बर बहादुर विष्टले स्वीकृत भएको घोषणा गर्नुभएपछि विधेयक सदनमा पेश भएको हो। विशेष समयमा कोशी प्रदेश सभामा नेपाली काङ्ग्रेस संसदीय दलका नेता उद्धव थापाले विशेष समयमा नवनियुक्त मन्त्रीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो। नेता थापाले सरकार पटक पटकको परिवर्तनले गर्दा जनतामा नैराश्यता आएको टिप्पणी गर्दै प्रतिपक्ष भनेको विरोध गर्ने मात्र होइन, असल काममा सहयोग गर्ने पनि हो। उहाँले पछिल्लो समयमा बनेको गठबन्धनले गर्दा नेपाली काङ्ग्रेस कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रमुख प्रतिपक्षको भूमिकामा रही सरकारलाई सहयोग गर्ने वचन दिँदै सरकारले जनताको हितमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने धारणा राख्नुभयो। नेता थापाले अहिले जनता ग्यास अभाव र महँगीको मारमा परेकाले तत्काल सरकारले प्रदेश जनतालाई राहत हुने किसिमको काम गर्न सुझाव दिँदै आर्थिक वर्ष 2083-84 सार्वजनिक भएको बजेटलाई सन्तुलित बनाउनुपर्ने विचार राख्नुभयो। उहाँले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमराज थाम सुहाङले जनताको अभिभावक सरकारले जनताकै हितमा काम गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा देखिएको अनियोलतालाई छिनोफानो गर्नुपर्ने बताउनुभयो। कोशी प्रदेश सरकारको आजको बसेको मन्त्री परिषद बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई तोकेको छ। नयाँ मन्त्री परिषद विस्तार भएपछि पहिलो पटक बसेको उक्त बैठकले प्रदेश लोकसेवा आयोगको 7 वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो। प्रवक्ता शेर्पाका अनुसार बैठकले राजनीतिक तथा प्रशासन समिति, कानुन न्याय तथा प्रदेश मामिला समिति र आर्थिक सामाजिक

भौतिक पूर्वाधार समिति निर्माणसँगै मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने निर्णय गरिएको छ। म्याग्दीको मङ्गला गाउँपालिका 5 को पोक नेता अर्मन किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक स्थानान्तरण गरिने भएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 समावेश भएको यस योजना बहुवर्षीय ठेका प्रक्रियाबाट कार्यान्वयनको लागि स्थानान्तरण गर्न लागेको हो। यसका लागि जनप्रतिनिधि र उपभोक्ताहरूको उपस्थितिमा सर्वेक्षण थालिएको छ। गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुगजाली, मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रताश रोका, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डाक्टर महेन्द्र पानिया लगायत प्राविधिकहरू, मङ्गला 5 का वडाध्यक्ष भूपेन्द्र खत्री, वडा सदस्य गुप्तबहादुर रोका, स्थानीय अगुवा चन्द्रप्रसाद बुढाथोकी, प्रेम मगरसहित प्रभावित क्षेत्रको बासिन्दाको उपस्थितिमा सर्वेक्षण भएको हो। कैलालीको बर्दगोरिया गाउँपालिका 3 स्थित लालीगुरा सामुदायिक वनमा बन्दुक पड्किँदा 42 वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बैनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया 3 का विश्वकर्माको सामुदायिक वनभित्र बन्दुक पड्किएपछि मृत्यु भएको जानकारी दिनुभयो। उहाँले विश्वकर्मासँगै जङ्गल गएका 1 जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको अनुसन्धान जारी रहेको बताउनुभयो। इलामको माङसेम गाउँपालिकाले सबै आपाङ्गता भएका परिवारलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि बढाएको छ। चालु आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा आपाङ्गता भएका नागरिक घर परिवारलाई बिमा कार्यक्रम समावेश गरी निशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि बढाएको हो। कार्यक्रमका लागि सो गाउँपालिकाले चालु आर्थिक वर्षमा 12 लाख विनियोजन गरेको छ। आपाङ्गता भएको व्यक्ति र उनको परिवारको 5 जनासम्मको स्वास्थ्य बिमा बापतको रकम गाउँपालिकाले तिरिदिने माग सेम्बुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले बताउनुभयो। हेटौडा 19 बस्तीपुरमा रहेको वासुदेव खोलाले बगाएर बेपत्ता भएका 2 बालिकामध्ये थप 1 जनाको शव फेला परेको छ। निर्मल माविबाट पढेर फर्किने क्रममा अपरान्ह 4 बजे बालिकालाई सो खोलाले बगाएको थियो। उनीहरूमध्ये 1 को सकुशल उद्धार गरिएको थियो भने 1 जना मृतावस्थामा फेला परेकी थिइन्। 2 जना भने बेपत्ता भएका थिए। बेपत्ता भएकाहरूको आज बिहानैबाट खोजी क्रममा विनिता ब्लोन खोलामा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। डडेलधुराको परशुराम नगरपालिका 12 की 1 महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ। स्थानीय डमरीनाथको रङ्गुन नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वरुण बहादुर सिंहले बताउनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही दिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम बालवाटिका। 47 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। 7 बजे समाचार सुन्न सक्नुहुनेछ। 7 बजेको समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार प्रस्तुत गर्नेछौँ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचारपछि स्वरोजगार कार्यक्रम सुन्नुहुनेछ। स्वरोजगार कार्यक्रम सुनिसकेपछि 8 बजेर 25 मिनटपछि आप्रवासन सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। राति 9 बजे समाचार सुन्नुहुनेछ। 9 बजेको समाचारपछि 9:15 यहाँहरूले सुन्न सक्नुहुनेछ अमर गीतमाला। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। त्यसपछिको बाँकी समयमा पुराना आधुनिक गीत सङ्गीतबाट मनोरञ्जन गराउनेछौँ। अनि राति 11 बजे समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। सुमधुर गीत सङ्गीतबाट तपाईँलाई रात्रिकालीन प्रसारणमा मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो व्यावसायिक विज्ञापनसँगै तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले बालबाटिका कार्यक्रम सुन्नुहुनेछ। त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ भाइ बहिनीहरू। कार्यक्रम बालबाटिकाको पर्खाइमा बस्नु नै सम्पूर्ण सम्पूर्णमा आज पनि यो बुधबारको बसाइमा तपाईँहरूकै दिदी विद्या चौधरी उपस्थित भइसकेकी छु। प्रविधि संयोजनमा हुनुहुन्छ मिनर्वा बज्राचार्य। भाइ बहिनीहरू, यो कार्यक्रम यहाँहरूले रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। आज कार्यक्रम बालबाटिकामा म यहाँहरू जस्तै साथीहरूलाई भेट्न किर्तिपुरमा रहेको वैष्णवी माध्यमिक विद्यालय भाजङ्गलमा आइपुगेकी छु। यति बेला सबै भाइ बहिनीहरू आफ्नो कक्षाको ठाउँमा पढ्दै हुनुहुन्छ। अब म भने सात कक्षाको कोठामा प्रवेश गरिसकेकी छु। सबै भाइ बहिनीहरू पढ्दै हुनुहुन्छ। अब म एकजना तपाईँहरूकै साथीसँग गफगाफ गर्छु है। त तपाईँको साथीले कसरी पढ्दै हुनुहुन्छ अनि के मा रुचि राख्नुहुन्छ अनि पढाइ बाहेक उहाँले के गर्न मन पराउनुहुन्छ, त उहाँसँगको यो कुराकानी उहाँकै आवाजमा उहाँकै परिचयबाट छ है त भाइ बहिनीहरू।
1: नमस्ते, मेरो नाम आइसिंह ठकुरी। म कक्षा साथमा अध्ययनरत, विद्यालयको नाम चाहिँ वैष्णवी सेकेन्डरी स्कुल, किर्तिपुर साथ भाजङ्गल। मलाई चाहिँ गीत गाउन मनपर्छ र गीत बाहेक खेलकुद पनि मनपर्छ।
0: कुन खेल मनपर्छ नि आयुषलाई?
1: मलाई क्रिकेट।
0: क्रिकेट मनपर्छ। क्रिकेटको बारेमा त मलाई अलि थाहा छैन, तपाईँ जस्तै साथीहरूलाई पनि थाहा नहोला होइन। थोरै क्रिकेटको बारेमा भनिदिनुहोस् न।
1: क्रिकेट एक चर्चित खेलकुद हो, विश्वमा धेरै चर्चित खेलकुद हो यो। क्रिकेटमा धेरै प्रचलित खेलाडीहरू रहेका छन्, त्यसैले मलाई क्रिकेट धेरै मन परेको।
0: तपाईँको मनपर्ने खेलाडी पनि हुनुहुन्छ होला?
1: हजुर।
0: कुन खेलाडी मनपर्छ नि?
1: सन्दीप लामिछाने।
0: उहाँलाई किन मन परेको नि?
1: उहाँको बलिङ।
0: बलिङ मनपर्छ हो। ठुलो भएपछि सन्दीप जस्तै बन्न मन छ?
1: हजुर।
0: अरू के गर्न रुचाउनु हुन्छ नि?
1: यति नै, गीत गाउन र खेलकुद खेल्न मन पराउँछु।
0: पढाइको सँगसँगै गीत गाउन अनि खेल पनि खेल्न रुचाउनु हुन्छ होइन। कसरी पढ्दै हुनुहुन्छ?
1: अहिलेसम्म राम्रोसँग पढिरहेको छु।
0: आयुषको घर चाहिँ कहाँ हो नि? यही काठमाडौँमै हो?
1: होइन, मेरो बझाङ सुदूरपश्चिम।
0: किर्तिपुरमा बसेर पढ्न लागेको कति जति भयो नि?
1: 4 वर्ष हुन लाग्यो।
0: आयुषको घरमा को हुनुहुन्छ नि?
1: यता चाहिँ 3 वटा दिदी र म, गाउँमा बाबा मम्मी।
0: दिदीहरूसँग बसेर पढ्दै हुनुहुन्छ?
1: हजुर।
0: जङ्क फुडहरू खानुहुन्छ कि हुँदैन नि?
1: खान्छु।
0: जङ्क फुडले त असर गर्छ नि त?
1: हजुर।
0: होइन र, आयुषलाई गीत पनि गाउन मनपर्छ भन्नुभयो ल, आयुषको मिठो यो आवाजमा गीत पनि सुनौ हामी।

0: धन्यवाद।
1: आयुष
0: हजुर,
1: तपाईँ जस्तै साथीहरूलाई केही भन्न चाहनुहुन्छ?
0: त्यति धेरै त भन्न चाहन्न, तपाईँ पनि यस्तै गीत गाउन, खेलकुद खेल्न र रुचाउनुहुन्छ भने त्यस्तै खेलकुद र गाउनतिर लाग्नुहोस्, तपाईँको भविष्य बन्छ भन्ने भन्न चाहन्छु। सम्झना पनेरु मिस, धेरै भन्न चाहन्न, उहाँ राम्रो शिक्षक हुनुहुन्छ, राम्रोसँग पढाउनुहुन्छ र जङ्क फुड नखाऊ पनि भन्नुहुन्छ,
1: तर आयुषले खानुहुन्छ होइन? ल हुन्छ, थ्याङ्क यू आयुष।
0: धन्यवाद मिस।
2: भाइ बहिनीहरू, तपाईँ भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो नेपालबाट कार्यक्रम बाल बाटिका सुन्दै हुनुहुन्छ। यति बेला हामी किर्तिपुरमा रहेको वैष्णवी माध्यमिक विद्यालय भाजङ्गलमा आइपुगेका छौँ। आज वैष्णवी माध्यमिक विद्यालयमा भाइ बहिनीहरूले कसरी पढ्दै हुनुहुन्छ त, अनि उहाँहरू के गर्न रुचाउनुहुन्छ पढाइ बाहेक भन्ने कुराकानी हामी यहाँहरूलाई मजाले सुनाइरहेका छौँ र यहाँहरू पनि सुनेर मजाले साथ दिँदै हुनुहुन्छ है। त हामी यही विश्वासका साथमा फेरि अब म कक्षा 10 कक्षाको ठाउँमा प्रवेश गरिसकेकी छु। अनि तपाईँहरू जस्तै कक्षा 10 पढ्ने अर्को एकजना साथीको पढाइ बाहेक उहाँले पनि के गर्न रुचाउनुहुन्छ त, कसरी पढ्दै हुनुहुन्छ त भन्ने बारेमा उहाँले आफ्ना केही जिज्ञासा र आफ्ना प्रतिभाहरू सुनाउँदै हुनुहुन्छ। ल सुन्नुहोस् है त, उहाँकै आवाजमा उहाँकै अनुभव। नमस्ते, स्वागत छ कार्यक्रम बाल बाटिकामा।
3: धन्यवाद, मेरो नाम चाहिँ प्रतीक्षा भट्ट।
1: प्रतीक्षा, कति कक्षामा पढ्नुहुन्छ?
3: म चाहिँ अहिले 10 पढ्दैछु।
1: 10 पढ्दै हुनुहुन्छ, यहाँको घर चाहिँ कहाँ होला?
3: मेरो घर चाहिँ पश्चिम कर्णाली प्रदेश कालीकोट। म चाहिँ यहाँ वैष्णवी माध्यमिक विद्यालयमा कक्षा 10 पढ्दैछु र म चाहिँ यहाँ मेरो फ्यामिली सबै मम्मी बाबा दादा भाइसँग बस्छु।
1: प्रतीक्षाको घर कालीकोट रहेको छ अनि यहाँ किर्तिपुरमा बसेर पढ्दै हुनुहुन्छ कक्षा 10 है?
3: हजुर।
1: पढाइ कस्तो छ नि प्रतीक्षाको?
3: अहिलेसम्म राम्रै छ।
1: राम्रै छ है?
3: हजुर।
1: कसरी पढ्नुपर्छ नि?
3: स्कुलमा पढ्नुपर्छ, बिहान कोचिङ हुन्छ अनि स्कुलमा दिएको नोटहरू गर्नुपर्छ।
1: सर म्यामहरूले भनेको मान्नुपर्छ, ज्ञानी भएर बस्नुपर्छ है?
3: हजुर।
1: प्रतीक्षालाई पढाइको बाहेक अरू के गर्न मनपर्छ नि?
3: पढाइ बाहेक अरू चाहिँ त्यस्तै गीत कविताहरू गाउन त्यस्तै मनपर्छ।
1: आज यहाँले कार्यक्रम बालबाटिकामा गीत पनि गाउन पाउनुहुन्छ अनि कविता पनि भन्न पाउनुहुन्छ है त प्रतीक्षा?
3: हुन्छ।
1: तपाईँको त धेरै साथीहरू हुनुहुन्छ होला है तपाईँ जस्तै?
3: हजुर।
1: घरमा कतिको पढ्नुहुन्छ नि?
3: घरमा पनि टाइम भएको बेलामा पढ्छु, नभएपछि अब मम्मी बाबालाई सघाउने।
1: त्यसरी नै पढ्नु भएको छ है?
3: हजुर।
1: अनि पढाइको बाहेक अरू के गर्नुहुन्छ नि यहाँले?
3: पढाइ बाहेक अलि खाली टाइममा त्यस्तै गीतहरू गाएर आफ्नो मनोरञ्जन गर्छु।
1: अनि आज चाहिँ हामीलाई कविता सुनाउने कि गीत सुनाउने, दुबै सुनाउनुहोस् है, हामी त यही आग्रह गर्छौँ।
3: हस् हुन्छ, म चाहिँ कविता सुनाउँछु।
1: हस् ल सुरु गर्नुहोस्।
3: मेरो कविताको शीर्षक चाहिँ आदिकविको सम्झना रहेको छ। यो कविता चाहिँ शार्दूल विक्रीडित छन्दमा रहेको छ। पृथ्वी

0: धन्यवाद।
1: प्रतीक्षालाई एकदमै मिठो कविता सुनाउनु भयो, हामी एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। भाइ बहिनीहरू, अब भने म तपाईँहरूलाई नै पढाउने शिक्षक हुनुहुन्छ, अङ्ग्रेजी विषय पढाउनुहुन्छ। अब भने उहाँको अहिलेसम्म पढाउँदै गरेको अनुभव अनि विद्यार्थी भाइ बहिनीहरूले कसरी पढ्नुपर्छ अनि त्यसमा पनि घरमा अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई कसरी हेर्नुपर्छ र कसरी गाइड गर्नुपर्छ भन्ने कुरामा उहाँले आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ। ल, एकदमै ध्यानपूर्वक सुन्नुहोला है तपाईँहरू।
2: हजुर नमस्कार, म श्रीभक्त महर्जन। यो म चाहिँ वैष्णवी माध्यमिक विद्यालयको निवाबी अङ्ग्रेजी पढाउँछु, साथसाथै कम्प्युटर पनि पढाउँछु। बच्चाहरू अहिले पढ्दैनन् भन्ने चाहिँ सबैको सवाल छ। यहाँ चाहिँ नपढ्ने कारण के हो भन्ने कुरा चाहिँ हामीले चाहिँ अहिलेसम्म पनि हामीले चाहिँ खोजी नै गरिरहेछौँ, जसमा चाहिँ हामी अभिभावकहरू भएर अथवा शिक्षक भएर चाहिँ कसरी गर्नुपर्छ भन्ने कुरामा चाहिँ मलाई एउटा सानो कुरा राख्न मन लागेको छ, जसमा विद्यार्थीहरू पढेन भन्दाखेरि पनि उनीहरूलाई पढ्नै रुचि चाहिँ जगाउनु पर्छ जस्तो लाग्छ सबभन्दा पहिला। किनभने उनीहरूले रुचि नजगाइकन पढाउँदाखेरि हामी रुचि नभएको खाना खाए जस्तै हुन्छ। त्यही भएर सबभन्दा पहिला शिक्षकहरूले चाहिँ पढाउनुभन्दा पहिला उनीहरूलाई पढ्ने रुचि चाहिँ जगाउनुपर्छ जस्तो लाग्छ। पढ्ने जब रुचि जाग्छ, हामीले 15-20 मिनट पढाए पनि उनीहरूले छिटो बुझ्छन् र त्यो पढाएको जति हो त्यति बुझ्न सक्छन्। धेरै पढाउने अनि धेरै बुझ्छन् जस्तो चाहिँ हामीले चाहिँ फिल गर्नु हुँदैन, हामीले जति थोरै जति राम्रो तरिकाले बुझायो त्यति बुझ्छन्। अनि सँगसँगै शिक्षक त्यसमा सचेत हुनु पर्यो, साथसाथै अभिभावक पनि के बुझ्नु पर्यो भन्दाखेरि राम्रो स्कुल, ठुलो स्कुल, नाम चलेको स्कुल भनेर राख्दैमा बच्चा राम्रो हुन्छ भन्ने धारणा चाहिँ यो अहिले बिल्कुल गलत भइहुँदै आइरहेको छ। हो, एउटा व्यवस्थापन राम्रो हुनुपर्छ, पढाइ राम्रो हुनुपर्छ, रेगुलर क्लास राम्रो हुनुपर्छ, त्यो त हो। जहाँ यो सबै कुरा हुन्छ, हुँदा हुँदै पनि बच्चा किन फेल हुन्छन्, असफल हुन्छन् भन्ने कुरामा यो धेरै कारणहरूमध्ये अभिभावकहरूले यसो आफ्नो बच्चाको पढाइ कस्तो छ भनेर ध्यान दिन नसक्नु पनि हो जस्तो लाग्छ मलाई चाहिँ। है, जब हामीले चाहिँ बच्चालाई विद्यालय पठाउँछौँ, हाम्रो जिम्मेवारी सक्यो भन्ने अभिभावकहरूले चाहिँ त्यो बिल्कुल अहिलेसम्म गरिरहनु भएको गलत क्रियाकलाप हो अथवा धारणा हो। जब हामी विद्यालय पठाउँछौँ, विद्यालयबाट फर्केपछि उनीहरूले के पढेर आए, के कामहरू गरेका छन् भन्ने कुरा दैनिक रूपमा नसके पनि हप्ताको 2-3 दिन गरेर चेक गर्नु भएमा उनीहरूले गरेको क्रियाकलापहरू के गरेका छन्, के पढेका छन् भन्ने कुरा चाहिँ हामीले चासो पनि राख्नुपर्छ। जुन चासो राख्दाखेरि बच्चाहरूले पनि आफूले पनि के पढेको छ भन्ने कुरा पनि फेरि कुराहरू राख्न पाउँछन् उनीहरूले, जसले गर्दा मेरो अभिभावकले पनि चेक गर्छन् है भन्ने कुरा चाहिँ घरमा पनि उसलाई लाग्छ, जसले गर्दा उसले विद्यालयमा के गरेको होस् घरमा पनि भन्नुपर्ने भन्ने कुरा चाहिँ मनमा लिन सक्छन्। जसले गर्दाखेरि उनीहरूले पढ्नेमा पनि अब रुचि जगाउनुपर्छ, अब मैले पनि पढ्नुपर्छ, घरमा पनि चेक गर्छन्, स्कुलमा पनि चेक गर्छन् भनेपछि मैले दुवैतिर राम्रो गर्नुपर्छ भन्ने कुरा चाहिँ उनीहरूमा विकास हुन्छ। त्यही भएर यसो गरिदियो भने अभिभावकहरूले पछि गएर रिजल्टमा मात्र मेरो फेल किन भयो, फेल भयो भनेर बच्चालाई कुट्ने, गाली गर्ने त्यो चाहिँ गर्नु भएन।
1: मेरा प्यारा प्यारा भाइ बहिनीहरू, आज कार्यक्रम बाल बाटिकामा किर्तिपुरमा रहेको वैष्णवी माध्यमिक विद्यालय भाजङ्गलमा आइपुगेकी थिए। यहाँहरूसँग धेरै भलाकुसारी अनि रमाइला रमाइला गफगाफहरू सुनाउन मन थियो, तर समयले आजलाई यति नै भनिसकेको छ। अर्को साता फेरि अर्को कुनै नयाँ विषयमा यहाँकै स्कुलहरूमा यहाँसँगै भेट हुने नै छ। अनि रमाइला रमाइला यहाँको प्रतिभाहरू अनि रमाइला रमाइला गफगाफहरू त छँदै नै छन्। अनि यतिन्जेल यहाँको आवाज रेडियो तरङ्ग मार्फत यहाँकै घर आँगनसम्म पुर्याएर साथ दिनुहुने तपाईँहरूकै प्रिय दिदीलाई त धन्यवाद नदिने त कुरै नै भएन है। ल, उहाँ मिनर्वा वज्राचार्यलाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। र जो जति भाइ बहिनीहरूले हामीलाई यो कार्यक्रम सुनेर साथ दिनुभयो उहाँहरूलाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद छ। यहाँहरू धेरै ज्ञानी भएर पढ्नु होला, होइन? पढाइ भन्दा ठुलो हाम्रो जीवनमा अरू केही पनि छैन र घरमा ज्ञानी भएर बस्नु होला। स्कुलमा पनि शिक्षकहरूले भनेको राम्रोसँग मान्नु होला है त। यही भन्दै म कार्यक्रम सञ्चालिका विद्या चौधरी पनि अर्को बुधबार यही समय यही स्टेशनमा भेट हुने वाचाका साथ अहिलेलाई बिदा हुन्छु। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
3: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश निउपाने। आजको कृषि संवादमा हामी ललितपुरको महालक्ष्मी नगरपालिका, भक्तपुरको सिरुटा र काभ्रेको पनौतीमा गरी तीन ठाउँमा व्यावसायिक रूपमा च्याउ खेती गर्दै आउनुभएका के एन्ड के मसरुम फार्मका सञ्चालक रमेश सापकोटासँग कुराकानी गर्दैछौँ। उहाँसँग हामी च्याउ खेतीमा सुरुवातमा उहाँ कसरी आकर्षित हुनुभयो, उहाँले उत्पादन गर्ने च्याउका प्रकारहरू के छन्, तिनको उत्पादन कस्तो छ, बिक्री वितरण र बजार मागको अवस्था के छ, र च्याउको उत्पादन वृद्धि गर्न सापकोटा जस्ता किसानहरूका लागि राज्यले के गर्नु पर्ला जस्ता विषयहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। यहाँलाई कृषि संवादमा स्वागत छ।
4: धन्यवाद सर।
3: कुराकानीको सुरुवातमा चाहिँ, सुरुमा तपाईँ च्याउ खेतीमा कसरी आकर्षित हुनुभयो र कहिलेदेखि यो व्यवसाय सुरु गर्नुभयो?
4: यो खेतीमा आकर्षित 2064 सालदेखि भएको थिएँ। म 64 सालमा चाहिँ म चाहिँ सानो एउटा जब गरिरहेको थिएँ। त्यो बेला चाहिँ एकजना अङ्कलले खेती गरिरहनु भएको थियो, अनि त्यो खेती गरेर ठाउँमा गएर हेर्दाखेरि मलाई पनि यो खेती गर्न पाए हुन्थ्यो जस्तो लागेर, अनि त्योभन्दा पछाडि त्यही साल 64 सालदेखि 64-65 सालदेखि नै मैले खेती सुरुवात गरेको थिएँ।
3: अहिले तपाईँले कुन कुन च्याउहरू उत्पादन गरिरहनु भएको छ, तिनीहरूको उत्पादन कस्तो छ, बजार छ कि छैन, बिक्री वितरण कस्तो छ, अलिकति बताइदिनुहोस् न अहिलेको तपाईँको व्यवसायको अवस्था।
4: अहिलेको अवस्था तपाईँको, मैले खास गरी चाहिँ कन्ने च्याउ नै उत्पादन बढी गरेको छु। अब हामीसित अहिले बटम मसरुम पनि र सीताके च्याउ पनि हामी गरिरहेका छौँ। बढी मात्रामा चाहिँ तपाईँको अहिले हामी तत्काल गरिराखेको चाहिँ भनेको ओइस्टर तथा चाहिँ पाते च्याउ नै हामीले गरेको छौँ।
3: अनि यसको बजार कस्तो छ, बिक्री वितरण कस्तो छ?
4: अब अहिलेको अवस्थामा बजार तपाईँको एकदम राम्रो छ। आजको पनि बजार चाहिँ कालीमाटी बजार, बल्खु, भगा उपत्यकामा भएका सबै बजारहरूमा च्याउ अलिक कम छ, तर माग धेरै छ।
3: भनेको च्याउ खेर फाल्नु पर्ने अवस्था
4: छैन,
3: पुगेको छैन।
4: त्यो छैन, पुगिरहेको अझ पनि छैन, पुरानो तयारीमा हामी लागिरहेका छौँ।
3: अब यहाँले ललितपुरमा महालक्ष्मी नगरपालिकामा, भक्तपुरको सिरुटारमा र काभ्रेको पनौतोमा गरी तीन ठाउँमा यहाँले च्याउको व्यवसाय खेती गर्दै आउनु भएको छ, होइन? यो च्याउका लागि त कच्चा पदार्थहरू पनि चाहिन्छ, बिउ चाहिएला, होइन? त्यसको प्रविधिको पनि व्यवस्थापन गर्नुपर्छ, तापक्रमहरू, आर्द्रताहरू मिलाउनु पर्छ, यो कसरी व्यवस्थापन गरिरहनु भएको छ?
4: यस्तो कच्चा पदार्थ भन्दा त हामीलाई चाहिने परालै हो। पराल हाम्रो चाहिँ तराईका जिल्लाहरूबाट चाहिँ अहिलेसम्म ल्याइरहेका छौँ। अब अरू बिउ भने हाम्रो चाहिँ अब त्यही हो, गहुँ पनि तराईबाटै आउने हो। यहाँ हामीले ल्याबहरूमा त्यसलाई चाहिँ अब प्लान्ट गराएर यहाँ चाहिँ हामीले आफैले प्रयोग गरिरहेका छौँ।
3: अनि प्रविधि चाहिँ?
4: प्रविधि त तपाईँको अब ओइस्टरमा अथवा पाते च्याउमा प्रविधि त्यस्तो ढुलो प्रविधि आइसकेको छैन, अहिले तयारीमा हामी लागिरहेका छौँ। बटममा त तपाईँको नेपालमा प्रविधि धेरै इन्डस्ट्री रूपमै गइसकेको छ।
3: भनेको तपाईँहरूलाई च्याउको आर्द्रता र तापक्रम मिलाउनका लागि तपाईँहरू आफै सक्षम हुनुहुन्छ कि जस्तो राज्यका निकायहरू, कृषि शाखा, होइन, विभिन्न खालका कृषि प्राविधिकहरूबाट सहयोग लिइरहनु भएको छ, के छ?
4: अहिलेसम्म चाहिँ अब त्यस्तो प्राविधिकै भनेर हामीले राखेको छौँ। हामीले जति गरेका छौँ हामी आफैले गरिरहेका छौँ, होइन? हामीसित चाहिँ अब पप प्यानल भएका हाइटेक फार्महरू छन् जति पनि, त्यसमा तपाईँको गरिराखेका छौँ। अब तपाईँको चाहिँ अरू नर्मल टराहरूमा पनि तपाईँको चाहिँ सिजनको बेलामा जति पनि किसानहरू हुनुहुन्छ अथवा मै पनि हुँदाखेरि हामी आफैले प्राविधिक राखेर यो खेती चाहिँ गरेको अवस्था कसैको पनि छैन।
3: उत्पादन कस्तो छ यहाँको, दैनिक रूपमा कसरी उत्पादन गरिरहनु भएको छ?
4: दैनिक रूपमा हाम्रो चाहिँ अब ओइस्टरलाई चाहिँ तपाईँको अब दिनमा हामीले चाहिँ नर्मली पनि अफ सिजनको बेला 8-9 चाहिँ, सिजनको बेला त 2,500-3,000 केजी छ हामीले बजार पुऱ्याइरहेका छौँ प्रत्येक दिन।
3: यस हिसाबले यहाँको चाहिँ आमदानी चाहिँ मासिक हिसाबले वा अथवा वार्षिक हिसाबले कसरी गणना गर्नु भएको छ, आमदानी कस्तो छ?
4: आमदानी त नेपाली किसानको आमदानी कस्तो छ भनेर सोध्ने त्यति उपयुक्त प्रश्न चाहिँ हो जस्तो लाग्दैन। म जस्तो किसानको
3: जत्रो तपाईँले लगानी गर्नु भएको छ, त्यो लगानीको सेरोफेरोमा हेर्दाखेरि
4: होइन, अपेक्षाकृत चाहिँ देखिँदैन तपाईँको आमदानी नेपाली किसानमै तपाईँको त्यही अपेक्षाकृत कसरी देखिन्छ भने देखिहाल्नु भएको छ। सामान्य किसान छन्, जीविकोपार्जन गर्न कति सहज असहज भन्ने कुरा तपाईँ आफै पनि किसान नै हुनुहुन्छ जस्तो लाग्छ, जसले नै त्यो महसुस महसुस गर्नुभएको कुरा हो। म यति नै हुन्छ, यति नै गर्छु, म यति नै छ भन्ने सक्ने अवस्था अहिले पनि छैन।
3: त्यसमाथि जग्गा लिजमा लिएर गरिरहेको भए त झन अप्ठ्यारो होला।
4: होइन, हामी सबै जति पनि खेती गर्ने अहिले नेपालको मसरुममा खेती गर्ने आफ्नै जग्गा प्रयोग गर्ने भने थोरै मात्रै मान्छे हुनुहुन्छ, धेरै मान्छे लिजमै गर्नुभएको छ।
3: है, च्याउ खेती गर्दाखेरि चाहिँ ध्यान दिनुपर्ने मुख्य मुख्य कुराहरू के हो?
4: ध्यान दिनुपर्ने मुख्य कुरा भने ओइस्टरको लागि तपाईँको स्टिममै ध्यान दिनुपर्ने मेन कुरा भने जति पनि तपाईँले दिँदाखेरि तपाईँको पराल बफ्याउँदाखेरि ध्यान दियो भने तपाईँको अरूमा त्यस्तो ठुलो भित्री ब्याक्टेरिया हुने समस्या भने त्यहाँबाट पछाडिको पाटो फरक हुन्छ। तर त्यहाँ चाहिँ मेन भने तपाईँको हामी स्टिमलाई नै प्लस बनाएर राखिरहेको छौँ।
3: भनेको च्याउ खेती गर्नका निम्ति धेरै प्राविधिक ज्ञान भएको होइन, अत्यन्तै बुझेको भन्दा पनि यो एउटा प्र्याक्टिकल कुरा हो, गर्दै जाँदा सिकिने कुरा हो र गर्न सकिन्छ।
4: त्यस्तो नै होइन,
3: यही सोध्न खोजेको।
4: त्यस्तो नै होइन, तपाईँको चाहिँ च्याउ खेती गर्नको लागि चाहिँ अरूले गरे देखे भरा मात्रै काम हुँदैन। तपाईँले केही कुराहरू आफूले प्राविधिक ज्ञान लिनुपर्ने हुन्छ। जब तपाईँको यो खेती भनेर तपाईँको चाहिँ सामान्य तरिकाले हेर्ने भने एउटा सामान्य वैज्ञानिक तरिकाबाट जानुपर्ने हुन्छ हामीले यो खेती जस्तो। अर्थात् तपाईँको चाहिँ पराल हेर्दाखेरि सामान्य कुरा हो, पराल स्टिम गर्ने, पराल स्टिम गरिसकेपछि तपाईँको चाहिँ जुन रुममा लगेर हाल्ने बेलामा त्यो कुरालाई एकदम केयर गर्नुपर्ने कुरा, बिउ कस्तो छ, त्यो कस्तो, त्योभन्दा पछाडि चाहिँ बल्ब बनिसके पछाडि त्योभन्दा पछाडिको अवस्था कस्तो हुन्छ हेर्नको लागि सामान्य तरिकाबाट अरू चाहिँ खेती गरे जस्तो मसरुममा त्यति सहज छैन।
3: बुझेर मात्र गर्न सक्नुपर्ने हुन्छ। च्याउ खेती गर्दाखेरि जस्तो यहाँले अलि ठुलो भोल्युममा तिन ठाउँमा च्याउको उत्पादन गरिरहनु भएको छ, बजारमा पनि उत्तिकै बिक्री वितरण भइरहेको छ, बजारमा अझै हामीले पुर्याउन सकिरहेको छैनौँ, पुगिरहेको छैन भन्नुभएको छ होइन। च्याउ खेती गर्दा यहाँहरूले चाहिँ यसको उत्पादनदेखि यसको बजारसम्म बिक्री गर्ने बेलासम्म भोग्नु परिरहेका समस्याहरू चाहिँ के कस्ता छन्?
4: समस्या छन् तपाईँको चाहिँ हाम्रो समस्या भने तपाईँको यो अहिले त सिजन अफ सिजन छ, यो खासै तपाईँको बजार आफ्नो तरिकाले चलिरहेको हुन्छ, त्यो एक तरिका बजार चल्ने तरिका आफ्नै छ। तर तपाईँको सिजन भने तपाईँको कार्तिक मुसिर पुस माघ अझ फागुनको पहिलो हप्तासम्ममा चाहिँ तपाईँको हामी यति पीडित हुनुपर्छ। तपाईँको एउटा कुरो रेट हुँदैन, दोस्रो कुरो चाहिँ उत्पादन अलिक वृद्धि हुन्छ, तेस्रो कुरो तपाईँको चाहिँ बजारमा तपाईँको चाहिँ माल होल्ड भइसकेपछि चाहिँ किसान त्यसै मारमा परिरहेको हुन्छन् होइन। अनि त्यसभन्दा पछाडि तपाईँको अरू विविध कुराहरू भने अब तपाईँको चाहिँ माल सामान हामीसित अलिक बढी भएपछि बजारमा राख्ने व्यापारीहरूको, हामी त किसान हो, व्यापारीहरूले राख्ने चाहिँ बजारमा जुन हिसाबले हिजो राखेको छ त्यो बेलामा जुन बेला तिन महिना चार महिना चाहिँ अलिकति हामीलाई असहजै हुन्छ।
3: अनि जस्तो यो किसानहरूमा अहिले के छ भने एउटा मुख्य समस्या, बारीमै आएर कम मूल्य दिएर किनेर लान्छन् अनि बजारमा लिएर बढी मूल्यमा बिक्री गर्छन्, बिचौलियाहरू हाबी भए हामीले चाहिने हाम्रो उत्पादनको सही मूल्य पाएनौँ भन्ने किसानको गुनासो छ, च्याउको हकमा के छ?
4: च्याउको हकमा त्यो होइन, च्याउको हकमा चाहिँ तपाईँ कस्तो छ भने जति पनि अहिले हामीसित आबद्ध भएका साथीहरू हुन्छ किसान, हामी च्याउ उत्पादक किसान सङ्घको म केन्द्रीय सचिव पनि हो, त्यो हिसाबले मैले भन्नु पर्दाखेरि च्याउमा तपाईँको टमाटर, साग सब्जी, अरू जुन तरकारी चाहिँ बजारबाट जाने व्यापारी फार्ममा पुगेर लिनुहुन्छ, च्याउमा त्यो लागू छैन।
3: च्याउको चाहिँ बिक्री वितरण कसरी हुन्छ? यहाँहरू आफै बजारमा पुर्याउनुहुन्छ?
4: बजारमा हामी आफै जान्छौँ, बजार हामी आफै जान्छौँ, हामीले नै बजारमा व्यापारीलाई दिएर बिहान तिन बजे बजार पुगिसक्नुपर्छ, सात बजे तपाईँको पेमेन्ट पैसा आफ्नो पैसा बोकेर घर जानुहुन्छ, सस्तो महँगो आफ्नो ठाउँमा छ।
3: भनेको बिहान तिन बजे तपाईँहरूको व्यापार सुरु हुन्छ, सात बजे
4: हाम्रो व्यापार सकिन्छ।
3: हजुर, अब सरकारले चाहिँ अब यहाँ च्याउ उत्पादक किसान सङ्घको केन्द्रीय सचिव पनि हुनुहुन्छ होइन,
4: हजुर,
3: च्या उत्पादक किसानहरूका लागि राज्यका तर्फबाट के भइरहेछ?
4: राज्यको तर्फबाट के भइरहेको छ भन्दा पनि हामी किसानकै तर्फबाट च्याउमा चाहिँ हामी किसानकै तर्फबाट हामी धेरै अगाडि फड्को मारिसकेका छौँ।
3: त्यो त यहाँ
4: राज्य पछि हुनुहुन्छ, हामीभन्दा च्याउ किसान भन्दा राज्य पछाडि च्याउ किसान अगाडि हुनुहुन्छ,
3: अगाडि
4: हुनुहुन्छ। यो मानेमा कि तपाईँको चाहिँ प्रविधि हामीले गरेको काम भन्दा किसान अगाडि छौँ, राज्य पछाडि छ। तपाईँको यो मानेमा कि तपाईँले अहिले पनि कृषि अनुसन्धान केन्द्रले निकालेका किताबहरू पढेर खेती गर्नु र हामी आफैबाट अगाडि बढ्नु, हामी अगाडि नै छौँ।
3: राज्यले चाहिँ गर्नुपर्ने के थियो?
4: राज्यले गर्नुपर्ने अब यस्तो हुन्छ, किसानले धेरै कुरा माग्नुहुन्छ, राज्यले सामान्य कुरा गरिदिन्छ, बजार व्यवस्थापन गरिदिएर बजारमा सहजीकरण मात्रै गरिदिनु भने किसानको लागि धेरै ठुलो उपलब्धि हो।
3: के गरिदिनु पर्यो? जस्तै
4: तपाईँको हामीसित भएको उत्पादन भएको उत्पादनशील वस्तुहरू बजारमा चाहिँ बिक्री हुने वातावरण मात्रै बनाइदियो भने त ठुलो राहतको कुरा हो।
3: अरू किसानहरू जस्तो अहिले बढी कुरा के उठ्छ भने हामीलाई उत्पादन वृद्धि गर्नका निम्ति सरकारले चाहिँ अनुदानको व्यवस्था गरिदिएको भए हामी अझ राम्रो गर्थ्यौँ भने
4: होइन।
3: केही किसानहरूको
4: किसानलाई कृषिमा अनुदान होइन, तपाईँको ब्याजमा अनुदान दिनुपर्छ। तपाईँको कृषिमा अनुदान दियो भने तपाईँको अहिलेसम्म नेपालको डाटा बेस हेर्नुहोस्, तपाईँ दिएको किसान कुन किसानलाई कति दियो त्यो पैसा कहाँको भेटिँदैन,
5: कुनै लेखाजोखा छैन,
4: कुनै लेखाजोखा छैन। अथवा म जस्तो किसानले पनि लेखेको छु, मैले पनि अहिलेको तपाईँको मसित भएको चाहिँ स्टिमर छ, त्यो लगभग दैनिक 1200 बल्ड उत्पादन हुन्छ, राज्यले दिएको अनुदान सानो अङ्क छ तर मेरो लगानी ठुलो अङ्कमा छ। त्योभन्दा मैले ठुलो अङ्कमा लगानी मैले कसरी गर्ने भन्दा पनि राज्यले तपाईँलाई यति चाहिँ तपाईँलाई सरकारले लोन अनुदान मात्र त्यति गरिदिने हो भने हामी धेरै माथि पुग्छौँ।
5: सहुलियतमा ऋण
4: दिनु पर्यो,
5: सहुलियत ब्याज दरमा ऋण दिनु,
4: सहुलियत ब्याज दरमा ऋण दियो भने नेपाली किसानको जीवनयापन धेरै माथि उठ्छ।
5: हजुर, अब म यहाँलाई यो च्या उत्पादक किसानहरूको छाता संस्थाको केन्द्रीय सचिव पनि यहाँ हुनुहुन्छ, म यसमा अलिक पछि आउँछु। त्योभन्दा अगाडि एउटा च्या उत्पादक व्यावसायिक कृषकका हिसाबले यहाँको अब भावी योजनाहरू के छ? तीन ठाउँमा त अलरेडी यहाँका फार्महरू सञ्चालन छन्, भावी योजना के बनाउनु भएको छ?
4: यस्तो छ, मेरो तपाईँको अहिले भावी योजना भने यही वर्ष मेरो अहिले चाहिँ लगभग 30 रोपनी जग्गा अर्को लिजमा लिइरहेको छु, 30 रोपनी जग्गा अर्को लिजमा लिइरहेको छु। त्यो 30 रोपनी जग्गामा एभ्री डे चाहिँ 1200 बल्ब भनेको तपाईँको एउटा बल्बमा 10 केजी हुन्छ, त्यो 1200 बल्ब निक्लिरहेको छ मसित स्टिमर छ मिसिन, त्यो मिसिनबाट चाहिँ आफूले प्रयोग गर्दै आफैले हाल्नको लागि तीन ठाउँ लिँदैछु। त्यो तीन ठाउँमा चाहिँ कसरी गर्ने भने अब अहिले तपाईँको मेन समस्या भनेकै तपाईँको चाहिँ यहाँ हामीसित नेपाली कामदार पाउनु धेरै गाह्रो भइसकेको छ।
5: के छ जनशक्तिको तपाईँको
4: जनशक्तिको अवस्था? एकदम कम छ जनशक्ति।
5: कतिजनालाई तपाईँले
4: अहिले तत्काल मसँग भने 53 कर्मचारी मसँग अलरेडी चाहिँ मसँग कर्मचारी हुनुहुन्छ।
5: 53 तिनवटा फार्ममा गरेर यिनीहरूलाई रोजगारी दिलाउनु भएको छ, आफ्नो व्यापार व्यवसाय अगाडि बढाउनु भएको छ, एउटा चाहिँ देशमै केही आत्मनिर्भरताको लागि व्यवसायीकरणको लागि मूलत च्याउमा यहाँ संलग्न हुनुहुन्छ र च्या उत्पादक किसान सङ्गठनको केन्द्रीय सचिव हुनुहुन्छ होइन। हाम्रो देशमा च्या उत्पादनको अहिलेको अवस्था के छ?
4: अहिलेको अवस्था च्या उत्पादनमा किसानको तर्फबाट धेरै राम्रो छ, उत्पादनको हिसाबमा, बिक्रीको हिसाबमा पनि ठिकै छ, तर किसानहरूले यही अवस्थाको भाव पाउन धेरै गाह्रो भइसकेको छ।
5: भनेको देशभरिका किसानहरूमा जसले च्या उत्पादन गर्नुहुन्छ उहाँहरू यो व्यवसायप्रति सकारात्मक हुनुहुन्छ, यो व्यवसाय गर्दा उहाँहरूलाई आमदानी पनि भइराखेको छ, तर जसरी उहाँहरू उत्पादन गर्नुहुन्छ त्यसरी चाहिने बजारमा बिक्री गर्ने वातावरण छैन,
4: वातावरण छ तर त्यसको उचित मूल्य छैन। राज्यले यो अवस्थामा तपाईँको यो तेरो चाहिँ मेरो च्याउको मात्रै कुरा नगरौँ, नेपालमा होल कृषिको मूल्य निर्धारण गर्ने व्यवस्थापन राज्यले गरिदियो भने सबभन्दा बेटर त्यो हुन्छ।
5: किसानले उत्पादन गरेका उपजहरूको मूल्य निर्धारण
4: राज्यले गरिदिनु पर्यो।
5: अर्को एउटा तपाईँले महत्त्वपूर्ण कुरा गर्नुभयो, अब अहिले अलिक फरक परिवर्तित परिस्थितिमा अलिकति नयाँ सरकार छ होइन, यो सरकारसँग चाहिँ तपाईँ जस्ता किसान व्यवसायीहरूका अपेक्षा के हुन्छन्? अलिकति अन्तमा
4: मैले हजुरलाई अघि नै भनिसकेँ, हामीसित अपेक्षा गरिरहनु पर्दैन, हामीलाई तपाईँको काम गर्ने वातावरण मिलाइदिनु पर्यो, नेपाली किसानहरूलाई सम्पूर्ण किसानहरूलाई काम गर्ने वातावरण मिलाइदिनु पर्यो, मेन कुरा त्यो। दोस्रो कुरा तपाईँको के हुन्छ भने बजारमा उत्पादन गरिएको बजारमा सहज तरिकाले सहज मूल्य निर्धारण मात्र गरिदिनु भने चाहिँ चाहे जुनसुकै सरकार आए पनि किसानले यो त्यो मेरो तरो उसको भन्नु पर्दैन।
5: तपाईँले आफूले चाहिँ व्यक्तिगत हिसाबले आफूले च्याउको उत्पादन कर्ममा लागिरहँदाखेरि यो किराको रोगको समस्या भोग्नु पर्छ,
4: यो
5: 100% समस्या देखा पर्छ
4: तपाईँको? यस्तो हुन्छ, अब रोग किरा भने त्यो नर्मल कुरा हुन्छ, त्यसलाई आफैले चाहिँ व्यवस्थापन गर्न सकिने कुराहरू हुन् होइन। मेन मैले अघि त हजुरलाई भनिसकेँ, मेन समस्या भनेको हाम्रो स्टिममा जब तपाईँको पराल बफ्याउने कुरामै चाहिँ विचार गर्नु हो भने भित्रको रोगसित त्यति हातिनुपर्ने अवस्था कुनै पनि छैन।
5: हामी संवादको अन्तमा छौँ, अन्तमा चाहिँ तपाईँले बिक्री गर्ने च्याउको बजार कहाँ कहाँ हुन् बजारहरू?
4: अहिलेको तत्काल अवस्थामा भने हाम्रो काठमाडौँ उपत्यका मात्रै हो, उपत्यकाका बजार जति पनि छन् त्यो बजारमा हामी सबै
5: उपत्यकाका सबै
4: कृषि बजारमा हाम्रो सामान
5: कालीमाटीदेखि
4: भएको सबै बजारमा, साना बजार ठुला बजार सबैमा हाम्रो बिहान तपाईँको 3 बजे बजारबाट गइसकेपछि 7 बजे एउटा बजारबाट अर्को बजारमा हामी पुगिसकेका हुन्छौँ।
5: अन्तमा यहाँलाई केही छ आफ्नो?
4: खासै त्यस्तो त केही छैन, अब मैले यही नै मोटामोटी कुरा यही नै हुन्।
5: हस्, यहाँले कृषि संवादलाई आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो, यहाँको आफ्नो च्याउ फार्मको बारेमा, के एन्ड के मसरुम फार्मको बारेमा र नेपालमा च्याउ उत्पादक किसानहरूका समस्या, ती समस्या समाधान गर्न राज्यले खेल्नुपर्ने भूमिका लगायतका केही आफ्ना कुराहरू यहाँले राख्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
4: धन्यवाद सर।
6: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
7: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
6: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
7: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
6: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
7: ए, सूचीकरण त गर्नै पर्ने हो।
6: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
8: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
9: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
8: त्यसैले च्याउ खेती गरौ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौ, स्वस्थ रहौ।
9: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
8: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौ, नगराउ, दुर्घटनाबाट बचौ र बचाऊ।
9: व्यवसायिक किट विकास केन्द्र, हरियर भवन।
3: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो ललितपुरको महालक्ष्मी, भक्तपुरको सिरुटार र काभ्रेको पनौतीमा च्याउ उत्पादन गरिरहनु भएका के एन्ड के मसरुम फार्मका संचालक एवं च्याउ उत्पादक किसानहरूको केन्द्रीय संस्थाका केन्द्रीय सचिव रमेश सापकोटा। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश नेउपानी आज्ञा चाहन्छु। नमस्कार।
10: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
11: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
10: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
11: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
10: बेसरी टाउको दुख्ने,
11: उच्च ज्वरो आउने, बेहोस हुने,
10: घाँटी अरोरो कडा हुने,
11: कम्पन हुने,
10: पक्षघात हुने
11: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
10: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
11: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
10: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
11: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
10: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
11: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
10: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
11: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
12: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 7:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम घटना र विचार। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता। नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न पार्टी र सरकार एकसाथ अघि बढिरहेको रासोपा सभापति रवि लामिछानेद्वारा स्पष्ट। बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई विश्वासको मत प्राप्त। इरानसँग वार्ताको तत्काल कुनै योजना नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलासा। र एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा पहिलो अभ्यास खेलमा भारतको कर्नाटक पराजित।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री सँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। उहाँहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। सम्झौताका आधारमा प्रधानमन्त्रीले मन्त्रीहरूको काम, कार्य सम्पादनको मूल्याङ्कन गर्न, अनुगमन गर्न, जवाबदेही बनाउन, सहयोग गर्न र सरकारले घोषणा गरेका नीति, कार्यक्रम र बजेट तथा नीतिले लिएका लक्ष्य पूरा गर्न सहयोग पुग्नेछ। यसका आधारमा अब मन्त्रीहरूले सचिवहरूसँग सम्झौता गर्नुहुनेछ। आजै प्रधानमन्त्री शाहसँग मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदीय दलको विधान 2083 आवश्यकता अनुसार संशोधन गर्न कार्यदल गठन गरेको छ। पार्टी संसदीय दलको आज बसेको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन गरेको कार्यदलले 7 दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। पार्टी सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदहरू बीच संसद र सरकारको काम कार्यवाही प्रभावकारी बनाउने विषयमा भएको संसदीय दलको बैठकमा सांसदहरूले जनताका गुनासा तथा मन्त्रालयगत विषय उठाएका थिए भने मन्त्रीहरूले आफ्नो मन्त्रालय अन्तर्गतका कामबारे जानकारी गराउनु भएको थियो। बैठकपछि राजसोपाका सभापति लामिछानेले नेपाली जनताले दिएको ठूलो जिम्मेवारीलाई पूरा गर्न पार्टी र सरकार एकसाथ अघि बढिरहेको स्पष्ट पार्नुभयो। सभापति लामिछानेले सरकार र पार्टीबीच थप सुमधुर सम्बन्ध कायम गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउन मन्त्री र सांसदहरू बीच छलफल भएको जानकारी दिनुभयो।
3: कुनै किसिमको समस्या छैन, हामीमा कुनै किसिमको कन्फ्युजन पनि छैन। हामीलाई जनताले दिएको मेन्डेटमा हामी स्पष्ट छौँ। यो रविले बालेनलाई, बालेनले रविलाई गरेको बाचा होइन, इतिहासलाई र देशलाई हामीले सँगै बसेर गरेको बाचा हो। सामान्य कुराहरूले यत्रो राजनीतिक कमिटमेन्ट, यत्रो हिस्टोरिक कमिटमेन्ट, यो सेन्सिटिभ विषय हो। हामी यसको संवेदनशीलता बुझ्दछौँ। त्यही संवेदनशीलता बुझेर इतिहासले हामीलाई दिएको जिम्मेवारी हो। 4 महिना भर्खर भएको छ। वास्तविकतामा हामी एकदमै होसियारीपूर्वक, ध्यानपूर्वक, राजनैतिक सूझबुझका साथ देशको भविष्य, इतिहासलाई योगदान दिने हिसाबले काम गरिरहेका छौँ। कुनै पनि मन्त्रालय, मन्त्री 100 काम गर्नु भएको छ भने एउटा, दुईटा, 4-5 काममा प्रश्नहरू आउनु भनेको स्वाभाविक हो। राजसभाभित्र आफ्नै दल भए तापनि हामी प्रश्नहरू सोध्ने गरेका छौँ। यसको अर्थ कुनै मन्त्री फेर्ने कुनै त्यस्तो तयारी पनि छैन, त्यस्तो कुनै छलफल पनि छैन।
2: रासोपा सभापति लामिछानेले प्रधानमन्त्री तथा पार्टीका बीचमा कुनै प्रकारको मतभेद नभएको र सरकार तथा पार्टीको विचार र नीति तथा कार्यक्रम विपरीतका कामहरू आफ्ना दलका सांसद र मन्त्रीहरूबाट नहोस् भन्ने उद्देश्यले आजको छलफल आयोजना गरिएको बताउनुभयो। उहाँहरूले मन्त्रीहरूको कामकाज पूर्ण रूपमा सन्तोषजनक भएको उल्लेख गर्दै मन्त्रीहरू फेर्ने पक्षमा प्रधानमन्त्री तथा पार्टी नभएको प्रश्न पार्नुभयो। रासोपाका सभापति लामिछानेले ठूलो पार्टी तथा धेरै सांसदहरू भएकाले कहिलेकाहीँ संसदमा उठ्न नहुने विषयहरू उठ्ने गरेकाले त्यसप्रति सजग रहन सांसदहरूसँग छलफल भएको बताउनुभयो। सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले विद्यालय कर्मचारी, सहयोगी र बाल विकास सहजकर्तालाई संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक 5,000 दरले वृद्धि गर्ने निर्णय गरेको हो। बैठकले आधारभूत तह र माध्यमिक तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब निम्न माध्यमिक तह तृतीय श्रेणी र माध्यमिक तह तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु 5,000 दरले वृद्धि गर्ने, माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने, नेपाल सरकार र साउदी अरेबिया बीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने, 2083 भदौ 4-5 गते भारतमा आयोजना हुने जोइन्ट वर्किङ ग्रुप जेडब्ल्युजी अन बोर्डर म्यानेजमेन्टको 14 बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने।
2: मन्त्री पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब 2.73 करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय भएको जानकारी गराउनुभयो। यस्तै मन्त्री पोखरेलले भुक्तानी तथा फर्सेउट ऐन 2075 संशोधन गर्न बनेको विधेयक र नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको बताउनुभयो। यस्तै आज बसेको मन्त्री परिषद बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गर्ने, नेपाल सरकार र साउदी अरेबिया बीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। यस्तै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वको नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने, सहसचिव कमल प्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने र बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने लगायतका निर्णय भएका छन्। प्रतिनिधि सभा बैठकले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले राख्नु भएको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रस्ताव पेश गर्दै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरूका सुझावहरू महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सुझावहरू विधेयकमा समेटिने बताउनुभयो। मन्त्री यादवले बाल श्रम मुक्त घोषणा गरेका 14 स्थानीय तहका भूमिकाबाट पनि उक्त विषय पुष्टि हुने उल्लेख गर्दै विधेयकबाट बालबालिकालाई श्रममा लगाउने दोषीलाई प्रभावकारी कारवाही हुने बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले देशका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको भन्दै जोखिमयुक्त बस्तीमा रहेका नागरिकको सुरक्षाका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले हालै जाजरकोटमा गएको पहिरोबाट 800+ प्रभावितहरू बिचल्लीमा परेको र सरकारले व्यवस्था गरेको भन्दै उनीहरूलाई उद्धार र राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले उखु किसानले सरकारले दिने भुक्तानी पाए पनि उखु मिलले दिने भुक्तानी समयमा नदिएका कारण किसानहरू मर्कामा परेको भन्दै तत्काल भुक्तानी दिने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट प्रहार भइरहेको तथा सरकारका क्रियाकलापहरूले राष्ट्रिय अखण्डता र सार्वभौम सत्तामाथि प्रश्न उठाएको भन्दै सचेत रहन सबैलाई आग्रह समेत गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 8 गते दिउँसो 1 बजे बस्नेछ। सरकारले यो वर्ष कर्णाली प्रदेशका सबै जिल्लामा 100% विद्युत सेवा पुर्याउने तयारी गरेको जनाएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्न उत्तर कार्यक्रममा त्यस अन्तर्गत ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भौगोलिक विकटता र स्रोतको अभावका कारण विद्युत सेवाबाट वञ्चित कर्णालीका 164 वासीका लागि विद्युत विस्तार कार्य भइरहेको जानकारी दिनुभयो। कर्णाली प्रदेशमा प्रसारण तथा सब स्टेसन निर्माणमा महत्त्वपूर्ण प्रगति भएको भन्दै मन्त्री श्रेष्ठले वैकल्पिक ऊर्जाका लागि पनि सरकारले समानान्तर काम गरिरहेको बताउनुभयो। सरकारले पहिलो चरणमा सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालीकोट, जुम्ला र मुगुमा वितरण लाइन विस्तार तथा ट्रान्सफर्मर जडानका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै मन्त्री श्रेष्ठले दोस्रो चरणमा माथिल्लो डुल्पामा 33 र 11 केभी सब स्टेसन तथा वितरण प्रणाली स्थापना गरी समग्र कर्णाली प्रदेशमा विद्युतीकरण गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सांसदहरूले लिखित रूपमा राख्नुभएको प्रश्नको जवाफ टेबल गर्नुभयो। त्यसै गरी बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि आजको बैठकमा

0: र राष्ट्रिय स्तरको राष्ट्रिय खुसीको स्तर उच्च राख्नुपर्ने बताउँदै सांसदहरूले महँगी नियन्त्रण, गरिबी न्यूनीकरण तथा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव प्रवर्धन गर्न आवश्यक रहेको समेत बताउनुभयो। सांसदहरूले विभिन्न जिल्लाका बाढी पहिरो पीडितको तत्काल उद्धार तथा समयमै राहत उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 5 गते शुक्रबार दिउँसो 1:15 बजे बस्नेछ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभाको आज बसेको बैठकमा मत विभाजन गर्दा प्रस्तावको पक्षमा 21 मत परेकाले मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख नन्दा गुरुङले घोषणा गर्नुभयो। गएको 12 साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता शाहीले विश्वासको मत प्राप्त गर्नुभएको हो। बैठकमा 40 मध्ये सभामुख बाहेक 36 सांसदले मतदान गर्नुभएको थियो। मुख्यमन्त्री शाहीको विपक्षमा 13 जना सांसदले मतदान गर्नुभएको हो। 2 जना तटस्थ बस्नु भयो भने 3 जना अनुपस्थित रहनु भएको थियो। 40 सदस्य प्रदेश सभामा सरकार बनाउन 21 सांसद आवश्यक पर्दछ। यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभाको आज बसेको बैठकमा विश्वासको मत सम्बन्धी मुख्यमन्त्री भट्टले प्रस्तुत गर्नुभएको प्रस्तावमा मत विभाजन गर्दा प्रस्तावको पक्षमा 31 मत परेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गर्नुभयो। मुख्यमन्त्री भट्टको विपक्षमा 15 मत परेको थियो। विश्वासको मतको पक्षमा नेपाली कम्युनिस्ट पार्टी नेकपा र नेकपा एमालेका प्रदेशसभा सदस्य तथा विपक्षमा नेपाली कङ्ग्रेस र राप्रपा प्रदेशसभा सदस्यले मतदान गर्नुभयो भने 3 जना अनुपस्थित रहनु भएको थियो। नेकपा प्रदेश संसदीय दलका नेता भट्ट गत साउन 29 गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष आज दावी पेश गर्नुभएको छ। यसअघि एमाले बागमती प्रदेश संसदीय दलको बैठकले गत सोमबार थापा मगरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। 104 सदस्य बागमती प्रदेशसभामा सरकार गठनका लागि 53 प्रदेशसभा सदस्यको समर्थन आवश्यकता पर्दछ। प्रदेशमा नेपाली कङ्ग्रेसको 36, नेपाली कम्युनिस्ट पार्टीको 26, एमालेको 25, राप्रपाको 12, नेपाल मजदुर किसान पार्टीको 3 र हाम्रो नेपाली पार्टीको 2 सिट रहेको छ। बैतडी जिल्लाका विभिन्न गाउँपालिकाले भूमि बैङ्क स्थापनाका लागि स्वीकृति पाएका छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जिल्लाको 5 सहित 4 स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएसँगै पालिकाभित्रका उपयोगहीन बाजा जमिनको पहिचान तथा अभिलेखीकरण गरी कृषि उत्पादनमा सहज हुनेछ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
1: बैतडीको 5 गाउँपालिकाले भूमि बैङ्क स्थापना गर्न स्वीकृति प्राप्त गरेपछि गाउँपालिकाभित्र रहेका बाँझो तथा उपयोगहीन निजी जग्गाको पहिचान र अभिलेखीकरण गरी कृषि उत्पादनमा प्रयोग गर्न सजिलो हुने बताउनुहुन्छ स्थानीय भूमि व्यवस्थापन सहजकर्ता नरिराम लोहार।
2: त्यो जग्गालाई उपयोगमा ल्याउने र त्यस्तो जग्गा उपयोगमा ल्याए बापत जग्गा धनीलाई पनि केही सहुलियत दिने र जग्गा धनीसित सम्झौता गरेर उहाँको इच्छा अनुसार जग्गाको प्रकृति, जग्गाको उत्पादन क्षमता नबिग्रिने गरी जो भूमिहीन सुगम भएको हुनुहुन्छ खेतीपातीमा काम गरिराख्नु भएको छ तर जग्गा अभावका कारणले समस्या भोगिराख्नु भएको छ त्यस्ता भूमिहीनलाई जग्गा उपलब्ध गराउने।
1: स्वीकृति प्राप्त गरेपछि अब पञ्चेश्वर गाउँपालिकामा जग्गा धनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने व्यवस्था हुनेछ। बाँझो जमिनलाई उत्पादनसँग जोड्दै कृषि उत्पादन र रोजगारी वृद्धि गर्न भूमि बैङ्क महत्वपूर्ण हुने बताउनुहुन्छ सूचना प्रविधि अधिकृत लोकेश भट्ट।
2: खाली जमिनलाई हामीले सदुपयोग गरेर नर्मल हाम्रो बन्देरका बासिन्दाहरू छन् उनीहरूलाई हामीले भूमि बैङ्क ल्याएर सिस्टमेटिक रूपमा
1: भूमि बैङ्क स्थापना भएपछि बाँझो तथा उपयोगहीन जग्गाको पहिचान र व्यवस्थापनमा सहजता आउने बताउनुहुन्छ प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी। भूमि बैङ्क मार्फत साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै कृषि उत्पादनमा जोड्ने योजनामा रहेको गाउँपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: सरकारले बिजुलीको महसुल घटाउने गृह कार्य तीव्र पारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भट्ट श्रेष्ठको प्रस्तावमा गत साउन 13 विद्युत महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध

0: गराउने गृह कार्य अघि बढाएको हो। यसैबीच प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बसेको छ। समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा विज्ञ, उपभोक्ता र विज्ञ वित्त विज्ञहरू सदस्य हुनुहुन्छ। यस्तै वर्षायाममा विद्युत खेर जाँदा प्राधिकरणले मासिक नोक्सानी बेहोर्नु परेको जनाउँदै सञ्चालक समिति सदस्य शाहीले उद्योगहरूलाई पनि सहुलियत दिने निर्णय तयारी गरिएको बताउनुभयो। उद्योगलाई वर्षायामको बिजुली सस्तो बनाउँदा उनीहरूको उत्पादन गर्ने सामानहरू उपभोक्तालाई कति सस्तोमा दिन सकिन्छ भनेर समन्वय समेत भइरहेको उहाँले जानकारी दिनुभयो। नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राध्यापक डाक्टर ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष प्राध्यापक डाक्टर पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो। डाक्टर पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज कोलपुरमा नाक कान तथा घाँटी विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। यसअघि उहाँले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानसँग कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्काल निर्धारित वार्ता योजना नरहेको उल्लेख गर्नुभएको छ। यसैबीच राष्ट्रपति ट्रम्पले होर्मुज पूर्ण रूपमा खुल्ला र निर्वाध रूपमा सञ्चालनमा रहेको समेत बताउनु भएको छ। होर्मुज जलमार्गमा तनाव कायमै रहेका बेला इरान र अमेरिका बीच परस्पर विरोधी धारणा सार्वजनिक भएका छन्। इरानले अमेरिकी नौसैनिक नाकाबन्दी र प्रतिबन्ध हटाउने लगायत समझदारी पत्रमा उल्लेखित प्रतिबद्धता पूरा नभएसम्म जलमार्ग खुल्ला नगर्ने अडान दोहोर्याएको छ। युक्रेनका पूर्व रक्षा मन्त्री माइखाइलो फेडरोभले राष्ट्रपति निर्वाचनको माग गर्नुभएको छ। रसियासँग युद्ध सुरु भए यता राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको यसरी राजीनामा माग भएको यो पहिलो पटक हो। पूर्व रक्षा मन्त्री फेडरोभले युक्रेन स्वतन्त्र युरोपेली राष्ट्रको रूपमा रहन चाहेको बताउँदै राष्ट्रपति जेलेन्स्कीको नाम नलिई मुलुकलाई अब बन्दी बनाउन नसकिने बताउनुभयो। सन् 2022 रसियासँग युद्ध सुरु भएपछि युक्रेनले सैनिक कानून मार्सल ल लागू गरेकाले निर्वाचन हुन नसकेको हो। पूर्व रक्षा मन्त्री फेडरोभलाई मन्त्री नियुक्त भएको 6 महिनामै बर्खास्त गरिएको थियो। अब आर्थिक समाचार, केशव ढुङ्गानाबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: नेपाल आयल निगमले गएको साउन महिनामा मात्रै 57,000 मेट्रिक टन भन्दा बढी खाना पकाउने ग्यास एलपिजी आयात भएको जनाएको छ। गएको साउन महिनामा 57,316 मेट्रिक टन ग्यास आयात भएको र यो परिमाण पछिल्लो 5 महिनाको तुलनामा सबैभन्दा बढी भएको निगमका निर्देशक विनित मणि उपाध्यायले जानकारी दिनुभयो। साउनमा मात्रै देशभर 40,36,000 थान सिलिन्डर ग्यास बिक्री वितरण भएको निगमले जनाएको छ। गएको असारमा 44,544 मेट्रिक टन ग्यास आयात गरेकोमा साउनमा बजारमा माग बढेपछि आयातको मात्रा समेत बढाउँदै लगेको निगमले जनाएको छ। असारको तुलनामा साउनमा करिब 9,00,000 सिलिन्डर ग्यास बढी बिक्री वितरण भएको निगमले जनाएको छ। यसअघि गएको जेठमा 32,842 मेट्रिक टन, वैशाखमा 32,056 मेट्रिक टन र चैतमा 38,799 मेट्रिक टन खाना पकाउने ग्यास एलपिजी आयात भएको थियो। झापाको काकडभिट्टा नाका भएर गएको एक वर्षमा 14,06,00,000 रुपियाँ भन्दा बढी मूल्यको जडीबुटी निर्यात भएको छ। काकडभिट्टा नाका भएर विभिन्न 12 थरीका 1,100 मेट्रिक टन भन्दा बढी जडीबुटी भारत र बङ्गलादेश तर्फ निर्यात भएको काकडभिट्टा भन्सार कार्यालयले जनाएको छ। गएको एक वर्षमा 422 मेट्रिक टन तेजपात भारततर्फ निर्यात भएको छ। यस्तै 269 मेट्रिक टन चिराइतो बङ्गलादेशतर्फ निर्यात भएको पूर्वी भन्सार नाका काकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले जानकारी दिनुभयो। पछिल्लो समय बङ्गलादेशतर्फ रिट्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसी लगायतका जडीबुटीको निकासी बढेको भन्सार कार्यालयले जनाएको छ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार 0.26 अङ्कले घटेर 2,622.22 अङ्कमा पुगेको छ। ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 0.08 अङ्कले घटेर 461 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। त्यस्तै फ्लोट सूचक 0.02 अङ्कले घटेर 179.95 बिन्दुमा पुगेको छ। बुधबार सेन्सिटिभ फ्लोट सूचक पनि 155.75 बिन्दुमा स्थिर रहेको छ।
0: अब खेल समाचार, अजय बमबाट। तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कनाडालाई पराजित गरेको छ। नेपालले पहिलो अभ्यास खेलमा कनाडालाई 116 रनले पराजित गरेको हो। नेपालले दिएको 189 रनको लक्ष्य पछ्याएको कनाडाको टोली 28 ओभरमा 72 रनमै अल आउट भयो। कनाडाका शरद श्रीनिवासले सर्वाधिक 32 रन बनाए, अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। नेपालका करण केसी, ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले समान 2 विकेट तथा हेमन्त धामी र सन्दीप लामिछानेले समान 1 विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 45 ओभरमा 188 रन बनाएको थियो। नेपालका आसिफ शेखले सर्वाधिक 49 तथा ईशान पाण्डेले 34, देव खनालले 27 र सन्दीप जोराले 27 रन बनाए। नेपालले भारतमा थप अर्को अभ्यास खेल खेल्ने तालिका छ। 10 दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा पनि नेपालले 3 दिन अभ्यास गर्नेछ। सोम एमा रहेको नेपालले पहिलो खेल भदौ 15 गते भरानसँग खेल्नेछ। त्यसपछि मलेसिया साउदी अरब र हङकङसँग खेल्नेछ। पहिलो टेस्टमा म्यानोप सुथारको घातक बलिङसँगै भारतले श्रीलङ्कालाई 165 रनले पराजित गर्दै 2 खेलको सिरिजमा 1-0 अग्रता बनाएको छ। भारतको यो 600 टेस्ट समेत हो। गालीमा भएको टेस्टमा भारतले दिएको 372 रनको लक्ष्य पछ्याएको श्रीलङ्का 5 तथा अन्तिम दिन दोस्रो सत्रमै 206 रनमा अल आउट भयो। बायाँ हाते स्पिनर सुथारले दोस्रो इनिङमा 6 विकेट लिएर 55 रन खर्चिए। उनले पहिलो इनिङ्समा 4 विकेट लिएका थिए। यससँगै उनले खेलमा कुल 10 विकेट लिएका छन्।
3: अब मौसम। आज राति देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको तराई भूभागका केही स्थान, मधेस तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 14.9 मिलिमिटर। पोखराको अधिकतम 32, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 70.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.2, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 27.2 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 33.5, न्यूनतम 24.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता। नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न पार्टी र सरकार एकसाथ अघि बढिरहेको रासोपा सभापति रवि लामिछानेद्वारा स्पष्ट। बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई विश्वासको मत प्राप्त। इरानसँग वार्ताको तत्काल कुनै योजना नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलासा। र एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा पहिलो अभ्यास खेलमा भारतको कर्नाटक पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: कार्य सम्पादन सम्झौतासँगै सरकारको जोड नतिजामुखी काममा प्रधानमन्त्री बालेन्द्र शाह, मन्त्रीहरू र मुख्य सचिव बीच सुशासनका लागि सम्झौता पत्रमा हस्ताक्षर। प्रधानमन्त्रीसँगको सम्बन्धमा कुनै दुविधा नरहेको सभापति लामिछानेको भनाई। पुराना उद्योगको विपणन यात्रा र समृद्धिको नयाँ संकल्प सम्बन्धी विश्लेषण। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन र विधान निलम्बन पछिको राजनैतिक तरङ्ग। हर्मुज जलमार्गमाथि अमेरिकी दाबी र युएको प्रतिबन्धले मध्य पूर्वमा तनाव उच्च। उत्तर कोरियासँग वार्ताको तयारी र अन्तर्राष्ट्रिय कूटनीतिक हलचल तीव्र। र खेल प्रसङ्गमा प्रिमियर लिगको काउन्टडाउन, नयाँ नियम र नयाँ अनुहार सहित शुक्रबारदेखि सुरु हुँदै
0: कार्यक्रम सुरु गरौँ। प्रधानमन्त्री र मन्त्रीहरू बीच कार्य सम्पादन सम्झौता सम्बन्धी प्रसङ्गबाट आज सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरू बीच चालु आर्थिक वर्षको मुख्य काम तथा लक्ष्य हासिल गर्न कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि प्रधानमन्त्रीसँग सम्झौता गर्नुभएको छ। सार्वजनिक प्रशासन चुस्त, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यले सुरु गरिएको यो अभ्यासको जग कस्तो छ, यसको अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा कार्यान्वयनको चुनौती के छन् प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एक विशेष समारोहका बीच प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरू बीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले, परराष्ट्र मन्त्री शिशिर खनाल, गृहमन्त्री सुदन गुरुङ, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायत 14 मन्त्रीहरू र मुख्य सचिव गोविन्द बहादुर कार्कीले सुशासन, सामाजिक न्याय र समृद्धिका प्राथमिकता तोकेर सम्झौता पत्र आदान प्रदान गर्नुभयो। सार्वजनिक निकायलाई उत्तरदायी बनाउन कार्य सम्पादन सम्झौता गर्ने परिपाटीको 1980 सुरु भएको हो। सन् 1980 दशकमा न्युजिल्यान्ड र संयुक्त अधिराज्यबाट प्रशासनिक दक्षता अभिवृद्धि गर्न यो अवधारणाको सुरुवात भएको हो। फ्रान्स, भारत तथा दक्षिण कोरिया जस्ता देशहरूमा यो अभ्यासले प्रशासनिक ढिलासुस्ती हटाउन ठूलो मदत पुर्याएको छ। नेपालमा आर्थिक वर्ष 2073-74 विकास आयोजनाका प्रमुखहरूसँग सम्झौता गर्ने कार्यबाट यसको परीक्षण सुरु भएको थियो। पछि सन् 2018 प्रधानमन्त्री, मन्त्री र सचिवहरूसम्म यो श्रृङ्खला औपचारिक रूपमा विस्तार गरियो। नेपालको निजामती प्रशासनमा कार्य सम्पादन सम्झौतालाई परिणाममुखी बनाउन सम्झौता कागजी औपचारिकता मात्र नभई मापन योग्य हुनुपर्दछ। प्रधानमन्त्री कार्यालयको अनलाइन ड्याशबोर्ड मार्फत मासिक र त्रैमासिक आधारमा प्रगति समीक्षा गरिनुपर्दछ। कमजोर कार्य सम्पादन हुँदा निजामती सेवा ऐन अनुसार कार्य सम्पादन मूल्याङ्कनमा अङ्क कट्टा हुने, सरुवा तथा बढुवा रोक्का हुने वा जिम्मेवारीबाट हटाइने व्यवस्था छ। मन्त्रीहरूको हकमा यो राजनीतिक प्रतिबद्धता भएकाले कमजोर नतिजा ल्याउने मन्त्रीलाई प्रधानमन्त्रीले पदमुक्त गर्न सक्ने राजनीतिक र नैतिक दायित्व रहन्छ। कार्य सम्पादन सम्झौता आफैमा नतिजा होइन, नतिजा प्राप्तिको माध्यम मात्र हो। बजेट विनियोजन, प्रशासनिक अनुकूलता र राजनीतिक इच्छा शक्तिको सही संयोजन हुन सकेमा मात्र यो सम्झौताले सार्थक नतिजा दिनेछ। वर्तमान सरकारले सम्झौता अनुरूपको नतिजा देखाउन सके सुशासन र समृद्धिको संकल्पले मूर्त रूप पाउनेछ।
0: संसदमा आफ्ना सांसदहरूको प्रस्तुतिलाई थप मर्यादी, जिम्मेवार र जनउत्तरदायी बनाउने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आन्तरिक समीक्षा तथा विधान संशोधनको गृह कार्य अघि बढाएको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको विधान परिमार्जन गर्न मुख्य सचेतक कविन्द्र बुडलाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको छ। यसैबीच सभापति रवि लामिछानेले मन्त्री फेरबदल र प्रधानमन्त्रीसँगको सम्बन्धलाई लिएर बाहिर आएका खबरहरूको खण्डन गर्नुभएको छ। दलभित्र मन्त्रीहरूसँगको प्रश्नोत्तर र संसदीय प्रस्तुतिको समीक्षालाई उहाँले स्वाभाविक प्रक्रिया भन्नुभएको छ। यसै विषयमा केन्द्रित रहेर तयार पारिएको यो रिपोर्ट।
1: जनताको आवाज संसदसम्म प्रभावकारी रूपमा पुर्याउन र कानून निर्माण प्रक्रियामा परिणाममुखी भूमिका निर्वाह गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आन्तरिक संरचना परिमार्जनको प्रक्रिया सुरु गरेको छ। आज सिंहदरबारमा आयोजित छलफलले संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। सो कार्यदलले आगामी 7 विधान संशोधनको प्रस्ताव तथा नयाँ कार्यविधि तयार पार्नेछ। सांसदहरूको मर्यादा, उत्तरदायित्व र समताका विषयलाई संसदमा उठाउने तरिकालाई अझ परिपक्व बनाउन यो कदम चालिएको राष्ट्रपतिले जनाएको छ।
2: आजको संसद दलले गरेको निर्णय भनेको संसदीय राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विधान 2083 आवश्यकता अनुसार संशोधन गर्नको लागि संशोधन कार्यदल मुख्य सचेतकको संयोजकत्वमा बनेको छ र उक्त कार्यदलले आगामी 7 दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टीको संसदको विधान आवश्यकता अनुसार संशोधन गरेर कार्यविधि बनाएर आगामी दिनमा सांसदहरूलाई सदनमा उपस्थिति हुँदै गर्दाखेरि कम्तीमा सदनको मर्यादा आफ्ना जिम्मेवारी जनपक्षी आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउनको लागि आवश्यकता अनुसार संशोधन गर्ने गरी यो विधान संशोधन गर्ने कार्यदल बनेको छ।
1: छलफलका क्रममा सांसदहरूले निर्वाचन क्षेत्रका समस्या, बजारमा देखिएको ग्यास अभाव जस्ता जनसरोकारका मुद्दा र मन्त्रालयगत काम कारवाही बारे प्रश्न उठाएका थिए भने सम्बन्धित मन्त्रीहरूले त्यसको उत्तर दिनुभएको थियो। पार्टीभित्र मन्त्रीहरूको कामलाई लिएर प्रश्न उठ्नु र सरकार पुनर्गठनको चर्चा चल्नुलाई सभापति रवि लामिछानेले सामान्य र लोकतान्त्रिक अभ्यासका रूपमा अर्थ्याउनु भएको छ। उहाँले मन्त्री फेर्ने कुनै तयारी नरहेको र 100% काम गर्दा एकाध विषयमा प्रश्न उठ्नु स्वाभाविक भएको स्पष्ट पार्नुभयो।
3: कन्फ्युजन पनि छैन, हामीलाई जनताले दिएको मेन्डेटमा हामी स्पष्ट छौँ। यो घरमा चाहिँ साथीभाइसँग सानो एउटा कुरामा कुरा नमिलेर परिवारसँग जिस्किएको चलेको विषय हो र यो चल्ने विषय पनि होइन, चलाउने विषय पनि होइन। जस्तो केन्द्रीय समितिलाई परिपूर्ण गर्ने कुरा भनेको यो 5 वर्षभित्र गर्ने कार्य हो। यो हामीले 5 वर्षभित्र गर्ने कार्य भएको हुनाले साथीहरूलाई के बताउन चाहन्छु भने हामी यताको उताको नाम आउने कतैको पनि छैन। रासोपाए हामीले महाधिवेशन पछाडि समायोजनलाई समाप्त गरिसकेको हुनाले यो एउटा सभापति विधानले दिएको अधिकार अनुसार योग्य साथीहरूलाई क्रमशः ल्याउँदै जाने सिलसिलामा हामी छौँ। भोलि 4 जना गरौँला, पछि 5 जना गरौँला, अर्को दिन 10 जना गरौँला, उसले कसैले नाम दिने नै होइन, पार्टीले छलफल गर्ने हो। मलाई प्रस्तावहरू विभिन्न साथीहरूले गर्नुहुन्छ, कुनै अर्को ठाउँले हामी दुईटा धार छौँ अथवा यता पक्षले दिने भन्ने त्यो बिल्कुल त्यसलाई त्यसलाई कम्प्लिटली खारेज गर्नुहोला।
4: त्यो चाहिँ कविता जस्तो
3: समस्या कस्तो छ भने यो हामी पुरानो राजनीतिक अभ्यासमा सानो केही घटना भयो भने त्यसको राजनीतिक अर्थ खोज्ने बानी भएको हामीमा त्यो छैन। हामी नापेर जोकेर कुराकानी गर्दा कहिले हामीले गरेका कुराहरूले राजनीतिमा अलग अर्थ लाग्ने गर्दथ्यो पहिला, यिनको पनि बिग्रियो यिनको पनि सिद्धियो कि भन्ने तपाईँहरूलाई लाग्न सक्ला। त्यो साँच्चै नै मैले तपाईँलाई भनेको कुनै किसिमको समस्या छैन, हामीमा कुनै किसिमको कन्फ्युजन पनि छैन। हामीलाई जनताले दिएको मेन्डेटमा हामी स्पष्ट छौँ। यो रविले बालेनलाई, बालेनले रविलाई गरेको बाचा होइन, इतिहासलाई देशलाई हामीले सँगै बसेर गरेको बाचा हो। यहाँ यस्ता सामान्य कुराहरूले यत्रो राजनीतिक कमिटमेन्ट, यत्रो पोलिटिकल कमिटमेन्ट, यत्रो हिस्टोरिक कमिटमेन्ट, यसो बिग्रियो सम्बन्ध, त्यो घरमा चाहिँ साथीभाइसँग सानो एउटा कुरामा कुरा नमिलेर परिवारसँग जिस्किएको चलेको विषय हो र यो चल्ने विषय पनि होइन, चलाउने विषय पनि होइन। यो सेन्सिटिभ विषय हो, हामी यसको सेन्सिटिभिटी बुझ्दछौँ, यसको संवेदनशीलता बुझ्दछौँ। त्यही संवेदनशीलता बुझेर इतिहासले हामीलाई दिएको जिम्मेवारी हो। 4 महिना भर्खर भएको छ, 5 महिनामा प्रवेश गर्दैछ। रमाइलोको लागि जसले जे भने पनि मेरो त्यसमा आपत्ति छैन।
1: संसदमा जनपक्षीय आवाजलाई सशक्त बनाउन आफ्नो विधान संशोधन गर्ने र आफ्नै मन्त्रीहरूसँग आन्तरिक रूपमा उत्तरदायित्व खोज्ने राष्ट्रपतिको यो अभ्यासलाई सकारात्मक रूपमा हेरिएको छ। आफ्ना कमजोरी सुधार्दै र आन्तरिक समन्वयलाई बलियो बनाउँदै अघि बढ्ने राष्ट्रपतिको यो तयारीले आगामी दिनमा संसदीय काम कारवाही र शासकीय व्यवस्थापनलाई थप चुस्त बनाउने अपेक्षा गरिएको छ।
0: नेपाली राजनीतिमा देशकै सबैभन्दा पुरानो र ठुलो लोकतान्त्रिक दल नेपाली काङ्ग्रेस अहिले फेरि एकपटक सत्ता र शक्तिको होइन आफ्नै विधान र महाधिवेशनको जटिल चक्रव्यूहमा झेलिएको छ। पूर्व निर्धारित असोज 16-19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन गर्ने हतारोमा संस्थापन पक्षले पार्टी विधानकै महत्त्वपूर्ण धारा निलम्बन गरेपछि काङ्ग्रेसभित्रको आन्तरिक विवाद र ध्रुवीकरण उत्कर्षमा पुगेको छ। विधान जोगाउने कि तोकिएकै समयमा महाधिवेशन गराउने, समयको चाप, अदालतको आदेश र आन्तरिक असन्तुष्टिको यो त्रिकोणमा झेलिएको काङ्ग्रेस महाधिवेशनको नालीबेलीबारे तयार पारिएको यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
5: साउन 24 गतेदेखि भदौ 1 गतेसम्म बसेको काङ्ग्रेस केन्द्रीय समितिको बैठकले पार्टी विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गर्यो। यो त्यही धारा हो जसले महाधिवेशन हुनुभन्दा कम्तीमा 1 वर्ष अघि नै स्थानीय तहका सबै अधिवेशन सम्पन्न हुनुपर्ने र प्रतिनिधिहरू 3 महिना अगावै निर्वाचित भइसक्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो। तर भदौ 24 वडा अधिवेशन सुरु गरेर असोज 16 केन्द्रीय महाधिवेशन सक्नुपर्ने चटारोमा रहेको सभापति गगन थापा नेतृत्वको कार्य समितिले विधानको यो बाटोलाई नै निलम्बनको अस्त्र प्रयोग गरी पन्छाइदियो। संस्थापन पक्षको तर्क छ, अदालतको आदेश, संविधान र विशेष महाधिवेशनको म्यान्डेटका कारण अब काङ्ग्रेससँग समयको कुनै सुविधा छैन। महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले करिब 8 लाख क्रियाशील सदस्यताको टुङ्गो लगाएर निर्वाचन समितिलाई बुझाइसकेको छ। सभापति थापाले असोज 16 अघि तोकिएको कार्यतालिका अनुसार अधिवेशन नगर्ने जिल्ला र क्षेत्रीय सभापतिको जिम्मेवारी खोज्नेसम्मको चेतावनी दिइसक्नु भएको छ। तर अर्कोतिर संस्थापन इतर पक्ष भने यो निर्णयलाई प्रक्रियागत मिछा प्रवृत्तिको संज्ञा दिइरहेको छ। गत साउन 29 देखि 31 गतेसम्म इतर पक्षले आयोजना गरेको भेलाले सानेपाको यो कदम प्रति गम्भीर असन्तुष्टि जनाएको छ। तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका नेताहरू विधान निलम्बन गरेर गरिने महाधिवेशनले पार्टीमा निष्पक्षता र आन्तरिक लोकतन्त्र कायम राख्न नसक्ने दावी गरिराख्नु भएको छ। विधानको जग भत्काएर निर्माण गर्न लागि 15 महाधिवेशनले काङ्ग्रेसलाई नयाँ ऊर्जा देला कि झन ठूलो विभाजन तर्फ धकेला, यो प्रश्न अहिले सानेपाको प्राङ्गणदेखि तल्लो तहका कार्यकर्तासम्म गुन्जिरहेको छ। एकातिर महाधिवेशनको कार्यतालिका सार्वजनिक भएर सानेपामा प्राविधिक तयारी तीव्र पारिएको छ भने अर्कातिर विधान निलम्बन गरिएको भन्दै पार्टीभित्रै विरोधको स्वर सुनिएको छ। समयको चाप र अदालतको बाध्यता देखाएर विधानका धारा निलम्बन गर्नु कतिको व्यवहारिक हो, यही विषयमा कुराकानी गर्न अहिले हामीसँग जोडिनु भएको छ काङ्ग्रेस संस्थापन पक्षका नेता तथा नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल। यहाँलाई स्वागत छ घटनाको विचारमा।
4: धन्यवाद।
5: महाधिवेशन तोकिएकै समयमा गर्नका लागि विधानको धारा 35(2) नै निलम्बन गर्नुपर्ने यो बाध्यकारी अवस्था चाहिँ कसरी आयो?
4: यो विधानको धारा निलम्बन गर्ने यो कुरा यो भन्दा अगाडि धेरै चाहिँ निलम्बन हुन्थे। हामीले एउटा धारा त्यहाँ चाहिँ के छ भने केन्द्रीय महाधिवेशन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको अधिवेशन हुनुपर्ने व्यवस्था छ। केन्द्रीय महाधिवेशन हुनुभन्दा अगाडि 3 महिना अगाडि प्रदेश तहको अधिवेशन हुनुपर्ने व्यवस्था छ। त्यस अनुसार अहिले गर्ने स्थिति छैन अथवा समय पुगेन। त्यो समय नपुगेको कारणले सँगसँगै गर्नुपर्ने भयो, एक हप्ता जतिको फरकमा गर्नुपर्ने भयो, त्यतिका लागि त्यो धारालाई निलम्बन गरेको। त्यो चाहिँ योभन्दा अगाडि त चाहिँ दर्जनौ धारा निलम्बन हुने गर्थ्यो।
5: यो निलम्बन
4: कुनै विशेष एकदमै गम्भीर केही विषय होइन। तपाईँहरू चाहिँ अब पार्टीको इन्टर्नल कुरा चाहिँ अब थाहा नहुन सक्छ। अब त्यो कुरा हामीले पस्ट्याउने त्यो हाम्रो जिम्मेवारीको कुरा हो। त्यसैले तपाईँले प्रश्न राखिदिनु भयो, त्यसको लागि धन्यवाद। कुरा चाहिँ के हो भने तपाईँले उल्लेख गर्नुभएको हाम्रो विधानको धारामा केन्द्रीय महाधिवेशन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको अधिवेशन हुनुपर्छ र 3 महिना अगाडि प्रदेश तहको अधिवेशन हुनुपर्छ। हामीलाई त्यति समय उपलब्ध नभएको कारणले यो 1 हप्ता 5 दिनको अन्तरमा गर्नुपर्ने बाध्यता भएको कारणले हामीले त्यसो गरेका हौँ।
5: यसले वैधानिकतामा भोलि महाधिवेशनको वैधानिकतामा प्रश्न उठाउँदैन
4: किन? धारा निलम्बन गर्ने कुरा यो पहिलोचोटि भएको हो। कसरी यो चाहिँ व्यवहारिक पक्षलाई हेरेर कार्य समितिले निर्णय गर्ने व्यवस्था त्यही विधानभित्र छैन र
5: हो इतर तर इतर पक्षले
4: भएकै व्यवस्थालाई प्रयोग गरेर गरेको होला नि त निलम्बन व्यवस्था अनुसार गरिएको।
5: खास गरी दुई पक्ष बीच अहिले जुन संवादहीनता भनेर बाहिर आइरहेको छ, गगन थापा पार्टी सभापति गगन थापाले त निरन्तर संवादमा छु भन्नुभएको छ, तर अर्को पक्ष जो संस्थापन इतर पक्ष छ उहाँहरूले कुनै सहमतिको ठोस प्रस्ताव आएको छैन अहिलेसम्म भन्ने कुरा राख्नु भएको छ नि। यो बीचमा सहमति हुने प्रयास या सम्भावना देख्नुहुन्छ महामन्त्रीको नाताले?
4: अनि हाम्रो प्रयास जारी छ, यो हाम्रो आन्तरिक विषय हो। तपाईँको इन्टरभ्यूमा भनौँ न अहिले हाम्रो देखिएको पक्ष विपक्षमा एकअर्कामा छेडछाड गरेर कुरा मिल्दैन। कुरा मिल्ने भनेको हामी बिचमै कुराकानी गरेर हो। त्यसैले चाहिँ अब नयाँ मञ्च बनाएर त्यो मञ्चबाट एक्लै अर्कालाई गाली गरेर अथवा इन्टरभ्यूहरूमा एक्लै अर्कालाई छेडछाड गरेर मिल्ने विषय यो होइन। यो विषय चाहिँ हामी नै बसेर मिलाउने हो। त्यसैले यो चाहिँ घर झगडा हो, घरभित्रै बसेर मिलाउँ, यो समस्या घरभित्रै बसेर समाधान गरौँ हामीले भनिरहेकै छौँ। त्यसको लागि हामीले कोसिस पनि गरिरहेकै छौँ।
5: त्यसै तर घरभित्रैको झगडा फेरि दुईटा घर बन्देर अलिकति समस्या देख्यो कि कार्यकर्तामा। चुनदेवीमा एउटा घर बन्यो, फेरि सानेपामा पुरानो घर त छँदै थियो, त्यसले गर्दा अलिक कार्यकर्ता अलिक निराश छन् कि भन्ने चिन्ता हो।
4: त्यसैले अर्को घर नबनाऊ, सानेपाकै घरमा बसेर कुराकानी गरौँ, यो बाहिर नलैजाउँ, अरूसँग चाहिँ कुराकानी गरेर एकअर्काको सम्बन्ध चाहिँ बिगार्ने काम नगर, दूरी बढाउने काम नगरौँ।
5: अधिवेशन नगर्ने वा असहयोग गर्ने जिल्ला क्षेत्रीय सभापतिहरूको जिम्मेवारी खोज्ने चेतावनी किसिमको एउटा बाहिर वक्तव्य या भनाई आइरहेको छ नि, यसले पार्टीभित्र थप मोडभेड र ध्रुवीकरण बढाउँदैन?
4: यो जिम्मेवारी अब यो यस्तो जिम्मेवारी अधिवेशन भनेको त सबै तहमा त्यस अनुसारको विधानले जिम्मेवारी तोकेको हुन्छ। जिम्मेवारी तोकेको व्यक्तिले जिम्मेवारी पुरा नगर्दा यो त बगेको पानी जस्तो हो। तोके बमोजिम तोकेको मितिभित्र जिम्मेवारी पुरा भएन भने चाहिँ त अब त्यो अगाडि बढ्नै सक्दैन। त्यसैले जिम्मेवारी हेरफेर गर्ने त्यो वैधानिक व्यवस्थाकै विषय हो, तर हामीले त्यो व्यवस्थालाई त्यस ढङ्गबाट प्रयोग गर्न खोजिरहेका छैनौँ। त्यो कसैको जिम्मेवारी खोज्ने, कसैलाई अधिवेशनभन्दा बाहिर चाहिँ लान खोज्ने हाम्रो कुनै ध्येय छैन। सबै साथीहरूलाई 15 महाधिवेशनका निम्ति आफ्नो जिम्मेवारी के हो त्यही जिम्मेवारी अनुसार काम गरिदिन हामीले अनुरोध गरेका छौँ। सबैले काम गर्नुभएको छ, त्यस अनुसार काम अगाडि बढिरहेकै छ।
5: पूर्व सभापति शेरबहादुर देउवाकै नेतृत्वमा 15 महाधिवेशन आयोजक समिति बन्ने सम्भावना चाहिँ छ कि छैन होला, उहाँहरूको जिज्ञासा छ कि
4: होइन? मेरो तपाईँलाई नै प्रश्न छ, त्यो सम्भावना हुन्छ र मिल्छ र?
5: विशेष महाधिवेशनबाट त तपाईँहरू आउनु भएको छ, त्यो त
4: मैले तपाईँलाई नै प्रश्न गरेँ। कुरा के हो भने यो यस्तो कुराको जनता बजान गरेर केही अर्थ छैन, होइन? कुरा विषय के हो भने हामीहरूले मिल्ने कुरा गर्नु पर्यो, मिल्ने विषय गरी सहमति गर्नु पर्यो। त्यसैले त्यो सहमति गराउनका निम्ति हामी पूर्व सभापति आदरणीय शेरबहादुर देउवाजीज्यूसँग पनि संवाद गर्न खोजिरहेका छौँ, अरू सिनियर नेताहरूसँग सम्मान गर्न खोजिरहेका छौँ, अरू चाहिँ पार्टीसँग सम्बन्धित सबैसँग संवाद गरेर सहमति जुटाएर अधिवेशनमा सबैलाई समावेश गरेर सँगसँगै अगाडि बढाउने परिस्थिति निर्माण गर्न खोजिरहेका।
5: पार्टी नेतृत्वले भदौ 24 गते वडा अधिवेशन सुरु गरेर असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ, तर इतर पक्षले विधान निलम्बनको निर्णय र महाधिवेशनको प्रक्रियाप्रति गम्भीर प्रश्न उठाइरहेको छ। संस्थापन इतर पक्षको आपत्ति के हो र अबको रणनीति के हुन्छ, यसै विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ संस्थापन इतर पक्षका नेता मीन विश्वकर्मा। यहाँलाई घटना र विचारमा स्वागत छ।
6: धन्यवाद।
5: संस्थापन पक्षले अदालतको आदेश र समय अभावका कारण असोजमै महाधिवेशन गर्न विधान निलम्बन गरिएको भनेको छ, यसमा यहाँहरूको मुख्य विरोध वा असहमति या यहाँहरूको मत चाहिँ के होला?
6: होइन, पहिलो कुरा त नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समिति कुन आधिकारिक हो भन्ने विषयमै हाम्रा बिचमा विवाद छ। 14 महाधिवेशनबाट निर्वाचित कार्य समितिले 15 महाधिवेशन गर्नलाई कार्यतालिका सार्वजनिक गरिसकिसकेपछि सोही कार्य समितिमा रहेका केही पदाधिकारीहरूले बिचैमा विशेष महाधिवेशन भनेर कार्यक्रम गर्नुभयो र सो कार्यक्रमबाट आफू आधिकारिक भएको भनी निर्वाचन आयोगबाट अध्यावधि गराएको भन्ने सिलसिलामा विवाद भयो र त्यो विषय अहिले अदालतमा विचाराधीन। अहिले आधिकारिकताको विषय नै टुङ्गिएको छैन। आधिकारिकताको विषय नटुङ्गिकन कुनै एक समूहले म आधिकारिक हुँ भनेर महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नु उचित हुँदैन। त्यसो भएको हुनाले पहिले त अदालतबाट विवादै टुङ्गिनुपर्छ।
5: सभापति गगन थापाले असन्तुष्ट नेताहरूसँग निरन्तर संवाद भइरहेको बताउनु भएको छ, खासमा साँचो अर्थमा चाहिँ यहाँहरूसँग सहमति खोज्ने प्रयास भइरहेको छ कि छैन? आजसम्म
6: बाहिर हल्ला चाहिँ मैले पनि सुनेको छु, होइन? अस्ति केन्द्रीय कार्य समितिको बैठकमा पनि गगन थापाले आफ्नो कार्य समितिमा म चाँडै नै सभापति शेरबहादुर देउवालाई भेट्दैछु भनेर भन्नुभयो अरे, आजै भेट्दैछु भन्नुभयो अरे, तर हिजो हो त्यो भनेको, हिजो बेलुकासम्म त्यहाँ भेटघाट भएको छैन, आज बिहान पनि भएको छैन। त्यसो हुँदाखेरि अब बाहिर सुनेको हल्लाको भरमा भन्दा पनि भेटघाट पनि भएको छैन र पार्टीमा मेलमिलापको अवस्था पनि सिरियसली अगाडि बढेको छैन। बरु अदालती प्रक्रियामा चाहिँ उहाँहरूले महाधिवेशनको कार्यतालिका निकाल्ने र अर्को समूहले अदालतमा गएर स्टे अर्डरको माग गर्ने, यो दुईटा कुरा चाहिँ हुँदै गरेको भन्ने बुझ्दैछु।
5: यहाँहरूको माग या यहाँहरूको ती असन्तुष्टिहरू सम्बोधन भएन भने चाहिँ जुन असोजमा तोकिएको छ नि, यो महाधिवेशन बहिष्कार गर्ने दिशामा तपाईँहरू जानुहुन्छ?
6: यसलाई सजिलै छ, मिल्ने हो भने मिल्ने कुरा गर्नु पर्यो, नमिल्ने निखोज्ने भाँडिने कुरा गर्नु भएन। तर नमिल्ने हो भने नमिल्नलाई त छुट छँदैछ, तर मिल्नका लागि चाहिँ दुवै तर्फ लचिलो भएर अगाडि बढ्नुपर्छ, दुवैले मिल्ने प्रस्ताव अगाडि ल्याउनुपर्छ। कार्यकर्ताको भावना, मुलुकको जनताको भावना, राष्ट्रिय राजनीतिको आवश्यकता, नेपाली कङ्ग्रेसको ऐतिहासिक पृष्ठभूमि, यी सबै कुरा हेर्दा र अहिलेको वर्तमान काङ्ग्रेसको अवस्था पनि हेर्दाखेरि पार्टी मिल्नुको विकल्प छैन।
5: नेपाली काङ्ग्रेसको इतिहास हेर्ने हो भने महाधिवेशनको पूर्व सन्ध्यामा विधान संशोधन, निलम्बन वा कार्यतालिकाको विवाद नयाँ होइन, तर 15 महाधिवेशनको मुखैमा विधानको महत्वपूर्ण व्यवस्था निलम्बन गरेर द्रुत गतिमा महाधिवेशनमा होमिनुले देशको राजनीति र आन्तरिक लोकतन्त्रमा कस्तो प्रभाव पार्छ, अबको बहसमा हामीसँग जोडिनु भएको छ राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल। राजनीतिक दलहरूले आफ्नो सुविधा अनुसार पार्टी विधानका धाराहरू निलम्बन गर्दै महाधिवेशन गराउने परिपाटीलाई एक विश्लेषकको नजरबाट चाहिँ यहाँले कसरी हेर्नु भएको छ?
7: यो त सुविधाको राजनीति हो। अब जस्तो नेतृत्व बनाउनेहरूलाई आफूलाई जे गर्दाखेरि सुविधा हुन्छ या आफू सामु आएका चुनौतीहरूलाई टार्नलाई जे गर्न अनुकूल हुन्छ, कहिलेकाहीँ अरूलाई एकोमोडेट गर्न पनि त्यो कुरा गर्छन्, कहिलेकाहीँ अरूलाई बाहिर राख्न पनि, अब प्रतिस्पर्धीलाई बाहिर राख्न पनि त्यस्ता कुराहरूको प्रयोग गर्छन्। यो हामी कहाँ त चलिराखेकै परिपाटी हो भन्छु यसलाई म।
5: यसले त पक्कै पनि आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदैन होला?
7: होइन, अब यसो छ, यो पार्टीहरूभित्र अब खास गरी नेपाली काङ्ग्रेसमा भन्ने हो भने त अब त्यो पार्टीका कुराहरू बाहिरै त खुल्याम सबै कुरा गर्न पाइन्छ भने आन्तरिक लोकतन्त्रलाई बलियो कमजोर पार्ने कुरा के भयो र त्यो त त्यतातिर कसले हेरेको छ र त्यो खास गरी पावरमा जो छ त्यो पार्टी सत्तामा जो छ उसले त्यो पार्टीको विधानलाई आवश्यकता अनुसार त्यसलाई थपघट परिवर्तन गर्ने त्यो चाहिँ अब कहीँ न कहीँ अब उनीहरूकै विधानले नै त्यो दिएको होला जसले गर्दाखेरि त्यसलाई चाहिँ आफ्नो स्वार्थ अनुसार प्रयोग गर्छन्। त्यसले आन्तरिक लोकतन्त्र बलियो हुने भन्ने कुरा त आउँदैन।
5: ओ, अब नेपाली कङ्ग्रेसकै कुरा गर्ने हो भने संस्थापन र इतर पक्षको टकराव देखिन्छ। एकातिर कार्यतालिका सार्वजनिक भएर प्रक्रिया सुरु भइसकेको भनिन्छ, अर्कातिर असन्तुष्टि र चेतावनीको राजनीति चलेको छ। असोज 16 कङ्ग्रेसको 15 महाधिवेशन यही परिस्थितिमा सौहार्दपूर्ण रूपमा सम्पन्न हुन सम्भव देख्नुहुन्छ यहाँ?
7: होइन, अब यो कुनै चमत्कार भयो भने मात्रै त्यस किसिमको सम्भावना देख्छु म, होइन भनेदेखि त यो बाटो त विभाजनको बाटोमै गएको छ र फेरि नेपाली कङ्ग्रेसमा विभाजन भनेको कुनै नयाँ परिदृश्य पनि होइन, उहाँहरू मिल्ने र अलग हुने भनेको कुरा पटक पटक भएको छ। अहिलेको अवस्थामा हेर्दाखेरि अब यो शक्तिकै खेल हो र बिचमा अब अदालत पसिदिएको हुनाले अलिकति इतर पक्षलाई बल मिलेको जस्तो देखिन्छ र यता संस्थापन पक्षले पनि अदालतले बोल्नु अगाडि नै आफ्नो काम कुराहरू सकिहाल्ने सोच बनाएको म देख्छु।
5: मुलुकको ठुलो लोकतान्त्रिक दलभित्रको यो किचल हो र यो महाधिवेशनको चटारोले राष्ट्रिय राजनीति र आसन्न राजनीतिक समीकरणमा चाहिँ कस्तो असर पर्ला भन्ने यहाँको विषय।
7: यो कुरा त यसो छ, हेर्नुहोस्, अब पार्टीहरू विभाजित नै हुने खालको अवस्था पर्यो भनेदेखि त त्यो निश्चय पनि राम्रो होइन र जहाँसम्म समीकरणको कुरा गर्दै हुनुहुन्छ अरू दलहरूसँगको, अब त्यो त अहिले के अगाडिकै परिदृश्य हेर्ने हो भने अहिलेको संस्थापन पक्षले समीकरणको राजनीतिलाई त्यति रुचाएको देखिँदैन। नेपाली कङ्ग्रेसमै नै अगाडि सत्तामा भइरहेको बेलामा पनि समीकरणको राजनीतिकै बरखिलाफ प्रस्तावै पास गरे हो नि, त्यसले गर्दाखेरि अब आउने निर्वाचनमा त्यसरी समीकरण गरेर जाने सम्भावना चाहिँ म एकदम कम देख्छु।
5: पार्टीको विधान मिचेरै भए पनि तोकिएकै समय असोज 16 महाधिवेशन गराउन संस्थापन पक्ष दृढ देखिन्छ भने विधानको मर्म मारिएको भन्दै इतर पक्ष सशंकित छ। संवाद र चेतावनीको यो दोहोरो खेल बीच हुन लागेको कङ्ग्रेसको 15 महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउँछ या थप विभाजित, त्यो भने भदौ 24 सुरु हुने तल्लो तहका अधिवेशनले नै तय गर्नेछन्।
0: वर्षौंदेखि बन्द अवस्थामा रहेका सरकारी कारखाना, राजनीति र दलीय खिचातानीको शिकार बनेका उद्योगहरू र केवल फाइलमा सीमित भएका विकासका प्रतिबद्धता, यस्तै खबरहरूले हाम्रा समाचारका मुख्य शीर्षकहरू ओगट्ने गर्थे। तर पछिल्ला दिनहरूमा सरकारका गतिविधि र नीतिगत निर्णयहरूलाई सूक्ष्म ढंगले नियाल्ने हो भने एउटा फरक र आशातीत तस्विर अगाडि आउँछ। वर्षौंदेखि सुनसान बनेका वीरगंज चिनी मिल, उदयपुर सिमेन्ट, गोरखकाली रबर उद्योग र बोटल धागो कारखाना जस्ता राष्ट्रिय गौरव आयोजनाहरू पुनः सञ्चालन गर्ने दिशामा सरकारको जोडबल बढेको छ। अर्कोतर्फ निजी लगानी सुरक्षाका लागि ऐतिहासिक नीति र प्रशासनिक झन्झट अन्त्यका लागि डिजिटल सेवाको सुरुवात गरिएको छ। के देश साँच्चै आर्थिक पुनरुत्थानको नयाँ मोडमा उभिएको हो? विश्लेषण गर्दैछन् सहकर्मी सुनिता पोखरेल।
1: विक्रमसम्म 2021 स्थापना भई 2059 सालमा राजनैतिक भर्ती केन्द्र र कुशासनका कारण पूर्ण रूपमा बन्द भएको वीरगंज चिनी कारखाना, 2.5 दशक पछि यो बन्द मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले ठोस पहल सुरु गरेको छ। कसैका लागि यो राजनैतिक स्टन्ट लाग्न सक्छ, तर वर्षौंदेखि खिया लागिरहेको राष्ट्रिय सम्पत्तिलाई पुनः उत्पादनमा जोड्ने प्रयास आफैमा एउटा सकारात्मक सुरुवात हो। वीरगंज मात्र होइन, उदयपुर सिमेन्ट उद्योग को भएको रद्द भइसकेको चुनढुङ्गा उत्खनन अनुमति पत्र नवीकरण गर्दै बक्यौता रकम भुक्तानी गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी अघि बढेको छ। यस्तै एक दशकदेखि ठप्प रहेको गोरखाली रबर उद्योग र बुटबल धागो कारखाना चलाउन सरकारी स्तरबाटै सम्भाव्यता अध्ययन र डिडिए रिपोर्ट तयार पारिँदैछ। बाँकेको कपास, बुटबलको धागो र हेटौडाको कपडा उद्योगलाई एउटै साङ्लोमा जोडेर नेपाली सेना प्रहरी र सरकारी कर्मचारीका पोसाक स्वदेशमै उत्पादन गर्ने योजनाले निजी क्षेत्रलाई समेत उत्साहित बनाएको छ। अर्थतन्त्रको मेरुदण्ड मानिने निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले हालै निजी लगानी संरक्षण तथा प्रवर्तन रणनीति जारी गरेको छ। आन्दोलन, तोडफोड र बन्द हडतालबाट उद्योगहरूलाई जोगाउन औद्योगिक करिडोरहरूलाई शान्ति क्षेत्र घोषणा गर्ने र द्रुत सुरक्षा टोली परिचालन गर्ने व्यवस्था रणनीतिमा रहेको छ। यसले निजी क्षेत्रमा वर्षौंदेखि छाएको त्रास र निराशालाई चिर्ने विश्वास लिएको छ। शासकीय सुधारतर्फ अर्को ऐतिहासिक फड्को मारिएको छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको दीर्घकालीन अभाव अन्त्य। 2074 निर्वाचन यता पहिलो पटक मुलुकका 753 स्थानीय तहमा दरबन्दी बमोजिमका प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। निमित्तका भरमा चलाइने धन्दा अन्त्य भएसँगै स्थानीय तहमा विकास, निर्माण र सेवा प्रवाहले गति लिने आधार तयार भएको छ। यति मात्र होइन, उद्योग विभागले आफ्ना सेवाहरूलाई IMIS प्रणाली मार्फत पूर्ण रूपमा अनलाइन बनाएपछि फाइल बोकेर सरकारी कार्यालय धाउनु पर्ने पुराना झन्झटबाट उद्योगीहरूले मुक्ति पाउने बाटो खुलेको छ। निश्चय नै घोषणा र सम्भाव्यता अध्ययनले मात्रै बन्द उद्योगहरू रातारात सञ्चालनमा आउने होइनन्। विगतका सरकारहरूले पनि अध्ययनका नाममा थुप्रै बजेट खर्चिएका दृष्टान्त हामीसँग छन्। तर अहिलेको सरकारले देखाएको तत्परता, नीतिगत सुधार र सुशासनका कदमहरूलाई सकारात्मक रूपमा लिनै पर्दछ। यदि यी नीतिगत निर्णयहरू कागजी फाइलबाट निस्किएर धरातलमा पूर्ण रूपमा कार्यान्वयन हुन सके भने यसले ठप्प बनेको पुँजीलाई चलायमान बनाउनेछ, युवालाई आफ्नै देशमा रोजगारी सृजना गर्नेछ र आत्मनिर्भर अर्थतन्त्रको बलियो आधार खडा गर्नेछ। जनताको आस्थालाई अब परिणाममा बदल्ने बेला आएको छ। सरकारका यी सकारात्मक कदमहरू घोषणामा मात्र सीमित नरहुन्, परिणामसम्म नै पुगुन्।
0: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। मध्य पूर्वमा जारी द्वन्द्वले अब एक नयाँ र खतरनाक मोड लिएको छ। एकातिर इरानसँगको तनाव उत्कर्षमा पुगेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै संवेदनशील जलमार्ग स्ट्रेट अफ हर्मुजलाई अमेरिकाको नयाँ भूभाग भनी दावी गरेपछि विश्व राजनीति तरङ्गित बनेको छ। अर्कोतिर उत्तर कोरियाली नेता किम जोङ उनसँगको सम्भावित भेटवार्ता र युएईले इरानमाथि लगाएको अनिश्चितकालीन व्यापार प्रतिबन्धले मध्य पूर्वको समीकरणलाई थप जटिल बनाएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: विश्वको 25% कच्चा तेल र प्राकृतिक ग्यास आपूर्ति हुने स्ट्रेट अफ हर्मुज जलमार्ग अहिले शक्ति संघर्षको मुख्य केन्द्र बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा हर्मुजको नक्सा पोस्ट गर्दै यसलाई अमेरिकाको नयाँ भूभाग भनी टिप्पणी गर्नुभएको छ। उहाँले यस जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दावी गर्नुभएको छ। यद्यपि इरानले भने ट्रम्पको दावीलाई खारेज गर्दै नाकाबन्दी नहटेसम्म जलमार्ग नखुल्ने स्पष्ट पारेको छ। यसैबीच युएईले इरानबाट क्षेप्रास्त प्रहार भएको आरोप लगाउँदै इरानसँगका सम्पूर्ण व्यापारिक तथा वित्तीय सम्बन्ध अनिश्चितकालका लागि स्थगित गरेको छ। इरानले यसलाई आफू विरुद्धको षड्यन्त्र भनेको छ। दुबई मार्फत इरानले आफ्नो आयातको ठूलो हिस्सा प्राप्त गर्ने भएकाले यो प्रतिबन्ध इरानी अर्थतन्त्रका लागि ठूलो धक्का मानिएको छ। इरानसँगको द्वन्द्वका बीच राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः भेटवार्ता गर्न आफ्ना सहयोगीहरूलाई निर्देशन दिनुभएको छ। आणविक निशस्त्रीकरणका लागि दबाव दिन र मध्य पूर्वको तनावबाट विश्वको ध्यान मोड्न उहाँले यो पहल गर्नुभएको विश्लेषण गरिएको छ। यसैका लागि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास समेत छुट्याइएको छ। राष्ट्रपति ट्रम्पका पछिल्ला कदमहरूले मध्य पूर्वमा रणनीतिक घेराबन्दी बढाउने र उत्तर कोरियासँगको कूटनीतिलाई पुनर्जीवित गर्ने प्रयासलाई स्पष्ट पार्दछन्। तर जलमार्गको विवाद र व्यापारिक प्रतिबन्धले विश्वव्यापी इन्धन आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पार्ने देखिन्छ।
0: कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। विश्व फुटबलकै सबैभन्दा लोकप्रिय रोमाञ्चक मानिने इङ्ग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ। भर्खरै सकिएको फिफा विश्वकपको धपेडी, टोलीहरूमा नयाँ प्रशिक्षकको आगमन र परिमार्जित नियमहरूका बीच यस पटकको लिग अझ प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। 22 वर्षपछिको खडेरी तोड्दै गत सिजन उपाधि जितेको आर्सेनल सामु यसपटक च्याम्पियन टोलीको साख जोगाउने चुनौती छ भने म्यान्चेस्टर सिटी, चेल्सी र लिभरपुल नयाँ रणनीतिसहित मैदानमा उत्रदैछन्। प्रस्तुत छ यसै विषयमा तयार पारिएको रिपोर्ट।
5: विश्वकप फुटबल सकिएको करिब एक महिनापछि सुरु हुन लागेको प्रिमियर लिगको नयाँ सिजन ऐतिहासिक र पृथक हुने देखिएको छ। खेलाडीको व्यस्त क्यालेन्डर र आरामलाई ध्यानमा राख्दै लिग आयोजकले यस पटक सिजन एक साता ढिलो सुरु गर्दैछ। उद्घाटन खेलमै साबिक विजेता आर्सेनलले 25 वर्षपछि शीर्ष डिभिजनमा फर्किएको नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्नेछ। 15 करोड पाउन्ड भन्दा बढी खर्चिसकेको आर्सेनल ब्रुनो गिमारेस र पियरो हिन्कापी जस्ता खेलाडी भित्र्याएर थप बलियो बनेको छ, जसको झलक उसले एएफए कम्युनिटी सिल्डमा म्यान्चेस्टर सिटीलाई 3-0 हराएर दिइसकेको छ। यो सिजनको सबैभन्दा ठूलो आकर्षण भनेको व्यवस्थापकीय परिवर्तन हो। लिगका 9 टोली नयाँ प्रशिक्षकको नेतृत्वमा मैदान उत्रदैछन्। म्यान्चेस्टर सिटीमा पेप ग्वार्डियोलाको एक दशक लामो युगको अन्त्य भई एन्जो मारेस्काले जिम्मेवारी सम्हालेका छन्। रोड्री बार्सिलोना प्रस्थान गरेपछि सिटीले 116 मिलियन पाउन्डमा इलियट एन्डरसनलाई अनुबन्ध गरेको छ। यता चेल्सीमा जावी अलोन्स्को आगमन र मोर्गन रोजर्स माथि गरिएको 11 करोड 70 लाख पाउन्डको क्लब रेकर्ड लगानीले टोलीको महत्वाकांक्षा प्रष्ट पार्छ। लिभरपुलमा एन्टोनी इराओला र म्यान्चेस्टर युनाइटेडमा माइकल क्यारिकले टोलीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेका छन्। मैदानभित्रको खेल मात्र होइन, यसपटक नियममा पनि कडाई गरिएको छ। खेल ढिलाइ गर्ने प्रवृत्ति रोक्न थ्रो इन र गोलकिकका लागि 5 सेकेन्डको सीमा तोकिएको छ भने खेलाडी परिवर्तनका लागि 10 सेकेन्डको समय तोकिएको छ। VAR प्रणालीलाई अझ पारदर्शी बनाउन रेफ्री र VAR अधिकारीको प्रत्यक्ष अडियो र निर्णयका कारणहरू सार्वजनिक गरिनेछन्। उपाधिको दौड एकातिर छ भने अर्कोतिर नवप्रवेशी टोलीहरू कोभेन्ट्री सिटी, इप्सविच टाउन र हल सिटीका लागि रेलिगेसन जोगाउनु मुख्य परीक्षा हुनेछ। पछिल्लो दशकको तथ्याङ्क हेर्दा बढुवा भएका 50% भन्दा बढी टोली पहिलो सिजनमै पुनः रेलिगेसनमा परिसकेका छन्। त्यसैले फ्रान्क लाम्पार्डको कोभेन्ट्री र ग्यारी ओनिलको इप्सविचका लागि प्रिमियर लिगको यात्रा सहज हुने छैन। अन्तर्राष्ट्रिय ट्रान्सफर विन्डो सेप्टेम्बर 1 खुला रहने भएकाले टोलीहरूमा थप फेरबदलको सम्भावना कायमै छ। विश्वकपको थकान, नयाँ प्रशिक्षकको रणनीति र नयाँ नियम बीच सुरु हुन लागेको यो सिजनले विश्वभरका फुटबल प्रेमीहरूलाई पुनः 9 महिनासम्म रोमाञ्चक यात्रामा बाँध्ने निश्चित छ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
9: नेपालको समावेशी आवाज।
8: NBL Auto Loan.
10: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
8: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
8: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
9: नेपालको समावेशी आवाज।
12: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 8:10 पछि स्वरोजगार कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि 8:25 आप्रवासन सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। इलामको माई जोग माई गाउँपालिका वडा नम्बर 5 स्वयंका युवक लक्ष्मण खत्रीले 2077 सालमा मलेसियाबाट फर्किएर अहिले आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेती गरिरहनु भएको छ। विदेशको

0: रोजगारीलाई छाडेर आउँदा उहाँले आम्दानीको मेलो हराएको पनि सोच्नु भएको थियो। पछि उहाँले स्वदेशमै बसेर व्यवसाय गर्ने योजना बनाउनु भयो र यो व्यवसाय सुरु गर्नुभयो। आफ्नो निजी घरबारीमा परम्परागत रूपमा धान मकै खेती भइरहेकै थियो। उनलाई विदेशतिर खाएको फल ड्रागनको स्वादले तान्यो र आफू पनि त्यही फलको खेती गर्ने सोच बनाएर अहिले आफूले खेती सुरु गरेको पनि उहाँले कुराकानीमा उल्लेख गर्नुभएको छ। पहिला खेती गरिरहेको जग्गामा ड्रागनको खेती गरिरहनु भएको छ। सुरुमा के होला र कसो होला भन्ने चिन्ता पनि थियो, तर अहिले भने यो व्यवसायबाट उहाँ पूर्ण रूपमा सन्तुष्ट रहेको पनि कुराकानीमा उल्लेख गर्नुभएको छ। ड्रागन खेतीका लागि कृषि ज्ञान केन्द्रले समेत उहाँलाई अनुदान दिएको उहाँले बताउनु भएको छ। त्यसैको सहयोगले पनि अहिले यो खेती गरिरहेको पनि उहाँले सुनाउनु भएको छ। हिजो 50 बोटबाट सुरु गर्नुभएको बगानमा अहिले 180 बोट ड्रागन फ्रुटको बिरुवा भइसकेको पनि उहाँले कुराकानीमा उल्लेख गर्नुभएको छ। वैदेशिक रोजगारीमा रहँदा कोरोना संक्रमणले विश्व आक्रान्त बनेको थियो। त्यति बेला उहाँले स्वदेशमै रोजगारी गर्ने गरी घर फर्किएर यो खेती थालेको पनि कुराकानीमा उल्लेख गर्नुभएको छ। सुरुमा त धान खेती मासेर ड्रागन लगाउँदा धेरैले अनौठो पनि मानेका थिए। आज स्वरोजगार कार्यक्रममा हामीले इलाम जिल्लाको माइजोग माई 5 स्वयंका यिनै युवा लक्ष्मण खत्रीसँग स्वरोजगार कार्यक्रममा कुराकानी गरेका छौ।
1: मैले 2077 सालदेखि यहाँ ड्रागन फ्रुटको खेती अब सुरुवात गरेको हो, होइन त। अब यहाँ चाहिँ एउटा नौलो खेती पनि मानियो त्यसलाई। अब प्राय इलाम जिल्लामा खासै यो खेती गरेको व्यवसायिक हिसाबमा गरेको पनि थिएन। र अब यसको सुरुवात चाहिँ कसरी गर्न चाहिँ कसरी आयो भन्ने हो भने, अब म लामो समयदेखि विदेश पनि बसेको थिएँ, त्यस पछाडि काठमाडौँतिर बसोबास गर्दै आएको थिएँ। र 77 चाहिँ कोभिड आयो, कोरोना भाइरस एउटा चाहिँ देशव्यापी रूपमा अब होइन आयो र लकडाउन भयो। लकडाउन हुने क्रममा चाहिँ म घर आएर बस्ने, घर आएर बस्दाखेरि लामो समय लकडाउन भयो र त्यस पछाडि अब के चाहिँ गरेर बस्ने त भनेर चाहिँ भन्दै गर्दाखेरि चाहिँ अब विदेशतिर अब देखिन्थ्यो, ड्रागन फ्रुट खाइन्थ्यो पनि, अनि एउटा नयाँ खेती यो ठाउँमा हुन्छ पनि नयाँ हुँदैन, त्यो चुनौतीपूर्ण पनि थियो, अनि सुरुवात चाहिँ गरौँ न त भनेर अनि त्यसरी सुरुवात भयो।
0: अब यहाँले विदेशको कुरा उठाउनु भएको थियो, होइन, विदेश कहिले जानुभएको थियो र कुन मुलुक जानुभएको थियो? यहाँ
1: 2007 मलेसिया गएको थिएँ र निकै लामै समय बस्यो। 2016 म नेपाल आएँ।
0: कामकै सिलसिलामा जानुभएको थियो?
1: हजुर हजुर। अब नेपालमा कस्तो भने, त्यति बेलाको समयमा अहिले जस्तो छैन, अब अहिले चाहिँ धेरै नै अब चेन्जेस भएको छ नेपालमा पनि। हरेक गर्दाखेरि पैसा हुन्छ, यता व्यवसायिक तरिकाले हामीले केही काम गरियो भने पनि राम्रै आम्दानी पनि हुन्छ। अब त्यति बेला त्यस कामकै सिलसिलामा होइन, अब घर व्यवहार यताउति अब गर्नको लागि पनि पैसा कमाउनकै लागि भनेर
0: मलेसिया बसेँ भनेर भन्नुभएको छ। त्यहाँ बस्दाखेरि खास कमाई चाहिँ कस्तो हुन्थ्यो?
1: 500 या 581 या कति बेसिक थियो, अनि त्यसमा हल्का ओभरटाइमहरू गर्दाखेरि त्यही 500-600 रुपियाँ उहाँको पैसा कमाइन्थ्यो। अनि बिस्तारै अलि लामो समय पनि बसियो, त्यो हुँदाखेरि यस ठिकै थियो भनौँ। अनि एकचोटि छुट्टीमा पनि आएको थिएँ म घरमा, आएर अनि फेरि फर्केर पनि उहीँ गएर बस्यो। र त्यो अन्त्यमा चाहिँ अब होइन, नेपालमै गएर बस्नुपर्छ, केही गर्नुपर्छ भन्ने हिसाबले चाहिँ अनि क्यान्सल आएर यतै बसेर चाहिँ अनि यो व्यवसायहरू सुरु गर्न सकियो।
0: ड्रागन फ्रुटको अहिले खेती सुरु गरेका छु 2077 सालदेखि भन्दै गर्दा, तपाईँले यो विषयमा कुनै जानकारी पाउनु भएको थियो अथवा कुनै तालिमहरू सिपहरू पनि सिक्नु भएको थियो?
1: थिएन थिएन सर, यसको यो ड्रागन फ्रुट सम्बन्धीको मैले कुनै काहीँबाट तालिम पनि लिएको थिएन र यसको कुनै मलाई यो थाहा पनि थिएन। मैले विदेश बस्दाखेरि खाएको र त्यहाँ देखेको चाहिँ थिएँ, अनि त्यो हिसाबले नौलो खेती पनि हुन्छ र यसलाई चाहिँ यदि यहाँनिर चाहिँ सुइटेबल यो यहाँको हावापानीमा हुने रहेछ भनेदेखि चाहिँ यसलाई चाहिँ व्यावसायिक रूपले चाहिँ यहाँ गरियो भनेदेखि केही न केही राम्रै हुन्छ भन्ने हिसाबले आफैले नै सुरुवात गरेको। यो कुनै काहीँ ट्रेनिङ लिएर सुरुवात गरेको चाहिँ होइन,
0: अरूले गरेको देखेर सुरु गर्नुभयो।
1: म विदेश बस्दाखेरि त्यहाँ गरेको देखेर त्यहाँ खाएको होइन, अब राम्रो मिठो हुन्थ्यो अनि त्यो हिसाबले सुरु गरेको हो।
0: अनि सुरुमा यहाँले यो ड्रागन खेती गर्नुपर्छ भनेर चाहिँ तपाईँलाई किन लागेको थियो त? यो यही खेती चाहिँ किन रोज्नु भयो त विदेशबाट फर्किएर आएर?
1: त्यस्तो छ, अब नेपालमा अब त्यति बेला नयाँ नयाँ पनि थियो ड्रागन फ्रुट, अहिले त तराईको बेल्टमा धेरै नै व्यवसायिक खेती धेरै नै सुरु भएको छ होइन। त्यति बेला मैले सुरुवात गर्दै गर्दाखेरि चाहिँ थिएन, अनि त्यो नहुँदाखेरि चाहिँ ड्रागन फ्रुट खेती एउटा इलाम जिल्लामा, त्यो पनि यतिको ठाउँमा पहाडमा अनि यहाँनिर यदि फलाउन सक्यो भनेदेखि एउटा उदाहरणीय काम पनि हुन्छ। अनि यसलाई नेपालमा अब कस्तो भने नौलो खेती नयाँ फलफुल अनि त्यसलाई चाहिँ बजारमा पनि राम्रो भाव बिक्रीहरू पनि हुन्छ भन्ने हिसाबले नै सुरु गरेको सर।
0: अब यो व्यवसाय गर्दाखेरि सुरुमा तपाईँले कति खर्च लगानी गर्नु परेको थियो?
1: मैले त्यस्तो धेरैबाट सुरु गरिनँ, कति भने मैले लगभग 50 पिलरबाट सुरु गरेँ। त्यो पनि अब हुन्छ हुँदैन यहाँको क्लाइमेटमा हुन्छ कि हुँदैन भन्ने थियो। अनि मैले 50 पिलरबाट सुरु गरेँ, त्यसमा लगानी भनेको लगभग त्यही 1-1.5 लाखको हाराहारीमा भयो होला।
0: खत्रीजी, अब यो व्यवसाय अहिले गरिरहनु भएको छ नि, त्यसको बेर्ना तयार गर्नु पर्ला, बेर्ना उत्पादनका कुराहरू होला नि, यो विषयमा नि अलिकति कुरा गरिदिनु न।
1: बेर्नाको विषयमा यस्तो हुन्छ, अब यसको चाहिँ सिडबाट चाहिँ बनाउँदाखेरि चाहिँ धेरै टाइम लाग्छ त्यसलाई फलाउनको लागि। र खासमा यसको बेर्ना तयार गर्ने भनेको यो ड्रागन फ्रुटको हाँगा जुन फल्छ, फलिसकेर चाहिँ 2-3 वर्ष फलेको मेच्योर त्यो चिप्पिएको हाँगाहरूलाई चाहिँ कटिङ गरेर अनि त्यसैलाई नर्सरी गरेर जरा उमारेर अनि त्यसको बेर्ना तयार हो।
0: पुरानै बोटबाट चाहिँ बेर्ना तयार गर्ने हो?
1: पुरानै बोटबाट फलिसकेको त्यो हाँगाहरूलाई कटिङ गरेर अनि त्यसलाई चाहिँ जमिनमा राम्रो माटो बनाएर चाहिँ अनि त्यसलाई जमिनमा रोपियो भने त्यसले 15-20 दिनदेखि 1 महिनामा जरा हालिसक्छ, त्यस पछाडि 1.5-2 महिनामा रोप्नको लागि योग्य हुन्छ।
0: यो खेती गरिरहँदाखेरि छ नि कति किसिमका चाहिँ यसको चाहिँ जातहरू हुन्छ, अथवा यसको एउटै जात हुन्छ अथवा 2-3 जात हुन्छ, रातो सेतो के भन्ने सुनिन्छ नि, के हो यो?
1: यसको जम्मा जम्मी 3 जात हुन्छन्। एउटा पाक्दाखेरि बाहिर रातो हुने 2 हुन्छ, तर काटेर हेर्दाखेरि एउटा चाहिँ भित्र पनि रातै हुन्छ, एउटा भित्र सेतो हुन्छ, र अर्को चाहिँ एउटा अहिले पहेँलो पनि आएको छ, बाहिर पाक्दाखेरि पहेँलो हुने र भित्र काटेर हेर्दाखेरि सेतो हुने, हो त्यो टाइपको 3 छ। अनि त्यसमा पनि भित्र भेराइटीहरू छन्, रातोमा पनि अहिले सी भेराइटी भन्छ, त्यसको चाहिँ अलिकति फलमा पनि अलिक गुणस्तर राम्रो आउने, फलमा त्यसको दानाहरू पनि अलिक ठुलो हुने, र लोकल टाइपको चाहिँ रातो चाहिँ त्यसको चाहिँ मसिनो दाना फल्ने, यसको 3-4 भेराइटीहरू हुन्छन्।
0: हजुर खत्रीजी, अब कुरा गरिरहँदाखेरि छ नि जस्तो वर्षमा कतिचोटि यसले उत्पादन दिन्छ होला?
1: यसको ड्रागन फ्रुटको मेरो यहाँ इलाममा चाहिँ असारको पहिलो हप्तादेखि टिपाई सुरु हुन्छ।
0: हजुर,
1: र त्यसरी प्रत्येक महिनै पछि टिपाई हुन्छ, लगभग 5-6 टिपाई हुन्छ, असोजको लास्टसम्म हुन्छ, असारदेखि असोजको लास्टसम्म हार्भेस्टिङ हुन्छ। अनि त्यसको फुल्नको लागि चाहिँ सुरु हुने चाहिँ तपाईँको जेठको पहिलो हप्तादेखि फुल्न सुरु हुन्छ, र फुलेको 35-40 दिनसम्ममा पाकिसक्छ।
0: एउटा बोटले 1 वर्षमा एउटा मात्रै फल दिने हो कि कसो हो?
1: हुन्छ, 1 सिजनभरिमा एउटा पिल्लर बराबर, एउटा पिल्लरमा हामीले 4 सम्म रोपेको हुन्छ मुनिमा जमिनमा, अनि 4 सर लगेर माथि लगेर झ्याङ बनाइन्छ, र त्यो एउटा पिल्लर मेच्योर भएर 3-4 वर्षसम्मको चाहिँ झ्याङ छ भने त्यो एउटा झ्याङबाट चाहिँ हामीले 35-40 केजीसम्म चाहिँ लिन सकिन्छ।
0: इलाम जिल्लाको माइजोग माई गाउँपालिका वडा नम्बर 5 स्वयंका युवा कृषक हुनुहुन्छ लक्ष्मण खत्री, उहाँले गरेको यो ड्रागन फ्रुटको खेतीको बारेमा कुराकानी गरिरहेको छु। खत्रीजी, यो व्यवसाय गर्दाखेरि तपाईँलाई त्यहाँ कसैले सहयोग गरेको छ कि छैन, त्यो बारेमा नै अलिकति भनिदिनु न।
1: यो खेती मैले गर्दै गर्दाखेरि त्यस पछाडि म फलाउनको लागि सफल भएँ, यहाँ फल्न सुरु भयो होइन, र फल्न सुरु भइसके पछाडि चाहिँ इलाम जिल्लाको कृषि ज्ञान केन्द्रबाट चाहिँ उहाँहरूले प्रत्यक्ष रूपमा, त्यति बेला टोनी बरदेवा हुनुहुन्थ्यो त्यहाँको कृषि ज्ञान केन्द्रको प्रमुख, टोनी बरदेवा हुनुहुन्थ्यो, उहाँ चाहिँ आफै फिल्डमा आएर भिजिट गरेर हेरेर अनि त्यस पछाडि फेरि विस्तार कार्यक्रम भनेर मलाई 2,50,000 रुपियाँ चाहिँ सहयोग गर्नुभएको थियो कृषि ज्ञान केन्द्र इलामबाट।
0: प्राविधिक सहयोगहरू उहाँहरूले गरिरहनु भएको छ,
1: बेला बेलामा सम्पर्क भइरहन्छ।
0: अनि बिक्री वितरणको लागि के छ तपाईँको त्यहाँ, बजारको लागि कुनै समस्या छ कि छैन आफूले उत्पादन गरेको यो ड्रागन फ्रुटको लागि?
1: अहिले त्यस्तो समस्या छैन सर, अब कस्तो हुन्छ भने अहिले यो सामाजिक सञ्जालहरू पनि अब सबैले प्राय चलाउनु हुन्छ, र ड्रागन फ्रुट खानको लागि पनि अहिले नेपालमा सबैले खान थाल्नु भएको छ, र त्यो भएको हुनाले गर्दाखेरि चाहिँ अहिले चाहिँ मैले बजारमा लगेर के भन्छ पसललाई दिनुपर्ने अथवा कसै व्यापारीलाई दिनुपर्ने त्यस्तो अवस्था छैन, मेरो चाहिँ सबै आफ्नो यही सामाजिक सञ्जालबाट अब फोटोहरू लगाइराखेको हुन्छ पाक्यो है भनेर, त्यस पछाडि उहाँहरूले आफै मलाई डाइरेक्टली रूपमा अर्डर गर्नुहुन्छ 5-10 केजी, र मैले त्यसरी नै डेलिभरी गरिदिइरहेको हुन्छु, र सबै यहीँबाट बिक्री वितरण भइरहेको अवस्था। व्यवसाय रूपमा खासै अब ड्रागन फ्रुट अरूले गर्नु भएको छैन, मैले मात्रै हो, त्यो भएको हिसाबले मैले बिरुवाहरू पनि अब कति साथीभाइहरूलाई दिइरहेको पनि हुन्छु, कतिले छतमा लगेर फलाउनु भएको छ, घरको छतमा 1-2 पट 2-4 पट लगेर फलाउनु भएको छ,
0: यो व्यवसाय गर्न कतिको सहज देख्नु भएको छ यहाँले?
1: सुरुमा लगानी चाहिँ हुन्छ, अब पिलरहरू बनाउनु पर्यो, ठाउँ तयार गर्नु पर्यो, मल माटो, अनि त्यसलाई अब के भन्छ हरेक कुराहरू, त्यसलाई मेन चाहिँ पहिला हुर्काउनको लागि, त्यसलाई झ्याङ पुर्याउनको लागि चाहिँ समस्या हुन्छ। र झ्याङ पुर्याइसके पछाडि चाहिँ वर्षमा एकदेखि दुईचोटिसम्म मल लगाइदिने हो, अनि हिउँदको बेलामा सिँचाइ गरिदिनु पर्छ, त्यति हो। त्यस्तो खासै त्यस्तो झ्याङ पुगिसके पछाडि त्यस्तो समस्या त हुँदैन।
0: त्यो बोटले कति वर्षसम्म उत्पादन दिन्छ?
1: मेरो अनुभव चाहिँ कस्तो रह्यो भने, यसलाई वर्षाउने हामीले कतिको स्याहार गरिन्छ त्यसमा भर पर्छ। कटिङहरू गरिराख्नु पर्यो, अब पुरानो दुई तिन वर्ष फलिसकेको हाँगाहरू कटिङ गरेर फाल्दै गर्नु पर्यो, अनि फेरि मल पानी गर्दै गर्नु पर्यो। त्यसरी गर्दै जाने हो भने मैले गरेको अनुभव अहिले 5 वर्ष भयो, लगभग 10-15 वर्षसम्म चाहिँ एउटा उसमा फलाउन सकिने रहेछ जस्तो अनुभव भएका। एउटा विज्ञहरूको भनाइ अनुसार चाहिँ, मैले सुने अनुसार चाहिँ के भन्नुहुन्छ उहाँहरू भने, 15-20 वर्षसम्म रहन्छ भनेर भन्नुभएको छ। तर अब त्यस्तो धेरै पनि नभनौँ, 10-15 वर्षसम्म चाहिँ फलाउन सकिएला।
0: खत्रीजी, अहिले यो आम्दानी चाहिँ कस्तो भइरहेछ यहाँको?
1: आम्दानी राम्रै छ, त्यस्तो नराम्रो पनि नभनौँ, होइन, ठिकै छ, जे राम्रै भइरहेको छ भनौँ।
0: कति जति कमाइ हुन्छ त
1: समग्रमा एक सिजन भरिमा ड्रागन फ्रुट? अब यसमा अन्य पनि खेती गरिएको छ, अब एभोगाडोहरू फल्नु थालेको छ। अब ड्रागन फ्रुटको मात्रै हेर्ने हो भने समग्रमा त्यही मेरोमा 500-700 केजीसम्म एक सिजनमा फल्छ, होइन
0: हजुर,
1: त्यो हिसाबले त्यस्तै 3-4 लाख रुपियाँ हुन्छ होला।
0: तपाईँले यो व्यवसाय त्यहाँ गरिरहँदाखेरि अरूलाई पनि रोजगारी दिनु भएको छ?
1: त्यस्तो छ, यसलाई अब जहिले तहिले त्यहाँ काम गरिरहनु पर्ने अवस्था छैन, म आफै पनि जहिले खटिरहेको हुन्छु, र कुनै बेला अब अलिकति धेरै काम गर्नु परेको बेला चाहिँ समय समयमा कामदार चाहिँ लगाउनै पर्ने हुन्छ।
0: लामो समय मलेसिया बसे भन्नुभयो, होइन, मलेसियामै महत्त्व बुझेर अहिले आफ्नै ठाउँमा फर्किएर यहाँले खेती गरिरहेको छु भन्नुभएको छ नि, तपाईँलाई त्यो हिजोको दिनलाई सम्झिँदाखेरि अहिले कस्तो अनुभव भइरहेछ, कस्तो लागिरहेछ त्यहाँलाई?
1: अर्काको ठाउँमा गएर अरूको अन्डरमा काम गर्नु भनेको अब त्यो त निकै नै पीडादायक नै हुन्छ। त्यो पनि अब कहिले नाइट ड्युटी गर्नुपर्ने, राति सुत्ने टाइममा कहिले के गर्नुपर्ने, अब हरेक कुराहरू हुन्छन्। अब त्यो सम्झेर अहिले आफैले आफ्नै ठाउँमा नेपालमा आफ्नै भूमिमा बसेर त्यो विदेशको जतिको आम्दानी त नहोला अरे, तर पनि आफ्नै ठाउँमा आफ्नै समय खर्चेर आफूले जे गर्छु, जति बेला म जे गर्छु भन्दा पनि, आफूले जहाँ जान्छु भन्दा पनि, अहिले फ्रिडम भएर यसरी चाहिँ गरिराख्नु पाउँदाखेरि चाहिँ एकदमै आत्मसन्तुष्ट लाग्छ, एकदमै खुसी लाग्छ।
0: तपाईँहरू जस्तो जो युवा विदेशबाट फर्किएर अहिले आफ्नै ठाउँमा बसेर व्यवसाय गरिरहनु भएको छ, यसरी व्यवसाय गरिरहँदाखेरि त्यहाँको स्थानीय सरकारले के गरिदिएदेखि अझ सहज हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
1: अब यस्तो छ, स्थानीय सरकारले चाहिँ आम कृषकहरूले जति पनि उत्पादन गर्नुहुन्छ, उत्पादन गरेको जति पनि फलफुलहरू भयो, सागसब्जीहरू भयो, त्यसको फिक्स एउटा मूल्य निर्धारण गरिदिने, होइन, त्यो हो भनेदेखि तपाईँको 2 केजी अगबरे फलाउने मान्छेले 200 केजी फलाउँछ नि त, किनभने स्थानीय सरकार छ, मैले कहीँ लगेर बेच्न पर्दैन, फिक्स रेट यतिमा किनिदिन्छ भन्ने हुन्छ। र आम कृषकहरूले त्यो के भन्छ थोरै थोरै फुलहरू अनि यस्ता सागसब्जीहरू फलाउनेले ठुलो भोल्युममा गर्न थाल्नुहुन्छ र उहाँहरूको जीवन स्तर पनि अलि माथि हुन्थ्यो कि भन्ने खालको मेरो देख्दै हो, होइन, स्थानीय सरकारले फिक्स मूल्य निर्धारण गरिदिने अनि त्यस पछाडि जति पनि कृषकहरूले उत्पादन गरेको सामानहरू चाहिँ उठाइदिने हो भनेदेखि चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्छ।
0: बेला बेलामा तपाईँहरू जस्तो युवाहरूलाई जसले व्यवसाय आफ्नै ठाउँमा बसेर गरिरहनु भएको छ, तपाईँहरूलाई कुनै त्यस्तो तालिमको व्यवस्था गरिदियो भने अझ सहज हुन्थ्यो जस्तो लाग्दैन?
1: तालिमको व्यवस्था गरिदिँदाखेरि अझ राम्रो पनि हुन्थ्यो, र अहिले त अब हरेक आधुनिकरणहरू आएको छ, उपकरणहरू आएको छन्, होइन, यस्ता यावत कुराहरू पाले के भन्छ स्थानीय सरकारहरूले पनि वितरण त गरिराख्नु भएको हुन्छ बेला बेलामा, होइन, र त्यसमा थप तालिमहरू, नयाँ नयाँ चिजहरू चाहिँ बेर्नाहरू कृषकहरूलाई उपलब्ध गराउने र तालिमको व्यवस्थाहरू गराउने हो भने अझ राम्रो।
0: तपाईँ एउटा विदेश बसेर फर्किएर आएर अहिले आफ्नै ठाउँमा व्यवसाय गरिरहनु भएको छ, अरू युवा साथीहरू पनि जो विदेश जाने तर्खर पनि हुनुहोला, कोही होइन, कोही गएर फर्किराख्नु भए पनि होला, कोही काम गर्ने मेसो मेलो नपाएर त्यत्तिकै बसिराख्नु भए पनि होला, उहाँहरूलाई के भन्नुहुन्छ यहाँ?
1: अब यस्तो छ, उहाँहरूको लागि चाहिँ म के भन्न चाहन्छु भने, सर्वप्रथम चाहिँ पहिला आफ्नो ठाउँ, त्यहाँको क्लाइमेट अनि त्यहाँ के हुन्छ त्यसलाई पहिला ध्यान दिनु पर्यो, होइन, र यदि हुने ठाउँ, अब यो ठाउँमा ड्रागन फ्रुटै खेती गर्नुपर्छ भन्ने होइन, तर कुन ठाउँमा, जस्तै लेखमा के हुन्छ, तराईमा के हुन्छ, पछा ठाउँमा के हुन्छ, त्यसलाई ठाउँलाई चाहिँ आफूले चिनेर, अहिले इलाम जिल्लाको कन्टेस्टमा हेर्ने हो भने ड्रागन फ्रुट अनि अत्याधिक रूपमा भएको चाहिँ अलैँची खेती भइरहेको अवस्था छ। अलैँचीको पनि राम्रो छ बजार भाउहरू, अहिले 40 केजीकै तपाईँको 1 लाख रुपियाँमा गइरहेको अवस्था छ, 2-4 वर्षै भइसक्यो मूल्य फिक्स त्यस्तै त्यस्तै लगभग रहिरहेको छ। हो यसरी आम युवा साथीहरू चाहिँ अब विदेशिनु पनि त्यो मान्छेको अब बाध्यता पनि हुन्छ, तर कतिले लगानी गर्न नसकेर यहीँ नेपालमै अब लगानी गर्न नसकेर पनि विदेशी रहनु भएको पनि अवस्थाहरू छन्। र हो यस्तो खण्डमा चाहिँ अझै के भन्न चाहन्छु भने एकजनाले लगानी गर्न सकिएन भने चार पाँचजना युवा साथीहरूले थोरै थोरै लगानी गरियो भनेदेखि अलिकति ठुलो भोल्युममा चाहिँ एउटा सामूहिक खेती पनि गर्न सकिन्छ, र सामूहिक खेती गरियो भनेदेखि भोलि गएर स्थानीय सरकारहरूले पनि त्यसलाई नजर लगाएर उहाँहरूले अझ थप सेवाहरू पनि दिनुहुन्छ भन्ने मलाई लाग्छ। र त्यसरी चाहिँ विदेशिनु भन्दा पनि आफ्नै ठाउँमा केही न केही आफ्नो ठाउँमा के हुन्छ र के गर्दा फाइदा हुन्छ भन्ने कुरा चाहिँ आफूले चाहिँ बुझेर अनि त्यसरी लगानी गरेर चाहिँ आफ्नै ठाउँमा गरियो भनेदेखि चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। विदेश भनेर विदेशै विदेश भनेर पनि त्यति सजिलो चाहिँ छैन विदेश, किनभने हामीले त मैले भोगिओरि आएको हो, त्यति सजिलो छैन, अर्काको खटनमा काम गर्नुपर्छ होला, थोर बहुत पैसा त होला, तर आफ्नै ठाउँमा गरे जस्तो चाहिँ हुँदैन। र सबैजनाले युवा साथीहरूले चाहिँ बुझेर अलिकति नेपालमै आफ्नै ठाउँमा केही गरौँ भनेर भन्न चाहन्छु सर।
0: भर्खरै यहाँले सुन्दै हुनुहुन्थ्यो इलाम जिल्लाको माइजोग माई पाँच स्वयंका युवा लक्ष्मण खत्रीसँग, उहाँले सञ्चालन गर्नु भएको ड्रागन फ्रुट खेतीको बारेमा गरिएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा, सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् त swarojgar2018@gmail.com। ठेगाना पुनः एकपटक swarojgar2018@gmail.com। अवस्थ आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यहीँ सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी सुलोचना बज्राचार्यसहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।

0: एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: के तपाईँ खोला नदी नाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि

0: आप्रवासन संवाद कथा श्रम र यात्राको
1: नमस्कार, म पूजा तिमल सिन्हा। आप्रवासन संवाद सुरक्षित आप्रवासनका लागि तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम साताको तीन पटक सोमबार, बुधबार र शुक्रबार यसै समयमा रेडियो नेपालबाट प्रसारण हुन्छ। र आजको पहिलो अङ्क सुरक्षित आप्रवासनमा सूचनाको भूमिका।
2: विदेश जाने सपना देख्दा हामी प्राय कमाईको हिसाब गर्छौँ, तर हाम्रो आप्रवासन सुरक्षित बनाउने हो सही सूचनाले। त्यसैले हामीसँग सही सूचना छ कि छैन, गलत सूचना वा अपूर्ण जानकारीले एउटा मानिसलाई ठगी, शोषण, ऋणको बोझ, असुरक्षित काम र कानुनी समस्यासम्म पुर्याउन सक्छ। सही सूचना भने विदेश जानु अघि नै जोखिम चिन्ने, सही निर्णय गर्ने र आफ्नो अधिकार बुझ्ने बलियो आधार बन्न सक्छ। आज प्रविधिले सूचना हाम्रो हातको मोबाइलसम्म पुर्याएको छ, तर चुनौती अझै बाँकी छ। कुन सूचना सही हो र कुन गलत, त्यसैले सुरक्षित आप्रवासनका लागि पासपोर्ट, भिसा र टिकट मात्र पर्याप्त हुँदैन, सही सूचना पनि यात्राको एउटा महत्त्वपूर्ण सुरक्षा कवच हो। अन्यथा खुसी खोज्न गएको ठाउँमा दुःख पीडाको लस्कर लाग्न थाल्छ।
3: अनि स्याउ टिप्ने काम पाउनु भयो, स्याउ टिप्ने काम गर्दा चाहिँ एक महिनाको स्यालेरी आयो, एक महिनाको आएन।
2: सजिलो काम र राम्रो कमाउने आशामा युरोपेली मुलुक क्रोएसिया पुगेका पाल्पा मदन पोखरा निवासी सुषमा छेत्रीका श्रीमानको वैदेशिक यात्रा सोचेभन्दा ठिक विपरीत भयो। त्यहाँ पुगेपछिका एक एक घटना प्लेन चढ्नु अघि दिएको सूचना भन्दा उल्टो हुन थाल्यो। यी सबै परिणामहरू आधिकारिक र सही सूचनाको अभावसँग जोडिएका थिए।
3: जाने बित्तिकै काम हुन्छ, काम भएपछि पैसा हुन्छ भनेरै लिएर जानु भएको, जानलाई त उहाँ गएपछि जाने सबैले त्यस्तै दुःख पाउनु भएको छ।
2: आफूलाई क्रोएसिया पठाउने एजेन्टले बढाई चढाई गरेका झुटका परिणामहरू भोग्नेमा सुषमाका श्रीमान एक्ला थिएनन्, जसले तुरुन्तै काम र राम्रो पैसा पाइन्छ भनेर आश्वासन पाएका थिए। उनीहरूलाई आफ्नो मेहनतको परिश्रम कसले खाइदियो भन्ने पनि थाहै थिएन। आफूले गरेको कामको पारिश्रमिक दाबी गर्ने कागज पत्र त थिएन नै। श्रम आप्रवासन वा वैदेशिक रोजगारमा जानु भनेको फरक संस्कृति र नौलो परिवेशमा काम गर्न जानु हो। यस्तो बेला सूचित आप्रवासनको महत्व कस्तो हुन्छ वा आप्रवासनमा जाँदा आवश्यक जानकारी र सूचना लिएर गयौँ भने हामी आप्रवासनलाई कति सहज बनाउन सक्छौँ, म दीपक समीर तपाईँहरूसँग यही विषयमा कुरा गर्नेछु। कुरा अगाडि बढाउँ सुषमा छेत्रीकै बाँकी कुराबाट, जसका श्रीमानलाई क्रोएसियामा मेहनत गरेको कामको आधा दाम कसले खाइदियो भन्ने पनि थाहै थिएन।
3: त्यो चाहिँ खै त्यो एजेन्ट जुन व्यक्तिले लानु भएको थियो उहाँकोमा आउने हो कि लैदे बापत उहाँले लिनु भएको, त्यो चाहिँ केही पनि खुलाउनु भएन के रे।
2: सुषमाका श्रीमानले चाहिँ गरिएका आप्रवासनका यात्रा श्रम स्वीकृति बिनाका हुन्छन्। यस्ता यात्रा आफैमा चुनौतीपूर्ण र जोखिम युक्त हुन्छन्। यसरी गरिएका वैदेशिक यात्रा र श्रममा पारिश्रमिक विश्वासको आधारमा मात्रै पाइन्छ। परिश्रमको मूल्य दाबी गर्ने कुनै पनि आधिकारिक तथा वैज्ञानिक कागजपत्र हुँदैन। यस्तै बेला थप अप्ठ्यारा वा कठिनाई आइलाग्दा राज्य वा सरकारले सम्बोधन गर्न निकै कठिन हुन्छ। युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पितामर घिमिरे,
4: श्रम स्वीकृति नलिकन काम गर्दाखेरि राज्यबाट राज्यको चाहिँ तपाईँको त्यो रेस्पोन्सिबिलिटी र राज्यले उहाँहरूलाई चाहिँ अभिलेख गरेर हाम्रो मान्छे उहाँ गएको छ फलानुमा कम काम गर्न भन्ने त्यो जानकारी पनि राज्यलाई हुँदैन र राज्यले गरेका चाहिँ यी कल्याणकारी लगायतका यी व्यवस्थाहरू राहत उद्धारका कामहरू र भोलि उहाँहरूलाई अप्ठ्यारो पर्दाखेरि गर्नुपर्ने पुर्याउनु पर्ने सेवाहरू पनि बाट पनि उहाँहरू वञ्चित हुनुहुन्छ। यसले गर्दा उहाँहरूलाई अप्ठ्यारो पर्छ। त्यस कारण श्रम स्वीकृति लिएरै जानुपर्छ। वर्किङ भिसामा जाने मान्छेहरूले, काम गर्न जाने मान्छेले श्रम स्वीकृति लिएर जानु।
2: जब हामी व्यक्तिगत जोखिममा श्रम आप्रवासनको बाटो रोज्छौँ, त्यसपछि अरू जोखिम पनि सिर्जना हुन सक्छन्। सुषमाका श्रीमानले नियमित काम र कामको पूरा दाम नपाएपछि क्रोएसियाबाट अर्कै देश जाने जोखिम लिए।
3: पोल्यान्ड जानुभयो, अब त्यहाँबाट भागेर भनौँ कि या अब कसरी भनौँ, त्यहाँबाट ऊ गरेर पोल्यान्ड जानुभयो। पोल्यान्ड गएपछि चाहिँ उहाँले चाहिँ अहिले चाहिँ राम्रै छ गर्नुभयो, कार्डहरू पनि पहिलो कार्ड बनिसक्यो, बनेर एक वर्षको आठ थियो त्यो कार्ड पनि फेरि अहिले अर्को कार्डलाई रिन्यू गर्नुभएछ, ठिकै छ अहिले त।
2: अहिले पोल्यानमा सुषमाका श्रीमानले राम्रैसँग काम गरिरहेका छन्। जोखिम मोलेर सहज रूपमा काम गर्ने अवसर पाउनु एउटा सुखान्त संयोग हो, जुन कुरा जोखिम मोल्ने जति सबैले नपाउन सक्छन्। त्यसैले सहज श्रम आप्रवासन र वैधानिक आप्रवासनका लागि कहाँ गए के हुन्छ भनेर आफै सूचित हुनु जरुरी छ। त्यसका लागि सुनिएका वा आफूले भनिएका कुराहरूको क्रस चेक गर्नु जरुरी हुन्छ। यही सालको जेठ 12 गते अनलाइन खबरमा एउटा समाचार छापिएको थियो। साउदी पुगेका नेपाली 4 महिनादेखि अलपत्र, भिसा ड्राइभरको काम अर्कै भन्ने शीर्षकमा। समाचार अनुसार त्यहाँ गएका सबैले ड्राइभरको काम पाएका थिएनन्। तपाईँ आफै परिकल्पना गर्नुहोस् त, वैदेशिक यात्राको स्थिति, देशमा कमाउने मौका नपाइरहेको स्थिति अनि वैदेशिक यात्रामा जाँदै गर्दा ब्याजमा लिएको ऋण, त्यसपछि गन्तव्य देशमा पुगेर काम नपाउँदा कस्तो हुन्छ होला। यसरी पूरा सूचना नदिने वा एउटा काममा भनेर अर्कै काममा पठाउने, जुन कुरा आफूले पनि बुझेर जानुपर्छ, अन्यथा रसुवाका केशव प्रसाद खतिवडालाई चाहिँ हुन्छ।
5: अब म यहाँ ड्राइभरको सिपमै गएको थिएँ, मेरो भिसा चाहिँ यो उसको के अरे लेबरको रहेछ, अनि उहाँ गएर नि मलाई लेबरै गर भने।
2: केशवले नेपालमा पनि गाडी चलाउँथे, साउदी अरबमा गाडी चलाएर धेरै पैसा कमाउने सपना थियो, तर ट्रान्जिट परेको बङ्गलादेशको एयरपोर्टमा मात्र उनले आफ्नो भिसा लेबरको भएको थाहा पाए। उनले त्यहाँबाट फर्कने वा कसैलाई सम्पर्क गर्न सक्ने अवस्था थिएन, त्यसैले उनी गन्तव्य मुलुक साउदी अरब नै गए। तर उनलाई वैदेशिक रोजगार व्यवसायले भनेको काम मिलेन।
5: यो लेबरले चलाउने हो भन्ने त्यो कुखुरा सोली सोर्ने जस्तो चलाउनुला, त्यो पनि मैले गरिनँ। फेरि 7 दिन सुताइदियो, पछि अनि पानीको ट्याङ्करहरू यताउति चलाउनु दिएको थियो, गाडी पनि दियो तर लाइसेन्स बिना।
2: लाइसेन्स नभएपछि उनले टाढाको दूरीमा गाडी चलाउन पाएनन्। केशवको पहिलो वैदेशिक यात्रा नै अत्यन्तै दुःखद रह्यो। वैदेशिक रोजगार व्यवसायीले गलत सूचना दिएर पठाएको हुनाले आफ्नो सिप र क्षमता अनुसार काम गर्न नपाएको दुःख त थियो नै। कतिपय त्यहाँका सांस्कृतिक अभ्यास देख्दा मानसिक रूपमा उनी अझै कमजोर भए।
5: मलाई त पहिलोचोटि चाहिँ रुन मन लाग्यो साउदीमा, कस्तो भने तपाईँको हामी त सधैँ थाल कचौरामा खाइरहन्थ, त्यहाँ चाहिँ हजुरको एउटा प्लास्टिकमा खा त्यो यहाँ बिरयानी भन्छ, त्यहाँ चाहिँ त्यो ल्याएर 4 जनालाई एउटा पोका दियो अनि त्यो प्लास्टिक भुइँमा ओछ्याएर अनि खानु पर्ने, रुन मन लाग्यो त्यतिखेर चाहिँ।
6: तर तपाईँलाई त्यो कुरा पहिले नै सम्झाएर पठायो
5: भने त मलाई त्यस्तो फिल हुँदैन थियो। अनि जस्तै अब अरू साथीहरू सँगै गएका साथीहरूले नि मलाई सम्झाएन, उनीहरूलाई नि कसैले सम्झायो भए पो सम्झाउने। अनि त्यहाँ जाने बित्तिकै अब हामी त एयरपोर्टबाट ओर्लिने बित्तिकै भोक लागेको हुन्छ, अनि खानेकुरो खोज्छौँ पहिला, अब उसले खानेकुरो ल्याएर दिएपछि त अनि उसले खाने भाँडो त त्यहाँको त्यो सिस्टम त्यही हो, थाल किनेर ल्याउँदैन रहेछ, त्यो जुन ठाउँ खाप्छ किन त्यहीँ प्लास्टिक दिँदो रहेछ 3-4 ठ्याक्कै यही साइजको हुन्छ, अनि त्यो जतिजना हो त्यतिजनालाई, अनि त्यो यस्तै गिटीमा ओछ्याइनी भयो जहाँ ओछ्याइनी भयो।
2: अहिले युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार केशवले सामना गरिरहेका अप्ठ्याराहरूलाई PDOT अर्थात् प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङ मार्फत सम्बोधन गरिन्छ। यो अभिमुखीकरणले गन्तव्य देशमा अपनाउनु पर्ने सम्पूर्ण जानकारीहरू प्रदान गर्छ।
4: प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङ भनेको हाम्रो नेपालमा मात्रै नभएर वैदेशिक रोजगारमा सेन्डिङ कन्ट्रीहरू जो पठाउँछौँ त्यहाँ पनि यो अभ्यास छ। हामीले पनि मुख्य कुरो चाहिँ श्रमिकहरूलाई आफ्नो जाने देश, त्यहाँको नियम कानुन, त्यहाँको रहन सहन, त्यहाँको परम्परा मूल्य मान्यता, त्यसपछि आफूले गर्ने कामको चाहिँ प्रकृति, होइन, नेपालमा वैदेशिक रोजगार सम्बन्धी सामान्य किसिमको चाहिँ ऐन कानुन नियमको जानकारी, संस्थागत चाहिँ जानकारी, होइन, त्यसपछि विदेशमा गइसकेपछि आफूलाई अप्ठ्यारो पर्दा, दुःख पर्दा, समस्या पर्दाखेरि कहाँ सम्पर्क गर्ने, कागजातहरू आफूले कसरी साथमा राख्ने, सबै कागजातहरू कुन कुन चाहिँ सँगै लिएर जानुपर्छ, इभन प्लेनमा चाहिँ डिपार्चर हुँदाखेरि पनि गर्नुपर्ने प्रिकसनका कुराहरू, ल्यान्डिङ भइसकेपछि, यी सबै कुराहरूको बारेमा चाहिँ PDOT टानीमा हामी सिकाउँछौँ। श्रमिकहरू आफू ले चाहिँ यी सबै विषयहरूको जानकारी हुने गरी पिडिओटी तालिममा उहाँहरूलाई सिकाइने भएकोले यो तालिम लिएर जानु भने उहाँहरू चाहिँ अवेर हुनुहुन्छ, सबै कुराहरू जानकारी हुन्छ। त्यसपछि उहाँहरूले आफ्नो आफ्टर यहाँ डिपार्चरबाट उहाँ पुगिसकेपछि पनि विदेशमा रहँदा बस्दा गर्नुपर्ने कुराहरू, एमबेसीका सम्पर्क नम्बरहरू, यी सबै कुराहरू चाहिँ जानकारी दिने हुनाले उहाँहरूलाई यो चाहिँ लाभदायी हुन्छ र यो तालिम चाहिँ लिएरै जानुपर्ने हुन्छ। श्रम स्वीकृति पाउनको लागि पनि यो तालिम लिएको प्रमाणपत्र नभइकन तालिम नजाने गरी हामीले त्यसरी एउटा बाध्यकारी व्यवस्था गरेका छौँ।
2: प्रवक्ता घिमिरेको कुरासँग ध्यान दिनुपर्ने कुरा चाहिँ सामान्य प्रविधिको ज्ञान हो। सूचना प्रविधि विज्ञ सुरेश आचार्य, सामान्य प्राविधिक कुराहरू हामी आफूले बोक्ने फोन मार्फत नै गर्न सक्छौँ।
7: नजानी नहुने भन्छु म चाहिँ, होइन त्यो चाहिँ प्रविधि नै हो। सामान्य प्रविधि कमसेकम हामी आजभोलि त स्मार्टफोनै चलाउँछौँ होइन, लगभग सबैले। अब त्यसलाई चाहिँ कसरी प्रयोग गर्छ, जस्तो सूचना प्रविधिको जानकारीहरू त प्रायः अहिले चाहिँ सोसियल मिडियाबाट आउँछ। अब त्यो हिसाबले पनि बेसिक कुराहरू जस्तो के गर्दा के हुन्छ देखि लिएर सामान्य कुन देशमा जाँदैछ त्यसको नीति नियम, त्यो देशमा सामाजिक सञ्जालको प्रयोग, र अर्को कुरा भनेको सामान्य डकुमेन्ट स्क्यानहरू, अनि त्यसपछि वर्डको फाइललाई चाहिँ पिडिएफमा कन्भर्ट गरेर पठाउने कुराहरू। किनभने विदेशमा त डकुमेन्टहरू कहिलेकाहीँ दिनु पऱ्यो भने त फेरि त्यसलाई जा थाहा पाएन र कहाँ जाने भन्ने पनि थाहा हुँदैन नि त। त्यही भएर आफ्नो फोनबाट चाहिँ त्यो काम गर्न सकिन्छ। त्यही भएर त्यो चिज चाहिँ सबभन्दा बढी जरुरी छ।
2: साथै आफ्नो कागजपत्र राम्रोसँग जाँच गर्न पनि जरुरी छ। त्यसका लागि आफूले केही समय छुट्याउनु जरुरी छ, अलिकति ध्यान दिएर हेर्न पनि जरुरी छ। अर्थात् वैदेशिक यात्रामा जानु अघिको गतिविधि र प्रक्रियालाई समय दिएर ध्यानपूर्वक हेर्नुपर्छ। अन्यथा जो कोहीको प्रयास केशव प्रसाद खतिवडाको जस्तो हुन सक्छ, जसले आधा बाटो पुगेपछि मात्र आफूले पाउने काम र आफूलाई भनिएको काम फरक भएको थाहा पाए।
5: अब हामी त अब यहाँ काम गरिरहेको, काम गर्दै तपाईँको मेन पावरमा पासपोर्ट बुझाउने अनि उनीहरूले नै के गर्ने गर्छ। हामी दिनकै मेन पावर दाइएन। हामी हिँड्ने बेलामा एक दिन अगाडि सूचना आयो, तिम्रो भिसा लगाएर आयो भने भोलि 11 बजे फलानु ठाउँमा आइज भन्यो। त्यो ठाउँमा हामी गयौँ अनि त्यसपछि त्यहाँबाट हामीलाई पासपोर्ट पनि दिएन, के पनि दिएन। एयरपोर्ट आउनु तुरुन्तै भन्यो। एयरपोर्ट गयौँ, एयरपोर्ट गएपछि हजुरको 2 घन्टा भइसक्यो, न टिकटको टाइम आउँछ न के आउँछ। लास्टमा ठ्याक्कै उड्ने बेलामा, अब प्लेन उड्ने बेला हामी भित्र छिर्नु पर्ने भइसकेपछि अनि श्रमको पेपर पासपोर्ट दिएर हामीलाई थमाइदियो, लाइन लाग भएन, हामी हिँड्यौँ। त्यसपछि अब पासपोर्टमा यसो बाहिरपट्टि हेऱ्यो, ड्राइभिङ लेखेको स्टिकर टाँसा छ, म त ढुक्कै भयो नि त, ड्राइभरै हो भने। अनि त्यहाँबाट चुपु लगाएर गयो, ट्रान्जिट 8 घन्टै कति बङ्गलादेश भयो। त्यहाँ गएर यो श्रमले दिएको पेपर हेरेको, लेबर लोडिङ अनलोडिङ भनेर देखियो। अब फोन गरौँ, त्यहाँबाट फोन गर्ने कुरो भएन।
2: अहिले तपाईँ आप्रवासन संवाद सुन्दै हुनुहुन्छ र आजको अङ्कमा वैदेशिक यात्रामा सूचनाको महत्वको कुरा गर्दैछौँ। हामी ती सूचनाहरूको कुरा गर्दैछौँ जो वैदेशिक रोजगारको प्रक्रियादेखि गन्तव्य मुलुकमा पुगेर गरिने कामसँग पनि जोडिन्छ र कतारमा बसेर कामसँगै पत्रकारिता गरिरहेका सुबिन श्रेष्ठका अनुसार श्रम गर्न विदेश पुगेकाले गन्तव्य मुलुकमा पनि आफ्नो देशमा सामान्य लाग्ने गतिविधि बिना सोची सम्झी गर्दा गल्ती गर्न पुग्छन्।
8: के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने इन्फर्मेसन हुँदैन क्या। जस्तै तपाईँको यहाँ कुनै एउटा मेन पावरले उसलाई चाहिँ पठाइदियो अनि ऊ त एउटा क्याम्पमा गएर बस्छ अनि उसको चाहिँ ड्युटी हुन्छ, ड्युटीबाट गाडीबाट उसलाई क्याम्प ड्युटीमा लान्छ, ड्युटीबाट क्याम्पमा फर्किने, ऊ बाहिरको माहौल उसलाई थाहा हुँदैन। बाहिर हिँड्ने बेला पर्खालमा चाहिँ तपाईँको पिसा फेरिदिने होइन, मतलब अनि सिटी बजाउने अनि त्यसपछि आएर त्यो बाटोबाट फोटो खिचिदिने, त्यहाँ त कति कायदा कारण फोटो खिच्न नपाइने, तपाईँको पर्खालमा चाहिँ मूत्र त्याग गर्न नपाइने होइन, तपाईँको त्यो शौचालय गर्न नपाइने छ। साथीहरू त्यसमा धेरै डलर फाइनहरू गर्नुपर्छ, कतारियाहरू फाइन हुन्छ। त्यहाँबाट स्ट्रिक के छ भने तपाईँको त्यो निगरानीहरू तपाईँको जहाँ जता गए पनि त्यो निगरानी हुन्छ। ती नेपाली साथीहरूलाई चाहिँ तैँले यसो गर्नुहुन्न, यसो गर्दा बेटिङ हुन्छ भन्ने खालको त्यो सिक्ने सिकाउने जुन प्रविधि छ, त्यहाँको रुल एन्ड रेगुलेसनको बारेमा चाहिँ उनी अनभिज्ञ भएको हुनाले धेरै दुःख पाउँछन् उनीहरू होइन। कसैले प्रहरले समातिदियो भने उसलाई बोल्न सक्दैन होइन, उस भाषागत रूपमा बोल्न सक्दैन, लगेर उसलाई चाहिँ कहीँ थुन्दियो भने तपाईँको त्यहाँ छोडाउने मान्छे हुँदैन।
2: लामो समयदेखि साउदी अरबमा कार्यरत 13 थुमका सञ्जय तुम्बा हम्फेले पनि भाषासँगका शास्तिहरू खेपे। भाषा नजान्नको कारण उचित संवाद हुँदैन। त्यसपछि धेरै कुरामा बाधा पर्छ, जसका लागि केही हदसम्म सूचित भएर तयारी गर्न जरुरी छ।
9: यहाँ अब कार्यालय जानु पर्यो होइन, कुनै काम हुन्छ होइन, त्यसमा कार्यालय जानु पर्यो भने भाषाकै समस्या हुन्छ। अब तपाईँ कहीँ बिरामी हुनुभयो, हस्पिटल जानुभयो होइन, तपाईँको त्यहाँ पनि तपाईँको भाषाकै समस्या हुन्छ। यी त यो देशको अब भाषा जान्नु पर्यो, यी त अब इङ्ग्लिस जान्नु पर्यो होइन भने त त्यो समस्या हुन्छ। अनि अब मलाई चाहिँ तपाईँको त्यो ब्याङ्किङ सम्बन्धीमा समस्या भएको थियो कि, अब त्यो तपाईँको एक दिनमा सकिने काम चाहिँ लगभग तपाईँको मेरो दुई तिन दिनै लागेको थियो।
2: अहिले सूचना प्रविधिको युग हो, यो बेला सामान्य प्राविधिक ज्ञान र इन्टरनेटको प्रयोग गर्ने सिपले धेरै समस्याको हल गर्न सक्छ। अझ भाषाको समस्या त हातमा बोकेको फोन मार्फत पनि सजिलै हल गर्न सकिन्छ। सूचना प्रविधि विज्ञ सुरेश आचार्य:
7: कोही मान्छे कस्तो हुन्छ, भाषा सिकेर जान उचित त भन्छौँ हामी, तर कहिले काहीँ चाहिँ जस्तो खाडी मुलुकमा जाँदाखेरि भाषा सिक्ने आवश्यकता पर्दैन नि त, त्यो त माग्दैन हो। त्यस्तो विषयमा हामीले के गर्न सकिन्छ भन्दाखेरि हो यही कुरा, जस्तो मोबाइल चला, अघि मैले भनेको थिएँ मोबाइल चाहिँ एकदम चलाइरहेको मान्छेले एउटा जान्न के जरुरी छ भने ट्रान्सलेट गर्नै हुन्छ होइन, कमसेकम बोलेको कुरालाई रेकर्ड गरेर त्यसलाई ट्रान्सलेट गरेर चाहिँ त्यति चाहिँ क्यापेसिटी चाहिँ आफूले पहिल्यै बिल्डअप गरेर चाहिँ जानुपर्छ। त्यो भयो भने सामान्य कुराको लागि भाषाको समस्या नहोला। मलाई चाहिँ कतारबाट एकजनाले यस सोसियल मिडियामा कन्ट्याक्ट गर्नुभएको थियो, गाउँकै मान्छे हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ मलाई अब भर्खर जानुभएको च्याटमा कुरा हुँदा म किन आइडलाई यसो यसो भयो भाषै जान्दिनँ यस्तो समस्या भयो भन्दाखेरि मैले त्यो आइडिया दिएको उहाँलाई, यस्तो गर्नु गुगल ट्रान्सलेट भन्ने भेटिन्छ, क्यामराबाट डाइरेक्ट लाइभ ट्रान्सलेट पनि हुन्छ, किनभने इन्टरनेट त उनीहरूको हुन्छ हुन्छ नै होइन, हो त्यो हिसाबले अब त्यसरी चाहिँ त्यसलाई चाहिँ सल्भ गर्नु भनेपछि पछि उहाँलाई चाहिँ सहज भएको थियो।
2: कति कुरा सोचेर मात्र पुग्दैन, आफ्नै व्यवहार नै सम्हाल्नु पर्ने खालको हुन्छ। अक्सर आम मान्छेले आफ्नो गाउँठाउँमा जे गर्छ अर्को ठाउँमा पनि त्यही सोच लिएर चल्न खोज्छ, जसले गर्दा कहिलेकाहीँ समस्या आउँछ। यस्ता कुरा बढी गरेर चाड र संस्कृतिसँग पनि जोडिएको अनुभव छ सञ्जय तुम्बा हाम्पेको।
9: अब आफ्नो चाडबाड हुन्छ नि, जस्तो हामी यहाँ विदेशमा बस्नेहरू अब दसैँ तिहारहरू मनाउने भन्ने कुरो हुन्छ होइन, त्यसमा चाहिँ तपाईँको अब यहाँ नेपालमा जस्तो तामझाम सहित मनाउन चाहिँ यहाँ मिल्दैन। कतिपय साथीहरूले अब बाहिर ब्यानरहरू टाङ्ने होइन, अब यस्तो सामान्य झगी झगाउ गर्ने गर्छन्, तर त्यसमा चाहिँ तपाईँको यहाँको सेक्युरिटी, साउदी सेक्युरिटी आएर चाहिँ त्यो हटाइदिन्छ। त्यो त्यहाँ चाहिँ अलिअलि अब त्यसमा चाहिँ तपाईँको आफ्नो अनुकूल नभइदिन सक्छ, त्यसमा चाहिँ समस्या हुन्छ।
2: वैदेशिक रोजगारमा जाने हामी केही गर्ने सपना लिएर गएका हौ, त्यहाँ सधैँ सजग र सचेत हुनु जरुरी छ, अन्यथा हामी सानो लापरवाहीको पनि शिकार हुन सक्छौँ। तसर्थ हामी वैदेशिक यात्रामा जाँदैछौँ भने आफै सूचित वैदेशिक रोजगार व्यवसायीको छनौट, गन्तव्य मुलुकमा गर्ने कामको सम्झौता पत्र र आवश्यक सूचना तथा जानकारी हासिल गरेर मात्रै जाउँ। अहिले सूचना प्रविधिको समय हो, जहाँ आवश्यक सूचना सजिलै पाउन सकिन्छ, त्यसैले वैदेशिक रोजगारीमा जाँदै गर्दा युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले भनेका यी कुराहरू मनन गरौं।
4: खास गरेर चाहिँ वैदेशिक रोजगारमा जानुभन्दा पहिला मोटामोटी आफू कुन देशमा जाँदैछु होइन, त्यो देशमा जानको लागि र त्यो देशको सम्बन्धित चाहिँ श्रम सम्बन्धी कुराहरू, आफूले गर्ने कामको बारेमा जानकारी, आफूले त्यहाँ गइसकेपछि त्यहाँको कानुन रहनसहन, त्यहाँको परम्परा, त्यहाँको चाहिँ तपाईँको मूल्य मान्यताहरू, यी कुराबारेमा पनि जानकार हुनुपर्छ। त्यसको लागि त सबभन्दा पहिला त वैधानिक बाटोबाट जानुपर्छ।
2: सही सूचना भनेको विदेश जाने बाटो देखाउने माध्यम मात्र होइन, नयाँ देशको भाषा, संस्कृति, समाज र कानून बुझ्दै सुरक्षित र सम्मानजनक जीवन जिउने आधार पनि हो। त्यसैले विदेश जानु अघि सही सूचना लियौं, बुझौं र त्यसैका आधारमा निर्णय गरौं, र गन्तव्य देशमा पनि त्यहाँको रहन सहन, धर्म, संस्कृति बुझेर व्यवहार गरौं अनि आफूलाई सुरक्षित राखौं।
1: कार्यक्रम आप्रवासन संवाद सुरक्षित आप्रवासन प्रवर्धनका लागि तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले उत्पादन गरेको हो। आजको अङ्कमा सुरक्षित आप्रवासनमा सूचनाको भूमिका बारे कुरा गर्यौं। आप्रवासन संवादको दोस्रो अङ्क पर्सि शुक्रबार यही समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्रस्तोता दीपक समीर, प्रविधिकी दिनेश प्रजापति सँगै कार्यक्रम उत्पादनमा संलग्न जनकराज भट्ट, भानु बोखिम, स्मृति खनाल, युवराज पङ्गादी सँगै म पूजा तिमल सिन्हा पनि बिदा चाहन्छु। नमस्कार।

0: जापानिज इन्सेफ्लाइटिस रोग बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: NBL Auto Loan.
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार। पछि करिब 10 बजेसम्म सुन्न सक्नुहुनेछ अमर गीतमाला। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। चालु आर्थिक वर्षमा गरिने मुख्य मुख्य काम र उपलब्धिका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता। नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न पार्टी र सरकार एकसाथ अघि बढिरहेको रासोपा सभापति रवि लामिछानेद्वारा प्रष्ट। बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई विश्वासको मत प्राप्त। र इरानसँग वार्ताको तत्काल कुनै योजना नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलासा। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गर्ने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। उहाँहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दहालले जानकारी दिनुभयो। सम्झौताका आधारमा प्रधानमन्त्रीले मन्त्रीहरूको काम, कार्य सम्पादनको मूल्याङ्कन गर्न, अनुगमन गर्न, जवाफदेही बनाउन सहयोग गर्न र सरकारले घोषणा गरेका नीति, कार्यक्रम र बजेट र नीतिले लिएका लक्ष्य पूरा गर्न सहयोग पुग्छ। यसैका आधारमा अब मन्त्रीहरूले सचिवहरूसँग पनि सम्झौता गर्नुहुन्छ। आज प्रधानमन्त्री शाहसँग मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदीय दलको विधान 2083 आवश्यकता अनुसार संशोधन गर्न कार्यदल गठन गरेको छ। पार्टी संसदीय दलको आज बसेको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन गरेको कार्यदलले 7 दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। पार्टी सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदहरू बीच संसद र सरकारको काम कार्यवाहीलाई प्रभावकारी बनाउने विषयमा भएको संसदीय दलको बैठकमा सांसदहरूले जनताका गुनासा तथा मन्त्रालयगत विषय उठाएका थिए भने मन्त्रीहरूले आफ्नो मन्त्रालय अन्तर्गतका कामबारे जानकारी गराउनु भएको थियो। बैठकपछि सभापति लामिछानेले नेपाली जनताले दिएको ठूलो जिम्मेवारीलाई पूरा गर्न पार्टी र सरकार एकसाथ अघि बढिरहेको प्रष्ट पार्नुभयो। सभापति लामिछानेले सरकार र पार्टी बीच थप सुमधुर सम्बन्ध कायम गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउन मन्त्री र सांसदहरू बीच छलफल भएको जानकारी गराउनुभयो।
1: कुनै किसिमको समस्या छैन, हामीमा कुनै किसिमको कन्फ्युजन पनि छैन। हामीलाई जनताले दिएको मेन्डेटमा हामी स्पष्ट छौँ। यो रविले बालेनलाई, बालेनले रविलाई गरेको बाचा होइन, इतिहासलाई र देशलाई हामीले सँगै बसेर गरेको बाचा हो। सामान्य कुराहरूले यत्रो राजनीतिक कमिटमेन्ट, यत्रो हिस्टोरिक कमिटमेन्ट, यो सेन्सिटिभ विषय हो। हामी यसको संवेदनशीलता बुझ्दछौँ। त्यही संवेदनशीलता बुझेर इतिहासले हामीले दिएको जिम्मेवारी हो। 4 महिना भर्खर भएको छ। वास्तविकतामा हामी एकदमै होसियारीपूर्वक, ध्यानपूर्वक, राजनीतिक सूझबुझका साथ देशको भविष्य, इतिहासलाई योगदान दिने हिसाबले काम गरिरहेका छौँ। कुनै पनि मन्त्रालय, मन्त्री 100 वटा काम गर्नुभएको छ भने एउटा, दुईवटा, 4 वटा, 5 वटा काममा प्रश्नहरू आउनु भनेको स्वाभाविक हो। रासोपाभित्र आफ्नै दल भए तापनि हामी प्रश्नहरू सोध्ने गरेका छौँ। यसको अर्थ कुनै मन्त्री फेर्ने कुनै त्यस्तो तयारी पनि छैन, त्यस्तो कुनै छलफल पनि छैन।
0: सभापति लामिछानेले प्रधानमन्त्री तथा पार्टीका बीचमा कुनै प्रकारको मतभेद नभएको र सरकार तथा पार्टीको विचार र नीति तथा कार्यक्रम विपरीतका कामहरू आफ्ना दलका सांसद र मन्त्रीहरूबाट नहोस् भन्ने उद्देश्यले आजको छलफल आयोजना गरिएको बताउनुभयो। उहाँले मन्त्रीहरूको कामकाज पूर्ण रूपमा सन्तोषजनक भएको उल्लेख गर्नुहुँदै मन्त्रीहरू फेर्ने पक्षमा प्रधानमन्त्री तथा पार्टी नभएको प्रष्ट समेत पार्नुभयो। सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले विद्यालय कर्मचारी सहयोगी र बाल विकास सहजकर्तालाई संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक 5,000 रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको हो। बैठकले आधारभूतता र माध्यमिक तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब निम्न माध्यमिक तह तृतीय श्रेणी र माध्यमिक तह तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु 5,000 का दरले वृद्धि गर्ने, माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने, नेपाल सरकार र साउदी अरेबिया बीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने, 2083 भदौ 4 र 5 गते भारतमा आयोजना हुने जोइन्ट वर्किङ ग्रुप JWG अन बोर्डर म्यानेजमेन्टको 14 बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने।
0: मन्त्री पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सम्बन्धी सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब 2,73 करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने लगायतको निर्णय भएको जानकारी गराउनुभयो। प्रतिनिधि सभा बैठकले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले राख्नु भएको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रस्ताव पेश गर्दै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरूका सुझावहरू महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै सुझावहरू विधेयकमा समेट्ने बताउनुभयो। मन्त्री यादवले बाल श्रम मुक्त घोषणा गरेका 14 स्थानीय तहका भूमिकाबाट पनि उक्त विषय पुष्टि हुने उल्लेख गर्दै विधेयकबाट बाल बालिकालाई श्रममा लगाउने दोषीलाई प्रभावकारी कारवाही हुने बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले सोध्नु भएको प्रश्नको जवाब दिनुहुँदै गृहमन्त्री सुदन गुरुङले विपद व्यवस्थापनमा सरकार संवेदनशील रहेको बताउनुभयो। मन्त्री गुरुङले विपद व्यवस्थापनमा रहेको कानुनी व्यवस्था संशोधन गर्न र स्थानीय तहलाई पूर्ण जिम्मेवारी बनाउन विपद प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको र काम समेत अघि बढेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले देशका विभिन्न भागमा बाढी पहिरोको कारण ठूलो मात्रामा जनधनको क्षति भएको भन्दै जोखिमयुक्त बस्तीमा रहेका नागरिकको सुरक्षाका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले हालै जाजरकोटमा गएको पहिरोमा 800 भन्दा बढी प्रभावितहरू बिचल्लीमा परेको र सरकारले व्यवस्था गरेको भन्दै उनीहरूलाई उद्धार र राहतको व्यवस्थापन गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेलाई प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न सुझाव दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 8 गते दिउँसो 1 बजे बस्नेछ। सरकारले यो वर्ष कर्णाली प्रदेशका सबै जिल्लामा 100% विद्युत सेवा पुर्याउने तयारी गरेको जनाएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम अन्तर्गत ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले भौगोलिक विकटता र स्रोतको अभावका कारण विद्युत सेवाबाट वञ्चित कर्णालीका 164 वडावासीका लागि विद्युत विस्तार कार्य भइरहेको जानकारी दिनुभयो। सरकारले पहिलो चरणमा सल्यान, पश्चिम रुकुम, जाजरकोट, कालीकोट, जुम्ला र मुगुमा वितरण लाइन विस्तार तथा ट्रान्सफर्मर जडानका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै मन्त्री श्रेष्ठले दोस्रो चरणमा माथिल्लो डोल्पा 33 र 11 केभी सब स्टेसन तथा वितरण प्रणाली स्थापना गरी समग्र कर्णाली प्रदेशमा विद्युतीकरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले सांसदहरूले लिखित रूपमा राख्नु भएको प्रश्नको जवाब टेबल गर्नुभयो। त्यसै गरी बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी राख्नु भएको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले सार्वजनिक तथा गोठीका जग्गा भूमाफियाहरूले कब्जा गरेको सम्बन्धमा विभिन्न प्रतिवेदन सार्वजनिक भए पनि कार्यवाही हुन नसकेको विषयमा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिका जग्गाहरू तत्काल फिर्ता ल्याई संरक्षण गर्न माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 5 गते शुक्रबार दिउँसो 1:15 बजे बस्नेछ। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभाको आज बसेको बैठकमा विश्वासको मत सम्बन्धी मुख्यमन्त्री शाहीले प्रस्तुत गर्नुभएको प्रस्तावमा मत विभाजन गर्दा प्रस्तावको पक्षमा 21 मत परेकोले मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख नन्दा गुरुङले घोषणा गर्नुभयो। यसैबीच नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी 9 नियुक्त 3 मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले सामाजिक विकास मन्त्री जीत बहादुर मल्ल, आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाई र जलस्रोत तथा ऊर्जा विकास मन्त्री कल बहादुर हमाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। उता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभाको आज बसेको बैठकमा विश्वासको मत सम्बन्धी मुख्यमन्त्री भट्टले प्रस्तुत गर्नुभएको प्रस्तावमा मत विभाजन गर्दा प्रस्तावको पक्षमा 31 मत परेको मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नुभएकाले सभामुख भीम बहादुर भण्डारीले घोषणा गर्नुभयो। नेकपा प्रदेश संसदीय दलका नेता भट्ट गत साउन 29 गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका प्रदेश सभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष आज दावी पेश गर्नुभएको छ। यसअघि एमाले बागमती प्रदेश संसदीय दलको बैठकले गत सोमबार थापा मगरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
3: हजुर दर्शन,
4: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
3: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
5: नमस्ते बाबुजू।
4: नमस्ते, आउनु न भित्रै।
5: हुन्छ बाबुजू।
3: अनि दादा त अफिस गइसक्नु भयो होला है?
4: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
3: हस् हस् बाबुजू।
6: ओए, वाइफाई होला नि, पासवर्ड माग्नु।

0: मिटर ब्याजी प्रभावित तथा भूमिहीन सुखमवासीको स्वास्थ्य उपचार बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्थापन मिलाउन सरकारसँग आग्रह गरेको छ। बाल अधिकार शिखाइ सम्मेलन 2083ले बाल अधिकार संरक्षण सम्वर्धन र प्रवर्धनका लागि सरकारको ध्यान आकर्षण गराउँदै 37 बुँदे घोषणा पत्र जारी गर्दै आज सम्पन्न भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा इरानसँग कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्काल निर्धारित वार्ता योजना नरहेको उल्लेख गर्नुभएको छ। यसैबीच राष्ट्रपति ट्रम्पले होर्मुज पूर्ण रूपमा खुला र निर्बाध रूपमा सञ्चालनमा रहेको पनि बताउनु भएको छ। अब आर्थिक समाचार।
1: नेपाल आयल निगमले गएको साउन महिनामा मात्रै 57,000 मेट्रिक टन भन्दा बढी खाना पकाउने ग्यास एलपिजी आयात भएको जनाएको छ। गएको साउन महिनामा 57,316 मेट्रिक टन ग्यास आयात भएको र यो परिमाण पछिल्लो 5 महिनाको तुलनामा सबैभन्दा बढी भएको निगमका निर्देशक विनित मणि उपाध्यायले जानकारी दिनुभयो। साउनमा मात्रै देशभर 40,36,000 थान सिलिन्डर ग्यास बिक्री वितरण भएको निगमले जनाएको छ। गएको असारमा 44,544 मेट्रिक टन ग्यास आयात गरेकोमा साउनमा बजारमा माग बढेपछि आयातको मात्रा समेत बढाउँदै लगेको निगमले जनाएको छ। असारको तुलनामा साउनमा करिब 9,00,000 सिलिन्डर ग्यास बढी बिक्री वितरण भएको निगमले जनाएको छ। यसअघि गएको जेठमा 32,842 मेट्रिक टन, वैशाखमा 32,056 मेट्रिक टन र चैतमा 38,799 मेट्रिक टन खाना पकाउने ग्यास एलपिजी आयात भएको थियो। झापाको काकडभिट्टा नाका भएर गएको एक वर्षमा 14,06,00,000 रुपियाँ भन्दा बढी मूल्यको जडीबुटी निर्यात भएको छ। काकडभिट्टा नाका भएर विभिन्न 12 थरीका 1,100 मेट्रिक टन भन्दा बढी जडीबुटी भारत र बङ्गलादेश तर्फ निर्यात भएको काकडभिट्टा भन्सार कार्यालयले जनाएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। खेल समाचार अजय बमबाट।
2: तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कनाडालाई पराजित गरेको छ। नेपालले पहिलो अभ्यास खेलमा कनाडालाई 116 रनले पराजित गरेको हो। नेपालले दिएको 189 रनको लक्ष्य पछ्याएको कनाडाको टोली 28 ओभरमा 72 रनमै अल आउट भयो। कनाडाका शरद श्रीनिवासले सर्वाधिक 32 रन बनाए, अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। नेपालका करण केसी, ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले समान 2 विकेट तथा हेमन्त धामी र सन्दीप लामिछानेले समान 1 विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 45 ओभरमा 188 रन बनाएको थियो। नेपालका आसिफ शेखले सर्वाधिक 49 तथा ईशान पाण्डेले 34, देव खनालले 27 र सन्दीप जोराले 27 रन बनाए। नेपालले भारतमा थप अर्को अभ्यास खेल खेल्ने तालिका छ। 10 दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा पनि नेपालले 3 दिन अभ्यास गर्नेछ। सोमबार एमा रहेको नेपालले पहिलो खेल भदौ 15 गते भरानसँग खेल्नेछ। त्यसपछि मलेसिया साउदी अरब र हङकङसँग खेल्नेछ।
0: अब मौसम। आज राति देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चालु आर्थिक वर्षमा गर्ने मुख्य काम र उपलब्धिका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता। नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न पार्टी र सरकार एकसाथ अघि बढिरहेको रासोपा सभापति रवि लामिछानेद्वारा प्रष्ट। बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई विश्वासको मत प्राप्त र इरानसँग वार्ताको तत्काल कुनै योजना नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलासा। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
3: अमर गीतमाला,
4: अमर गीतमाला
3: देशकै प्रसारण इतिहासको जननी संस्था रेडियो नेपाल, जसले नेपाली संगीत आकाशबाट कहिल्यै नअस्ताउने अजर अमर गीतहरू जन्मायो र चिनायो कैयन कलाकर्मीहरूलाई।
4: नेपाली संगीत इतिहासको सुनौलो युगमा चम्किएका त्यस्तै सदाबहार गीतहरूको एउटा माला कार्यक्रम अमर गीत।

0: माला
1: प्रत्येक बुधबार राति 9 बजेको समाचार पछि
0: संगीत सुनेर आनन्द लिने बानी बसालौ।
2: नमस्कार, रेडियो नेपालको एउटा नौलो प्रस्तुति अमर गीतमाला शीर्षकको कार्यक्रम लिएर म विमल गेवाली हामीलाई सुन्दै रहनुभएका श्रोताहरू समक्ष उपस्थित छु। हामी प्रत्येक साताको बुधबार राति 9 बजेको समाचार लगत्तै यहाँहरूको माझमा अमर गीतमाला कार्यक्रम लिएर प्रस्तुत हुने आरम्भ आजदेखि गरेका छौँ। रेडियो नेपालले विगतमा धेरै कलाकारहरू जन्मायो, धेरै गीतहरू सदाबहार कोटिका हाम्रो स्टुडियोमा रेकर्ड गरिए। विगत लामो प्रसारण इतिहासको सन्दर्भसँग रेडियो नेपालको सम्बन्ध जोडेर हेर्दा हामीले प्रसारण पत्रकारिता अथवा नेपालमा रेडियो प्रसारणको आरम्भ रेडियो नेपालबाटै गर्ने इतिहास बनाएका छौँ। त्यो इतिहास सँगसँगै साहित्य सङ्गीत तर्फका धेरै सिर्जनाहरू हाम्रो लाइब्रेरीमा दर्ता भएका छन् अथवा एउटा राष्ट्रकै अभिलेखको रूपमा रेडियो नेपालमा धेरै कलाकारहरूका सिर्जना रहेका छन्। नेपाली भाषामा पहिलोपटक गीत रेकर्ड गर्ने इतिहास बनाएका कलाकार सेतुराम श्रेष्ठ हुन्। त्यस्तै गरी महिला कलाकारतर्फ गायिका मेलवा देवी हुन्। रेडियो नेपालले 2007 सालदेखि प्रसारण आरम्भ गरेपछि प्रथम गायकको रूपमा श्रद्धेय कलाकार हरिप्रसाद रिमाल, जसले नेपाली रङ्गमञ्चलाई विशेष गरी रेडियो नाटकको क्षेत्रमा उहाँको अतुलनीय योगदान रहेको छ। हरिप्रसाद रिमाल रेडियो नेपालका प्रथम गायक पनि हुनुहुन्छ। 7 सालमा स्थापना भइसकेपछि 2008 सालमा हरिप्रसाद रिमालले पहिलोपटक रेडियो नेपालमा एउटा कलाकारको रूपमा आवाज भरेर गीत प्रस्तुत गर्नुभयो। त्यसै गरी त्यही ताका 2008 सालमै पहिलो गायिकाको रूपमा गायिका रानु देवी नेपालको इतिहासमा विशेष गरी रेडियो नेपालको प्रसारण आरम्भ भएको सन्दर्भसँग जोडेर हेर्दा प्रथम गायिकाको रूपमा रेडियो नेपालले रानु देवी अधिकारीलाई दर्ता गरेको छ अथवा त्यो रेकर्डमा उहाँ हुनुहुन्छ। पहिलो महिला सङ्गीतकारको रूपमा श्रद्धेय गायिका सङ्गीतकार कोइली देवी, जो लामो समयसम्म रेडियो नेपालमै रहेर धेरै गीतहरू सिर्जना गर्नुभयो, कोइली देवी प्रथम नेपाली महिला सङ्गीतकारको रूपमा हुनुहुन्छ। त्यसै गरी धेरै कलाकारहरूको सिर्जनाले भरिएको हाम्रो लाइब्रेरीमा कैयन अजम्बरी खालका गीत सङ्गीत रहेका छन्। तिनै गीत सङ्गीत मार्फत नयाँ पुस्तामा पनि हाम्रो सङ्गीतको इतिहास, हाम्रो सङ्गीतको परम्परा अथवा विगतमा हामीले तयार पारेका गीतहरूको त्यो ओजन, त्यो उज्यालोपन अथवा त्यो अजम्बरीपन आजको पुस्ताले पनि सुन्नुपर्छ, तिनलाई सम्झनुपर्छ भन्ने मान्यता अनुरूप हामीले यो कार्यक्रमको प्रसारण आरम्भ गरेका छौँ। आज मैले यस्तै उच्च कोटिका केही सुमधुर सदाबहार त्यो सुनौलो युगमा तयार भएका अजम्बरी गीतहरू यहाँहरूको माझमा प्रस्तुत गर्नेछु। कार्यक्रमको दौरानमा हामी कलाकारहरूको योगदान, उहाँहरूको कृतित्वको विषयमा तपाईँलाई जानकारी गराउने नै छौँ। कार्यक्रमको आरम्भमा नेपाली सङ्गीतका स्वर सम्राट श्रद्धेय नारायण गोपालले गाउनुभएको एउटा अजम्बरी गीतबाट मैले यो अमर गीतमालाको पहिलो पुष्प स्वरूप यहाँहरूको माझमा समर्पण गर्न चाहन्छु। जुन गीत ज्यादै नै अजम्बरी कोटिको रहेको छ, नारायण गोपालसँगै यो गीतमा रचनातर्फ सङ्गीततर्फ उहाँका मितज्यू श्रद्धेय सङ्गीतकार गोपाल युञ्जन हुनुहुन्छ। मेरो गीत मेरै प्रतिबिम्ब होइन, आकाश जस्ता अमर गीत मेरा, म जस्तो दुई दिनको पाहुना होइन भन्ने सन्दर्भले नारायण गोपाल र गोपाल युञ्जनलाई यो सिर्जनाले अजम्बरी बनाएको छ। नेपाली सङ्गीतका श्रद्धेय मितज्यू जोडीको यो एउटा स्वर्णिम सौगात यहाँहरूको माझमा पहिलो गीती सौगात स्वरूप प्रस्तुत गर्छु। सुनौ नारायण गोपाल र गोपाल इन्जनको यो कालजयी सिर्जना।
3: यो सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोग केन्द्रीय कार्यालयहरूबाट सेवा समूह न्याय परराष्ट्र सामान्य प्रशासन लेखा लेखा परीक्षण र पद उपसचिव वा सो सरहका पदहरूको लागि सिफारिस सम्बन्धी सूचनाहरू पनि प्रकाशन भएकोले यो सूचना प्रसारण गरिएको छ। विस्तृत जानकारीको लागि मिति 2083 भाद्र 3 गतेको गोर्खापत्र साथै लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सक्नुहुनेछ।

नारायण गोपाल र गोपाल इन्जन नेपाली सङ्गीत आकाशका अत्यन्त उज्याला नक्षत्रहरू, उहाँहरूले नेपाली सङ्गीतलाई पुर्याउनु भएको गुण अथवा उहाँहरूले दिनुभएको योगदान अतुलनीय खालको छ। स्वरतर्फ स्वर सम्राट कहलिनुभएका श्रद्धेय नारायण गोपाल आजको पुस्तामा पनि उत्तिकै लोकप्रिय हुनुहुन्छ, अथवा उहाँले गाउनुभएका ती अजम्बरी गीतहरू युग युगसम्म पनि नेपाली सङ्गीतको इतिहासमा रहिरहनेछन्। त्यस्ता श्रद्धेय कलाकर्मीहरूको सन्दर्भसँग हामी यहाँहरूको माझमा अमर गीतमाला कार्यक्रम लिएर प्रसारणमा जुटेका छौँ। कार्यक्रमको दोस्रो गीती सौगात स्वरूप नेपाली सङ्गीत जगतकी स्वर साम्राज्ञीको रूपमा परिभाषित अर्की लोकप्रिय गायिका श्रद्धेय अरुणा लामालाई मैले सम्झेको छु। अरुणा लामा धेरै गीतहरूमा विरहमा पोखिनु भएको छ। उहाँले आफ्नो उमेरको अत्यन्त यौवन अवस्थामै आफ्ना सहृदय सहकर्मी अथवा उहाँका श्रीमान श्रद्धेय सङ्गीतकार शरण प्रधानलाई गुमाउनु भएको हो। शरण प्रधान नेपाली सङ्गीत जगतमा अत्यन्तै युवा अवस्थामै लोकप्रिय भइसक्नुभएका सङ्गीतकार हुनुहुन्थ्यो। नेपाल बाहिरको सिमाना बाहिरको अर्को नेपाल पनि छ, दार्जिलिङ, जसको नेपाली सङ्गीतमा ठुलो योगदान र भूमिका रहने गर्दछ। त्यहीँ जन्मनुभएका शरण प्रधान र अरुणा लामा बीचको वैवाहिक सम्बन्धको अत्यन्त छोटो अवधिपछि 31 वर्षको उमेरमा शरण प्रधानले अरुणा लामालाई छोडेर जानुभएको हो। शरण प्रधानले सङ्गीत गर्नुभएका गीतहरू हामी कार्यक्रमका आउँदा श्रृङ्खलाहरूमा बजाउनेछौँ। आजको लागि भने श्रद्धेय अर्का कालजयी गीतका स्रष्टा सङ्गीतकार कलाकार गुप अम्बर गुरुङले सङ्गीत गर्नुभएको यो गीत यहाँहरूको माझमा।

अरुणा लामालाई सुनिसकेपछि त्यही युगकी अर्की त्यस्तै कोकिल कण्ठी चोरले धेरै गीतहरू सजाउनु भएको छ तारा देवी, श्रद्धेय कलाकार स्वर किन्नरी पनि भन्न मन पराउँछौँ हामी तारा देवी। त्यस्तै अर्को श्रद्धेय गायिका जसले रेडियो नेपालमा निकै लामो समय काम गर्नुभयो, हजारौँको सङ्ख्यामा तारा देवीको स्वरमा गीतहरू रेकर्ड भएका छन्। भजन होस्, राष्ट्रिय गीत होस्, अथवा हामीले भन्ने गरेका आधुनिक गीत हुन्, सुगम सङ्गीतको धारामा सलल बगेका सुमधुर आधुनिक गीतहरू सँगै लोकगीततर्फ पनि तारा देवीको निकै राम्रो दखल छ। स्वर किन्नरीको रूपमा धेरैले उहाँलाई सम्मान गर्ने गर्दछन्। उहाँले गाउनुभएको अर्को एउटा कालजयी गीत, यो गीतमा रचना चाँदनी शाहको रहेको छ, नातिकाजीको सङ्गीत, नातिकाजीको सङ्गीत, नातिकाजीको व्यक्तित्वको विषय हामी चर्चा गर्दै जानेछौँ। अब सुनौ स्वर किन्नरी तारा देवीलाई।

तारादेवीको स्वर, चाँदनी शाहको रचना र नातिकाजीको सङ्गीत। नातिकाजी नेपाली सङ्गीत जगतका अत्यन्त लोकप्रिय सङ्गीतकार, उहाँलाई हामीले सम्मानपूर्वक माधुर्यताको एउटा विशेषण जोडेर माधुर्य सम्राट भनेर पनि सम्बोधन गर्न मन पराउँछौँ। रेडियो नेपालमा 2008 सालदेखि नै जोडिएर निकै लामो समय, नातिकाजी झन्डै 4 दशक रेडियो नेपालमै उहाँले बिताउँदाखेरि उहाँले सङ्गीत गर्नुभएका धेरै कलाकारका आवाजहरू एउटा स्वर्णिम अक्षरले लेखिएका छन्। नारायण गोपालसँग थोरै, केवल 2 वटा मात्रै गीतमा नातिकाजी जम्नु भएको छ भने नातिकाजीले अन्य धेरै कलाकारहरू, नेपाली सुगम सङ्गीतको धारामा बगेका अजम्बरी गीत गाउने धेरै कलाकारहरू, चाहे फतेमान राज भण्डारी, तारादेवी होस्, योगेश वैद्य, भक्तराज आचार्य लगायतका धेरै धेरै, पछिल्लो पुस्तामा राजेश पायल राई अथवा रामकृष्ण ढकालसम्मको पुस्तासम्म पनि नातिकाजीको सङ्गीत भरिएको छ। ती स्वरहरूमा उहाँको सङ्गीत मिसिएको छ। नातिकाजीले सङ्गीत गर्नुभएको एउटा गीत अहिले भर्खरै केही बेर अघि तारादेवीको स्वरमा सुन्यौँ। अब यसपछि फतेमान राज भण्डारीलाई हामी सम्झन्छौँ। जिन्दगीको पानाभरि सुख भेटिँदैन, फतेमान राज भण्डारीका गीतहरू धेरै हामीले विगतमा मन पराएका हौँ। उहाँ पनि श्रद्धेय गायक हुनुहुन्छ, सङ्गीतकार पनि हुनुहुन्छ। फतेमान राज भण्डारीले गाउनुभएको यो गीतमा रचना भैरवनाथ रिमालको रहेको छ, नारायण गोपालले सङ्गीत गर्नुभएको छ। तपाईँले सम्झनुहोस्, नारायण गोपाल आफैमा गायक मात्रै होइन, सङ्गीतकारको व्यक्तित्व पनि उत्तिकै ओझिलो र विशिष्ट प्रकारका सङ्गीतमा, सङ्गीतका धुनहरू भर्नमा नारायण गोपाल खप्पिस हुनुहुन्थ्यो। गीतलाई छानेर गाउने, थोरै गीत तर उत्कृष्ट कोटिका गीतहरूको कारणले गर्दाखेरि नारायण गोपालले गाएका प्रत्येक गीतहरू अजर छन्, अमर छन्। उहाँ सङ्गीततर्फ पनि त्यत्तिकै पोख्त हुनुहुन्थ्यो। आफ्ना सहकर्मी मित्र फतेमान राज भण्डारीसँग नारायण गोपालको साङ्गीतिक सहकार्यका प्रसङ्गहरू पनि छन्। ती प्रसङ्गहरू पनि हामी तपाईँलाई क्रमशः सुनाउँदै जानेछौँ। यहाँनिर सुनौ नारायण गोपालले सङ्गीत गर्नुभएको र फतेमान राज भण्डारीले गाउनुभएको अर्को एउटा अमर गीत, अमर गीतमालाको यो पहिलो श्रृङ्खलाभित्र हामी यहाँहरूको माझमा यस्तै कालजयी गीतहरूका माला उनिरहेका छौँ। सुनौ फतेमान राज भण्डारीलाई।

फतेमान राज भण्डारी नारायण गोपालको सङ्गीतमा जिन्दगीका पानाभरि सुख भेटिँदैन भैरवनाथ रिमालले लेख्नुभएको गीत थियो यो। अब यसपछि साङ्गीतिक कोसेलीहरू साङ्गीतिक थुङ्गाहरूको एउटा माला उन्ने क्रममा अमर गीतमाला शीर्षक दिएको छु मैले। प्रत्येक बुधबार राति तपाईँ समक्ष यस्तै कालजयी गीतहरू तिनै गीत सिर्जना गर्ने स्रष्टाहरूको कृतित्व अथवा व्यक्तित्वको चर्चा पनि गर्दै सुमधुर खालका गीतहरू मार्फत तपाईँलाई साङ्गीतिक जानकारी साङ्गीतिक मनोरञ्जन दिने कोसिस र त्यो जमर्कोमा म रहनेछु। अबको यो लहरमा अर्का सदाबहार गायक श्रद्धेय भक्तराज आचार्य जो भजन शिरोमणिको रूपमा विभूषित हुनुहुन्छ, सङ्गीत प्रेमीहरूले उहाँलाई त्यो विभूषणले सम्मान गर्ने गरेका छन्। भक्तराज आचार्य पनि लामो समयसम्म रेडियो नेपालसँग रहनुभयो, उहाँले यही स्टुडियोमा बसेर धेरै गीतहरूमा स्वर मात्रै भर्नु भएन। भक्तराज आचार्य पनि आफैमा एउटा अत्यन्त उच्च कोटिको सङ्गीत सिर्जना गर्ने सङ्गीतकारको रूपमा पनि उहाँको व्यक्तित्व छ। ईश्वर वल्लभ कवि गीतकार ईश्वर वल्लभले लेख्नुभएका अत्यन्त विशिष्ट कोटिका गीतहरूमध्येको एउटा गीत हजार सपनाहरूको माया लागेर आउँछ, भक्तराज आचार्य स्वयं आफैले सङ्गीत भरेर गाउनुभएको यो गीत अबको लहरमा।

भक्तराज आचार्यलाई सुन्यौँ भर्खरै। कवि ईश्वर वल्लभको गीत थियो, भक्तराज आचार्य स्वयंले सङ्गीत भरेर गाउनुभएको यो एउटा अजर अमर गीत। अब यसपछि कार्यक्रमको हामी लगभग बिसौनीतर्फ छौँ, झन्डै 40 मिनट हाराहारीको समय हाम्रा लागि निर्धारित छ। 9 बजेको समाचारपछि हामी यो खाली समयमा तपाईँहरूलाई विगतमा रेडियो नेपालले नै जन्माएका यस्तै उच्चकोटीका साङ्गीतिक कोसेलीहरू मार्फत साङ्गीतिक मनोरञ्जनसँगै कलाकारहरूको विषयमा संक्षिप्त चर्चा मार्फत उहाँहरूको योगदानको, उहाँहरूको कृतित्वको चर्चा, उहाँहरूको सम्मान गर्ने पनि हाम्रो कोसिस हो। यो क्रममा आजको अन्तिम गीती सौगात स्वरूप अर्की श्रद्धेय गायिका मीरा राणा, नेपाली सङ्गीततर्फ महिला कलाकारहरूमध्ये अरुणा लामा, तारा देवी जस्तै उच्च कोटीको एउटा स्वर, जुन स्वर रेडियो नेपाल मार्फत धेरै लामो समय एउटा कार्यक्रम प्रस्तुताका रूपमा पनि गुन्जियो। वरिष्ठ गायिका मीरा राणा रेडियो नेपालमा धेरै लामो समय सेवामा रहनुभयो। उहाँले सङ्गीत शाखामा रहेर धेरै रेडियो नेपालको यो लाइब्रेरी समृद्ध गर्ने सन्दर्भमा योगदान पुर्याउनु भयो। उहाँले गाउनुभएको अत्यन्त सुमधुर कर्णप्रिय गीत आजको अन्तिम गीती सौगात स्वरूप प्रस्तुत गर्छु। प्रेमको पत्र बोलमा विश्ववल्लभले रचना गर्नुभएर सङ्गीत द्वारिकालाल जोशीको। यो गीत छोडेर आजको लागि बिदा हुन्छु। आउँदो साता फेरि यस्तै गीती सौगातहरू अनि कलाकारहरूबारेको संक्षिप्त जानकारी सहित यहाँहरूको माझमा प्रस्तुत हुन आउने बाचा गर्दछु। त्यतिन्जेलसम्मको लागि म विमल गेवाली यहाँहरूबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार। पछि सुन्न सक्नुहुनेछ सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

सायमीको रचना अनि एमके राणाको सङ्गीत अनि सङ्गीता थापा साक्यको स्वर रहेको थियो यो गीतमा। सङ्गीता थापा साक्य जो 4-5 वर्षको उमेरबाटै सङ्गीत साधनामा सक्रिय गायिका, जसका स्वरहरू गायिका हुनु अगावै धेरै विज्ञापनहरूमा गुन्जन्थे। चर्चित बाल गीत पुतली हो पुतलीमा स्वर दिएपछि पुतली उपनाम समेत पाउनुभएकी सङ्गीता थापाले आफ्नै पिता उस्ताद भैरव बहादुर थापाको उत्प्रेरणाबाट गायनमा सक्रिय हुनुभएको थियो। धेरै प्रतियोगितामा प्रथम हुनुभएकी गायिका सङ्गीता थापा साक्यले कोइलीदेवी नातिकाजी शिवशङ्कर धेरै सङ्गीतका महारथीहरूका सङ्गीतमा स्वर दिनुभएको छ। सङ्गीता थापाले अहिलेका नयाँ मेलोडी गीतहरू पनि थुप्रै गाउनु भएको छ। उहाँको स्वरमा यति मिठास र यति कर्णप्रिय छ कि उहाँको स्वरमा छुट्टै फरकपना पाउन सकिन्छ। एउटा अलग्गै पहिचान बनाउनु भएकी लोकप्रिय गायिका सङ्गीता थापा साक्य यति बेला चाहिँ के गर्दै हुनुहुन्छ त? आजको सङ्गीत साधनामा हामी उनै सङ्गीता थापा साक्यसँग भएको कुराकानी यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। तर अहिलेलाई भने पुनः उही गीतको अर्को अन्तरा, त्यसपछि हामी कुराकानीको प्रसङ्गलाई जोड्नेछौँ।

0: आज हामीसँग सम्मानित गायिका संगीता थापा साक्य हुनुहुन्छ। उहाँको जीवन अनि उहाँका गीत सङ्गीतभित्र छिरेर हामी कुराकानी गर्नेछौँ। स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा।
1: धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: ठिक छु।
0: हजुर, आफ्ना पितासँगै 4-5 वर्षको उमेरबाटै रेडियो नेपालमा आएर गाउनुभएको यो ठाउँमा फेरि आज त्यहीँ बसेर हामी कुराकानी गरिरहेका छौँ अहिले, होइन? यहाँसँग संयोगले भेट भएको छ, यो स्टुडियोमा हाम्रो संवाद भइरहेको छ। कस्तो लागिरहेको छ रेडियो नेपालभित्र आउँदा अनि यो कुराकानीमा जुटि?
1: हजुर, रेडियो नेपाल भन्ने बित्तिकै मलाई एकदमै कस्तो भने आफ्नै घर आए जस्तो, आफ्नै मामा घर आए जस्तो, होइन, त्यस्तो लाग्छ। किनभने आफू खेली होइन बढी गीत गाउँदै हुर्केको ठाउँ यो, बुवाले त्यति बेला हात समातेर ल्याउनु भएको ठाउँ रेडियो नेपाल। धेरै यो वर्ष यो रेडियो नेपाल हामीले बिताएको छु, एकदमै खुसी लागिरहेछ, रमाइलो लागिरहेछ यहाँ फेरि आउनु पाउँदाखेरि।
0: हजुर हजुर, पहिला बिताएका दिनहरूका याद झल्काहरू आइरहेछन्?
1: एकदमै आइरहेको छ, तर अलिकति नरमाइलो चाहिँ कस्तो लाग्छ नि, पहिला आउँदाखेरि यहाँ माहौल अर्कै नि, होइन, सबै अब कलाकारै कलाकारले भरिन्थ्यो नि, पहिला त त्यस्तो रमाइलो वातावरण थियो कि, अब अहिले जस्तो नि सानै जस्तो, अब हामी धेरै पुरानो भयौँ नि, सबै नयाँ नयाँ,
0: ठुलो घरमा थोरै मान्छे जस्तो,
1: ठुलो एकदमै ठुलो घरमा थोरै मानिस हो एकदम, बहिनीले ठिक भन्नुभयो।
0: जस्तो अब यहाँका त हजुरबुबा उस्ताद पदमबहादुर थापा सङ्गीतका साधक, त्यस्तै गरेर पिता उस्ताद भैरबहादुर थापा त्यस्तै सङ्गीतका धुरन्धार सङ्गीतज्ञ हुनुभयो, होइन? यहाँको घर एक खालको भनौँ न सरस्वतीको कृपा नै रहेछ, होइन? त्यही कृपाको कारणले होला यहाँ पनि
1: घर एउटा साँच्चै पनि साङ्गीतिक माहौलले चाहिँ नि पुरा भरिएको, साङ्गीतिक मन्दिर जस्तो लाग्छ मलाई त्यो घरमा। बुवा पनि

0: गीत सिकाउनुहुन्थ्यो, गाउनुहुने, आमा पनि गीत गाउने, मेरो दिदी पनि गाउने, म पनि गाउने, होइन? अनि जो आउनुहुन्छ भने फेरि सङ्गीतकै विषय लिएर मात्र आउनुहुन्छ, अरू विषय कुनै हुँदैन थियो हाम्रो घरमा। एकदमै ठिक भन्नुभयो हजुर।
1: हजुर, सरस्वतीको कृपा,
0: सरस्वतीको कृपा त एकदमै छ हजुर।
1: जस्तो स्वर किन्नरी तारा देवी पनि यहाँहरूको घरमा सिक्न आउनुहुन्थ्यो अरे।
0: तारा दिदीलाई हामीले त्यहाँ घरमा आउने भनेको गुरु पूजामा यस्तो बेला मात्रै आउनुहुन्थ्यो, होइन? 17 सालमै होइन रेड नेपालमा छिर्नु भइसक्यो, उहाँ जागिर हुनुभयो, होइन? त्यसपछि घरमा चाहिँ नि धेरै आउनु म देखिनँ, कि त्योभन्दा पहिला त बुवा कहाँ गीत सिक्नु भयो, उहाँ त 7 वर्षदेखि गीत सिक्नु भएको बुवासँग, भनेपछि त्यति बेलाको कुरा थियो त्यो।
1: हजुर, यहाँको साधनाको कुरा गर्दा चाहिँ जस्तो अब यहाँले 4-5 वर्षबाटै साधना थाल्नुभयो, अनि 6 वर्षको उमेरमा चाहिँ रेडी नेपालमा बाल गीत प्रतियोगितामा प्रथम हुनुभएको थियो अरे हो?
0: हजुर हजुर, 5 वर्षको जाँदाखेरि चाहिँ नि जस्तो यहाँ भजनको रेकर्डिङ भएको थियो, त्यति बेला चाहिँ नि हाम्रो बुवा, म, आमा, दिदी सबै हाम्रो परिवारकै एउटा भजन भएको थियो।
1: हजुर,
0: त्यति बेला चाहिँ नि मैले पनि त्यति बेला गीत गाएँ, होइन? अनि 6 वर्षदेखि चाहिँ नि अब एक्लै गीत मेरो चाहिँ साङ्गीतिक यात्रा पुरा यात्रै सुरु भयो कि। अब भएपछि अनि 30 सालमा चाहिँ यहाँ बाल गीत कम्पिटिसन थियो, त्यति बेला भाग लिँदाखेरि चाहिँ नि पहिलो भएँ, 30मा भएँ, फेरि 31 साल पनि भएँ, 32 साल 3 वर्ष लहरै मैले चाहिँ फर्स्ट प्रथम भएँ भएँ। अनि त्यसपछि चाहिँ अब बुवाले पनि के सोच्नु भयो भने अब तिमीले लिएपछि अरू बच्चाहरू पनि त होइन
1: आ नै भइसकेको थियो, सङ्गीता थापाले भाग लिएदेखि अरूले प्रथमै हुँदैन भन्ने थियो,
0: त्यस्तो भन्ने सुनेर अनि बुवाले चाहिँ ल स्वर सम्मिलित नगराउने, तिमी गीत चाहिँ गाइदिने, कम्पिटिसनमा चाहिँ अब 3 चोटि भएपछि पुगिहाल्यो भने चाहिँ गीत चाहिँ गाइदिने त्यसरी।
1: फेरि 2034 सालमा आधुनिक गीत प्रतियोगितामा फेरि यहाँ नै प्रथम हुनुभयो आफ्नै पिता उस्ताद भैरव बहादुर थापाको सङ्गीतमा, होइन?
0: हजुर हजुर,
1: त्यतिखेर पनि लगातार यहाँ प्रथम भएको भएकै
0: त्यो 30 सालदेखि त तपाईँको मैले भने 30 देखि तपाईँको 38 सालसम्म पनि म चाहिँ नि जहाँ पनि मैले गीतहरू गाएँ फर्स्टै हुन्थेँ। अनि हाम्रो बाल मन्दिरमा अधिराज्यव्यापी अनि बाल गीत प्रतियोगिता हुन्थ्यो, त्यति बेला म फर्स्टै भएको थिएँ, धेरै ठाउँमा भनौँ न प्रथम हुन्थेँ म। पहिला साङ्गीतिक डबलहरू हुन्थ्यो, साङ्गीतिक कार्यक्रम हुन्थ्यो, कम्पिटिसनै हुन्थ्यो पहिला त, कि पहिला कम्पिटिसन जानु रमाइलो लाग्थ्यो मलाई। अनि त्यति बेला स्कुलबाट भाग लिँदा पनि फर्स्टै हुने, हाम्रो स्कुल कन्या मन्दिर स्कुल फर्स्टै भएको थियो, होइन? यस्तो यस्तो धेरै मैले बच्चा बेलामा धेरै प्राइजहरू चाहिँ लिएछ।
1: हजुर, पहिलो गीत चाहिँ म्याउ म्याउ बिरालो यतातिर आऊ भन्ने यहाँको प्रथम भएको गीत, यो गीत चाहिँ कसले तयार गर्नुभएको थियो?
0: यो चाहिँ अब लेख्नु त बुवाले नै भयो, होइन? तर त्यो गीत चाहिँ पछि अब किताबहरूमा पनि राखेँ, होइन?
1: अन्त
0: महेन्द्र माला भन्ने किताबको पछाडि त्यो गीत गाउनु पर्थ्यो, अनि बुवाले नै रच्नु भएको गीत हो यो।
1: हजुर, म्याउ म्याउ बिरालो, त्यो गीत याद छ अहिले हजुरलाई?
0: एकदम, त्यो त कहिले पनि बिर्सिन सक्दैन।
1: सुनौँ न आज यो कार्यक्रममा हजुरको पहिलो प्रथम भएको गीत।
0: हजुर हजुर,

0: म त भोकै हुन्छु, धुरु धुरु रुन्छु, लत्ताले हान्छु, सुरी सुरी म्याउ, यतातिर आऊ, मेरो नाना काटिने मुसाहरू खाऊ।
1: गीत एकदमै चर्चित भएको गीत हो, बाल गीत होइन, धेरैलाई कौतूहलता थियो होला कि यो गीत कसले गाउनुभयो भन्ने थियो भने पनि आज प्रत्यक्ष हामी संगीता थापा साक्येसँग कुराकानी गरिरहेका छौँ। उहाँको गीत थियो यो, उहाँले गाउनुभएको गीत थियो, बुबा उस्ताद भैरबहादुर थापाको रचनामा रहेको गीत थियो यो, र उहाँले रेडियो नेपालमा गाउनुभएको र प्रथम भएको गीत थियो यो। हामी गीत सङ्गीतकै कुरा गरिरहेका छौँ, त्यसपछि यहाँले औपचारिक रूपमा शास्त्रीय सङ्गीतको अध्ययन चाहिँ गर्नुभयो कि गर्नु भएन?
2: मैले गरिनँ।
1: हजुर,
2: गरेन। जति मैले बुवासँग सिकेँ होइन,
1: हजुर हजुर,
2: जति सङ्गीतको शिक्षाहरू जति आफूले चाहिने हासिल गरेँ नि, त्यसपछि बाहिर सिकिनँ, कतै पनि जाने त्यो समय पनि मिलेन। 15 वर्षमा बुवा बित्नु भयो होइन, 16 वर्षमा बिहा भयो होइन, 17 वर्षमा छोरी जन्मियो, अनि फेरि अब नेवार कुलमा होइन बिहा भयो मेरो होइन, अनि त्यो आफूलाई पनि अप्ठ्यारो लाग्ने होइन, त्यो सिक्न जान्छु यस्तो भन्न पनि अप्ठ्यारो लाग्थ्यो। गीत चाहिँ गाइ नै रहेँ, गीत गाउनलाई चाहिँ मलाई उहाँले एकदमै सपोर्ट गर्नुहुन्थ्यो, तर सिक्न जानलाई चाहिँ मैले समय नै भ्याएन कि घरको काम सँगसँगै।
1: हजुर हजुर,
2: त्यो बुहारी भएपछि, कान्छी बुहारी भएपछि, अनि त्यो समय नै भ्याएन, सिक्ने इच्छा हुँदा हुँदै सिक्न पाइनँ।
1: एक हिसाबले भन्दाखेरि अन्तर्जातीय विवाह थियो नि।
2: एकदमै एकदमै, हजुर हजुर।
1: अनि परिवारमा सपोर्ट माया सद्भाव त थियो नि?
2: थियो हजुर, सासू ससुरालाई श्रीमानले होइन
1: हजुर
2: सपोर्ट गर्नु भएर त अनि म यहाँ पुगेँ। गीत रेकर्डिङ भनेपछि मलाई त्यहाँबाट जान दिनुहुन्थ्यो।

0: खुसी हुनुहुन्छ?
1: हजुर,
0: नेवारी गीत गाउँथ्यौँ, नेपाल भाषाको गीतहरू पनि मैले 6 वर्षदेखि गीत गाउन थालेँ होइन?
1: हजुर हजुर।
0: अनि पहिला पहिला साङ्गीतिक डबली कार्यक्रम हुन्थ्यो नेपाल भाषाको, कति रमाइलो हुन्थ्यो, न्यु रोडको बिचमा होइन, जयसी देवलमा, पाटनमा, भक्तपुरमा प्रोग्राम भइरहन्थ्यो। तिहार आयो कि त मदन कृष्ण दाई, सत्यनारायण राज भण्डारी, द्वारकालाल मीरा राणा दिदीहरू, अनि शान्ति दिदी होइन, हामी सबैजना हामी त्यो प्रोग्राममा हुन्थ्यौँ कि।
1: हजुर,
0: एकदमै रमाइलो वातावरण हुन्थ्यो होइन।
1: त्यो नेवारी भाषा चाहिँ यहाँलाई आउँथ्यो?
0: मेरो मुवा नेवार हो नि फेरि।
1: ए हजुर,
0: यहाँ त जिगज्याग भएछ। मुवा तुलाधर
1: हजुर,
0: अनि बुवा थापा भयो होइन, अनि श्रीमान फेरि साक्य भयो कि, अनि मा त मामा घर इन्द्रचोकै
1: हजुर,
0: अनि मामा घरमै सबैजना नेवार बोल्थ्यो होइन, अनि म चाहिँ नेवार 14 वर्षपछि मात्रै बोल्न थालेँ, बुझ्न बुझ्थेँ
1: हजुर,
0: तर नेवार चाहिँ बोल्दैन थियो। अहिले फेरि म नेवार धेरै बोल्ने भएछु कि, भनेर परिवार आउँदाखेरि
1: पारिवारिक वातावरणले प्रभाव पार्यो
0: हजुर। अनि त्यस्तो भएर अनि ससुरालाई पनि एकदम मनपर्ने गीतहरू
1: हजुर,
0: त्यो गीत बजाइराख्नुहुन्थ्यो होइन, पहिले पहिले क्यासेटमा बजाउनुहुन्थ्यो गीतहरू, अनि खुसी हुनुहुन्थ्यो।
1: त्यति सानै उमेरमा छिट्टै बिहेको निर्णय गर्नुभएछ, त्यतिखेर अब मुवाहरूलाई पनि छोरीले ला अब के गर्छ, कसो गर्छ, के हुन्छ भन्ने
0: एकदमै एकदमै चिन्ता त थियो। अब जस्तो बिहा चाहिँ अहिले नगर्ने हो कि भन्ने नि कुरा भएको थियो, अनि तर श्रीमानपट्टिबाट नै होइन, कान्छा छोरा कान्छा छोरी दुईजनाको बिहा गर्नु बाँकी थियो, अनि कान्छा आमाजुको मिल्ने बित्तिकै अब एउटै उसमा चाहिँ यो दुईजनाको सकाइदिइहालौँ होइन, अब मन पराएको श्रीमानले पनि, अब म सानै बेलामा जागिर खान्थेँ नि त,
1: कान्छा
0: राजघरमा जान्थेँ होइन,
1: अनि
0: त्यति बेला नि भेटघाट हुँदाखेरि मन पराउनु भएपछि मन पराएको छ अरे योजना भनेपछि अब होइन कुरा गर्दाखेरि इन्द्रचोकमै मामा घर हो होइन, उस्ताद भैरवा थापाको छोरी हो होइन, भनेपछि अब इन्टरकास्ट भए पनि उहाँले चाहिँ राम्रोसँग बिहा गर्नुभयो।
1: त्यो घरमा घुलमिल हुनलाई यहाँलाई त्यति गाह्रो चाहिँ परेन?
0: भएन, त्यही नेवारी भाषा चाहिँ मलाई अलिकति बोल्न अप्ठ्यारो लाग्थ्यो,
1: पछि सिक्दै जानु,
0: सासु
1: नेपाली
0: बोल्न नआउने, अनि के भन्ने म हाँसुट्ने के मलाई चाहिँ, अनि म चाहिँ नेवारी धेरै नबोल्ने, अनि बिस्तारै बिस्तारै गर्दा गर्दा बोल्दा बोल्दै, अनि श्रीमानसँग त कहिले नेवारी बोलिनु, सधैँ त नै नेपाली
1: नेपाली भाषा हजुर। अनि जस्तो अब पहिले त आफ्नै पिता यहाँको गुरु हुनुभयो, बुबा गुरु हुनुभयो, उस्ताद भैरबहादुर थापा, त्यसपछि रेडियो नेपाल बुवासँगै सानैदेखि आउनुभयो, अनि यहाँको गीत सङ्गीतको साधना सुरु भयो भनौँ न, एक खालको सुरु भयो। बुवा सँगसँगै यहाँले कोइली देवीलाई पनि एकदमै श्रद्धा गर्नुहुने रहेछ, कोइली देवीले यहाँलाई साह्रै माया गर्नुहुन्थ्यो अरे?
0: एकदमै माया गर्ने, हामी शान्ति सङ्गीता दिदी बहिनी हामी यहाँ बोलाउनु थियो, पहिलो सुरुमा उहाँको अफिसमा होइन
1: हजुर,
0: माथि थियो होइन
1: हजुर,
0: पुरानो त्यो उसमा स्टुडियोमा, अनि माथि थियो, अनि बोलाउनु हुन्थ्यो, त्यहाँ गीत सिकाउनु हुन्थ्यो, उहाँको सानो हार्मोनियम दराजबाट निकाल्नुहुन्थ्यो, काखमा राख्ने हार्मोनियम ल्याउनु भएको थियो उहाँले, गीत सिकाउनु हुन्थ्यो, अनि जुनै गीत पनि हामीलाई चाहिँ नि गाउन दिनुहुन्थ्यो, धेरै गीत गाएको छु, एकदमै माया गर्ने चाहिँ नि कोइल दिदी एकदम माया गर्नुहुन्छ
1: हजुर। सङ्गीता आएपछि सङ्गीता यहाँ ल आऊ आऊ आऊ भनेर त्यो सानो हार्मोनियम झिकिहाल्नुहुन्थ्यो,
0: झिक्ने अनि गीत सुनाइहाल्ने, अनि फेरि म चाहिँ त टिपिहाल्ने है, अनि सिकाइहाल्नुहुन्थ्यो कि गीतहरू, अन्त रेकर्ड भए पनि नभए पनि, तर त्यो रेकर्ड गर्नेलाई त अस्तिको गीत के उहाँ पनि त्यस्तै बुवा जस्तै के गर्ने थियो त्यो रेकर्डिङ, त्यो अस्तिको गीत कस्तो थियो ल भन त भन्थ्यो सर, र भन्दै मैले चाहिँ यस्तो होइन दिदी नै भन्थेन, मैले दिदी नै भन्थेँ, अनि यस्तो होइन दिदी यस्तो गर्ने रे यस्तो हो भने भन्दै ल हेरे यसले यस्तो सिकेछ यस्तो भन्ने भन्थ्यो कि मलाई
1: माया गर्नुहुन्थ्यो
0: एकदमै।
1: फेरि कोइली देवीको हातमा त केही न केही त चिज हुन्थ्यो अरे,
0: यसो पल्टाबाट निकालेर काजु पेस्ता बदामहरू भइरहने उहाँकोमा, ल्वाङ सुकमेलहरू होइन उहाँ भइरहने, सधैँ नै उहाँको त कल्टीमै हुन्थ्यो, भिनाजु पनि हुनुहुन्थ्यो होइन, उहाँ पनि त्यस्तै हुनुहुन्थ्यो, खाजा सधैँ खाँदिनुहुन्थ्यो, हामी आउँदाखेरि देखेँ भेटेँ उहाँको गीत रेकर्डिङ सर, हामीलाई सधैँ एकदम माया गर्नुहुन्थ्यो, अनि भैरव नाथ्री मालजी पनि आउनुहुन्थ्यो बराबर होइन,
1: त्यहाँ
0: आउँदै उहाँले पनि एकदमै माया गर्नुहुन्छ हामीलाई,
1: अनि म चाहिँ गेटबाट छिरेपछि कोइली देवी भएकोमै पुगिहाल्थेँ भनेर भन्नुभएको पढेको थिएँ,
0: जहाँ माया छ त्यहाँ दौडिन्छ नि
1: हजुर। अनि बिस्तारै यहाँका गीतहरू हुँदै गए, अब त्यो 2034 सालमा प्रथम भएको गीत यहाँको, त्यसपछि आधुनिक गीतको क्रम सुरु भयो होला यहाँको होइन?
0: हजुर हजुर, 11 वर्षमा चाहिँ नि आधुनिक गीतमा फर्स्ट भएको भन्ने सुन्दाखेरि त्यो एउटा चर्चामै भयो कि है, एकदमै भाग लिन लगाइहालेँ होइन
1: हजुर,
0: भाग लिन चाहिँ जित्यो होइन
1: हजुर,
0: त्यो गीत चाहिँ नि भैरव नाथ्रीमाल कदमजीको उहाँको शब्द रचनामा, बुवाको आफ्नै सङ्गीत अनि स्वर चाहिँ मेरो थियो
1: हजुर।

0: र यतिखेर सङ्गीत साधना कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट, र सम्मानित गायिका सङ्गीता थापा साकिया हामीसँग स्टुडियोमा हुनुहुन्छ। उहाँका दिनचर्या गीत सङ्गीतका कुराहरू गरिरहेका छौँ आज हामी, र पुराना कुराहरू गर्ने कोसिस गरिरहेका छौँ र गीतहरू पनि त्यस्तै नै खोजिरहेका छौँ। जस्तो यहाँले दरबारमा पनि निकै नै गाउने मौका पाउनुभयो
1: बुवासँग सानो बेलामा हामी जाँदाखेरि।
0: हजुर,
1: त्यति हो हजुर।
0: त्यतिखेर दरबारमा शान्ति राणा उहाँहरूले चाहिँ यहाँहरूलाई सिँगार्नुहुन्थ्यो अरे होइन?
1: ए, त्यो चाहिँ नि कस्तो भने बाल मन्दिरको,
0: हजुर,
1: बाल मन्दिरमा त हामी त्यो कार्यक्रमहरू गर्न जाँदाखेरि, अनि त्यति बेला चाहिँ नि हाम्रो दिपेन्द्र सरकार चाहिँ नि भेटमा हुनुहुन्थ्यो।
0: हजुर,
1: त्यति बेला बाहिर प्रोग्राम हेर्नलाई महारानलाई मिलेन होइन, ऐश्वर्या वर्मानलाई मिलेन। अनि त्यसपछि हामीले प्रोग्राम त्यहाँ देखाउन जाँदाखेरि चाहिँ नि हामीलाई सिँगारिदिनु भएको थियो। सबभन्दा सानो मै थिएँ त्यो त, त्यहाँ पनि अनि फर्स्ट पनि मै भएको थिएँ होइन। अनि त्यहाँ कार्यक्रम देखाउनु गर्दाखेरि हामीलाई चाहिँ मेकअपहरू गरिदिनु भएको थियो
0: रमाइलो पल।
1: हजुर,
0: अनि राष्ट्रिय नाचघरमा पनि यहाँहरूले सिक्ने मौका पाउनुभयो नि?
1: हो, 2 वर्ष तालिम चाहिँ लिएको छु जति सिकेँ बुवासँग, जति सिकेँ होइन, त्यसपछि राष्ट्रिय नाचघर 2 वर्ष बाल कलाकार तालिम भनेर त्यहाँ चाहिँ लिएको छु। नाच भयो, अभिनय पनि म एकदमै गर्छु, अभिनय पनि गरेको छु मैले त्यहाँ 1.5 महिनासम्म। अब त्यति त लाइभ 1.5 घन्टाको कार्यक्रम लाइभ गर्न सक्ने त्यो क्षमता कहाँबाट आयो? मलाई अहिले सोच्नै सक्दिनँ कि त्यो कण्ठ पार्नुपर्ने डायलगहरू होइन, सत्यको प्रतिष्ठा भनेको बालक ध्रुवको चाहिँ कथामा थियो, ध्रुव नै मलाई बनाएको थियो, गीत पनि मैले नै गाएको थिएँ। एउटा गीत गाउनु पर्थ्यो विष्णु भगवान्को सम्झेर, हाम्रो गुरु चन्द्रराज शर्मा उहाँको सङ्गीतमा गरेको थिएँ मैले, त्यो एकदमै चल्यो। अनि जसले पनि हेर्न आउने रोएर जाने, कति राम्रो ध्रुवलाई त कति हेला गर्थ्यो नि त होइन, सोते नि आमाले होइन, त्यसै बालक ध्रुव भएन नि त, तपस्या बसेर भएको थियो। अनि त्यसै नाटकहरू पनि धेरै गरेँ, अनि कथक डान्स पनि गरेको थिएँ मैले होइन, बाजा पनि बजाउनु जाने छु, नाच्नु पनि जाने छु, गाउनु पनि जाने छु, बजाउनु पनि जाने छु अहिले।
0: बाजाहरूमा चाहिँ यहाँलाई मनपर्ने बाजा?
1: मलाई चाहिँ नि अब हार्मोनियम हो,
0: हजुर,
1: अनि त्यसपछि मलाई मादल पनि एकदम मनपर्छ,
0: हजुर,
1: मादल मजाले बजाउन आउँछ मलाई,
0: हजुर
1: हजुर। अनि रेडियो नेपालमा चाहिँ नि जस्तो अब मलाई कुनै चिजको टाइम दिन्थ्यो, छुकछुक ट्याम्रुङहरू यताउता बजाउनु, धेरै गीतहरू बजाएको छु मैले।
0: अरूको गीतमा नि बजाउनु भएको छ?
1: अरूको गीतमा नि यहाँ बजाइदिन्छु म, धेरै बजाएको छु,
0: रमाइलो रहेछ।
1: एकदम गीत सुनिरहनु पऱ्यो भने त्यो डिस्टर्ब हुँदैन थियो होइन, मलाई चाहिँ लटक्क टाइमिङ एकदम पर्फेक्ट होइन,
0: त्यस्तो सबै बजाउनुहुन्छ, देखेपछि बजाउन मन लाग्ने आउने।
1: हजुर
0: हजुर, जस्तो अब नाचघरमा सिक्ने क्रममा चाहिँ अब प्राय प्रथम नै भइराख्नुहुन्थ्यो अरे, तर एकचोटि चाहिँ सुदेश राज शर्मा प्रथम हुनुभयो अरे भन्ने सुनेको
1: छु। 6 महिनामा चाहिँ जाँच लिनुहुन्थ्यो, त्यति बेला 3 चोटि म प्रथम भएँ,
0: हजुर,
1: अनि 1 चोटि सुदेश राज शर्मा प्रथम भए,
0: हजुर,
1: चन्द्रराज शर्माकै छोरा हुनुहुन्छ उहाँ,
0: हजुर।
1: होइन, नाचघरमा चाहिँ कस्तो भयो भने अब 2 जनालाई चाहिँ त्यहीँ जागिर खाँदैन फर्स्ट हुनेहरूलाई भनेर, अनि मलाई र सुदेश राज शर्मालाई चाहिँ करारमा जागिर दिएको थियो, 12-13 वर्षको उमेरमा जागिर पाएको हामीले करारमा जागिर खाथ्यौँ त्यहाँ राष्ट्रिय नाचघरमा।
0: हजुर, सङ्गीत सिक्नका लागि अथवा भनौँ न पढ्नका लागि बाहिर जाने भनेको जान पाउनु भएन,
1: त्यो चाहिँ नि हामी इन्डियन एम्बेसीमा
0: हजुर
1: गीत गाउन बोलाउँदाखेरि, अनि उदित नारायण झाले एउटा गीत गाएको थियो, अनि मैले पनि गाएको थिएँ हिन्दी गीत,
0: हजुर,
1: अनि बुहारी गाउनु लाँदै कुन गाउने यशोमती मैया से भन्ने,
0: हजुर,
1: त्यो गीत गाउँदाखेरि उहाँले मन पराएर, अनि हामी दुईजनाले चाहिँ स्कलरसिपमा चाहिँ पठाउने, 6 महिनाको लागि पठाउनु भन्दाखेरि उदित नारायण जानुभयो, उहाँ त अहिले होइन एकदमै
0: भारतको एउटा स्टारै हुनुभएको
1: छ। मलाई चाहिँ आमाले अब यति सानो उमेरमा चाहिँ नपठाउने भनेर पठाउनु भएन, त्यही 13 वर्षको थिएँ म।
0: आमाले त्यो नपठाएको पललाई कतिको मिस गर्नुहुन्छ अहिले?
1: त्यो कहिले कस्तो लाग्छ भने अब सङ्गीतै सिकेर आउने भए चाहिँ म त एकदमै मलाई एकदमै मनपर्ने हो, सङ्गीत सिक्न त मैले खास नपाएको मलाई दुःखै लाग्छ,
0: हजुर,
1: तर त्यति बेला पठाएको भए चाहिँ म अझ एकदमै राम्रो गायिका हुन्थेँ होइन, जति
0: योभन्दा
1: धेरै नै गर्थेँ नि, गर्न धेरै पाएकै छैन नि होइन, धेरै छापर छोड्थेँ, धेरै गर्न पाउँथेँ, त्यो दुःख त लागिरहेको छ। तर कस्तो भने सानो उमेरमा त्यहाँ जाँदाखेरि चाहिँ के होला कसो होला होइन, त्यो डर चाहिँ थियो मलाई पनि, जानेको छैन, के देखेको छैन होइन, अब थाहै छैन नि स्कलरसिप गर्दा हामीलाई कसरी राखिन्छ, कस्तो त्यहाँको व्यवहार हुन्छ थाहा छैन, अनि अब आमाहरू त अब नेवारको छोरी भए मेरो आमा त डराउने होइन, ए होइन त्यहाँ एक्लै त्यसरी पठाउन त सक्दैन, अब हामीहरू कोही हुँदैन, बच्चाले खानपिन कसरी गर्छ सिक्ने मात्रै भनेर हुँदैन भनेर नपठाउनु भएको, नपठाउनु भन्दा अहिले चाहिँ दुःख लाग्छ कि
0: त्यतिखेर त आमाले ठिकै गर्नुभयो,
1: ठिकै गर्नुभयो, डर पनि आफूलाई केही थाहा थिएन होइन, आँट पनि ना जस्तो लाग्थ्यो कि
0: हजुर हजुर 30-40 एकदमै सक्रिय हुनुभएको रहेछ यहाँ गीत सङ्गीतमा होइन। रेडियो नेपालमा गाउने उदित नारायण झा र यहाँ सबैभन्दा साना कलाकार उदित नारायण झा पनि आइरहनु हुन्थ्यो होला रेडियो नेपालमा, यहाँहरूले सँगै पनि गाउनु भएको छ,
1: राम्रो रमाइलो लाग्थ्यो। यहाँ त भने नि मैले रेकर्ड गर्ने भने के राम्रो लाग्ने, सुन्न पनि मलाई मन लाग्ने होइन, रेकर्डिङ भयो भने त्यो रेकर्डिङ गर्ने दाजुहरूको सँगै यतातिर जतातिर पनि सुन्न चाहिँ पर्ने क्या म, अनि मन लाग्ने मलाई इन्ट्रेस्ट एकदमै लाग्थ्यो, रमाइलो थियो, रमाइलो भातावरण हुन्थ्यो
0: हजुर। नातिकाजी शिवशङ्कर उहाँहरूलाई पनि देख्नुभयो, भेट्नु
1: एकदमै, उहाँहरूसँग देखेर पनि धेरै गीतहरू पनि गाएँ होइन, उहाँको सङ्गीतमा पनि गाएको छु, रेकर्डिङ पनि भएको छ गीतहरू, शिवशङ्कर दाईकोमा सङ्गीतमा पनि छ, नातिका दाईकोमा छ, एल्बम गरेको छु सङ्गीत सङ्गम भनेर
0: हजुर,
1: त्यसमा चाहिँ नि फतेमान दाईसँग छु अनि डुएटै गाएको छु मैले, हाम्रो शिवशङ्कर दाईसँग डुएट गाएको छु, फतेमान दाईसँग डुएट गाएको छु अनि सिङ्गल पनि छ त्यसमा चाहिँ।
0: त्यतिखेर गाएका ती गीतहरूमध्ये यहाँलाई एकदमै बेस्ट लागेको गीत सम्झिनु पर्दा?
1: त्यो गीत चाहिँ खास त अब नौलाखे तारा भन्ने मैले नाचगाएको सङ्गीतमा होइन।

0: फतेमानले सृजना गरेको अन्तिम गीत गाउने पनि यहाँ नै हो रे।
1: एकदमै एकदमै, त्यो गीत चाहिँ नि उहाँको चाहिँ नि मैले भजनहरू लास्ट उहाँको घरमा गएर चारवटा भजनहरू रेकर्डिङ गर्दा चाहिँ त्यो लास्टको गीत चाहिँ नि रेकर्डिङ भइ पनि सक्यो तर सुनाउन मात्रै नपाएको के उहाँलाई कस्तो दुःख लाग्छ भने उहाँ त छिटो बित्छन् थाहै छैन मलाई त। बिरामी हुनुभयो, क्यान्सर छोयो मात्रै छोयो उहाँलाई होइन, तर त्यो सहन सकेन उहाँले के म दिँदाखेरि बित्नु भयो क्या
0: छिटै।
1: हजुर, फतेमानलाई एकदमै धेरै कुरा उहाँबाट मैले ज्ञान लिएको छु, धेरै कुरा सिकाउनु हुन्थ्यो, धेरै गीतहरू पनि सिकाएर जानुभएको छ होइन, रेकर्ड गर्न बाँकी नै गीतहरू पनि छन्। मलाई लाग्छ मैले सङ्गत गरेको उहाँहरूसँग छिटो छिटो बित्नु भयो जस्तो लाग्ने कि मलाई चाहिँ त्यस्तो लाग्छ
0: कि।
1: उहाँको त्यो गीत पनि एकदम मिठो थियो कि, त्यो अन्तिम गीत पनि। अनि त्यो गीत गाउँदाखेरि रिहर्सल गर्दा उहाँले के भन्नुभएको थियो भने अब नातिकाजी पनि बित्नु भयो, शिवशङ्कर पनि बित्नु भयो, अब मेरै पालो भनेर भन्नुहुन्थ्यो क्या।
0: हजुर,
1: अनि त्यो भन्दा चसक्क लागेको थियो मलाई, गीतको शब्दै त्यस्तो थियो क्या,
0: उहाँलाई नि आफैलाई भने जस्तो,
1: आफैलाई भने जस्तो थियो कि त्यो।
0: अहिले सम्झिनुहुन्छ त्यो?
1: एकदम
0: थियो
1: केशव राज भण्डारी,
0: हजुर,
1: उहाँले रचना गर्नुभएको फतेमान दाईको सङ्गीत अनि मैले गाएको थियो अन्तिम गीत उहाँको।

0: मेरो
1: शब्द नै त्यस्ता मार्मिक रहेछ
0: एकदमै मार्मिक छ एकदमै मलाई मनपर्ने साँच्चै भनौँ भने त्यो लाइभ गर्ने बेलामा जस्तो आनन्द होइन त्यति बेला जस्तो सङ्गीतमा डुब्ने त्यति बेला जस्तो हामी सङ्गीतलाई ध्यान दिने अहिले चाहिँ हामी स्टुडियोमा हाम्रो हुँदैन क्या त्यतिको किनभने त्यो मजबुरै थियो क्या टक्क हरियो बत्ती टक्क बन्ने बित्तिकै सबजना पो बस्नु पऱ्यो त्यसपछि होइन साइलेन्ट पाउनु पऱ्यो त्यसपछिबाट गीत सुरु गर्नु पऱ्यो होइन एकजनाले बिगार्यो भने सबैजनाले फेरि दुःख हुन्छ होइन भनेपछि सबैजनाले कति ध्यान दिँदो होला त यो चाहिँ विचार गर्नुपर्ने कुरा के मान्छे अहिले कसरी बुझ्छ थाहा छैन होइन तर हामी त्यति चाहिँ नि गीत बिग्रेला एकदम सुर जाला होइन ताल खुस्केला भने हामी त्यति ध्यान दिएर गाउँथ्यौँ कि त्यति बेलाको गीतहरू चाहिँ कस्तो अजर अमर छ नि त अहिलेसम्म पनि होइन राम्रो पनि छ कि अब आजभोलि चाहिँ गीत हुन्छ त्यो अब समयले परिवर्तन भएको सजिलो भएको हाम्रो जस्तो पालामा भ्याउँदा पनि भ्याउँदैन थियो होला अहिले जस्तो कलाकार भइदिनु त्यति बेला त्यसरी गीत रेकर्ड गर्नु भ्याउँदैन भ्याउँदैन
1: होइन
0: एकदम भ्याउँदैन थियो हजारौँ होइन लाखौँ गीत दिन रेकर्ड भइरहेछ आजभोलि त्यति बेला फाटै दिनको एउटा गीत रेकर्ड हुन्छ होइन कसरी भ्याउनु अनि त्यति बेला जस्तो आनन्द मलाई अहिले त्यतिको लाग्दैन कि सजिलो चाहिँ एकदम सजिलो लाग्छ
1: अहिले सजिलो
0: सजिलो छ गीतमै साँच्चै डुबेर गाउने हो भने चाहिँ लाइभै राम्रो के
1: लाइभै राम्रो
0: अनि स्टेज प्रोग्राम गर्न पनि मलाई लाइभै राम्रो लाग्छ ट्र्याकमा भन्दा
1: अहिले त एक खालको कलाकारहरूको माहौल पनि कस्तो भयो भने हुरी आए जस्तो हुर्र आउनुहुन्छ अनि एकदमै सुरपटार गरेर भाइरल हुनुहुन्छ अनि फेरि कता जानुहुन्छ कि
0: के हो क्या बुझ्नै गाह्रो लाग्छ मलाई अहिले त हामी पनि त्यसैमै डुलिरहेछ नि त
1: हजुर
0: होइन अब फेसबुकमा राखिन्छ लाइभ गाइन्छ होइन अर्कै वातावरण भयो के अहिलेको वातावरणमा यस्तै रहेछ भन्ने कुरो गरेर हामी रमाउनै पर्यो होइन
1: प्रविधिले ल्याइदियो
0: सजिलो पनि लाग्यो घरमा बसेर पुरा म्युजिक राखेर ट्र्याकमा गीत गाउनु पनि पाइयो होइन
1: होइन
0: त्यसले हेर्दाखेरि त आनन्द पनि लाग्छ होइन
1: पहिलाभन्दा अहिले सजिलो चाहिँ
0: सजिलो एकदमै सजिलो मैले सजिलोमा मान्छु कि गाउनलाई तर हाम्रो पालामा गाह्रो पनि तर त्यतिकै हामी मेहनत पनि गर्नुपर्थ्यो त्यतिकै ध्यान पनि दिनुपर्थ्यो कि

0: गीत सङ्गीत उतिखेरदेखि अहिलेसम्म गाइरहनु भएको छ, सङ्गीतभित्रको सक्रियता यहाँको अथाह छ होइन, छनौट गर्दा चाहिँ कस्ता कुराहरूलाई बढी हेर्नुहुन्छ?
1: सबभन्दा शब्द नै हो
0: हजुर,
1: हामीले हेर्नु पनि शब्द हो
0: हजुर हजुर।
1: अब सङ्गीत पनि अब त्यो शब्दलाई नमिल्ने किसिमको सङ्गीत भयो भने त अब आफू जानेर मात्र होइन कि, तर अलिकति भन्न चाहिँ मन लाग्छ कि यहाँ यस्तो भएन है, यस्तो सुहाएन जस्तो भन्न चाहिँ म चाहिँ भन्ने गर्छु
0: हजुर।
1: अग्रज एकदम स्रष्टाहरूलाई त भन्नु भएन होइन, उहाँले जस्तो राम्रै राख्नुहुन्छ
0: होइन,
1: उहाँले राम्रै सोच, जस्तो अब भाइ बहिनीहरू हुन्छ, अहिलेको भाइहरू हुन्छ होइन, उहाँहरूलाई चाहिँ भन्नु मिल्छ नि त यस्तो चाहिँ गर्दा कस्तो होला भनेर सल्लाह चाहिँ दिन्छु म। हेर्ने चाहिँ शब्द नै हो।
0: अहिले दिनहुँ रेकर्डिङ हुन्छ कि यहाँको?
1: होइन, महिनाको एक दुईवटा भइन्छ, कहिले तिन चारवटा नै हुन्छ
0: हजुर,
1: कहिले एउटा पनि हुन्छ, भइ चाहिँ रहेछ
0: हजुर, कन्टिन्युटी चाहिँ
1: अहिले पनि छ। अब आजभोलि रेकर्ड गर्नुपर्ने छ
0: हजुर,
1: मैले टाइम दिन पाइरहेको छैन अहिले पनि एउटा, तर त्यो चाहिँ प्रोजेक्टै आइरहेछ मलाई अहिले
0: हजुर हजुर,
1: एउटा 10-12 गर्नुपर्छ अरे भनेको छ, अनि त्यो चाहिँ अब मिलाएर कसरी गर्ने भन्ने सल्लाहमा चाहिँ छौँ,
0: गरिराख्नु भएको छ। अब यसले सधैँभरि निरन्तरता पाइरहोस्, यहाँको यो मिठो सुमधुर आवाज चाहिँ हामीले सुनिरहन पाऊँ, हामी कार्यक्रमबाट यो कामना पनि गर्छौँ होइन।
1: धन्यवाद।
0: र पुराना कुराहरू गर्दा गर्दै अब हामी अहिलेको सन्दर्भमा आइरहेका छौँ होइन, कलाकारहरूको जुन सक्रिय रूपमा अगाडि त आइराख्नु भएको छ, तर उहाँहरूले होइन जुन गीतप्रतिको फोकस छ पहिलाका स्रष्टाहरूको जतिको अहिलेको नभएको हो कि जस्तो पनि देखिन्छ। यहाँले पहिले हेरेर आफूले गरेको त्यतिखेरको काम र अहिलेको कामलाई हेर्दाखेरि कसरी हेर्नुहुन्छ?
1: एकदम राम्रो तपाईँले होइन शब्द चाहिँ तपाईँले प्रश्न क्वेसन गर्नुभयो। अहिले चाहिँ धेरै मान्छेहरूले सौखिन कलाकार पनि धेरै देखेको छ हामीले होइन, उहाँहरू पनि सुनिदिनु पर्ने हुन्छ हामीले होइन, सङ्गीत साधना गरेर आउनेहरू पनि छन् होइन, तर धेरै चाहिँ अहिले अब सोसियल मिडियामा आफूलाई हिट हुनलाई होइन आउनलाई चाहिँ नि सङ्गीतलाई नबुझिकन आउनेहरू पनि छ, सोखको भरमा आउनेहरू पनि छ, धेरैजना छन्।
0: भर्सक सिकेर सङ्गीतको चाहिँ बेस बसाएर आइदिए हुन्थ्यो भन्ने त
1: त्यो त एकदमै हाम्रो चाहना त्यही त हो नि, किन हामीले गर्दै आएको त्यही नै छौँ होइन। कस्तो हुन्छ भने नसुनु न नसुनु, कहिलेकाहीँ त्यस्तो पनि हुन्छ कि मजबुर हुन्छ होइन, कसैलाई भनिदियो रिसाउने हो कि होइन भन्ने पनि हुन्छ। त्यसले गर्दाखेरि जसरी सङ्गीतमा यदि आउने हो भने चाहिँ सङ्गीत साधना गरेर सङ्गीतलाई बुझेर सिकेर आउनै पर्छ
0: हजुर,
1: किन न त सङ्गीत त मरिहाल्छ नि
0: हजुर। अहिलेको यही क्रमलाई हेर्दा चाहिँ भोलिको सङ्गीतको भविष्य कस्तो देख्नुहुन्छ यहाँले?
1: तर बिचमा एकचोटि चाहिँ नि अलिकति हामी पनि अलमलै परेका थियौँ, किन यो सङ्गीत बिग्रिन्छ कि
0: हजुर,
1: अब त भएन बा धेरै यस्तो होइन, टेक्निकलले मात्रै त्यसलाई राम्रो बनाएको गीतहरू आयो नि होइन, अब एउटा गीतलाई 10 गर्दा पनि हुने होइन, जहाँ बिग्रियो त्यहाँबाट लिँदा हुने, भनेपछि त्यो गीत त अब लाइभ गाउँदाखेरि त्यो मान्छेले कसरी गर्छ त, लाइभ गाउँदा त बिर्सेर जाने भइहाल्यो, त्यस्तो हुन्छ नि धेरै, अनि त्यस कारण त्यति बेला डराएको थियो। फेरि अहिले कस्तो छ भने अब जुन अहिले यो कम्पिटिसन छ, आइडलहरू निस्केको छ, त्यसले गर्दा फेरि सङ्गीत सिक्ने भन्ने कुरो फेरि अहिले फेरि छ
0: हजुर हजुर।
1: सङ्गीत स्कुलहरू पनि धेरै खोलेका छन् होइन, बच्चाहरू पनि लागेका छ होइन, युवाहरू पनि लागेको छ, सिकिरहेको छ, सिकेर आएको कलाकारहरू त राम्रो आइरहेछ, फेरि खुसी लागिरहेछ मलाई,
0: त्यो
1: अब फेरि राम्रो हुँदै जान्छ भन्ने चाहिँ मैले सोचेको छु
0: हजुर। अब भविष्यमा फेरि राम्रा राम्रा कलाकारहरू उत्पादन हुँदै जानु
1: हुँदै जान्छ, किनभने यो कम्पिटिसनले गर्दाखेरि होइन प्रतिस्पर्धा भनेको चाहिँ गर्नै पर्छ कि, हाम्रो पालामा पनि त्यस्तै थियो होइन, प्रतिस्पर्धा भन्ने मनमा भएपछि अनि मात्रै मेहनत गर्छ कि, त्यस कारणले मेहनत गरेर आउने कलाकारहरू चाहिँ राम्रै हुन्छ, उनीहरूलाई हामी मान्छौँ पनि होइन। अब होइन अब त्यो सङ्ख्यनको हिसाबमा गाउने भन्छ नि, ए आहा ताली बजाइदिनु हुन्छ, आहा पनि भन्न डर लाग्छ कि मलाई, आहा भयो हामीले आहा भनिदिने बित्तिकै कस्तो हुन्छ, ए उहाँले आहा भने हामी राम्रो हो कि भन्नेहरू पनि छन् कि, त्यस कारण कहिले कहिले चुप्प लाएर बसिदिन्छु म त,
0: कुनै प्रतिक्रिया नदिकन
1: नदिकन चुप्प लाग्ने,
0: राम्रो भन्न मन लाग्दैन नराम्रो भन्न नि भएन,
1: फेसबुकमा राख्दाखेरि कस्तो अप्ठ्यारो पर्छ कि हामीलाई, भनौँ न हामीले आहा भन्दैन कमेन्ट केही गर्दैन भने मन दुखाउने होइन, अनि पछि कमेन्ट गरिदियो भने कसरी गर्ने के, त्यो कुनै ठाउँमै हुँदैन, कमेन्ट गर्ने ठाउँमै हुँदैन कि
0: हजुर हजुर, आफूलाई मन लाग्दैन,
1: मजबुर हुन्छ कि,
0: मजबुर हुन्छ,
1: साल खुस्किरहेको छ, सुर गइरहेको छ होइन, अनि त्यो लाइक गरौँ कि होइन, केही लेखिदिउँ कि, अप्ठ्यारोमा पर्छ
0: सामाजिक सञ्जालले निम्ताइदिएको
1: हजुर।
0: अब हामी यी माहौलहरूको कुराकानी गर्दै गर्दै अब तल तलतिर पनि आउन थालिसकेका छौँ दिदी, अब पारिवारिक जीवनका पनि अलिअलि कुरा त भए, अब अलिकति थोरै कुराकानी गर्छु। अहिले चाहिँ यहाँको परिवारमा को को हुनुहुन्छ?
1: हामी चाहिँ अहिले चारजना, छोरा एउटा छोरी एउटा म र मेरो श्रीमान,
0: चारजना हुनुहुन्छ हजुर। यहाँको यो यस्तो मिठो प्रतिभाको प्रभाव यहाँका सन्तानमा परेको छ कि छैन?
1: छ, छोराले पनि गाउँछ होइन
0: हजुर,
1: तर मैले पनि यसैमा लागेन, उनीहरू पढाइतिरै ध्यान दिए होइन, छोरी पनि गाउँछ
0: तर आफ्नो प्रोफेसनमा लाग्नु भयो,
1: शोक मात्र भयो, गाउन जाने छन्।
0: हजुर,
1: ताल सुरको ज्ञान छ।
0: हजुर, आमाले गाएको गीतहरूमा चाहिँ उहाँहरूले प्रतिक्रिया कस्तो दिनुहुन्छ?
1: सानोमा सुन्थे मात्र होइन, अहिले चाहिँ भन्छ मम्मीले त्यही पुरानो मात्र नगाउनु, अहिलेको स्टाइलको गीतहरू पनि गाउनु न, आजभोलि चल्ने गीत पनि गाउनु न, यसरी गाउनु भनेर भन्छ। छोरीले पनि भनिरहेको हुन्छ, छोराले पनि भनिरहेको हुन्छ मलाई, श्रीमान चाहिँ सुन्ने श्रोता फेरि।
0: हजुर, यहाँले गाएको पहिलो चरण भनौँ न, गाएको गीत चाहिँ पहिला श्रीमानलाई नै सुनाउनुहुन्छ होला?
1: छोराछोरी सबैलाई सुनाउँछु म, गीत रेकर्ड गरेर आउने बित्तिकै मैले त्यो अब सारेर ल्याएको छु भने त्यो चाहिँ सुनाउँछु म घरमा, यो गीत गर्न झाल्ला छु भनेपछि कोही कुनै राम्रो भन्छ होइन, कुनै ठिकै छ भन्छ, त्यस्तो कि
0: सुनाउनुहुन्छ, प्रतिक्रिया
1: आउँछ।
0: हजुर हजुर, परिवारमा यसरी नै रमाइलोसँग
1: एकदम सपोर्ट छ एकदमै। हजुर
0: हजुर, बिचमा एकचोटि यहाँ आफ्नै शारीरिक रूपले अलिकति बिरामी पनि हुनुभयो होइन, परिवारलाई पनि टेन्सन भयो होला, तर अहिले त स्वस्थ हुनुहुन्छ नि?
1: स्वस्थ छु, क्यान्सर भएको थियो।
0: हजुर,
1: 14 वर्ष भयो भएको थियो, अब त्यति बेला क्यान्सर भनेको नामैले डराउने।
0: हजुर,
1: होइन म भन्दा पनि मेरो परिवारहरू डराए
0: धेरै,
1: धेरै डराए, म डराइनँ। म चाहिँ कस्तो पनि धेरै भजन गाएर हो कि के हो होइन, आफूलाई एक दिन जानै पर्ने शरीर त हो नि, यो शरीरलाई किन माया गर्ने भन्ने किसिमको त म अहिले पनि छु।
0: तर यहाँको त्यही हिम्मतले होला अहिले यति उर्वर हुनुहुन्छ नि
1: एकदमै। झन् त्यो क्यान्सर पछि त मैले एकल सो गरेँ।
0: हजुर,
1: 3 वर्षपछि 73 सालमा एकल कार्यक्रम ज्ञानवाला सन्ध्या भनेर
0: हजुर
1: एकाडेमीमा
0: गर्नु पर्यो,
1: त्यहाँ प्रज्ञा भवन हलमा गरेको थिएँ। यति राम्रो भयो, यति सफल भयो, 1400 मान्छेले एकैचोटि हेरेको प्रोग्राम थियो त्यो।
0: हजुर, कस्तो राम्रो,
1: कुनै सिट खाली थिएन।
0: हजुर,
1: एकदमै मन पराएको थियो सबैले। त्यसमा चाहिँ मैले नेपाली 6 वटा र नेपाल भाषाको 6 वटा गरेर
0: 12 वटा
1: गरेको थिएँ।
0: हजुर, धेरैले मन पराउनुहुन्छ होइन, धेरैले श्रद्धा पनि गर्नुहुन्छ यहाँलाई होइन, आफैलाई चाहिँ यहाँलाई आफूले गाएका यी अथाह गीतहरूमध्ये आफैलाई चाहिँ मन परेको गीत कुनै?
1: धेरै छ मलाई गीतहरू त, यो भन्ने नै छैन
0: छैन,
1: सबै गीत
0: मनपर्छ। त्यही पनि आजको यो बसाइमा टुक्क सुनाइहाल्नु पर्दा
1: भएकै गाउनु मन लाग्छ मलाई चाहिँ, जति नयाँ गीतहरू धेरै रेकर्ड गरेको छु मैले होइन, अस्ति भर्खर दिएको दिपक जङ सर पनि राम्रो गीतहरू गरेको छु मैले, अन्त धेरै गीतहरू पनि त्यही आखिर पुरानै गीत मनपर्ने आउँछ मलाई होइन।

0: दिदी जस्तो अब यतिका गीत सङ्गीतहरू गाउनुभयो होइन, धेरैको मनमा बस्नुभएको छ, अझै धेरै फुल्नुहुनेछ, खुल्नुहुनेछ, हामी सुन्नलाई लालायित छौँ होइन। अबका यहाँका प्लानिङहरू चाहिँ के छन्, योजनाहरू चाहिँ के छ?
1: अब कस्तो भने, मेरो जुन एकल कार्यक्रम गर्छु भने थियो होइन, तर मेरो त्यो आधुनिक गीतमा भन्दा भजनबाट सुरु भएछ भने एकदम खुसी लाग्यो मलाई। त्यसपछि फेरि मलाई आधुनिक गीतहरूको एकल सो गर्ने पनि मेरो एउटा इच्छा छ होइन। अब त्यो समय सरस्वती माताले कहिले मलाई आशीर्वाद दिनुहुन्छ, साथ दिनुहुन्छ, गर्छु। अनि अब भनेको चाहिँ कस्तो भने, मेरो पुरानो पुरानो गीतहरू जति अब रेड नेपालमा छन् होइन, जति म खोजेर त्यो गीतलाई चाहिँ अब आजभोलि हेर्नेको जमाना छ, हाम्रो पालामा सुन्नेको जमाना होइन, अब हेर्नेको जमाना भएर त्यसलाई चाहिँ डिटिकल भिडियो बनाएर कलेक्सन गर्दै जाउँ, युट्युबहरूमा राख्दै जाउँ अनि भन्ने चाहिँ मेरो चाहिँ त्यो छ। अनि पछि त्यसपछि चाहिँ अब आफूले पनि केही अब रचनाहरू गरेको छु, आफ्नो मनका भावनाहरू पोखेको छु होइन, अनि त्यस्तै अब गीत आफैले रचना सङ्गीत स्वर गरेर मैले 3 गीत रेकर्ड गरिसकेँ होइन। अब अर्को पनि मैले 50-60 भएको छ गीतहरू, बिस्तारै बिस्तारै त्यसमा पनि बिस्तारै फुर्सदको समयमा सङ्गीत हालेर बस्ने त्यस्तो विचार छ।
0: आफैले सङ्गीत हालेर
1: आफ्नै रचना आफ्नै सङ्गीत गर्दै पनि जाउँ भन्ने विचार छ।
0: हजुर, एकदमै यहाँको मनोकामना पुरा होस् पनि यही चाहन्छौँ होइन, हामी पनि सुन्न चाहन्छौँ यहाँलाई। एकदमै खुसी लाग्यो। जीवनमा अब यी गर्ने कुराहरू छँदैछन् होइन, श्रोताको मायाले त अझै धेरै यहाँलाई उत्साह बनाउँछ नै होला।
1: एकदमै एकदमै, अहिलेसम्म पनि माया गर्नुभएको छ। हजुर
0: हजुर, अब यिनै कुराकानी गर्दै गर्दै अब हामी कार्यक्रमबाट बिदा हुन्छौँ। यहाँको यात्रा अझै सक्रिय भएर जाओस् शुभकामना शुभेच्छा सहित यहाँ आइदिनु भएकोमा हामी आभारी छौँ।
1: धन्यवाद, धेरै धन्यवाद दुर्गा।

अहिले सुन्नुभयो सम्मानित गायिका संगीता थापा साक्येसँग गरिएको यो कुराकानी। यहाँहरूलाई संगीत साधना कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला। हवस् त, आजलाई संगीत साधना कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै कलाकारका संगीत साधना अनि जीवनका कुरा लिएर उपस्थित हुने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने देवकी भण्डारीसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहन्।

0: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। उहाँहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। सम्झौताका आधारमा प्रधानमन्त्रीले मन्त्रीहरूको काम, कार्य सम्पादनको मूल्याङ्कन गर्न, अनुगमन गर्न, जवाफदेही बनाउन, सहयोग गर्न र सरकारले घोषणा गरेका नीति, कार्यक्रम र बजेट र नीतिले लिएका लक्ष्य पूरा गर्न सहयोग पुग्दछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदीय दलको विधान 2083 आवश्यकता अनुसार संशोधन गर्न कार्यदल गठन गरेको छ। पार्टी संसदीय दलको आज बसेको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन गरेको कार्यदलले 7 दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। बैठकपछि सभापति लामी छानेले नेपाली जनताले दिएको ठूलो जिम्मेवारीलाई पूरा गर्न पार्टी र सरकार एकसाथ अघि बढिरहेको प्रष्ट पार्नुभयो। सभापति लामी छानेले सरकार र पार्टी बीच थप सुमधुर सम्बन्ध कायम गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउन मन्त्री र सांसदहरू बीच छलफल भएको जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले विद्यालय कर्मचारी, सहयोगी र बाल विकास सहजकर्तालाई संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक 5,000 रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको हो। यस्तै आज बसेको मन्त्री परिषद बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गर्ने, नेपाल सरकार र साउदी अरेबिया बीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। यस्तै बैठकमा सांसदहरूले सोध्नु भएको प्रश्नको जवाब दिनुहुँदै गृहमन्त्री सुदन गुरुङले विपद व्यवस्थापनमा सरकार संवेदनशील रहेको बताउनुभयो। मन्त्री गुरुङले विपद व्यवस्थापनमा रहेको कानूनी व्यवस्था संशोधन गर्न र स्थानीय तहलाई पूर्ण जिम्मेवार बनाउन विपद प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्व मा कार्यदल गठन गरिएको र काम समेत अघि बढेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले देशका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको भन्दै जोखिमयुक्त बस्तीमा रहेका नागरिकहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। सभा सांसदहरूले उखु किसानले सरकारले दिने भुक्तानी पाए पनि उखु मिलले दिने भुक्तानी समयमा नदिएका कारण किसानहरू मारमा परेको भन्दै तत्काल भुक्तानी दिने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 8 गते दिउँसो 1 बजे बस्नेछ। सरकारले यो वर्ष कर्णाली प्रदेशका सबै जिल्लामा 100% विद्युत सेवा पुर्याउने तयारी गरेको जनाएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भौगोलिक विकटता र स्रोतको अभावका कारण विद्युत सेवाबाट वञ्चित कर्णालीका 164 वडा बासीका लागि विद्युत विस्तार कार्य भइरहेको जानकारी दिनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस्त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पूरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फ रामकृष्ण शाह, सहयोगी केदार भट्टसँगै म विष्णुदेवी पौडेल पनि विदा भएँ। नमस्कार, शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

0: स्वस्थ अस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज बुधबारको बिहानी कार्यक्रम आजका नारीको एउटा अर्को श्रृङ्खला लिएर हामी यहाँहरू आज उपस्थित भइसकेका छौँ। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक मित्र मोहन काफ्लेसँगै म चन्दा विष्ट। विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभवसँगै महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममै कार्यक्रम आजका नारीमा आज हामी हिंसा विरूद्धको सशक्त आवाज र सामाजिक न्यायको विषयमा केन्द्रित रहेर सशक्त सामाजिक अभियन्ता रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापासँग भएको आजको यो भेटवार्ता यहाँहरूमा सुनाउन लागेका छौं। छोटो समय र कम उमेरमा नै जीवनका धेरै संघर्ष र चुनौतीहरू छिचोल्दै आफू जस्तै छोरीहरूको संघर्ष र चुनौतीमा साथ दिनको लागि संरक्षकको भूमिका निर्वाह गर्दै धेरै अप्ठ्यारोमा परेका दिदी बहिनी आमाहरूको सशक्त आवाज र संरक्षक बन्दै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापासँगको भेटवार्ता अगाडि भने आज हामी रक्षा नेपालले गरेको काम कार्य र संरक्षणको एक उदाहरण र एक प्रतिनिधि पात्रको आवाजलाई एउटा कथालाई पनि यहाँहरूमा आज हामी सुनाउन लागेका छौं। हिंसा पीड़ित आमा दिदी बहिनी छोरीहरूको संरक्षण हक हितमा कार्यरत रक्षा नेपालमा हिंसा पीड़ित धेरै हाम्रा छोरीहरू मध्येकै एक प्रतिनिधि पात्र पुष्पाको मार्मिक र सफल कथालाई आज हामी यहाँहरूमा राख्न लागेका छौं। हाम्रा छोरीहरू के कसरी हिंसामा परिरहनु भएको छ, हिंसा पछिको अवस्था कति डरलाग्दो कति अप्ठ्यारो हुन्छ, कति संवेदनशील हुन्छ, अनि यस्तै बेला कोही कसैको सहयोग साथले कसरी जीवनले फेरि अर्को सफल मोड लिन्छ। जीवन कसै गरे पनि रोकिँदैन, तर सफलताका पाइला चाल्नु भने छोड्नु हुँदैन, यो कथाले पनि यस्तै भन्छ। आउनुहोस् हिंसा पीड़ित भएपछि रक्षा नेपालले संरक्षण दिएर र सशक्तिकरणको यात्रामा अगाडि बढाइरहेको एउटा छोरीको कथा आज हामी यहाँहरूमा आज राख्न लागेको छौ। उहाँ हुनुहुन्छ पुष्पा। पुष्पाको यो कथा कस्तो छ त आउनुहोस् सुनौ।
1: नमस्कार, मेरो नाम पुष्पा, म अहिले 20 वर्षको भए। म चाहिँ 14 वर्षको हुँदाखेरि सामूहिक बलात्कारमा परेको थिएँ। 14 वर्षको हुँदाखेरि म पहिलोचोटि महिनावारी भएको थिएँ। सुदूरपश्चिममा चाहिँ महिनावारी हुँदाखेरि चाहिँ छाउकोटमा राख्ने चलन छ। त्यहाँ चाहिँ म चाहिँ पहिलोचोटि मिन्स भएको थिएँ। पहिलोचोटि मिन्स हुँदाखेरि चाहिँ मलाई चाहिँ छाउकोटमा राखेको थियो। छाउकोटमा बस्दाखेरि रातिको करिब अन्ताजी चाहिँ मलाई थाहा छैन, राति भएपछि चाहिँ मलाई 3 जना मान्छेले चाहिँ हात खुट्टा मुख बाँधेर चाहिँ मलाई त्यहाँबाट चाहिँ जङ्गल लगिएको थियो। जङ्गलमा चाहिँ तिनीहरूले मलाई सामूहिक बलात्कार गर्नुभयो। सामूहिक बलात्कार गरिसकेपछि चाहिँ बन्दै गरेको 3 तले भवनमाथि मलाई चाहिँ भुइँमा फ्याँकेको थियो, मलाई चाहिँ मार्नको लागि। त्यहाँबाट फ्याँकिसकेपछि तिनीहरूले चाहिँ यो मरेको रहेन रहेछ भनेर फेरि मलाई चाहिँ मार्नको लागि फेरि जङ्गल लग्नुभयो। जङ्गल लग्दा लग्दै क्रममा चाहिँ बिहानको करिब 4-5 बजिसकेको थियो। मान्छेहरू चलबलाइरहेका थिए। त्यसपछि चाहिँ मलाई शरीरभरि रगतै रगत थियो। नेकेट अवस्थामा मलाई चाहिँ एउटा खम्बामा ब्याधिएको थियो। खम्बामा चाहिँ मलाई हात खुट्टा घाँटी पछाडि लगेर बाँधिएको थियो। बिहान भइसकेपछि चाहिँ त्यो घर बनाउने मान्छेले चाहिँ मलाई देख्नुभयो। देखिसकेपछि चाहिँ म पुलिसलाई खबर गर्नुभयो। पुलिसलाई खबर गरिसकेपछि चाहिँ मलाई हस्पिटल लग्यो। हस्पिटलमा करिब म 1 महिना बसेँ। 1 महिना बसिसकेपछि चाहिँ मेरो चाहिँ अगाडिको छातीको हड्डी क्रस भएको र ढाडमा चाहिँ मेरो प्रब्लम थियो। मलाई चाहिँ 1 महिनासम्म हस्पिटल राखिसकेपछि चाहिँ आफ्नो परिवारले पनि स्वीकार नगरेको, कहाँ जाने के गर्ने केही पनि थाहा थिएन। पुलिसले नै मलाई रक्सी नेपालमा ल्याइदियो, म चाहिँ अहिले रक्सी नेपालमा बसिरहेको छु। जुन मान्छेले मलाई सामूहिक बलात्कार गर्नुभएको थियो तिनीहरूलाई चाहिँ जति तिनीहरूले सजाय पाउनुपर्ने थियो त्यति सजाय पाउनु भएन। उहाँहरूले एकजनालाई चाहिँ एक वर्ष मात्र र अर्कोजनालाई 5 महिना र अर्कोजनाले 2 महिना मात्र राख्नुभयो। तिनीहरू चाहिँ अहिले खुल्याम हिँडिरहेका छन्। तिनीहरूलाई छुटाउनको लागि चाहिँ त्यहीँका ठुला नेताहरूले नै छुटाउनु भएको थियो। तिनीहरू चाहिँ अहिले खुल्याम घुमिरहेका छन्। तर म जस्ता छोरी, म जस्ता बहिनीहरू चाहिँ अझै पनि त्यो पीडाबाट झेलिरहेका छन्। जुन मान्छेले जुन सजाय पाउनुपर्ने हो त्यो चाहिँ सजाय छैन। म चाहिँ अहिले ब्याचलर फर्स्ट इयरमा पढ्दैछु पोलिटिकल साइन्स लिएर। पोलिटिकल साइन्स लिनुको मुख्य उद्देश्य भनेको चाहिँ म जस्तै बहिनी, म जस्तै छोरीहरूको लागि चाहिँ म के गर्न सकूँ र भविष्यमा म चाहिँ पोलिसी चेन्ज गर्ने चाहिँ मेरो ठुलो इच्छा छ।
0: जति बेला घटना भएर हस्पिटलमा राखियो, 1 महिनापछि परिवारले पनि स्वीकारेन, रक्षा नेपालमा ल्याएर यहाँलाई राखिदियो, त्यसपछि कस्तो खालको त्यो अवस्था थियो त्यति बेला चाहिँ? अब थाहा थिएन होला रक्षा नेपाल कस्तो के भनेर, होइन? त्यहाँ आउँदाखेरिको अवस्था कस्तो थियो, अहिले कस्तो छ?
1: पहिलोचोटि म रक्षा नेपालमा आउँदाखेरि चाहिँ एकदम रुन्थे त्यो घटनाको कारणले। आफ्नो आमा बाउले त मलाई स्वीकार्नु भएन, यहाँ पनि मलाई कुटपिट त्यस्तै गर्ने हुन् कि भन्ने अनेक खालका सोचहरू आउँथ्यो। पहिलोचोटि रक्षा नेपालमा पाइलट टेक्दाखेरि मेनुको आमालाई भेटेँ। उहाँ चाहिँ मेरो आमाभन्दा एकदम डिफ्रेन्ट हुनुहुन्थ्यो। उहाँले चाहिँ पहिलोचोटि अँगालो हाल्नुभयो, त्यही नै मेरो लागि ठुलो कुरा थियो, एकदम राहत मिलेको थियो। त्यसपछि चाहिँ रक्षा नेपालमा बिहानदेखि साँझसम्मको नियम छ, त्यो नियममा चाहिँ हामी बस्नुपर्छ। त्यहाँ चाहिँ योग, ध्यान, टेक्वान्डो, बक्सिङदेखि लिएर सबै सिकाउनुहुन्छ। त्यसमा चाहिँ म कन्टिन्यू भाग लिन थालेँ। त्यसपछि चाहिँ मलाई चाहिँ एकदम सहज भयो मेन्टली रूपमा। रक्षा नेपालबाट मलाई सबै उपलब्धहरू गराउनु भएको थियो, औषधिदेखि लिएर काउन्सिलिङमा जानेदेखि लिएर सबै गर्नुहुन्थ्यो। मैले चाहिँ 1 वर्ष जति चाहिँ मैले मानसिक रूपको औषधि खाएँ। औषधि खाँदाखेरि पनि मलाई जति निको हुनुपर्ने त्यति निको भएन। निको हुनुको लागि चाहिँ ध्यान योगामा चाहिँ म जोडिएँ। त्योभन्दा पनि ठुलो कुरा चाहिँ मैले टेक्वान्डोबाट चाहिँ मेरो मानसिक रूप एकदम हिल भएको थियो।
0: आत्मरक्षाको लागि अहिले टेक्वान्डो पनि सिकिरहनु भएको छ?
1: हजुर, म अहिले ब्ल्याक बेल्ट।
0: हजुर, बधाई पनि छ। र अहिले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइराख्नु भएको छ र अहिले स्वास्थ्य पनि ठिक हुँदै गइराखेको छ।
1: हजुर,
0: यदि रक्षा नेपाल नहुँदो हो त
1: के त म मरिसकेको हुन्थे। कतिचोटि मैले चाहिँ मर्छु भनेर कतिचोटि औषधि पनि खाएँ। यदि म रक्षा नेपालमा थिएन भनेपछि म मरिसकेको या कसैको बिहे भइसक्थ्यो। हाम्रो त्यतातिर चाहिँ घटना भएपछि चाहिँ मिलापत्र गर्ने वा बिहे गरिदिने त्यस्तै चलन थियो। अहिले चाहिँ म रक्षा नेपाल आएर भगवान्को कृपाले अहिले म यहाँ हजुरसँग बोलिरहेको छु।
0: हजुर, अब कुनै पनि घटनाले विचलित बनाउँदैन, त्यो साहस, त्यो आँट अब छ नि।
1: हजुर, रक्षा नेपालले मलाई सबै दिलाएको छ। म चाहिँ अब जतिसुकै दुःख, जतिसुकै अप्ठ्यारो आए पनि म त्यसलाई जुट्न सक्छु भन्ने एउटा धेरै ठुलो आश।
0: हजुर, त्यहाँ आफू जस्तै धेरै हिंसाबाट पीडित भएर आएको आमा दिदी बहिनीहरूलाई देखिरहनु भएको छ नि यहाँले, होइन?
1: हजुर,
0: त्यो देखिरहँदा चाहिँ यस्तो घटनाले कसैको पनि जीवन रोकिँदैन, साथ सहयोग चाहिँ चाहिँदो रहेछ भन्ने चाहिँ लाग्छ, कस्तो लाग्छ जो देख्नुहुन्छ?
1: उहाँहरूलाई देख्दाखेरि चाहिँ घटना त सबैमा घट्छ, तर कतिपय हामी जस्तै बहिनीहरू अझै पनि एउटा राम्रो मान्छेको हात साथ सहयोग मिलेको छैन, त्यही भएर चाहिँ उहाँहरूको जीवन एकदम गाह्रो भइरहेको छ। तर हामी जति पनि रक्सी नेपालमा हुनुहुन्छ उहाँले चाहिँ एउटा आमा पाउनु भएको छ, आमाको साथ सहयोग पाउनु भएको छ, त्यही भएर चाहिँ एकदम सजिलो भइरहेको छ।
0: हजुर, रक्सी नेपालमा आएपछि कुन कुराले चाहिँ अझ के कुराले छोएर अझै साहसका साथ अगाडि बढ्छु, न्यायको लागि लड्छु, म बाँच्नुपर्छ, मैले केही गर्नुपर्छ, मैले शिक्षा आर्जन गर्नुपर्छ, बलियो हुनुपर्छ र मैले पोलिसी चेन्ज गर्न सक्छु भनेर यहाँले भन्नुभयो, त्यो आँट, त्यो साहस के कुराले दिलायो?
1: म चाहिँ रक्सी नेपालमा आउँदाखेरि चाहिँ म 14 वर्षको थिएँ। रक्षा नेपालमा धेरै बहिनीहरू हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ, म त 14 वर्षको थिएँ, मलाई यस्तो भयो, मलाई यसरी बलात्कार गर्नुभयो, यो गर्नुभयो, त्यो गर्नु, म सबै कुराहरू भन्न सक्थेँ। तर त्यहाँ चाहिँ 6 वर्षको बहिनी 9 वर्षको बहिनी देख्दाखेरि चाहिँ उहाँहरूको पीडा देख्दाखेरि चाहिँ मेरो पीडा चाहिँ एउटा सानो हो भनेर जस्तो मलाई लागेको थियो। उहाँहरूलाई चाहिँ मलाई यस्तो भएको भने यस्तो भयो, मलाई मलाई बलात्कार गर्नुभयो भनेर भन्न पनि सक्नुहुन्न, बोल्न पनि सक्नुहुन्न। उहाँहरूलाई स्याहार्दै जाँदाखेरि उहाँहरूको हेरविचार गर्दाखेरि चाहिँ म एकदम रिलिफ भएँ, हिल हुँदै गएँ। त्यो नै ठुलो कुरा थियो मलाई हिल गर्नको लागि।
2: हाम्रा अहिले पनि धेरै पुष्पाहरू हुनुहुन्छ जो हिंसाबाट पीडित हुनुहुन्छ, जसले साथ सहयोग पाउनु भएको छैन, जो न्यायको लागि अनवरत लडिरहनु भएको छ, कति त न्यायको पहुँचसम्म पनि पुग्नु भएको छैन। ती त्यस्ता पुष्पाहरूलाई साथ र सहयोग मिलोस् आज हामी कार्यक्रमबाट यही अपेक्षा राख्छौँ, किनकि सहयोग साथ अवसरले फेरि नयाँ जिन्दगी जिउने एउटा बाटो डोराइदिँदो रहेछ जुन अहिले रक्षा नेपालले गरिरहेको छ। यही रक्षा नेपालले गरेको काम कार्य र रक्षा नेपालको स्थापना पछिको अहिलेसम्मको अनुभवलाई यहाँहरू माझ राख्नको लागि अबको पालोमा भने रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापासँगको भेटवार्ता यहाँहरू माझ राख्न लागेका छौं। मेनुकाजी, कार्यक्रम आजका नारीको यो श्रृङ्खलामा स्वागत गर्छु।
3: हजुर, धन्यवाद।
2: जति बेला रक्षा नेपाल भर्खरै भर्खरै स्थापना गर्नुभएको थियो, सङ्घर्षको चरणमै हुनुहुन्थ्यो होइन, त्यति बेला पनि हामीले यहाँको अनुभवलाई, यहाँको जीवनीलाई राखेका थियौँ सशक्त एउटा साहसिक छोरीको रूपमा होइन। जब रक्षा नेपालले आफ्नो काममा सफलता हासिल गर्दै गयो, धेरै हिंसा पीडित हाम्रा आमा दिदी बहिनी बालबालिकाहरूको संरक्षण, उहाँहरूको लागि सशक्तिकरणका धेरै आयामहरू यहाँले भित्राउनु भयो, त्यो आयामहरूको खोजी गर्नुभयो। त्यसपछि फेरि यहाँको सफलताको कथालाई कार्यक्रम आजका नारीको श्रृङ्खलामा हामीले राखेका थियौँ र जब जब हिंसाका घटनाहरूले धेरैलाई पिरोल्छ, जब जब महिला सशक्तिकरणको लागि आन्दोलन हुन्छ, त्यो आन्दोलनको त्यो आवाजहरू गुन्जिन्छ, त्यति बेला तपाईँको आवाजलाई हामीले समेट्दै आएका छौँ र आज तपाईँको यो भेटवार्ताभन्दा अगाडि तपाईँको संरक्षणमा रहनुभएको रक्षा नेपालले एउटा नयाँ जीवन दिएको पुष्पाको कथालाई हामीले राख्यौँ। तपाईँसँग यस्तो धेरै पुष्पाहरू हुनुहुन्छ होला होइन?
3: हजुर हजुर।
2: कति हुनुहुन्छ अहिले?
3: अहिले काठमाडौँमा चाहिँ 70 जना हुनुहुन्छ, अनि हामी अहिले 19 जिल्लामा काम गर्छौँ। अन्त 19 जिल्लामा चाहिँ हरेक जिल्लामा 25-25 जना हुनुहुन्छ, भनेपछि लगभग वर्षमा 400 जना जतिलाई हामीले सेवा गर्न सकिरहेका छौँ।
2: छोटो समय अनि कम उमेरमा जीवन सङ्घर्षका दुःखदायक पीडादायक आफ्नै जीवनका ती चुनौतीहरूलाई खेप्दै पार गर्दै लगभग 20 वर्ष संस्थागत रूपमा नै मनोरञ्जन क्षेत्रमा कार्यरत, यो मसाज, डान्स बार, दोहोरी, रेस्टुरा र घरेलु हिंसाबाट पीडित धेरै हाम्रा दिदी बहिनी आमाहरूको संरक्षण सशक्तिकरण गराउँदै संरक्षण गर्दै अहिले अगाडि बढिरहनु भएको छ होइन?
3: हजुर।
2: यो यात्रा अनुभवलाई कहिलेकाहीँ फर्केर हेर्दा होइन, जहाँबाट सुरु गर्नुभएको थियो त्यो दिनलाई कहिलेकाहीँ फर्केर हेर्न मन लाग्छ होला नि होइन?
3: लाग्छ।
2: साँच्चै आजको दिनमा आउँदा के लाग्छ मेनका चाहिँ?
3: जीवन एउटा चाहिँ मिराकल भन्छन् होइन, मलाई चाहिँ फर्केर हेर्दाखेरि मेरो जीवन नै मलाई चाहिँ आश्चर्य लाग्छ, मिराकलै लाग्छ। किनभने जुन बेलामा हामीले संस्था खोलेका थियौँ, त्यो संस्था खोल्दाखेरि म जम्मा 19-20 वर्षको थिएँ होइन, आफ्नै खुट्टामा जुत्ता थिएन, अरूको खुट्टामा जुत्ता हुनुपर्छ भने वकालत गरिरहेको थिएँ, आफ्नै पेटमा खाना थिएन, अरू भोकाएकाहरूको लागि खाना हुनुपर्छ भनेर वकालत गर्दाखेरि लगभग मान्छेले त्यो चाहिँ मेरो दैनिकीसँग नमिलेको हुनाले असम्भव कुरा भन्ने जस्तो लाग्थ्यो नि त। त्यो बेलामा न टेक्ने खुड्केला न समाउने हाँगा हुँदाखेरि सम्भव गर्न सक्छु कि सक्दिनँ भन्ने पनि थियो। तर जुन बेलामा हामीले त्यो काम थाल्यौँ, जुन रक्षा भनेको चाहिँ मेरो लागि पनि रक्षा, किन म पनि असुरक्षामा थिएँ, मलाई पनि रक्षा गर्ने मेरो बाउआमा थिएन, त्यसले भएपछि म मेरो लागि रक्षा, म जस्तैको लागि रक्षा र सम्पूर्णको लागि जो चाहिँ असुरक्षामा पिल्सिएको छ, चाहे नर होस् चाहे नारी होस्, उहाँहरूको सामाजिक मानसिक र आर्थिक रक्षा हुनुपर्छ भनेर हामीले रक्षा नेपाल खोल्यौँ। र त्यसमा रक्षा नेपालले चाहिँ अब क्याबिन डान्स मसाज र बलात्कारमा परेकाहरूलाई हेर्ने त भयो नै, अनि त्यही बेलामा काम गर्दाखेरि एकदम जटिल विषय यौन भन्ने विषय हाम्रो नेपाली समाजमा ठुलो हाउगुजीको रूपमा लिन्छ, यौन सवालमा बोल्नै चाहँदैन, अनि हामी 19-20 वर्षको मान्छेले यौन जन्य हिंसा बलात्कारमा काम गर्ने भन्दा सबै मान्छे हाँस्थे त्यो बेलामा। त्यो बेलामा हामीले मृत्युदण्डको कल्पनै गरेका थियौँ, किन भन्दा जो मान्छे पीडक हुन्छ त्यो चाहिँ खुल्लेमा हाँसेर हिँडिरहेको हामीले यत्र तत्र सर्वत्र देखिरहेका छौँ। जो पीडित हुन्छ ऊ चाहिँ हरेक चोटि बाँचेर पनि उसले मरेकै फिल गरिरहनुपर्छ, त्यसले गर्दा त्यो मान्छेलाई चाहिँ मृत्युदण्ड हुनुपर्छ भन्ने थियो। अनि त्यो बेलामा कसैले पनि मृत्युदण्ड हुनुहुँदैन किन यस्तो कुरा गरेको भन्थे भने आज त स्वतः स्फूर्त मान्छे अब मैले चुप लाग्यो आजकल अरूले बोल्न थालेका छन् भनेपछि त्यो बेलामा जुन स्वतः स्फूर्त रूपमा मेरो ब्रह्मले जे देख्यो त्यो कुरा सही रहेछ भन्ने लाग्छ एउटा, र अर्को चाहिँ सबैले अभागी अभागी भने भएर मलाई पनि अभागी हो कि जस्तो लाग्थ्यो होइन। तर भाग्यमान के रहेछ भने मैले जो मान्छे भेटेँ त्यो मान्छेले जोसुकै होस् चाहे जहाँ हामी यात्रा गर्दा एउटा बसमा हिँडेको यात्रीले समेत मलाई सहयोग गरेका छ भनेपछि मैले जोसँग मद्दत मागेँ उहाँले चाहिँ मलाई कन्टिन्यू अहिलेसम्म सपोर्ट गर्नुभएको छ कि, र मिमका थापाले रक्षा नेपालले यो जुन आजको सफलता छ मेरो लागि चाहिँ भयङ्कर सफलता हो, किनभने हिजो जिरोबाट यहाँसम्म आउनु कुनै पनि मान्छेको साथ सपोर्ट बिना अरूको सब भनौँ न एउटा परिवारमा एउटा आफ्नो आफन्तले सहयोग गर्न नसकेको अवस्थामा सम्पूर्ण नेपालै मेरो आफन्त बनिदियो, नेपाल सिँगै नेपालीहरू चाहिँ मेरो आमा बुवा बनिदिए, मलाई ल तिमीले यसरी जानुपर्छ भनेर हात दिए साथ दिए सौ हौसला दिए। र सबभन्दा ठुलो कुरा भनेको मैले चाहिँ यो एउटा अथाह सागर जस्तो समस्यामा हामीले गरेको काम चाहिँ थोपा हो, त्यस्तो भयङ्कर ठुलो काम गरे जस्तो लाग्दैन। तर 2060 सालमा हामी 800 रुपियाँ पनि भाडा तिर्न सक्दैनथ्यौँ, अहिले रक्षा नेपालको 22-23 करोडको सम्पत्ति जोडियो, अनि त्यसपछि म आफै पनि कसरी बाँच्ने भन्ने थियो भने अहिले 9000 जतिलाई हामीले अहिलेसम्म सहयोग गर्न सक्यौँ, बचाउन सक्यौँ। अघिको जुन पुष्पा हुनुहुन्छ, पुष्पा जस्ता धेरै छोरीहरूलाई अहिले हामीले हँसाउन सकेका छ, बचाउन सकेका छ। अब भविष्य कता जान्छ त थाहा छैन, तर हिजो रोएकाहरू आज हाँस्न थालेका छन्, मर्छु भनेर हिँडेकाहरू बाँच्छु भनेर आएका छन्, त्यही नै ठुलो लाग्छ मलाई।
2: काभ्रेको एउटा गाउँबाट 16 वर्षको उमेरमा भविष्यको एउटा राम्रो सपनालाई सँगाल्दै काठमाडौँ आउनुभएको मेनुका, जो त्यो सपना छिन्न भिन्न भएपछि व्यवहारिसी अवस्थामा पनि कति समय व्यतीत गर्नु पर्यो, र त्यो व्यवहारिसी अवस्थामा कसैले दिएको सानो साथ र सहयोग पनि मेनुकाको लागि यति ठुलो आँट बन्यो कि मेनुकाले आफू मात्र होइन, आफ्नो संरक्षण मात्र होइन, आफूलाई सशक्त र सबल मात्र पार्नु भएन, रक्षा नेपाल मार्फत धेरै दिदी बहिनी छोरी बाल बालिकाहरूलाई सशक्त बनाउने अभियानमा लाग्नुभयो। सुरुमा त मनोरञ्जन क्षेत्रमा कार्यरत यो मसाज डान्स बार दोहोरी रेस्टुराँमा कार्यरत र घरेलु हिंसाबाट पीडितहरूलाई पेसागत सुरक्षाको एउटा अभियान जस्तै चलाउनु भयो
3: होइन।
2: सबैभन्दा पहिला त उहाँहरूलाई सचेत गराउनु थियो, उहाँहरूको पेसा सुरक्षित गर्नु थियो, र उहाँहरूको लागि कसरी अब सशक्तिकरणको बाटोमा उहाँहरूलाई लिएर जाने त भन्ने पनि थियो। सिप शिक्षा संरक्षण र न्यायको यी कुराहरूलाई सँगसँगै लिएर जानुभयो। 19-20 वर्षको एकजना युवा छोरीले कति साहसिक ढङ्गबाट ती यात्रालाई अगाडि बढाएको हो त भन्ने कुरालाई हामीले बारम्बार कार्यक्रम आजका नारी मार्फत पनि यहाँहरू माझ राख्दै आएका छौँ, र फेरि यहाँले यो बाध्यात्मक गृह व्यापार मुक्त नेपाल नाराका साथ अभियान पनि चलाउनु भयो। यहाँले भन्नुभयो बलात्कारको लागि जुन सजाय छ त्यो सजायको लागि कडा रूपमा आवाज उठाउनु भयो, त्यो आवाजमा अहिले धेरै आवाज थपिँदै गएका छन्। गर्दै जाने हो भने सहयोग र साथ पनि मिल्दै जाँदो रहेछ नि।
3: एकदम एकदम हामीले हाम्रो लक्ष्य निर्धारण चाहिँ गर्नु पर्दो रहेछ, आफू कहाँ पुग्ने हो भनेर आफूमा क्लियर भिजन भएपछि त्यस्तै साथ सपोर्ट भिजन भएको चाहिँ पाइँदो रहेछ भन्ने कुरा चाहिँ मलाई लाग्छ। जुन बेलामा म एउटा दोहोरी रेस्टुरेन्टमा गाउन गएँ, गाउन गइसकेपछि म मेरो रोजीरोटीको लागि आफ्नो एउटा रेस्टुरेन्टमा काम गर्न गइसकेपछि त्यहाँ म मात्रै होइन घाइते थुप्रै घाउहरू देखिसकेपछि सोधखोज गर्दै जाँदाखेरि त्यहाँ एक खालको आक्रोश र आगो देखेँ मैले, किनभने गाउँमा त्यो बेला द्वन्द्व थियो, द्वन्द्व भएपछि चाहिँ गाउँमा बस्न नसकिने अब अलिअलि हुने मान्छेहरू चाहिँ विदेश गए, अलिक फेरि अलिकति काठमाडौँमा कोही थियो भने काठमाडौँ आएर बसे, तर यस्तो एउटा जमात थियो जो चाहिँ जसरी हुन्छ बाँच्ने भन्ने थियो तर कसरी बाँच्ने भन्ने थाहा थिएन, उनीहरू काठमाडौँमा आएका थिए, त्यसै गरी जसरी हुन्छ बाँच्ने भन्ने सिलसिलामा पनि काठमाडौँमा आएको थिएँ, र काठमाडौँमा सबैतिर आफ्नो रगतको नाताको मान्छेहरू हुँदाहुँदै पनि आफ्नो पनि नभएपछि मैले सहयोग पाएको थिइनँ, अनि त्यहाँ अब महिनौ दिन सगरमा सुत्नु पर्ने अवस्था भएको थियो, अहिले जुन गल्लीको जुन चाहिँ सडकमा कुकुरहरू देख्दाखेरि मेरो जीवन यस्तै थियो भन्ने लाग्छ मलाई। तर बिस एक्काइस बाइस वर्षको काठमाडौँ सुरक्षित थियो मेनुका थापाको लागि, आज असुरक्षित भएको छ, आफ्नै बाउबाट छोरीहरू असुरक्षित छन् होइन, त्यो चाहिँ हामी जस्तो मान्छेको लागि पनि च्यालेन्जै हो, किनकि हामी सडकमा हिजो सुरक्षित थियौँ बरु, तर आज आफ्नै घरमा आफ्नै छरछिमेकमा सुरक्षित छैनन् छोरीहरू भनेर काम गर्नु परिरहेको छ। अनि त्यो बेलामा म चाहिँ डोरी रेस्टुरेन्टमा काम गर्न जाँदाखेरि त्यहाँ थुप्रै श्रमिक महिलाहरूको आक्रोश र आगो के देखेँ भने, त्यहाँ भएका विभेदहरू, अन्यायहरू, शोषणहरू, चेलीबेटी बेचबिखन भनौँ, बलात्कार, त्यहाँ बाहिर एउटा बोर्ड जन्मा र भित्र हुने नहुने विभिन्न काम हुँदो रहेछ। अनि त्यसमा आवाज उठाउँदै गर्दा यति हो, मलाई बोल्न सक्ने क्षमता दिएको थियो भगवान्लाई, म सधैँ धन्यवाद केमा दिन्छु भने, मलाई बोल्न चाहिँ म बच्चादेखि डराउने मान्छे होइन, अन्यायका विरुद्ध बोल्नलाई मेरो मनमा कुनै पनि यो चाहिँ अन्याय भयो भने पनि म मेरो आमासँग पनि विद्रोह गरेको मान्छे हो। हरेक मान्छेसँग एउटा स्वभाव हुँदो रहेछ, त्यही स्वभावले नै अगाडि गरिखाने रहेछ, लाने रहेछ सबैजना मान्छेले। र मेरो स्वभाव भनेको अन्यायका विरुद्ध बोल्ने स्वभाव हुँदाखेरि त्यहाँ रेस्टुरेन्टमा महिला वेटरहरू अनि यो चाहिँ गायिकाहरूलाई भएको असमान ज्याला भयो, त्यहाँ शोषणको बारेमा मैले बोल्न थालेँ। बोल्दै गएपछि त्यहाँ काम गर्ने दिदीबहिनीहरूलाई मलाई पत्याउनु भयो, विश्वास गर्नुभयो, आफ्नै मान्छे जस्तो ठान्नु भयो, सबै कुरा भन्दै जानुभयो। त्यसपछि हामीले मैले चाहिँ त्यहाँ काम गरेको भनेको चाहिँ 57 सालदेखि हो, 60 सालको अन्त्यतिर चाहिँ यो 4-5 वर्ष त्यहाँ काम गर्दाखेरि थुप्रै 70-80 जना महिलाहरू त्यहाँ श्रमजीवी महिलाहरू चाहिँ मैले जसो भने त्यसै जस्तै संस्था खोल्नुहोस् भनेर चाहिँ उहाँहरूले नै भन्नुभएको हो होइन, अब संस्था खोलौँला, संस्थाको अध्यक्ष हुँला भन्ने त थिएन, आफ्नो आवाजहरू अगाडि जाओस् र अन्यायमा परेकाले न्याय पाओस् भन्ने थियो। अन्त दिदी बहिनीहरूले तिमी पढे लेखेकी छौ भन्नुभयो, खास चाहिँ त्यस्तो पढे लेखेको चाहिँ होइन, जम्मा त्यो बेला एसएलसी पास मात्रै गरेका थिएँ, तर एउटा संस्थाको लिड गर भन्ने यसी, अनि हामीले त्यो नाम जुडाउनलाई नै धेरै सङ्घर्ष गरेका छौँ। संस्था दर्ता गर्ने बेला सिडिओले फाइल फालिदिएको, अहिले जस्तो लाग्छ सहायक सिडिओले होइन, यो भुरा भुरले संस्था खोल्न सक्दैन, यति ठुल्ठुलो कुरा यो मेटेर त्यो मेटेर भनेको मलाई अहिले जस्तो लाग्छ। र जहिले पनि सहजै चाहिँ केही पनि भएको छैन, आजको दिनसम्म पनि सहजै चाहिँ मैले एकदमै ल एकदमै कुनै सङ्घर्ष नगरी चाहिँ पाएको छैन, तर सङ्घर्ष गरेपछि चाहिँ नपाएको भन्नेको चिज छैन, चाहे त्यो जुनसुकै होस्। अनि त्यसमा चाहिँ मैले जहिले पनि मेरो आमालाई सम्झिन्छु, मेरो आमाले के भन्नुहुन्थ्यो भने, त गर्भमा आउँदाखेरि जस्तै मैले पहिला पनि भनिरहेको थिएँ, म गर्भमा 1 महिना मात्र हुँदा बुवा बित्नुभएको थियो, अनि बुवा बितिसकेपछि एउटा सेतो पहिरन लगाएको महिलाको पेट बढ्दै गएपछि त्यो पेट चाहिँ गाउँभरिको मान्छेसँग जोडिएको थियो कि, यसको पेट होला, यसको पेट होला, तैँले मेरा छोरा मरेसी कसका भुँडी बोकेर आइस भनेर उहाँलाई चाहिँ लान्छना लगाएपछि धेरै त्यो मेरो आमा चाहिँ 35 वर्षमा चाहिँ विधवा हुनुभएको थियो अरे। अनि त्यो 35 वर्षको महिला घर छोडेर हिँडोस्, सम्पत्ति दिन नपरोस् भनेर त्यहाँ बुवाका आफन्तले ठुलो चलखेल गर्दा गर्दै पनि आमा त्यहाँ टिकेर आमाले मलाई जन्म दिएर यो समाजको लागि सङ्घर्ष गर्न सिकाउनु भएको थियो। अनि आमाले जहिले पनि के भन्नुहुन्थ्यो भने, तँलाई मैले अब धरतीमा ल्याइदिएको छु, तँलाई ढुङ्गामा पछाडि नै केही हुँदैन, किनकि तँ मर्थिस् भने त पेटमा कतिचोटि मुक्का हान्यो फलामले, कतिचोटि लात्ते हान्यो, त्यही बेलामा तँ मर्थिस्, तर तँ मरिनस्, ढुङ्गामा पछाडि नै केही नहुने भाग्य राखेस् भन्नुहुन्थ्यो। अनि त्यो आमाले भन्दाखेरि मलाई अहिले के लाग्छ भने, साँच्चै मलाई कतिचोटि यो अहिले रक्ष नेपाल खोलेपछि तँलाई मारिदिन्छु काट्छु भन्ने कतिचोटि प्रहार भइसक्यो होइन, तैपनि मार्न सकेका छैनन् क्या, मलाई मार्छु भनेर आउने मान्छे पछि नमस्कार गरेर सरी हामीले हजुरलाई गलत ठानेको रहेछौँ भन्छन् होइन। अनि कतिचोटि अब आफ्नै यो सङ्घ संस्थामा काम गर्न साँच्चीकै गाह्रो पनि छ, किनभने लान्छन् हरेक मान्छेले, फाइदा नहुने भए किन गर्थे यस्तो उस्तो, अनि कति छन् कति छन् नि, तैपनि अब कति मान्छेले त संस्था भनेको डलरको खेती हो भन्छन्,
4: सजिलो भनेको आलोचना काट्नु होइन, अरूको गल्ती अपनाउनु हो यो संसारमा, ती त्यस्ता कुराहरूको पछि लाग्यो भने त हामीलाई अरू गर्ने कुराहरू त भ्याउँदै भ्याउँदैन होइन। गर्भदेखिकै सङ्घर्ष, बाल्यकालको सङ्घर्ष, किशोर अवस्थाको त अति नै दर्दनाक संवेदनशील आएको सङ्घर्ष, एकल आमाको एकल सङ्घर्ष गर्ने छोरी भएर नै अगाडि बढिरहनु भएको छ, र अहिले धेरै धेरै छोरीहरूको अहिले यहाँ अहिले पनि एकल आमा हुनुहुन्छ नि, भनिन्छ नि होइन, एक्लो अभियानले, एक्लो मान्छेको आवाजले के हुन्छ र एक्लोको प्रयासले के हुन्छ र भनिन्छ, तर सुरुवात त हुनुपर्दो रहेछ नि,
3: सुरुवात र सँगसँगै जस्तै एक र एक छुटेर बसेर जम्मा 2 हुन्छ, तर एक र एक जोड्यो भने 11 हुन्छ होइन। अनि सुरुमा चाहिँ 60 सालमा एक मात्र थिएँ, अर्को एक हुँदाहुँदै हामी त अहिले कति धेरै भयौँ नि त, त्यसले गर्दाखेरि जोडिनलाई जान्नु पनि पर्दो रहेछ एउटा कुरा। अनि अर्को कुरो, हामीले आँट गऱ्यौँ भने परमात्माले एउटा भन्छन् नि, एक पाइला तैँले हिँड्छु भने म 2 पाइला हिँडिन्छु भन्छन् नि भगवान्ले, भने जस्तै भगवानकै स्वरूपमा चन्दाविष्ट जस्ता मान्छेहरू आउँदो रहेछन्, जसले गर्दाखेरि चाहिँ हामीले जस्तै हाम्रो रक्ष नेपालको कामलाई अगाडि लानको लागि, जनमानसमा फैलाउनको लागि हजुर पनि एउटा पाइनेर हुनुहुन्छ, हजुर यहाँ रेडियो नेपालमा हुनुहुन्छ, यहाँ बसेर काम गर्नु भएको छ, तर हरेक चोटि हाम्रो लागि शुभेच्छा हाम्रो लागि सपोर्ट कहाँबाट जुटाउन सकिन्छ किनभने यसले गरेको काम जेन्युइन छ भनेर हजुर कन्भिन्स हुनुहुन्छ नि त हो यस्तै यस्तै मान्छेहरूको समूहले गर्दा चाहिँ मलाई अगाडि बढ्न सहयोग मिलेको छ र सबैजनालाई एकदमै म सबै धन्यवाद जस्तै बिहान उठ्ने बित्तिकै र बेलुका मलाई चाहिँ आज कुनै एउटा राम्रो काम गर्न सकौँ होइन मेरो मुखबाट नमिठो ननिस्कियोस् मेरो हातबाट कसैलाई अन्याय नहोस् जानेर अन्जानमा भएको भए परमात्मा क्षमा गर्नुहुन्छु जहिले पनि होइन मेरो आमा भएको हुनाले आमाले मलाई बचाइन् भने अब मैले अरूलाई बचाउनु पर्छ भन्ने लागिरहन्छ त्यसले गर्दाखेरि अहिले कसरी अरूलाई बचाउने यो जुन अघि पुष्पा छोरीहरूको जस्तै कथा व्यथा जुन चाहिँ त्यो कथामा हाम्रा

0: पनि गर्दै आउनु भएको छ। उहाँसँगको यो भेटवार्तालाई यहाँहरूमा सुनाइरहेका छौँ र आज यो भेटवार्ताको अगाडि भने रक्षा नेपालमै संरक्षित एक छोरी जो सामूहिक बलात्कारमा पर्नु भएको थियो पुष्पाको कथालाई पनि यहाँहरूमा आज राख्यौं र आज पुष्पा ताइक्वान्डो खेल खेल्दै आत्मरक्षाको एउटा सिप सिक्दै आफ्नो स्वास्थ्यलाई पनि सशक्त बनाउँदै र आफ्नो शिक्षामा पनि अगाडि बढ्दै नेपालको एक सशक्त अभियन्ता बन्छु भन्ने एउटा जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने त्यो मार्ग निर्देशलाई पक्ष्याउँदै हुनुहुन्छ। साहसिक छोरी पुष्पाको एउटा कथालाई पनि यहाँहरूमा आज राख्यौँ भने आज मेनुका थापाको अनुभवलाई पनि यहाँहरूमा राखिरहेका छौँ। रक्षा नेपालको संस्थापक अध्यक्ष भनिन्छ छोरीहरूलाई बुवा दाजु भाइ श्रीमानको सहयोग साथ चाहिन्छ, जन्मेदेखि नमरुन्जेलसम्म कोही कसैको संरक्षण चाहिन्छ भनिन्छ। तर हामीमा यस्ता छोरीहरू पनि हुनुहुन्छ जो सशक्त ढंगबाट आफ्नो एकल प्रयासका साथ आफ्नो लागि मात्र होइन धेरैको संरक्षक बनेर साहसिक छोरीको पहिचान बनाउनु भएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै आफ्नो पहिचान बनाउनु भएको छ। योगदान दिन सफल रहेर प्रेरणाको स्रोत पनि बन्नुभएको छ। तिनै मध्येको एक प्रतिनिधि पात्र हुनुहुन्छ मेनुका थापा, जो काभ्रेको एउटा गाउँबाट भविष्यको सपना बुन्दै काठमाडौँ आउनुभयो र किशोर अवस्थामा नै 15-16 वर्षको अवस्थामा नै व्यवहारिसी अवस्थामा बसेर धेरै हद ठक्कर अप्ठ्यारो परिस्थितिमा रहेर सानो कसैको सहयोग र साथले पनि अगाडि बढ्ने आँट लिनुभयो र धेरैको अहिले संरक्षक बन्दै आउनुभएको छ। अहिले यहाँले भन्नुभयो मेनिकाजी 22-23 करोडको सम्पत्ति छ, संरक्षण र गर्ने एउटा घर बनाउनु भएको छ होइन, अनि हजारौं छोरीहरूको सहयोग र साथ बनेर अगाडि बढिरहनु भएको छ। अहिले रक्षा नेपालले साँच्चै के गर्दै आएको छ हामी सुन्न आतुर छौँ।
1: रक्षा नेपालको मेन उद्देश्य भनेकै असुरक्षामा परेकाहरूलाई सुरक्षा दिने, त्यसपछि अब मैले केही गर्न सक्दिनँ म मरे पनि हुन्छ भन्ने छोरीहरूलाई होइन, तिमी बाँच्नुपर्छ, तिम्रो यो समाजमा मूल्य छ भनेर सम्झाइदिने र जो बाँचिरहेका छन् उनीहरूलाई कता जाउँ के गरौँ छ भने त्यो बाटो देखाइदिने मूल कुरा यति नै गर्छौँ हामी। र त्यसमा चाहिँ उद्धार गर्ने पुनस्थापना गर्ने त यो त एउटा त्यो भइ नै हाल्यो। र सबभन्दा ठुलो कुरा भनेको महिलाहरू चाहिँ जन्मजातै सशक्त छन्, उनलाई सशक्तिकरणको तालिम सशक्तिकरणको भन्दा पनि अवसर चाहिन्छ भन्ने कुरामा विश्वस्त छु म चाहिँ, किनभने एउटा महिलाले अर्को महिला अथवा पुरुष निकाल्न सक्छ आफ्नो शरीरबाट भने त्योभन्दा सशक्त यो धरतीमा कोही छैन, स्त्री जाति त्यति धेरै सशक्त छन् भन्ने लाग्छ मलाई चाहिँ। तर यति हो, महिलाहरूको आवाजहरू घर परिवारमै दबिएका छन्, लुकाइएका छन्, ती दबिएका लुकाइएका आवाजहरूलाई हामीले सामूहिक आवाज भनेर जस्तै रक्षाको आवाज भनेर रेडियो कार्यक्रम पनि चलाइरहेका हुन्छौँ होइन। मेन कुरा चाहिँ जुन छोरीहरूलाई यो समाजमा त केही होइन भन्नेलाई तिमी केही हौ भनेर सम्झाइदिने, त कोही होइन भन्दा तिमी कसैको लागि सहारा बन्न सक्छौ, तिमी भयङ्कर ठुलो हौ भनेर, अनि एउटा चाहिँ हरेक छोरी मान्छेलाई चाहिँ म देवी समानै मान्छु अनि हरेक छोरा मान्छेलाई म देवै मान्छु होइन, तर देव स्वरूप छोराहरू जब बलात्कारमा आउँछन् तिनलाई म मान्छे मान्दिनँ, दानव मान्छु, त्यसैले दानवको वध हुनुपर्छ भन्ने कुरा म वकालत गर्छौँ। अनि त्यसै गरी देवीहरू पनि कहिलेकाहीँ दानव पनि हुन सक्छन्, त्यसैले छोरी मान्छे सबै राम्रा छैनन्, छोरा मान्छे पनि सबै राम्रा छैनन्, त्यसैले हामीले राम्रा कुराहरूलाई चाहिँ साथ समर्थन दिने, तर बलात्कारी छ भने त त्यो छोरै भयो नि, आफ्नै दाई भयो नि, बलात्कारी नै हो भनेर समाजमा त्यो कसरी चाहिँ त्यो रेज गर्न सकिन्छ होला भनेर अवेरनेसका कार्यक्रमहरू गरिरहेको छौँ। अहिले चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ हामीले गाउँपालिका नगरपालिकासँग मिलेर 19 जिल्लामा हामी अहिले अवेरनेस कार्यक्रम भनेको, जस्तै कुनै एउटा बलात्कारीलाई आरोप लाग्छ अनि उसलाई बचाउन सबभन्दा पहिला उसकै श्रीमती, उसकै दिदी, उसकै आमा जान्छिन् कि, त्यही भएर छानबिन गर्न दिनु राम्रोसँग, ऊ चाहिँ आमालाई त त्यो आफ्नो छोरा लाग्ला होइन, त्यो चाहिँ तर आफ्नो छोरा चाहिँ बलात्कारी नै हुन नसक्ने त होइन नि, बलात्कारी हुनसक्छ, त्यसैले त्यो आमा त्यो दिदी बहिनीहरूलाई चाहिँ अपराध अपराधै हो, जसले गरे पनि यसमा अक्षम्य छ, यसमा चाहिँ क्षमा हुँदैन, यो जघन्य अपराध गरे हो, प्रहरीलाई हामीले चाहिँ राम्रोसँग अनुसन्धान गर्न दिएर यदि निर अपराधी रहेछ भने ऊ छुटि नै हाल्छ, अपराधी रहेछ भने प्रचलित कानुन अनुसार सजाय पाउँछ, उहाँ गएर रोना धना गर्नु पर्दैन भन्ने हुँदैन पनि, त्यो रोना धना गर्नु पर्दैन पनि हुँदैन पनि, किनभने सरकारले बलात्कारीको संरक्षणमा बोलीलाई मतियार भनेर पनि गर्छ नि त हो, त्यो चाहिँ धेरै आमा दिदीबहिनीहरूलाई थाहा छैन क्या, मेरो छोरा हो होइन ऊ बलात्कारी हो, बलात्कारलाई बचाउने तर पनि बलात्कारकै भागी हुन्छ हो, त्यो चाहिँ आमाहरूलाई दिदीहरूलाई सम्झाउन अहिले हामीले गाउँ गाउँमा त्यो एउटा क्याम्पेन थालेछौँ।

0: अपराध अपराधै हो, कोही कसैलाई पनि क्षम्य छैन, महिला होस् अथवा पुरुष होस् होइन, तर कोबाट भइरहेको छ त धेरै। अहिले मुख्य कुरा चाहिँ सवाल चाहिँ त्यही बनिरहेको छ किन भनेर, अब यसको खोजी पनि गर्नु परेको छ, यसको जरासम्म पुग्नु पनि आवश्यक रहेको छ। हाम्रो हरेक घरमा राम्रो एउटा वातावरण भयो भने, संस्कार भयो भने, अनुशासनमा आफ्ना सन्तानलाई राखेर हुर्कायो भने पक्कै पनि भोलिका दिनमै यस्ता घटनाहरू नहोलान् हामी त चाहन्छौँ। कहीँ कतै हिंसाका घटना नहोस् नदोहोरियोस्, यदि भएमा त्यसका लागि सशक्त रूपमा आवाज उठाउँ कि त्यस्ता घटनाका पीडितले न्याय पाउन्, हामी यो अपेक्षा पनि राख्छौँ। र हिंसा विरुद्धको आवाजमा प्रतिबद्ध हुनु आवश्यक पनि छ, किनकि आज कुनै कसैलाई भएको हिंसा भोलि हाम्रै घरमा हाम्रो आफ्नै आफन्तलाई हुन पनि सक्छ। घर सबैभन्दा प्यारो, घर सबैभन्दा सुरक्षित स्थल हो, यसैले हाम्रा आमा छोरी दिदी बहिनीहरूको लागि घर सधैँ सुरक्षित थल बनोस्, यसको लागि सबैले आफ्नो क्षेत्रबाट आफैबाट त्यो भूमिका निर्वाह गर्नुहोस् भनेर हामीले बारम्बार आग्रह पनि गरिरहेका छौँ। र आज यहाँले रक्षा नेपालले गरेको कामहरू यहाँले भनिरहँदाखेरि हजारौँ छोरीहरूलाई संरक्षण दिनु, उद्धार गर्नु, संरक्षण दिनु, पुनर्स्थापनाको लागि र सशक्तिकरणको लागि उहाँहरूलाई अगाडि बढाउनु, र सबैभन्दा ठुलो कुरा त बचाउनु र हँसाउनु भन्नुभयो, यो कुराले असाध्यै मन छोयो होइन मेनका जी। अहिले रक्षी नेपाल स्वयं सशक्त हुनको लागि चाहिँ के कस्तो कामहरू, या त कृषि पनि गर्दै हुनुहुन्छ भन्ने सुनेको छु होइन, आफ्नो एउटा घर बनाउनु भएको छ सबैभन्दा ठुलो कुरा होइन, यसै गरी त्यहाँ संरक्षित छोरीहरू जो सशक्त हुनुहुन्छ उहाँहरूलाई फेरि यही अभियानमा डोराउँदै पनि हुनुहुन्छ होइन।
1: हजुर, यो चाहिँ हजुर जस्तै मैले अहिले पनि भनेको थिएँ, सङ्घ संस्थामा काम गर्ने मान्छेलाई धेरै आक्षेपहरू आउँछन्, लाञ्छनहरू आउँछन्, अरूले सहयोग दिन्छन् त्यही भएर चल्छ, आफ्नै सहयोगले पो गर्नुपर्छ भन्ने कुराहरू आइरहन्छ नि, र साँच्चै हो पनि एउटा सुरुको दिनमा चाहिँ अरूको सहयोग जरुरी छ। जसरी भर्खर जन्मिएको बच्चालाई चाहिँ आमाले हात समातेर हिँडाउँछिन् होइन, तर 20-25 वर्ष भएपछि त्यो बच्चालाई आमाले हात समाउँदिनन्, किनकि बच्चा स्वतस्फूर्त रूपमा हिँड्न सक्ने हुन्छ नि त। रक्षा नेपाल पनि अहिले अब 19 वर्ष भइसक्यो, अब सुरुको दिनमा चाहिँ धेरैजनाको सहयोगको जरुरी थियो, सहयोग लिएका पनि हौ, अहिले पनि लिन्छौँ, तर अझै पनि सहयोग लिइरहने त होइन, अब त दिने बेला आयो भन्ने लाग्छ, किनभने समाजबाट हामीले धेरै लियौँ, लिएर त यहाँसम्म पुग्यौँ, अब दिनु पर्यो, दिँदाखेरि चाहिँ अब सोसाइटीलाई फिर्ता गर्ने भनेर, अनि हामीले चाहिँ एउटा सानो घेरामा मात्र होइन लार्ज भोल्युममा काम लैजाउँ, जस्तै सबै दिदीबहिनीहरू नेपालमा अहिले पछिल्लो जनगणनाले पनि छोरी मान्छे नै धेरै देखाएको छ जनसङ्ख्याले, तर त्यही छोरी मान्छे नै पिल्सिरहेका छन्, छोरी मान्छेकै आवाजहरू यस्तो भइरहेको छ, किन भन्दा त्यहाँनिर छोरी मान्छेलाई दिनुपर्ने अवसरहरू दिन सकिया रहेछ, अनि छोरी मान्छेलाई के चाहिँ चाहियो रहेछ भने, चाहे छोरा होस् चाहे छोरी होस्, चाहिएको के रहेछ, आर्थिक सशक्तिकरण चाहिएको रहेछ, चाहे छोरा होस् चाहे छोरी होस्, आफूलाई चाहिने खर्च आफ्नै गोजीबाट टार्न सक्यो भने त्यो मान्छे हिंसामा पर्दो रहेछ, अरू मान्छेबाट 10 रुपियाँ भयो नि 5 रुपियाँ भयो नि चिया खानलाई अरूको भरमा पर्नु पर्यो भने त्यो चाहे पुरुष होस् चाहे त्यो महिला त्यो हिंसामा पर्ने रहेछ। त्यसले गर्दा हामीले चाहिँ अहिले पछिल्लो चरणमा 5 वर्षदेखि चाहिँ आर्थिक सशक्तिकरणलाई मात्रै अगाडि लगाएका छौँ, र हामी सबैजनाको सशक्तिकरण हुनुपर्छ भन्छौँ भने संस्था पनि सशक्तिकरण हुनुपर्छ, आफ्नो पनि व्यक्तित्व विकास हुनुपर्छ, त्यसैले गर्दाखेरि त्यसमा चाहिँ सशक्तिकरणमा चाहिँ राज्यको पनि एउटा नीति छ, नेपाल सरकारले नीति लिएको छ कि हिंसामुक्त समाजको लागि जेरो टोलरेन्स, शून्य सहनशीलता भनेको छ, शून्य सहनशीलता भनेको चाहिँ घटनै हुन नदिने निमित्त नै पार्ने भयो, त्यो लक्ष्यलाई बल दिने भनेको एउटै कुरा छ आर्थिक सशक्तिकरण, आर्थिक सशक्तिकरणले मात्रै मान्छेहरूलाई चाहिँ एउटा चाहिँ साहस बढ्छ, त्यो चाहिँ हामी आफैको पनि उदाहरण हेर्दा हुन्छ, जस्तै हामीलाई अरूले दिँदा म कस्तो थिएँ अहिले आफैले गर्न सक्दा कस्तो भएको छु, किनभने मान्छे त यही हो नि होइन, त्यसैले गर्दा हामीले रक्षा फार्म हाउस भनेर छ, त्यो रक्षा फार्म हाउसले चाहिँ च्याउ खेतीहरू गरिरहेको छ, कृषिहरू गरिरहेको छ, त्यसै गरी हाम्रो चाहिँ गाई बाख्रा पालन भइरहेको छ, रक्षा ट्राभल एन्ड टुर भनेर चाहिँ त्यो हामीले के चाहिँ गरिरहेछौँ भने रक्षा नेपालमा भएका जति पनि छोरीहरू हुनुहुन्छ उहाँले जे जे विषय लिएर पढ्नु भएको छ त्यही विषय अनुसार उहाँलाई त्यसकै मालिक बनाएर कम्पनी खोलिदिएको खासै, अनि रक्षा ट्राभल पनि हाम्रै ट्राभल एन्ड टुरिज्म पढ्ने छोरीहरूले हाँक्नुहुन्छ, अनि रक्षा फार्म हाउस पनि अब अहिले हाम्रो बोर्डको साथीहरूको पनि सहयोग लिएर छोरीहरूले गरिरहनु भएको छ, त्यसै गरी हामीसँग रक्षा कार्गो एन्ड कुरियर भन्ने छ, रक्षा महिला विद्यालय छ, रक्षा श्री बचत तथा ऋण सहकारी संस्था छ, थुप्रै सिस्टर अर्गनाइजेसनहरू जुन चाहिँ छोरीहरूलाई पनि कतिजना छोरीहरू चाहिँ हामी अरू त काम गर्न जान्नौँ, हाम्रै केही चाहियो भन्नेलाई चाहिँ एउटा आमा भएर बसेको छ। जसरी हामीले हाम्रो आमासँग, मेरो आमासँग तिमी आमा होइन आमा भइसक्यो दिनु पर्दैन भन्थ्यो भने, अब यो पुष्पहरू जस्ता छोरीले चाहिँ तिमी आमा होइन हामीले तिमीलाई आमा भन्छौँ, आमा मान्छौँ, आमा थाम्छौँ भनेपछि आमाले त गरिदिनु पर्यो नि भन्छन्। त्यो कुरा स्वाभाविक पनि हो। त्यसले गर्दाखेरि कोही अब देश विदेशमा उच्च शिक्षाको लागि पढ्न जानु भएको छ, कोही विभिन्न भोकेसनल ट्रेनिङ सिकेर बस्नु भएको छ, कोही अहिले स्कुल पढ्ने विद्यार्थी हुनुहुन्छ, कोही कलेज पढ्ने, तर सबभन्दा ठुलो कुरा जताबाट जे पढे पनि उनीहरूलाई हामीले आर्थिक उपार्जन हुने तालिमहरू चाहिँ दिइरहन्छौँ। पढाइसँगसँगै उहाँहरूले चाहिँ त्यही घरभित्र पनि अब यो ड्राइभिङको ट्रेनिङ भयो, ब्युटी पार्लरको सिलाइ कटाई एम्ब्रोइडरी यिनीहरू त भइ नै हाल्यो। त्योभन्दा ठुलो एउटा हामी चाहिँ यो रिङ मेकिङ के ज्वेलरी, उहाँहरूलाई ज्वेलरी बनाउने सिकाएका छौँ। त्यो ज्वेलरीको लागि डाइरेक्ट सेलिङ हामी विदेशमै गर्छौँ, अनि विदेशको मान्छेहरूले चाहिँ यस्तो महिलाहरूले बनाएको भनेर किन्छन्, डाइरेक्ट पैसा उनीहरूलाई जान्छ। भनेपछि उनीहरूलाई पनि घुइँ घुइँ त्यो सुन पसलेले सुन जुन पोल्छ नि त्यसरी चलाउँदा आनन्द पनि, ओहो सुनारले मात्र गर्ने काम हामीले पनि गर्न सक्यो भन्ने पनि भएको छ। भनेपछि छोरी मान्छेलाई च्यालेन्ज जुन काम गर्न दिनुपर्छ, छोरी मान्छे सक्दैन यो केही गर्न सक्दैन भन्ने मान्छे चाहिँ बेकुब हो। एउटा छोरीले त्यो छोरा जन्माउन सक्यो, छोरी जन्माउन सक्यो भनेर के चाहियो?
0: मेन दाजी, यहाँले रक्षा नेपालले गरेको काम सशक्तिकरणको क्षेत्रमा, आर्थिक सशक्तिकरणको क्षेत्रमा आर्थिक रूपमा सशक्त हुँदैछ रक्षा नेपाल, र आर्थिक रूपमा सशक्तिकरणको बाटो पनि हाम्रा त्यहाँ संरक्षित आमा दिदी बहिनी छोरीहरूले गरिराख्नु भएको छ। त्यसो भनिरहँदाखेरि आज फेरि पनि भन्न मन लागेको छ, हामी मेनुका थापालाई एक साहसिक छोरीको रूपमा चिन्छौँ। हुन त छोरीको जीवन भनेपछि सबैजनाले परिकल्पना गर्ने विवाह हुन्छ, सन्तान हुन्छन्, आफ्नो घर परिवार हुन्छ, अनि त्यो सन्तानको सुख अनि परिवारको एउटा संरक्षण मायामा एउटा महिलाको जीवन व्यतीत हुन्छ। तर त्योभन्दा फरक मेनुका थापाको जीवन छ, किशोर अवस्थादेखि 15-16 वर्षदेखिको सङ्घर्ष, सबैभन्दा गाह्रो काम, किन भन्दा पीडामा हिंसामा परेकोहरूको रक्ताम्य भएर कहीँ कतै बिवारिसी परेको, बलात्कारमा परेको, झाडीमा फ्याँकिएको होइन, हिंसा पीडित ती त्यस्ता आमा दिदी बहिनीहरूलाई उद्धार गर्नु, उहाँहरूलाई संरक्षण दिनु, न्यायको लागि निरन्तर रूपमा आवाज उठाइरहनु, पुनर्स्थापना, त्यसपछि उहाँहरूको शिक्षा, त्यसपछि आर्थिक सशक्तिकरणको पाटो, यो सबै जोड्नु, यहाँको आफ्नो एउटा घरै त्यो सबै एउटा रक्षा नेपालको परिवारबीच भएको छ भनेपछि छोरीको जिन्दगी एउटा परिवारमा मात्र होइन, ठुलो एउटा परिवार, संरक्षण दिने एउटा परिवारमा बिताएका हाम्रा साहसिक छोरीहरू पनि छन् है भन्ने एउटा गतिलो एउटा राम्रो उदाहरण मिनुका थापाको जीवन हेरे पुग्छ पनि हामी भन्छौँ। अन्तमा आज जाँदा जाँदै कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट के भन्नुहुन्छ?
1: कार्यक्रमको नामै छ आजका नारी, अनि आजका नारीले नै साँच्चीकै सबै जीवनको भारी उठाउन सक्छ। जस्तै पहिला हिजोका नारीसँग बाल विवाह थियो, आजका नारीसँग बाल विवाह छैन। हिजोका नारीहरू सती प्रथा थियो, जिउँदै सतीमा जल्नु पर्थ्यो श्रीमान मर्दा, आजका नारीले त्यो गर्नु पर्दैन। हिजोको नारीले जबरजस्ती विवाह गर्दाखेरि आजका नारीले म बिहा गर्दिनँ, म पढ्छु भन्न पाउने अधिकार छ, म विदेश गएर पढ्छु भन्ने पनि अधिकार छ। भनेपछि आजका नारी र हिजोका नारीमा धेरै फरक छ। त्यसैले आफूलाई, आजका नारीलाई आफ्नै आमा जस्ती, हजारआमा जस्ती रोएर कुण्ठित भएर नबसौँ। आजका नारी जो चाहिँ यो कार्यक्रम सुनिरहेको छ त्यो नारीहरूलाई भन्न चाहन्छु एउटा चाहिँ, किनभने जस्तै मेरै पनि मेरो आमाले चाहिँ 10 वर्षमा बिहा गर्नुभएको हो भने आज अब मैले बिहा गरेका छैन, त्यसैले मेरो आमाको जीवन र मेरोमा फरक छ भने, जस्तै आजका नारीहरूमा एउटा चेत चाहिँ सधैँ के आउनु पर्यो भने, हिजोका महिलाहरूसँग, हिजोका नारीसँग कुनै अप्सन थिएन, उहाँहरूलाई बाउले बिहा गरिदियो भने 10 वर्षमा बिहा गर्ने, जाने, त्यही घरमा बस्ने, 3-4 वटा सौता ल्याउँदा नि खेप्ने, रोएरै रोना धोनामा जीवन चल्थ्यो, बाँच्न सक्ने बाँच्थे, बाँच्न नसक्ने मर्थे होला हिजोका नारी। तर आजका नारीसँग त्यो छैन, आजको नारीले नदेखेको ठाउँ छैन, नटेकेको भूगोल छैन, सबैजना स्मार्ट हुनुहुन्छ, स्मार्टफोन चलाउनुहुन्छ, आजकल घाँस दाउरा गर्ने दिदीलेसम्म मोबाइल फोन बोकिरहेको हामी देख्छौँ होइन। भनेपछि प्रविधिले त कति धेरै ठुलो फड्को मारेको छ, तर आजका नारीसँग अलिकति कमी भएको भनेको प्रवृत्ति हो, प्रवृत्तिले फड्को मार्यो, प्रवृत्ति चाहिँ जहीँको तहीँ भयो। त्यसैले आफूलाई ढुङ्गिएको नारी जस्तो, सती प्रथाको नारी जस्तो, हिजोको नारी त्यस्तो नठानौ, त्यो चाहिँ नठानौ। आजका नारी सशक्त छन्, हिजोको भन्दा धेरै सशक्त छन्। मिठा मिठा कुराहरूमा नअल्झिकन आजका महिलाले आफूले हरेक मान्छेलाई चाहिँ भगवान्ले जन्मजातै एउटा क्षमता दिएको हुन्छ, बस त्यो क्षमता चिनेर एउटा आफूलाई पनि काम लाग्ने समाजको लागि पनि काम लाग्ने केही काम गरौँ र ल केही गर्न सकेन भने पनि आत्मनिर्भर चाहिँ बनौँ। आजका नारी आत्मनिर्भर बन्नुपर्छ। आजका नारी पनि अरूले दिएको खर्चमा चल्छ भने चाहिँ ती आजका नारी होइनन्, ती ढुङ्गे युगको नारी हुन् भन्छु म चाहिँ। किनभने जताततै अवसरै अवसर छ। अब आजका नारीलाई बिहाबारी 20 वर्ष पारी भनिएको छ अनि 14-15 वर्षमा बिहा गर्न खोज्नु हो भने त आजका नारीलाई त त्यो जिन्दगीभरको भारी हुन्छ नि। त्यही भएर बिहाबारी गर्ने उमेरमा बिहाबारी पनि गर्ने होला, तर 20 वर्षभन्दा अगाडि बिहा गर्ने होइन, आफ्नो जीवन बनाउने हो, आफ्नो कमाउने हो, रमाउने हो, र आफू यो धरतीमा आएको मूल्य छ भनेर आफू पनि बुझ्नेहरूलाई पनि बुझाउने, त्यो उत्प्रेरणा दिनलाई सहयोग दिनु हामी सबैजना तयार छौँ।
0: हाम्रा हिंसा पीडित आमा दिदी बहिनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै अगाडि बढिरहेको रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापाको यो अनुभवलाई आज हामीले यहाँहरूमा आज राख्यौँ। कार्यक्रम आजका नारीमा उपस्थित रहेर आज जुन साहसिक सफलताको अनुभव हामीमा हाम्रो श्रोतामा राखिदिनु भयो, यसको लागि मेनुकाजी रेडियो नेपाल परिवारको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
1: हजुरलाई र सबै रेडियो नेपाललाई चाहिँ अझ मैले धेरै धन्यवाद दिनुपर्छ। जस्तै हाम्रो आवाजहरूलाई गाउँ गाउँ बस्ती बस्तीमा फैलाउनलाई जुन यो रेडियो नेपालको कार्यक्रमले गरेको छ त्यसको लागि धन्यवाद।
0: आजका नारीमा आज हिंसा विरुद्धको सशक्त आवाज र सामाजिक न्यायको विषयमा केन्द्रित रहेर हिंसा पीडित छोरीहरूको संरक्षण, हक हित उद्धार, संरक्षण, पुनर्स्थापना सँगै आर्थिक सशक्तिकरणको पाटोमा सशक्त रूपमा अगाडि बढिरहेको रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापासँगको यो भेटवार्ता यहाँहरूमा सुनायौं। र हामी आउँदो साता र हरेक श्रृंखलामा यस्तै साहसिक छोरी हाम्रा दिदी बहिनी आमाहरूको अनुभवलाई र आमा दिदी बहिनी र छोरीसँग जोडिएका सवालहरूको उठान गर्नको लागि यहाँहरू माझ उपस्थित हुने नै छौ। आजको लागि भने प्राविधिक मित्र मोहन काफ्रेसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। आजको लागि नमस्कार, शुभ दिन।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

स्वागत गर्छु स्वर किसिम मानस गार उभ

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 4 गते बिहिबार, श्रावण शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार अगस्त 20 तारिक सन् 2026 नेपाल सम्बत 1146 गुलाथ अष्टमी, अष्टमी व्रत गोरखकाली पूजा एल पञ्चदान। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सदा झैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्या देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुनाउनेछौँ संस्कृतमा समाचार। 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम। 6:36 सुन्नुहुनेछ अन्तर संवाद कार्यक्रम। 7 बजे सुनाउनेछौँ समाचार। समाचारपछि 7:25 रोजगारी र अवसर कार्यक्रम प्रसारण गर्नेछौँ। 7:40 करिब 8 बजेसम्म हामी यहाँहरूलाई स्वदेश गान सुनाएर मनोरञ्जन गराउनेछौँ। 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। समाचारपछि 8:15 प्रसारण गर्नेछौँ सुशासन र समृद्धि कार्यक्रम। 8:45 करिब 9 बजेसम्म सुनाउनेछौँ जागरण गीतहरू। 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार। 9:10 नेपाल भाषामा समाचार। नेपाल भाषामा समाचार पछि 9:20 प्रसारण गर्नेछौँ नागरिक शिक्षा कार्यक्रम। 10 बजे सुन्नुहुनेछ समाचार। समाचार पछि करिब 11 बजेसम्म प्रसारण गर्नेछौँ लोक लहरी। 11 बजे सुन्नुहुनेछ समाचार। समाचार पछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले भर्खरै प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धात्रय विभाग योग श्लोक 19 भगवान श्री कृष्ण भन्नुहुन्छ, मूढ ग्राहेणात् मनोयत पीडया क्रियते तपः परस्योत् साधनार्थम वा तत्तामसम उदारतम। जुन तप मूढता साथ हठले मन वाणी र शरीरलाई पीडा सहित अथवा अरूलाई अनिष्ट गर्ने उद्देश्यका साथ गरिन्छ, त्यो तपलाई तामस भनिएको छ। हामी अरूलाई सताउने काम त गर्छौँ, साथसाथै हामी आफूलाई पनि सताउँछौँ, आफूलाई दुःख दिन्छौँ। अरूलाई दुःख दिनु, अरूलाई अप्ठ्यारोमा पार्नु, अरूलाई असुविधा बढाउनु, अरूको असहजता बढाउनु, यो त बुझिन्छ। तर आफैलाई दुःख किन दिन्छ होला मनुष्यले, यो बुझ्दैन। र यस्तै गहिरो समस्या छ यो आफूलाई दुःख दिने, कि यसलाई हामीले धार्मिकीकरण गरिदिएका छौँ। कोही बसेको छ बिहानदेखि बेलुकी खाएको छैन, कोही अरू नै केही प्रकारका साधनाको नाममा आफूलाई सताउने काम गरिरहेको छ, कोही माटो मुनि समाधि लिन्छु भनेर गइरहेको छ, कोही पानीमा समाधि लिन्छु भनेर गइरहेको छ। त कसैले धर्म साधनाको नाममा आफूलाई खुब धेरै सताएको छ, र बिस्तारै आफूलाई सताउने व्यक्तिहरू धार्मिक देखिन थाले। जसले आफूलाई सबभन्दा बढी सताएको छ, एक साख मात्रै खान्छ वा खाँदैन, वा फलाहार मात्रै गर्छ, वा कन्दमूल मात्रै खान्छ, वा दुग्धाहारी मात्रै छ, त्यो व्यक्तिलाई हामीले धार्मिक भन्न थाल्यौँ। यो अत्यन्तै बाहिरी परिचय भयो। आफूलाई सताउने व्यक्ति धार्मिक देखिन थाले, अरूलाई सताउने व्यक्ति राजनीतिक देखिन थाले। यी दुइटै रोग हुन्। त राजनीतिमा पनि जबसम्म अरूलाई सताउने वृत्ति भएका व्यक्तिहरू रहनेछन्, तबसम्म राजनीति नयाँ बन्ने छैन। व्यवस्था बदलिएर राजनीति बदलिँदैन, राजनीतिज्ञ बदलिएपछि बल्ल राजनीति बदलिन्छ। अरूलाई सताउने व्यक्ति राजनीतिमा बडो प्रवीण हुन थाले, खुब धेरै प्रगति गर्न थाले। आफूलाई सताउने व्यक्तिले धर्ममा प्रगति गरेको देखिन थाल्यो। दुइटै देखिएको मात्रै हो, यो असली प्रगति होइन। किनभने यी दुवै प्रकारका वृत्तिहरूमा कहीँ गहिरो शान्ति, प्रसन्नता, आनन्दको भाव छँदै छैन। यी गहिरो प्रसन्नता, शान्ति र आनन्दले मात्रै जीवनको विकास गर्छ, सृजनशीलता बढाउँछ र जीवनलाई परम तृप्तितिर लैजान्छ। आउनुहोस् यो श्लोकले के भन्छ यो हेरौँ, यही विषयमा छ यो। जुन तप मूढता साथ हटले, मूढता साथ भनेको के हो, यो तप गरेर के हुन्छ, यो धार्मिक कृत्य गरेर के हुन्छ थाहा छैन, बस गरि नै रहेको छ, घरि यता गरेको छ, घरि उता गरेको छ, र बडो हठी भएर गरेको छ। घरमा सबलाई सताएको छ, लगाएको छ भजन घरमा, र सुन भनिरहेको छ, लगाएको छ कि मेरो फलानु गुरु हो, फलानु कथा वाचक, उसको कुरा सुन, बडो हठी छ। अब हुनसक्छ ऊ घरको मुली होला, घरको बाउ होला, उसले भनेको त सबैले सुन्नु पर्यो, किनभने सबै व्यक्ति उसमाथि परतन्त्र छन्। त सताउने वृत्ति छ भित्र, कतै हठ छ, र मन वाणी र शरीरलाई पीडा दिने, आफूलाई सताइरहेको छ। भोको बसेर धार्मिक भइँदैन। भित्रबाट धर्मको प्राण जन्मियो भने अन्न कम लिए पनि पुग्छ। परिवार छोडेर धार्मिक भइँदैन। भित्रबाट त्यो अध्यात्मको महाप्राण जन्मियो भने कहिले काहीँ परिवारभन्दा धेरै माथि उठ्छ व्यक्ति, तर परिवारबाट भाग्दैन। भगवान बुद्ध परिवारबाट माथि उठेका व्यक्ति हुन्, परिवारबाट भागेका व्यक्ति होइनन्। देख्दा त त्यस्तो देखिन्छ, तर यिनले सबै मनुष्यतालाई आफ्नो परिवार बनाए, ऋषिहरूले मनुष्यतालाई आफ्नो परिवार बनाए, सानो परिवारले चित्त बुझाएनन्, ठुलो परिवार बनाए। तर एउटा परिवार छोडेर भागेर मन्दिरमा गएर तीर्थस्थलमा गएर अर्को चेला चेलीको परिवार, अरू त्यस्तै प्रकारका व्यक्तिहरूको परिवार बनाएर केही पनि अर्थ छैन। त मन वाणी र शरीरलाई पीडा साथ आफ्नो शरीरलाई पीडा दिने वा हठपूर्वक गर्ने, म यो नगरी छाड्दिनँ, म भगवान पाई छाड्छु, मलाई ध्यान लागि छाड्ने छ, यो हठ केही पनि काम लाग्दैन। त्यो हठले तपाईँलाई भने यस्तो भगवान मेरो जीवनमा आयो कि आएन, ध्यान लाग्यो कि लागेन, प्रेम जन्मियो कि जन्मेन, आफूभित्र बार बार झाँक्दै हेर्दै गर्न थाल्नुहुन्छ। तपाईँ यति हतारिनुहुन्छ, तपाईँ यति आतुरीमा हुनुहुन्छ, तपाईँ यति अधैर्य हुनुहुनेछ कि तपाईँलाई ध्यान कसरी लागोस्। र जो व्यक्ति हठपूर्वक गर्छ, आफूलाई दुःख दिन्छ, त्यो व्यक्तिको मन बिल्कुल अध्यारो अध्यारो अध्यारो हुँदै जानेछन्। धार्मिक व्यक्ति वा आध्यात्मिक व्यक्तिको एउटै परिचय हुन्छ, जो उज्यालो छ, जसको मन वाणी विचार सब उज्याला छन्, प्रकाशित छन्। अथवा अरूलाई अनिष्ट गर्ने, धेरै हेर्नुहोस् त अरूलाई अनिष्ट गर्ने प्रकारका छन्, धेरै तन्त्र मन्त्र पनि त्यस्तै प्रकारका छन्। अरूको कसरी अहित हुन सक्छ, अरूलाई कसरी बिगार्न सकिन्छ? यो होइन कि इसाईहरूले हिन्दूलाई बिगार्छन्, हिन्दूले मुसलमानलाई बिगार्छन्, मुसलमानले चाहिँ बौद्धलाई बिगार्लान्, यो त क्रम चलिरहेको छ, यो मूर्ता त चलेकै छ। त्यो मात्रै नभएर व्यक्ति के गर्छ भने नि, यो अरूको यो धर्म मान्ने व्यक्ति ओहो यो त नर्कमा डुब्यो, ला डुबिहाल्यो गयो, जबसम्म यसलाई मैले मेरो धर्ममा ल्याउँदिनँ तबसम्म यो व्यक्ति स्वर्ग पुग्दैन भनेर उसलाई मारेर हुन्छ, पिटेर हुन्छ, बलात्कार गरेर हुन्छ, हत्या गरेर हुन्छ, हिंसा गरेर हुन्छ, अराजकता मच्चाएर हुन्छ कि के गरेर हुन्छ, उसलाई आफ्नो धर्ममा ल्याउने प्रयास गरियो। त्यो त धर्म त होइन, सम्प्रदायमा ल्याउने प्रयास हो। यी सारा तामसीहरूको वृत्ति हो। श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धात्रय विभाग योग श्लोक 20 भगवान श्री कृष्ण भन्नुहुन्छ, दातव्यम इति ए दानम दिएते नुपकारणे देशे काले च पात्रे छ तद्दानम सात्विकम स्मृतम। दान दिनु नै कर्तव्य हो भन्ने भावले जुन दान देश तथा काल र सुयोग्य पात्र प्राप्त हुँदा उपकार नगर्नेलाई दिइन्छ त्यो दानलाई सात्विक भनिएको हो। अब दानको चर्चा प्रारम्भ भयो, तपस्याको चर्चा सकियो। तपको हिसाबले व्यक्ति 3 प्रकारका थिए, अब दानको हिसाबले पनि व्यक्ति 3 प्रकारका हुन्छ। र हेर्नुहोस् त, हरेक दानी कहाँ एकै प्रकारको हुन्छ र हरेक दानभित्रको नियत के हो त्यो नहेरिकन मेरो दान चाहिँ तामसी हो कि राजसी हो कि सात्विक हो भन्नै सकिँदैन। आउनुहोस् यो श्लोकको मर्ममा प्रवेश गरेर हेरौँ। दातव्यम इति ए दानम दिएते नुप कारणे दिएते अनुप कारणे, जसले दिनु नै मेरो कर्तव्य हो भन्ने बुझ्यो, कस्तो गहिरो छ यो, बस यहाँ आएपछि वाणी रोकिन्छ, बोल्न मन लाग्दैन, त्यस्तो मिठो परम छ यो, के बोल्नु अब जस्तो लाग्छ। जीवनको पूर्णाहुतिका वाणीहरू मेरो, जसले बुझ्यो कि दिनु मेरो कर्तव्य। हेर्नुहोस्, हामी श्वास त लिन्छौँ तर अर्को श्वास लिनुभन्दा पहिले लिएको श्वास फिर्ता दिनु जरुरी छ। त्यस्तै गरी जीवनमा दान मेरो भयो कि भएन, कि म दान गरेको हिसाब राख्छु, कि म दान बडो मुस्किलले गर्छु, कि म दान देखाउनलाई गर्छु, कि म दान भित्रको पाप वृत्तिलाई अलिकति सन्तोष होला भनेर गर्छु, धेरै ठगेको थिएँ थोरै दान गरिदिउँ भनेर गर्छु। यदि ती प्रकारले मैले दान गर्छु भने त्यो सात्विक दान होइन, त्यसले मेरो जीवनमा आनन्द ल्याउँदैन। जसले दान दिनु नै कर्तव्य हो भन्ने बुझ्यो, जसले दिनु आफ्नो कर्तव्य, बस दिइरहन्छ, बाँडिरहन्छ, उसले बोलीबाट पनि दान गर्छ, आँखा हेरेर पनि यस्तो प्यारो आँखा हेर्छ सबैलाई कि आँखाको माध्यमबाट दान हुन्छ, उसको हिँडाइ उसको बोलाइ कसैलाई दुःख नदिने सबैलाई आनन्द दिने प्रकारको हुन्छ। कहीँ कतै ऊ कसैको मनमा पनि बिझ्दैन, ऊ कहीँ कतै कसैलाई अप्ठ्यारो बनाउँदैन यो व्यक्तिले, किनभने दिनु नै मेरो जीवन हो भन्छ, अन्तमा शरीर पनि दिएर जान्छ, पृथ्वीलाई शरीर फिर्ता गरेर बस आफ्नो बाटो लिन्छ। र जुन दान अब दिएते अनुप कारणे, यो ध्यान दिनु होला ल, मलाई कुनै पनि उपकार हुन्छ भन्ने